गरिएछन्। त्यस्तो परमात्माको चिन्तन जसको अन्तस्करणमा भरिएको हुन्छ, दैवी गुणहरू जसको हृदयमा भरिएका हुन्छन् खचाखच, त्यस्तो व्यक्ति नै वास्तवमा शान्त व्यक्ति हुन्छ। त्यस्तो किसिमको शान्त व्यक्तिको अन्तस्करणले परमात्मालाई प्राप्त गरेको हुन्छ, त्यो दिव्य शक्तिलाई प्राप्त गरेको हुन्छ। त्यसै कारणले चिसो तातो, सुख दुःख र मान अनि अपमान जस्ता विषमतापूर्ण अवस्थाहरूमा पनि व्यक्ति सन्तुलित रहन सक्दछ, शान्त र धीर पनि रहन सक्दछ। त्यसैले प्रिय सज्जन, त्यस्ता विशिष्ट खालका व्यक्तिहरूको कोटीमा यदि हामीले स्वयंलाई पनि उभ्याउने हो भने हामी सुख दुःख, चिसो तातो, मान र अपमानहरूमा पनि शान्त रहने अभ्यास गर्नुपर्दछ, स्वयंले स्वयंलाई जित्ने अभ्यास गर्नुपर्दछ। स्वाधीनता भनेकै यही हो प्रिय सज्जन, पराधीनताले हामीलाई कहिले पनि खुसी दिँदैन। हामी जहिले पनि अर्काको मुख ताक्ने गर्यो भने, परमुखापेक्षी भयो भने, परनिर्भर भयो भने हामी खुसी हुन सक्दैनौँ। हीनताको जीवन हामी बाँच्न बाध्य हुन्छौँ। परनिर्भरताले हामीलाई हीनताग्रस्त जिन्दगी जिउन प्रेरित गर्दछ, तर स्वाधीनताले हामी स्वावलम्बी बन्न सक्दछौँ, प्रसन्न बन्न सक्दछौँ, आनन्द चित्त बन्न सक्दछौँ। त्यसैले हामी स्वाधीन हुन सक्नुपर्दछ। स्वयंमा अधीन हुने व्यक्तिलाई नै स्वाधीन भनिन्छ। हामी स्वयंमा अधीन हुनु पर्यो प्रिय सज्जन। हामी भित्र हाम्रो चित्तमा वास्तवमा दुःख सुख मान अपमान आदि इत्यादि केही पनि छैन, यी सबै बाहिर छन्। त्यसैले बाहिर भएका मान अपमान, सुख दुःख, चिसो तातो आदि इत्यादि भनेका हाम्रो गुण होइन। त्यसैले हामी भित्र जुन आनन्द छ, यो जुन शान्ति छ, हो त्यो शान्ति, त्यो आनन्दमा नै हामी स्थित हुनुपर्दछ, त्यो गुणमा नै हामी रहन सक्नुपर्दछ। त्यसैलाई स्वाधीन हुनु भनेर भनिएको भगवान श्रीकृष्णले अगाडि बताउनु भएको छ, ज्ञान विज्ञान तृप्तात्मा कुठस्थो विजितेन्द्रिय युक्त इत्युच्यते योगी सम

ज्ञान विज्ञान तृप्तात्मा कुठस्थ विजितेन्द्रिय समलोष्टास्म कांचन योगी युक्त इति उच्यते। प्रिय सज्जन, ज्ञान विज्ञान तृप्तात्मा, ज्ञान र विज्ञानले जसको आत्मा तृप्त भएको हुन्छ, जसको अन्तस्करण ज्ञान र विज्ञानले परिपूर्ण भएको हुन्छ, कुटस्थ विजितेन्द्रिय जसको स्थिति विकार रहित छ, जसका इन्द्रियहरू अनेक प्रकारले, जसले आफ्ना इन्द्रियहरूलाई व्यवस्थित गरेको छ, पराजित गरेको छ, जितेको छ भनौँ, र समलोष्टास्म कांचन, कांचन र अस्म लोष्टास्म कांचन, जसले माटो पत्थर अर्थात् ढुङ्गा र सुनलाई समान दृष्टिकोणले हेर्दछ, स्वीकार गर्दछ, लोष्ट अस्म कांचन, माटो ढुङ्गा र त्यसपछि सुन, यी तिनवटामा कुनै भेद देख्दैन, यी तिनैवटा पदार्थलाई समान मूल्य दिन्छ, त्यो व्यक्ति वास्तवमा योगी हो, युक्त इति उच्यते। त्यो वास्तवमा परमात्माले युक्त व्यक्ति हो, सारा मानिसहरूले यही मानेका छन्, बुद्ध पुरुषहरूले यही मानेका छन्। त्यस्तो व्यक्ति नै वास्तवमा युक्त हो अर्थात् भगवत प्राप्त हुन्छ, जसले ढुङ्गा माटो र सुनमा कुनै भेद देख्दैन। प्रिय सज्जन, हामीले मानेका हुनाले सुन यति महँगो भएको हो, हामीले मानेका हुनाले ढुङ्गा सुनभन्दा कमजोर भएको हो, हामीले मानेका हुनाले माटो सुन जतिको महत्त्वपूर्ण नभएको हो, तर माटोको पनि आफ्नै मूल्य छ, आफ्नै महत्त्व छ। तपाईँले सुनमा तपाईँले खाने सुन्दर भोजन उब्जाउन सक्नुहुन्न, सुनै सुनमा तपाईँले आफ्नो जीवन बाँच्नका निमित्त आवश्यक पदार्थहरू निर्माण गर्न सक्नुहुन्न, उत्पादन गर्न सक्नुहुन्न। यद्यपि सुन आफैमा अत्यन्त महत्त्वपूर्ण पदार्थ हो, प्रिय सज्जन, सुन माटो ढुङ्गो यी सबै सबैको आफ्नै किसिमको मूल्य छ, यी अत्यन्त महत्त्वपूर्ण छन् सबै। ज्ञानी पुरुषले जुन मूल्य सुनलाई दिन्छ, त्योभन्दा कम मूल्य माटोलाई दिँदैन, त्योभन्दा कम मूल्य ढुङ्गोलाई दिँदैन, त्यसैले त त्यस्तो व्यक्ति योगी हुन्छ। प्रिय सज्जन, हामी पनि त्यस्तै योगी बन्नु छ। हामीले सुनलाई धेरै महत्त्व दिँदा दुःखमा परेका छौँ, धेरै महत्त्व दिएका छौँ, त्यसो भएका हुनाले सुन नहुँदा हामीलाई पीडाको अनुभूति हुन्छ। यदि हामीले सुनकै मूल्य माटो र ढुङ्गोलाई पनि दिन खोज्यौँ भने, दिन सक्यौँ भने, वास्तवमा हामी कहिले पनि दुःखी हुनु पर्दैन। प्रिय सज्जन, त्यसैले योगीहरूले सबै विषयलाई, सबै सांसारिक विषयहरूलाई एउटै किसिमको मूल्य प्रदान गर्दछन्, त्यसैले उनीहरू वास्तवमा योगी हुन्छन्। चाहे जेसुकै भएको होस्, चाहे ढुङ्गा होस्, चाहे माटो होस्, चाहे सुन होस्, चाहे सर्दी होस्, गर्मी होस्, कसैले सम्मान गरोस् अथवा कसैले अपमानित गरोस्, यी सबै सबै अवस्थाहरूमा जो शान्त चित्त रहन सक्दछ, एकनाशको विचारका साथ रहन सक्दछ, त्यस्तो व्यक्ति नै वास्तवमा असल व्यक्ति हो, साधु व्यक्ति हो, योगी व्यक्ति हो, बुद्ध पुरुष हो। प्रिय सज्जन, कि हामी पनि त्यस्तो असल मान्छे हुनु छैन, कि हामी पनि त्यस्तो असल बुद्ध बन्न सक्दैनौँ? अवश्य सक्दछौँ। प्रिय सज्जन, हामी सबैको प्रयास नै यही बुद्ध बन्ने दिशातिर केन्द्रित छ, त्यसैले यो सत्यलाई हृदयङ्गम गरौँ र हामी पनि शुद्ध बुद्ध पवित्र र असल मनुष्य बन्ने दिशातिर अभिप्रेरित बनौँ। हवस्त, अब आजका निमित्त जीवन गङ्गा यति नै, अर्को श्रृङ्खलामा फेरि हामी भेटिनेछौँ। तबसम्मका लागि म लक्ष्मण भण्डारी बिदा भएँ, बिदा दिनुहोस्, नमस्ते।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास। आजको कविता, आजको कविता,
1: आजको कविता, आजको कविता।
2: नमस्कार, म नारायणी राशी। मैले पढ्ने कविताको शीर्षक छ प्यारो छ नेपाल। यो कविता शार्दूल विकृत छन्दमा लेखिएको छ। सुरु हुन्छ यसरी। चण्डी च्याब्रुङमा रुनी सँग सँगै

हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन। समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। थाह संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
1: आज मिति 2083 साल वैशाख 28 गते सोमबार। नेपाल आज मिति 2083 साल वैशाख 29 गते मंगलबार। नेपाल सम्वत 1146 मे 11 तारिख सन् 2026।
0: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: सरकारले राख्यो 7% आर्थिक वृद्धिको महत्वाकांक्षी लक्ष्य। सुशासन र डिजिटलाइजेशन मार्फत लगानी विस्तार।
0: एसईको नतिजामा 4% सुधार। 2,84,000 विद्यार्थी उत्तीर्ण। ग्रेड वृद्धि परीक्षा असार 1 गतेदेखि।
1: सरकारका 3 निर्णयमा अदालतबाट अङ्कुश। ट्रेड युनियन खारेजी र विद्यार्थी संगठनमाथिको प्रतिबन्धमा न्यायाधीशहरूको राय बाझियो।
0: इरानले पठाएको 14 हुँदै सहमतिको प्रस्ताव अमेरिकाद्वारा अस्वीकार। कतारसँग पश्चिम एसिया युद्धबारे छलफल।
1: र अमेरिका र स्कटल्याण्डसँग नेपालले आजदेखि लिग 2 क्रिकेट खेल्दै।

0: रोग होइन ढुक्क हो, प्रभु महालक्ष्मीबाटै जीवन बिमा गर।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: समाचार अब विस्तारमा। सरकारले आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम मार्फत आगामी दशकभर औसत 7% आर्थिक वृद्धिको महत्वाकांक्षी लक्ष्य अघि सारेको छ। 3 दशकदेखि औसत 4% सामान्य आर्थिक वृद्धिबाट गुज्रिरहेको अर्थतन्त्रमा 2/3 नजिकको समर्थन प्राप्त सरकारले सुशासन, डिजिटाइजेशन र लगानी विस्तारलाई आर्थिक रूपान्तरणको आधार बनाएको छ। तर सुस्त निजी लगानी, कमजोर औद्योगिक आधार र घट्दो राजस्व वृद्धि बीच उक्त लक्ष्य प्राप्ति चुनौतीपूर्ण देखिन्छ। यद्यपि नयाँ चरणको आर्थिक सुधार श्रृंखलाको शुरूआत गरेर वृहत कानूनी र संस्थागत सुधार मार्फत लक्ष्य प्राप्त गर्न सकिने सरकारको दावी छ। नीति तथा कार्यक्रमका आधारमा ल्याइने आगामी वर्षको बजेटमा समावेश गरिने ठोस कार्यक्रम तथा योजनाले उक्त लक्ष्य हासिल हुने नहुने निर्क्योल गर्ने सरकारवाला बताउँछन्। यसका लागि निजी क्षेत्रको लगानी विस्तार, पुँजीगत खर्च वृद्धि र पश्चिम एसियामा जारी तनावको प्रभाव न्यूनीकरण गर्न बजेटले प्रष्ट मार्गचित्र प्रस्तुत गर्नुपर्ने उनीहरूको भनाइ छ। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा लगानी विस्तार र सुशासन प्रवर्धनका लागि सूचना प्रविधिको उपयोग बढाउने विषय प्रमुखताका साथ समेटिएको छ। कुल ग्रास्त उत्पादनमा उत्पादन जीडीपीमा उत्पादनमूलक उद्योगको योगदान 5% भन्दा कम छ। बजेटमा आउने कार्यक्रमले मात्र लक्ष्य हासिल हुने नहुने निर्क्योल गर्न सकिने उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बताउनुभयो। सरकारले लगानी विस्तारका लागि स्वचालित प्रणालीदेखि लगानी भिसासम्मका विषय सम्बोधन गरे पनि विगतको अनुभवले लक्ष्य हासिल गर्न चुनौतीपूर्ण देखिन्छ। पछिल्लो वर्षमा लगातार निजी क्षेत्रको लगानी घटेको छ। माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा 11 खर्ब भन्दा बढी ऋण योग्य पुँजी थुप्रिएको छ। निजी लगानी घट्दा त्यसको प्रत्यक्ष असर राजस्व संकलन र सार्वजनिक ऋणमा परेको छ। सरकारले पुँजीगत खर्च बढाउन र निजी क्षेत्रले लगानी विस्तारका लागि प्रोत्साहन गर्न सके लक्षित आर्थिक वृद्धि सम्भव छ। सबै आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गरी नगदरहित, पारदर्शी र राजस्व चुहावट मुक्त अर्थतन्त्रको औपचारिकीकरण गर्ने नीति सरकारको छ। नेपालमा करिब 49% व्यवसाय अनौपचारिक छन्। आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ।
4: सरकारले काठमाडौँ तराई मधेस द्रुतमार्ग, पूर्व पश्चिम विद्युतीय रेलमार्ग लगायतका गौरवका आयोजनालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संसदका दुवै सदनमा हिजो प्रस्तुत गरेको नीति तथा कार्यक्रममा काठमाडौँ तराई द्रुतमार्ग तथा यसका विभिन्न सड़क शीघ्र लिंक सड़क विभिन्न शीघ्र सम्पन्न गर्ने नीति लिइएको छ। तर शुरू भएको 8 वर्ष बितिसक्दा पनि द्रुत मार्गको प्रगति गत मार्गसम्म 45.16% मात्र छ। पूर्व पश्चिम विद्युतीय रेलमार्ग निर्माणलाई निरन्तरता दिई केरूङ काठमाडौँ तथा रक्सौल काठमाडौँ रेलमार्गको लगानी मोडालिटी लगायतका विषयमा अध्ययन अघि बढ़ाउने सरकारको नीति छ। 2048 यताका निर्वाचनमा राजनैतिक दलहरूले पूर्व पश्चिम विद्युतीय रेलकै सपना देखाउँदै आएका छन्। तर उक्त रेलमार्ग योजना अलपत्र छ। पूर्व पश्चिम रेलमार्गमा भारतीय सरकारको अनुदानमा सञ्चालन हुने काम समेत रोकिएको छ। मौतरीको बर्दिवासदेखि रौतहटको चोचासम्म रेलमार्गको ट्र्याक सहितको संरचना निर्माण भइरहेको छ। यसमा करिब 28 अर्ब खर्च भइसकेको छ। सरकारले हुलाकी, पुष्पलाल, उत्तर दक्षिण राजमार्ग लगायतका राष्ट्रिय सड़क सञ्जालको स्तरोन्नति र विस्तार तीव्र पार्ने घोषणा गरेको छ। साथै सबै स्थानीय तहलाई 12 महिना सञ्चालन हुने सड़क सञ्जालसँग जोड्ने भनेको छ। सरकारले सड़क, रेल, जल, रोपवे र हवाई यातायातलाई समेट्न एकीकृत राष्ट्रिय यातायात गुरु योजना तयार पार्ने जनाएको छ। रासोपाले निर्वाचनको वाचापत्रमा आगामी दशकमा 30,000 मेगावाट विद्युत उत्पादनको लक्ष्य लिएको छ। उक्त लक्ष्य हासिल गर्न ऊर्जा, वन, भूमि तथा वातावरण सम्बन्धी कानून परिमार्जन गरी एकद्वार प्रणाली लागू गर्ने घोषणा गरेको छ। एउटा आयोजना निर्माण गर्न 23 भन्दा बढी सरकारी नियम निकाय धाउनुपर्ने बाध्यता रहेको ऊर्जा प्रवर्धकहरू बताउँछन्। सोही अवस्थालाई अन्त्य गर्न सरकारले एकद्वार प्रणाली लागू गर्ने नीति लिएको छ। अन्तर्देशीय ऊर्जा व्यापार सम्झौतालाई दीर्घकालीन लगानीमा आकर्षित गर्ने माध्यम बनाउने समेत भनिएको छ। अहिले नेपालले बंगलादेशलाई 40 मेगावाट र भारतलाई 1,000 मेगावाट क्षमताको निर्यात स्वीकृति दिएको छ। सरकारले वाचापत्र, शासकीय सुधार सम्बन्धी सयबुद्धि नीति, कार्य देशदेखि नीति कार्यक्रममा 30,000 मेगावाटको लक्ष्य समेटिए पनि कार्यान्वयनमा जोड़ दिनुपर्ने स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इप्पानका अध्यक्ष गणेश कार्की बताउनुहुन्छ। विशेष आर्थिक क्षेत्रको विस्तार तथा साझा पूर्वाधार सहित औद्योगिक ग्राम स्थापना गर्ने सरकारले जनाएको छ। 6 वर्ष यता देशका 120 पालिकामा औद्योगिक ग्राम क्षेत्र घोषणा गरिएको छ। सरकारले कृषितर्फ बाली लगाउनु अघि प्रमुख कृषि बालीको न्यूनतम समर्थन मूल्य तोक्ने भनेको छ। अहिलेसम्म सरकारले धान, उखु, कफी लगायतको समर्थन मूल्य तोक्दै आएको छ। यसपालि पनि प्राथमिकतामा गौरवका आयोजना कान्तिपुरमै समाचार छ।
3: माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजामा 4.17% सुधार आएको छ। राष्ट्रिय परीक्षा बोर्डले सोमबार हिजो सार्वजनिक गरेको 2082 एसईईको नतिजा अनुसार 65.98% विद्यार्थी उत्तीर्ण भएका छन् भने 34.2% नन ग्रेडेड भएका छन्। 2081 एसईईमा भने 271,279 अर्थात 61.81% उत्तीर्ण भएका थिए। सोमबार हिजो नतिजा प्रकाशनको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक टुक्राज अधिकारीले नियमिततर्फ 284,160 विद्यार्थी उत्तीर्ण भएको र 1,46,507 नन ग्रेडेड भएको बताउनुभयो। गत चैत 19 29 गतेसम्म सञ्चालित परीक्षामा 512,421 सहभागी भएका थिए। बोर्डले परीक्षाको एक महिनामै सोमबार हिजो नतिजा सार्वजनिक गरेको हो। परीक्षा नियन्त्रक अधिकारीले नतिजामा सुधार हुनु स्वाभाविक रहेको बताउनुभयो। यसपटक छोटो समयमा नतिजा निकाल्न निकै दबाव पनि परेको थियो। कापी परीक्षण फितलो होला कि भन्ने धेरैलाई आशंका थियो, धेरै पास हुन्छन् भन्ने आशंका थियो। उहाँले भन्नुभयो 4% नतिजा सुधार हुनु स्वाभाविक हो, यसले कापी परीक्षणको गुणस्तर राम्रो भएको पुष्टि गर्छ। यसैबीच यसपटकको परीक्षामा अनुत्तीर्ण भएकाका लागि लक्षित गरी असार 1 परीक्षा सञ्चालन हुनेछ। उक्त परीक्षाका लागि बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा पनि सञ्चालन गर्न अनुरोध गरेको छ। नन ग्रेडेड सबै विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन्। त्यस्तै बोर्डले एसईईको नतिजामा चित्त नबुझेमा पुनर्योग गर्ने तालिका पनि सार्वजनिक गर्नेछ। आफूलाई शंका वा चित्त नबुझेमा विद्यार्थीले पुनर्योग गर्न पाउनेछन्। नयाँ पत्रिकामा समाचार छ।
4: सर्वोच्च अदालतले ट्रेड युनियन खारेज र विद्यार्थी संगठन प्रतिबन्ध गर्ने सरकारका दुई निर्णय कार्यान्वयनमा रोक लगाउने गरी अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। संवैधानिक इजलासको बहुमतले कर्मचारी ट्रेड युनियन खारेज गर्ने निर्णयलाई र एकल इजलासले विद्यार्थी संगठन प्रतिबन्धित गर्ने निर्णयलाई कार्यान्वयन नगर्न हिजो आदेश जारी गरेका छन्। सरकारले अध्यादेश मार्फत कर्मचारी युनियन खारेज गर्ने निर्णय गरेको थियो। उक्त निर्णय विरूद्ध निजामती कर्मचारी संगठनका अध्यक्ष भवानी दाहाल समेतले संवैधानिक इजलासमा रिट दायर गरेका थिए। उक्त रिटमा पहिलो सुनवाई गर्दै कायम मकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीश कुमार रेग्मी, हरिप्रसाद फुयाल, विनोद शर्मा र सारंगा सुवेदीको इजलासमा पेशी तोकिएको थियो। इजलासमा अन्तरिम आदेश जारी गर्ने विषयमा राय बाँझिएको थियो। कामु प्रधान न्यायाधीश मल्ल, रेग्मी र फुयालले अन्तरिम आदेश जारी हुनुपर्ने राय दिएका थिए भने न्यायाधीश शर्मा र सुवेदीले फरक मत राखेका थिए। बहुमत न्यायाधीशले अन्तरिम आदेश जारी गर्ने निर्णय लिएकाले त्यही सदर भएको। यससँगै सरकारको निर्णय कार्यान्वयनमा रोक लागेको छ। नयाँ सरकार बनेको 2 महिना नपुग्दै सर्वोच्च अदालतले सरकारका काममा प्रश्न उठाएको हो। सरकारले सुकुम्बासी बस्ती नहटाउन सरकारलाई अन्तरिम आदेश दिएको 4 दिन पनि बित्न नपाउँदै यो निर्णय आएको हो। आजका पत्र पत्रिकामा समाचार छ।
3: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: सावधान, के तपाईँले प्रयोग गर्ने टुथपेस्ट, गाजल र सिन्दूर सुरक्षित छन्? हालै जनस्वास्थ्य तथा वातावरण प्रवर्तन केन्द्र सिफेडले गरेको परीक्षणमा काठमाडौँ, पोखरा, विराटनगर र जनकपुरका बजारहरूबाट संकलित नमुनाहरू मध्ये 1/3 अत्याधिक घातक लेड अर्थात् सिसा भेटिएको छ।
6: के रे, यसले त बालबालिकाको स्मरण शक्ति घटाउने र मानसिक एवं बौद्धिक विकासमै असर पुर्याउँछ नि, होइन र?
5: त्यति मात्र होइन, लेडले महिलाहरूमा बाँझोपना, उच्च रक्तचाप र गर्भपतन जस्ता समस्या निम्त्याउँछ भने पुरुषको प्रजनन क्षमतामा पनि ह्रास ल्याउँछ। यसले मृगौला, मुटु र दीर्घकालीन रूपमा हर्मोन उत्पादनमा समेत गम्भीर क्षति पुर्याउँदछ। त्यसैले कस्मेटिक खरिद गर्दा सामग्रीको लेबल जाँचौ र सिसा मुक्त लेड फ्री उत्पादनको माग गरौ। सरकारले पनि यसका लागि तुरुन्तै बाध्यकारी मापदण्ड र नियामक निकाय तोकि निरन्तर अनुगमन गर्नु पर्छ।
7: आफू पनि बाँचौ, भावी पुस्तालाई पनि बचाऊ। लेड एक्सपोजर इलिमिनेशन प्रोजेक्टको सहयोगमा जनस्वास्थ्य तथा वातावरण प्रबन्धन केन्द्र सिफेडद्वारा जनहितमा जारी।

0: आफ्नो डिटिएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्सन
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौँ नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ
4: अब बाँकी समाचार सरकारको कार्यशैलीप्रति विपक्षी दलहरू सदनमा मोर्चाबन्दी भएर प्रस्तुत भएका छन् बजेट अधिवेशनको पहिलो बैठकमा हिजो कंग्रेस एमाले नेकपा श्रम संस्कृति र राप्रपाले एक स्वरमा सरकारले सुकुम्बासी बस्तीमा बल जप्ती डोजर चलाएपछि संसद रोकेर अध्यादेश ल्याएकोमा आपत्ति जनाएका छन् प्रमुख प्रतिपक्षी कंग्रेसका सचेतक निष्कल राईले सरकारले ल्याएका अध्यादेशका दफा दफामा जवाब खोज्ने भन्दै हाई सन्चो मानेर सरकारलाई बस्न नदिने बताउनुभयो उहाँले दुई तिहाई नजिकको शक्तिशाली सरकार संसदसँग डराएर अध्यादेशको बाटोमा हिँडेको पनि बताउनु भएको छ एमाले सांसद पद्मा अरियालले हिजो अध्यादेशको विरोध गर्ने रासोपा आज त्यही बाटोमा हिँडेको आरोप लगाउनुभयो राजनैतिक आस्था बन्देज गर्ने गरी विद्यार्थी संगठन र ट्रेड युनियन खारेज गर्ने विषय अध्यादेशमा आएको भन्दै आपत्ति जनाउनुभयो उहाँले प्रधान न्यायाधीश सिफारिशमा स्थापित मान्यतालाई खण्डित गरेको पनि बताउनु भएको छ नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारले बस्तीहरूमा 24 घण्टे अल्टिमेटम दिएर सुरक्षा फौज र डोजरको आतंक देखाएर आत्महत्या गर्नुपर्ने बाध्यता सृजना गरिएको आरोप लगाउनुभयो सरकारले मानव सृजित विपत्ति निम्त्याएको आरोप लगाउनु भएको छ श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुम्बासीहरूलाई घरबार विहीन बनाउने सरकार असफल भइसकेको जिकिर गर्नुभएको छ साम्पाङले लिपुलेख नाकाबारे पनि सरकारले प्रश्न गर्नुभयो लिपुलेखमा भारतले नाका खोलेर चलाइराख्दा किन मौन्छ यो सरकार किन कूटनीतिक वार्ता गर्न सकेन राप्रपा प्रमुख सचेतक खुशबु ओलीले सुकुम्बासी बस्तीमा बस्तीका विस्थापितले आत्महत्या गर्नुपर्ने अवस्था आउँदा पनि सरकारले संवेदना प्रकट नगरेको आरोप लगाउनुभयो यसैबीच विपक्षी दलले प्रधानमन्त्री बालेन्द्र शाहको पोशाक र आचरणमा प्रश्न उठाएका छन् राष्ट्रपति रामचन्द्र पौडेलले नीति कार्यक्रम सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले देखाएको व्यवहारलाई लिएर विपक्षी सांसदले संसदमै प्रश्न उठाएका हुन् हिजो अपराह्न 4 बजे राष्ट्रपति पौडेलले दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए वाचन गरिदिन प्रधानमन्त्री शाहले नै राष्ट्रपतिलाई नीति कार्यक्रमको प्रति हस्तान्तरण गर्नुभएको हो तर राष्ट्रपतिले वाचन गर्दा प्रधानमन्त्री शाह बीचमै निस्केका थिए करिब 1.5 घण्टा राष्ट्रपतिले वाचन गर्दा प्रधानमन्त्री 55 मिनट मात्रै बैठकमा हुनुहुन्थ्यो विपक्षी दलले सरकारले नीति कार्यक्रम प्रधानमन्त्रीले संसदमा बसेर नसुनेकोमा प्रश्न उठाउनु भएको हो विपक्षी दलले प्रधानमन्त्री शाहको पोशाकमा पनि प्रश्न उठाएका छन् एमाले त नीति कार्यक्रम पेश गर्ने दोस्रो बैठकमा प्रधानमन्त्रीको पोशाकलाई लिएर नियमापत्ति नै गरेको थियो सरकारको कार्यशैलीप्रति विपक्षी रुष्ट नयाँ पत्रिकामा समाप्त

0: हजार छ।
1: बागमती प्रदेश सभाको सभामुख चयन प्रक्रिया राजनैतिक सहमति अभावका कारण पिछिल्लो बन्दै गएको छ। गत एक असोजमा तत्कालीन सभामुख भुवन कुमार पाठकले राजीनामा दिए यता रिक्त रहेको पदमा सत्ता साझेदार दलहरूबीच भागभण्डा नमिल्दा निर्वाचन प्रक्रिया नै अघि बढ़न सकेको छैन। प्रदेश सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा कृषि समितिले लामो समयदेखि सभामुख पद रिक्त रहनु संसदीय गरिमा
2: नेपाल बीमा प्राधिकरणले ग्रामीण क्षेत्रमा बीमा सञ्चालन गर्ने भन्दै 2079 सालमा लघु माइक्रो बीमा कम्पनी र जीवन तथा निर्जीवन बीमा कम्पनीमा विभाजित गरेर अनुमति दियो। त्यसले दुर्गम गाउँ र बस्तीमा रहेका नागरिकले सेवा पाउने र सेवा दिने लक्ष्य राखिएको थियो। तर नेपालमा माइक्रो बीमा कम्पनी सञ्चालन गर्न न्यूनतम चुक्ता पुँजी 75 करोड़ रूपियाँ तोकियो। 7 नयाँ कम्पनीले प्रवेश पाए तर ग्रामीण क्षेत्रमा पुग्ने उद्देश्य अनुसार काम भएन। दीर्घकालीन दिगोपनाको विषयमा थप प्रश्न उठ्दा यसको अर्थ उद्देश्य र औचित्यमाथि विज्ञले समेत आशंका गर्न थालेका छन्। नेपाललाई साँच्चै छुट्टै माइक्रो इन्सुरेन्स कम्पनी आवश्यक थियो वा विघटन वा विद्यमान बीमा कम्पनीहरूले नै त्यो भूमिका निर्वाह गर्न सक्थे। बीमा पहुँच न्यून रहेका ग्रामीण तथा अनौपचारिक जनसंख्या रहेको कृषि तथा प्राकृतिक विपदको जोखिम उच्च रहेको र परम्परागत बीमा धेरै नागरिकको पहुँच बाहिर रहेकाले उनीहरूमा पुग्न माइक्रो इन्सुरेन्स अवधारणा ल्याइएको यस क्षेत्रका विश्लेषक बताउँछन्। तर सेवा विस्तार गर्दै लक्षित वर्ग र समुदाय समक्ष कसरी पुग्ने भन्दा पनि पुरानो बजार कब्जा गर्ने र लाइसेन्स हात पार्ने मात्र रणनीति माइक्रो इन्सुरेन्सहरूको देखिएको छ। विवादमा माइक्रो इन्सुरेन्सहरू नागरिक दैनिकमा समाचार छ।
1: चालू आर्थिक वर्ष 2082-83 को चैतमा पछिल्लो 17 महिनामै सबैभन्दा बढी मूल्य वृद्धि भएको छ। नेपाल राष्ट्र ब्याङ्कले हिजो सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले चैतमा मुद्रास्फीति 4.47% पुगेको जनाएको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 को मंगिरमा मुद्रास्फीति 6.05% थियो। गत आर्थिक वर्षको चैतमा भने यस्तो मुद्रास्फीति 3.39% रहेको राष्ट्र ब्याङ्कको तथ्याङ्क छ। अघिल्लो आर्थिक वर्षको पुसमा 5.41% रहेको मुद्रास्फीति कार्तिकमा भने 5.6% पुगेको थियो। 2082-83 को 9 महिनामा कुल वस्तु व्यापार घाटा 13% वृद्धि भई 12,67,56,00,00,000 पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा 6.4% वृद्धि भएको थियो। सोही अवधिमा कुल वस्तु आयात 13.8% बढेर 14,90,50,00,00,000 पुगेको छ। निर्यात 18.5% बढेर 2,22,94,00,00,000 कायम भएको छ। चालू आर्थिक वर्षको 9 महिनामा रिमिट्यान्स आप्रवाह 39.1% बढेको छ। यस अवधिमा 16,59,41,00,00,000 रिमिट्यान्स पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा रिमिट्यान्स आप्रवाह 10.2% बढेको थियो। चैत महिनामा मात्रै रिमिट्यान्स आप्रवाह 2,09,75,00,00,000 पुगेको छ। अघिल्लो वर्षको चैतमा 1,39,54,00,00,000 रिमिट्यान्स भित्रिएको थियो। नयाँ पत्रिकामा समाचार छ।
2: म्याग्दीको अन्नपूर्ण गाउँपालिका अन्तर्गत पर्ने अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा नयाँ हिमताल देखिन थालेका छन्। 8,091 मिटर अग्लो हिमालको फेदी 4,050 मिटरको उचाइमा रहेको आधार शिविरभन्दा केही माथि नयाँ हिमताल देखिन थालेका हुन्। 30 ससाना आकारका ताल पछिल्ला केही वर्ष यता आकार बढ्न थालेको पाइएको छ। भू उपग्रह तथा ड्रोनबाट खिचिएका तस्विरमा तालहरू विस्तार हुँदै गएको देखिएको छ। अहिले देखिएको नयाँ ताल भुस्केट मेलादेखि माथि अन्नपूर्ण हिमालको फेदीमा पर्छ। निलगिरी पश्चिमतर्फ निलगिरी हिमालको फेदीतर्फ पनि केही ससाना हिमताल देखिन थालेका छन्। समुद्री सतहदेखि 4,050 मिटर उचाइमा अवस्थित पञ्चकुण्ड हिमालभन्दा केही दक्षिण पूर्व देखिएको हिमतालको आकार भने ठूलो छ। अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने क्रममा भुस्केट मेलादेखि उकालो लाग्दा बाटोमा सानो ठाडो सुनखोलाको सिरान र अन्नपूर्ण प्रथम हिमालको दक्षिण पूर्वी पाखोबाट झरेको भिरालो भीम नदीको टुप्पोमा नयाँ हिमताल भेटिएको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले बताउनुभयो। अन्नपूर्ण फेदीमा नयाँ हिमताल गोर्खापत्रमा समाचार छ।
1: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
0: वित्तीय अनुशासन पालना गरौं। आफूले कमाएको रकमको केही हिस्सा आपतकालीन समय वा अन्य कुनै आकस्मिक कार्यमा खर्च गर्न तथा भविष्यका लागि लगानी गर्न अनिवार्य बचत गर्नुपर्दछ। यसले अनावश्यक खर्च हुनबाट जोगाउनुका साथै भविष्यको लक्ष्य पूरा गर्न सहयोग गरी पारिवारिक तनाव समेत कम गर्दछ। त्यसैले आफ्नो आमदानी र खर्चको सूची बनाउने बानी बसालौं, मासिक बजेट बनाऊ, अनावश्यक कुरामा खर्च नगरौं, अनिवार्य रूपमा नियमित बचत गरौं, आवश्यक भएमा मात्र ऋण लियौं र लिएको ऋणको सदुपयोग गरी समयमै चुक्ता गर्ने बानीको विकास गरौं। वित्तीय अनुशासनको पालना गरी सुरक्षित आर्थिक भविष्य निर्माण गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, फोन नम्बर 01-5719-605, गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
3: मानसिक समस्याबाट बच्ने उपायहरू।
4: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
3: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
4: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
3: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
4: असल साथीहरूसँग मात्रै संगत गरौं।
3: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
4: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
3: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: यो हो खास संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
1: नेपाल परिवेशमा अब बाँकी समाचार। महोत्तरीको जलेश्वरमा रहेको प्रादेशिक अस्पतालमा कार्यरत अस्थायी र करारका चिकित्सक तथा स्वास्थ्यकर्मीले तलब भत्ता माग गर्दै आन्दोलन गरेका छन्। प्रादेशिक अस्पताल जलेश्वरका अस्थायी र करारका चिकित्सक तथा स्वास्थ्यकर्मीले आफूहरूले 3 महिनादेखि तलब तथा लुगा भत्ता उपलब्ध नगराएपछि आन्दोलन गर्न बाध्य हुनु परेको बताएका छन्। आजको गोर्खापत्रमा समाचार छ।
2: सन् 2019 नोभेम्बर 7 नेपाली सेनाले जाजरको डोल्पा सड़क खण्ड अन्तर्गत 118 किलोमिटर मध्ये 103 किलोमिटर सड़कको ट्र्याक खोलिसकेपछि सड़क डिभिजन कार्यालय चौरजारेलाई छलगाड किनारमा आयोजित औपचारिक कार्यक्रम मार्फत हस्तान्तरण गरेको थियो। सड़क हस्तान्तरण भएको 7 वर्षपछि उक्त सड़क खण्डको 56 किलोमिटर क्षेत्रमा कालोपत्रिका गर्ने काम अन्तिम चरणमा पुगेको छ। बाँकी क्षेत्रमा काम गर्न ठेक्का लागे पनि निर्माण कार्य अझै शुरू भएको छैन। यसैबीच जाजरकोट नलगाड 12 तल्लोदेखि डोल्पाको दुनैसम्म निर्माण गर्न बाँकी रहेका 14 पुलका लागि राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई सहमति दिएको छ। भेरी करिडोरमा 14 पुलको ठेक्काका लागि योजना आयोगको सहमति, 6 पुलको काम अलपत्र। कारोबार दैनिकमा समाचार छ।
1: मध्य वैशाखदेखि लगातार परेको वर्षाले गर्दा मोरङका किसानलाई मकै बाली भित्राउन समस्या भएको छ। दक्षिणी मोरङका रतुवामाई, सुनवर्सी र रङ्गेली नगरपालिकासँगै कानेपोखरी, धनपालथान, जहदा र कटहरी गाउँपालिकामा मकैको सघन खेती हुने गरेको छ। बिउ मल र सिंचाईको सन्तुलन मिलाउँदा प्रति बिघा 250 मनसम्म मकै उत्पादन हुन थालेपछि किसानले गहुँ खेती हटाएर मकै खेती गर्न थालेका छन्। गोर्खापत्रमा समाचार छ।
2: बजारमा वस्तुको मूल्यमा पारदर्शिता कायम गर्ने उद्देश्य सहित हिजोदेखि देशभर मूल्य पारदर्शिता सप्ताह मनाउन शुरू गरिएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता विभागले वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म यो सप्ताह मनाउन लागेको हो। विभागका निर्देशक नरहरि तिवारीले उपभोक्ता संरक्षण ऐन 2075 व्यवस्थालाई कार्यान्वयन गर्दै बजारमा वस्तुको मूल्यमा पारदर्शिता कायम गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालनमा ल्याइएको बताउनुभयो। गोर्खापत्रमा समाचार छ।
1: अरणीको राजमार्ग अन्तर्गत विस्तार भइरहेको सूर्य विनायक धुलीखेल सड़क आयोजनाको काममा सुस्तता आएको छ। 6 लेनमा विस्तार भइरहेको सो सड़क खण्ड मूल्य वृद्धिको कारण देखाउँदै निर्माण व्यवसायले ढिला गरेका हुन्। निर्माण व्यवसायले मध्यपूर्वको द्वन्द्वका कारण बिटुमिन अलकत्रा तथा निर्माण सामग्री पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएको देखाउँदै सड़कका काममा ढिलासुस्ती गरेको श्री विनायक धुलीखेल सड़क आयोजनाले जनाएको छ। निर्माण व्यवसायले विभिन्न वाहनामा काममा गति नदिँदा सड़क विस्तार भइरहेको क्षेत्रमा वर्षाको समयमा हिलो र घाम लागेको समयमा धुलोको समस्या देखिएको छ। गोर्खापत्रमा समाचार छ।
2: राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूले सरकारको काम कारवाही सुशासन केन्द्रित हुनुपर्ने जिकिर गरेका छन्। उनीहरूले जनताको अपार भरोसा पाएको सरकारले जनआकांक्षा पूरा गर्न गर्न सचेत भएर अघि बढ्नुपर्ने बताएका छन्। राष्ट्रिय सभाको हिजो बसेको 21 अधिवेशनको पहिलो बैठकको प्रारम्भमा शुभकामना दिने क्रममा कंग्रेस संसदीय दलका नेता कमला देवी पन्तले जनताको अपार भरोसा पाएको सरकारले जनआकांक्षा पूरा गर्न सचेत हुनुपर्ने बताउनुभयो। नेकपाका झक्कु प्रसाद सुवेदीले संविधान र कानूनको सर्वोच्चताबाट नै सुशासनको प्रत्याभूति हुने भएकाले बहुमतको अहंकार प्रदर्शन नगर्न सरकारलाई सचेत गराउनुभयो। एमाले संसदीय दलका नेता प्रेम प्रसाद दंगालले सरकारले अध्यादेश र आफ्नो गतिविधि मार्फत नागरिकको मौलिक र स्वतन्त्रताको हक हनन गरेको आरोप लगाउनुभयो।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्तिवार्ताका लागि इरानले दिएको जवाफ अस्वीकार्य रहेको बताउनु भएको छ। यसअघि ट्रम्प प्रशासनले हस्ताक्षर गर्ने तयारीसहित एक पृष्ठ लामो सम्झौता प्रस्ताव इरानलाई पठाएको थियो। जवाफमा इरानले राखेका शर्तहरू अमेरिकाका लागि अस्वीकार्य रहेको ट्रम्पले बताउनुभयो। इरानले युद्धको क्षतिपूर्ति र हर्मुज जलघाँटीमाथिको आफ्नो सर्वोच्चतामा जोड़ दिएको त्यहाँको अर्धसरकारी तास्निम न्यूज एजेन्सीले जनाएको छ। अमेरिकाले आफ्ना बन्दरगाहमा लगाएको नाकाबन्दी खोल्नुपर्ने, थप आक्रमण गर्न नहुने, तेल बिक्रीमा लगाइएको प्रतिबन्ध खुलाउनुपर्ने माग पनि इरानका तर्फबाट राखिएको समाचारमा उल्लेख छ। यस्तै अमेरिकी विदेश मन्त्री मार्को रुबियोले कतारका प्रधानमन्त्री एवं विदेश मन्त्री मोहम्मद बिन अब्दुल रहमान अल थानीसँग शनिबार फ्लोरिडाको मायामीमा भेटवार्ता गर्नुभयो। शनिबार भएको भेटमा सुरक्षा सहकार्य र पश्चिम एसियामा जारी युद्धबारे छलफल भएको थियो। भेटपछि अमेरिकी विदेश मन्त्री रुबियोले सामाजिक सञ्जाल एक्स मार्फत द्विपक्षीय सुरक्षा समझदारी र पश्चिम एसियामा स्थिरता ल्याउने विषयमा छलफल भएको बताउनुभयो।
2: अब खेल समाचार। आईसीसी एक दिवसीय विश्वकप लिग टूको त्रिकोणात्मक श्रृंखलामा आज किर्तिपुर क्रिकेट मैदानमा शुरू हुँदैछ। सिरिजमा आयोजक नेपालसँगै अमेरिका र स्कटल्याण्ड छन्। एक दिवसीय मान्यता जोगाउन संघर्ष गरिरहेको नेपालका लागि यो श्रृंखला निकै कठिन मानिएको छ। अमेरिका तालिकाको शीर्ष स्थानमा छ, स्कटल्याण्ड दोस्रो स्थानमा छ। अमेरिका र स्कटल्याण्डले विश्वकपको बाटो बनाइरहँदा नेपाल भने आगामी 4 वर्षका लागि एक दिवसीय मान्यता जोगाउन संघर्ष गरिरहेको छ। नेपालले पहिलो खेलमा स्कटल्याण्डसँग खेल्दैछ। डेढ साता अघि यसै सिरिजमा नेपाल लगातार 4 मध्ये 3 खेलमा जित निकालेको थियो। अमेरिका र स्कटल्याण्ड जस्तो बलियो प्रतिद्वन्दी विरूद्ध हिँड्दै नेपाल एक दिवसीय मान्यता जोगाउने तयारीमा छ। नेपाली टोली पछिल्लो समय निकालेको नतिजाका कारण हौसिएको छ। नेपालले गत सिरिजमा युएईलाई र ओमानलाई एक खेलमा हराएको थियो। नेपालका अलराउण्डर गुलशन झाले शीर्ष 2 स्थानमा रहेका टोली विरूद्ध उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन्।
1: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: सरकारले राख्यो 7% आर्थिक वृद्धिको महत्वाकांक्षी लक्ष्य। सुशासन र डिजिटलाइजेशन मार्फत लगानी विस्तार।
1: एसईको नतिजामा 4% सुधार, 2,84,000 विद्यार्थी उत्तीर्ण, ग्रेड वृद्धि परीक्षा असार 1 गतेदेखि।
2: सरकारका 3 निर्णयमा अदालतबाट अंकुश, ट्रेड युनियन खारेज र विद्यार्थी संगठनमाथिको प्रतिबन्धमा न्यायाधीशहरूको राय बाजी हो।
1: इरानले पठाएको 14 हुँदै सहमतिको प्रस्ताव अमेरिकाद्वारा अस्वीकार, कतारसँग पश्चिम एसिया युद्धबारे छलफल।
2: र अमेरिका र स्कटल्याण्डसँग नेपालले आजदेखि लिग 2 क्रिकेट खेल्दै।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद। धर्मराज र रविन्द्र विदा हुन्छौ। नमस्कार।
6: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
7: Coming up next,
8: the News Plus.
9: विचार तितो पनि मिठो पनि, विषय राजनीतिक पनि गैर राजनीतिक पनि, अतिथि परिचित पनि अपरिचित पनि, र सरोकार सीधा तपाईसँग, प्रत्यक्ष पनि अप्रत्यक्ष पनि। The News Plus, the News Plus.
6: रेडियो थाहा संचार 99.4 सहित थाहा संचार नेटवर्कका पार्टनर स्टेशनहरूबाट एकैसाथ प्रत्येक दिन बिहान 6:30 बजे निष्पक्ष सक्रियताको अभ्यास।
10: ए लौ न लौ लौ, चट्याङ पर्न आटो सबैजना यता आउ त यता, यो ठुलो रुखको फेदमा बसौ।
11: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
12: हो र
11: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नु पर्छ।
12: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
11: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
12: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
11: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: गुणस्तरीय प्लम्बिङको परपर्व नाम मार्बल।
15: मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरूभन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका UPVC प्रोडक्टहरू लिड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका UPVC प्रोडक्टहरू लिड फ्री, UV

0: आएछ, दे त नानी।
1: लो दिन त। हेलो, भन्नुहोस् त।
2: हेलो हजुर।
1: हजुर,
2: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
1: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
0: ए नानी, के भन्ने रहेछ? के हो, के भयो?
1: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
0: ल ल ल, म किन दिन्थे?
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउ।
4: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: AIO.
6: AIO?
5: Yes, AIO. All in one mart. The best place for shopping.
6: के छ र हो खास त्यहाँ?
5: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, ब्याङ्किङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
6: वाउ, कहाँ छ र यो?
5: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
7: All in one mart, helping make your life easier.

नमस्कार। थाहा संसार नेटवर्कको प्रस्तुति कार्यक्रम द न्यूज प्लसमा यहाँलाई हार्दिक स्वागत छ। म धर्मराज भट्ट। यो कार्यक्रम यहाँहरूले काठमाडौँमा रेडियो थाहा संसार 99.4 मेगाहर्ज, हेटौडामा 99.6 मेगाहर्जका साथै थाहा संसार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। तपाईँ हामीलाई थाहाखबर.com र थाहा खबरको फेसबुक पेज मार्फत पनि सुनिरहनु भएको छ। सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। खास गरी प्री बजेट छलफल नीति तथा कार्यक्रम पूर्वको छलफल हुनुपर्नेमा संसदको अधिवेशन शुरू भएकै दिन जुन नीति कार्यक्रम सार्वजनिक भयो यसले अब बजेट ल्याउने सन्दर्भमा संसद अझ टाइट छ भन्ने संकेत दिइरहेको छ। अर्कोतर्फ सरकारले यसपटक चाहिँ जो राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो वाचापत्रमा लेखेको थियो र तत्पश्चात त्यसका आधारमा आएको 100 बुँदे कार्ययोजना थियो त्यो कार्ययोजनासँग मेल खाने गरी 100 बुँदामै नीति तथा कार्यक्रम सार्वजनिक गरेको अवस्था छ। खास गरी परिवर्तित अवस्थालाई यो नीति कार्यक्रमले कसरी सम्बोधन गरेको छ, अहिले जे जे आर्थिक सूचकहरू हुन् हाम्रा त्यसका आधारमा सरकारको विश्लेषण के हो, सरकारले जसरी डिजिटलाइजेसन मार्फत 7% आर्थिक वृद्धि हासिल गर्ने महत्वाकांक्षी लक्ष्य लिएको छ यो सम्भव छ कि छैन, किनभने कोविड संक्रमण अघिल्लो अवस्थामा यो तहमा पुगे पनि तत्पश्चात पछिल्ला वर्षहरूमा 4% आसपासमा मात्र आर्थिक वृद्धि हासिल भइरहेको अवस्थामा यो लक्ष्य हासिल हुन सक्ला कि नसक्ला, र खास गरी युवाहरूका लागि के आयो, यो नीति कार्यक्रम खासै संरचनागत सुधारतर्फ शासकीय सुधारका लागि आएन कि भन्ने एकातर्फको टिप्पणी भइरहेको छ भने अर्को पक्षले यो पुरानै सरकारहरूको निरन्तरता छ त्योभन्दा बढी नयाँ छैन भन्ने टिप्पणी पनि आइरहेका छन्। यसबीचमा मसँग कुराकानी गर्नका लागि हुनुहुन्छ

0: अर्थविद डाक्टर चन्द्रमणि अधिकारी. डाक्टर साहब नमस्कार, यहाँलाई कार्यक्रममा स्वागत छ.
1: हजुर धन्यवाद छ, नमस्कार छ.
0: नीति कार्यक्रमको सय बुदालाई सार संक्षेपमा बुझाइदिँदाखेरि कसरी बुझ्ने हो?
1: अब यो नीति तथा कार्यक्रममा सरस्वती हेर्दाखेरि के देखिन्छ भन्दा नीति र कार्यक्रम हो यो दुईटा. नीति चाहिँ आएको छ, कार्यक्रम चाहिँ स्पष्ट रूपमै कार्यक्रम आएका छैन. अब अर्को एउटा कुरा के छ भन्दाखेरि नेपालको लोकतान्त्रिक आन्दोलनको सन्दर्भमा कुरा गर्दा र नेपाललाई एउटा नागरिक सर्वोच्चता स्वतन्त्रता सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने भन्ने र आर्थिक रूप त्यसको आधारमा आर्थिक रूपान्तरण गरेर एउटा जनउत्तरदायी शासन प्रणाली स्थापनाको कुरा गर्छ यसले. तर संविधान का कतिपय नीति कार्यक्रम भने त यसको दस्तावेज त्यसलाई गाइडेन्स गर्ने चाहिँ संविधान नै हो. हामीले जुन संविधान अगाडि जुन छ, जुन संविधान अन्तर्गत संसद बनेको छ, सरकार बनेको छ भनेपछि त्यसले के भन्छ भन्दा लोकतन्त्र, संघीयता, समाजवाद उन्मुख अर्थव्यवस्था र समावेशता यी कुराहरूलाई लिएको छ. त्यस कारणले यी कुराहरू अर्थ राजनीतिक विषय हुन् है, अर्थ राजनीतिक विषय हुन्. तर यी शब्दहरूलाई छोएको पनि छैन. त्यसले गर्दाखेरि अब संविधान संशोधन गर्छु त भनिया छ, बहस पत्र तयार गर्ने पनि भनिया छ. भोलिका दिनमा ती कुराहरूमध्ये संशोधन भइसकेपछि फरक कुरा होला. अहिले त चाहिँ नि कल्याणकारी राज्य व्यवस्था, सामाजिक न्याय, समाजवाद उन्मुख अर्थव्यवस्था र चाहिँ नि समावेशिता त सर्व नै हो. त्यस कारण यी कुराहरू चाहिँ यहाँ मुखरित हुन आएको चाहिँ मैले देखिनँ.
0: डाक्टर साहब, यसपटक चाहिँ सबैतर्फ क्रमभङ्गता भनिरहेका बेलामा आर्थिक क्षेत्रमा पनि क्रमभङ्गता गरिदिएको भए के हुन्थ्यो भन्ने एउटा प्रश्न छ. र अर्को प्रश्न चाहिँ परम्परागत शैलीको आयो, पुरानै नीति कार्यक्रमहरू आए, त्यसमा खासै केही फरक आएन भन्दै गर्दाखेरि आजको दिनमा हामी पुरानाहरूलाई निरन्तरता दिने अवस्थामा हो कि नयाँ घोषणा गर्ने अवस्थामा हो भन्ने अर्को प्रश्न छ. के हुनुपर्ने हो आज?
1: अब यस्तो छ, अब क्रमभङ्गता भनेको चाहिँ त्यो भन्नु मुखले भन्नु एउटा कुरा हो, भाषण गर्नु एउटा कुरा हो. त्यो क्रमभङ्गताको लागि सबभन्दा पहिला त के हो भने संस्थागत संरचनामा परिवर्तन, हिजोका कानुनमा भएको कुराको परिवर्तन, सोचमा परिवर्तन र त्यसै अनुसार स्रोत र साधन पनि हुनु पऱ्यो र त्यो स्रोत र साधनको प्रभावकारी उपयोग हो. त्यति गर्यो भने पछि मात्रै कगता हुन्छ. तर क्रमभङ्गता भने पनि के हुन्छ भन्दा तपाईँको कतिपय कुराहरू चाहिँ हिजो र आजमा चाहिँ एउटै मान्छेको आवश्यकतासित, दैनिकीसित, जीवन पद्धतिसित जोडिया कुरामा क्रमभङ्गता हुन गर्छु भनेर पनि हुँदैन. त्यस कारणले त जस्तो भनौँ न, अहिले यो तराईदेखि काठमाडौँसम्मको द्रुत मार्ग भनेर हामीले बना, द्रुत चाहिँ भएन, सुस्त राजमार्ग भयो त्यो, बनाइ चाहिँ द्रुत भएन. रुट भनेको त्यो हिँड्दा पनि फास्ट होस्, निर्माण गर्दा पनि फास्ट ढङ्गले जाने भने हो नि त. तर सुस्त निर्माणमा गएको छ. अब तर त्यसलाई त हामी क्रमभङ्ग भनेर त्यसलाई चाहिँ त्यसमा क्रमभङ्ग त के हुन्छ भने हिजो 30 डिग्री 30 किलोमिटर प्रति वर्ग किलोमिटर हिँड्या छ त्यो त्यो निर्माणको काम गति भने त्यसलाई 80 किलोमिटर बनाएर त्यसको गति अगाडि बढाउन सक्यो, डबल गऱ्यो भने त्यो क्रमभङ्गता होला. क्रमभङ्गताको लागि चाहिँ पनि परिभाषा हुन्छ. अब तर त्यो होइन, अब त्यो क्रमभङ्गता भयो, अब त्यो त्यो निर्माणै आजदेखि बन्द गरिदिने, अब त्यो प्रोजेक्टै ड्रप गरिदिने भन्यो भने त क्रमभङ्गता हुँदैन. तर यो क्रमभङ्गता यी कुराहरू राजनीतिक शब्दहरू हुन्, यसका आफ्नै उहरू छन्.
0: त्यो क्रमभङ्गता पनि फेरि बजेटमा हेर्ने होला.
1: बजेट होइन, क्रमभङ्गता नीति बजेट आउँछ, त्यो त्यसलाई त्यो क्रमभङ्गताको लागि हाम्रो हाम्रो संरचनाले कतिको दिन्छ, हाम्रा स्रोतले कतिको स्थान दिन्छन्, हाम्रो काम गराइले कतिको स्थान दिन्छ भन्ने कुरा पनि हुन्छ क्रमभङ्गता भन्ने कुरा. अर्को हिजोका कुराहरू चाहिँ सबै कुरा छोड्ने भन्ने कुरा पनि हुँदैन, किनभने हिजोका कुराहरू चाहिँ जुन आवश्यक छन्, प्राथमिकतामा परेका छन्। प्राथमिकता त परिवर्तन भएका छैनन् हाम्रा हाम्रा दैनिकीका, जीवनका, स्वतन्त्रका, स्रोतको उपयोगका प्राथमिकताहरू चाहिँ त्यति सजिलै परिवर्तन हुने विषय त होइन. त्यस कारणले गर्दा हिजोका कुरा छ्याम्मै सबै छोड्ने भन्ने कुरा पनि हुँदैन, हिजोका कुरालाई पनि यसले समेटेको छ। यद्यपि तर मूल कुरा चाहिँ के हो भन्दाखेरि दोस्रो चरणको आर्थिक सुधारको कुरा गरेका छ यसले, गरेका छ। अब यो तर कुरा के छ भन्दाखेरि यो अहिले संरचनागत परिवर्तनको कुरा गरिराख्दाखेरि अहिले यसले के भन्छ एक ठाउँमा भने श्रममा आधारित भनेको विप्रेषणमा आधारित अर्थतन्त्र छ अहिले, त्यसलाई अब डिजिटलाइजेस गर्ने र डिजिटल विषयलाई टेक्नोलोजीलाई इन्फर्मेसन टेक्नोलोजीलाई एउटा आधारशिलाको विकास गर्दै जाने र जसले गर्दा सेवामुखी अर्थतन्त्रको निर्माण गर्ने भन्छ है। यहाँनेरि चाहिँ कन्ट्राडिक्सन कहाँनेरि छ भने तपाईँको ठिक हो, सेवामुखी अर्थतन्त्रभित्र अहिलेको आइटी इन्फर्मेसन टेक्नोलोजीमा आधारित कामहरूलाई जबहरूलाई त्यसलाई चाहिँ सुसङ्गठित गर्ने, त्यसलाई एकीकृत गरेर त्यसलाई व्यवस्थित गरिदिने, त्यस्ता कामहरू गरेर टेक हबको रूपमा विकास गर्दै जाने र पोर्टलहरू विकास गर्ने र के अरे रिमोट वर्कलाई प्रोत्साहित गर्ने कुराहरू ठिक छन्। तर तपाईँले समग्र अर्थतन्त्रको पुनर्संरचनाको कुरा गरिराख्दाखेरि नेपालको अर्थतन्त्रको चरित्र, भूगोलको चरित्र, स्रोतका उपलब्ध स्रोतका सम्भावना र चरित्रहरूलाई हेर्ने हो भने जबसम्म तपाईँले उत्पादनशील क्षेत्र, कृषि क्षेत्र उत्पादनशील क्षेत्र, उद्योगको उत्पादनशील क्षेत्र, कृषि क्षेत्र कृषि क्षेत्रमा आधारित र अन्य कुरामा आधारित खनिज समेतमा आधारित उत्पादनशील उद्योगको क्षेत्रलाई जबसम्म तपाईँले हामीले एउटा मूल प्राथमिकतामा राख्दैनौ हाम्रो अर्थतन्त्र पुनर्संरचनामा जाँदैन।
0: सर जस्तो दुईवटा कुरा यसमा, एउटा कृषितर्फ पनि हामीले प्रोत्साहन गर्नुपर्ने एकातर्फ छँदैछ त्यो त, किनभने सबैभन्दा आश्रित पेसा केही छ भने त्यो कृषि नै हो, त्यस कारण पनि त्यो महत्त्वपूर्ण भइ नै हाल्यो। अर्कोतर्फ चाहिँ यो आइटी क्षेत्र पनि अहिले यसरी भरभराउँदै आएको छ कि त्यसलाई पनि व्यवस्था गर्नुपर्ने अवस्था छैन। यतातिर आइटीलाई हामीले उच्च प्राथमिकता दिइरहँदाखेरि कृषिले चाहिँ कति प्राथमिकता पायो भन्ने विषय हुनसक्छ जस्तो लाग्छ, त्यसमा चाहिँ सरकार कति ध्यान दिइरहेको छ?
1: होइन, मैले तपाईँले भनेकै त्यही नै भयो, आइटीको कुरालाई असाध्य जोड दिया छ यो नीति कार्यक्रमले। अब डिजिटल अर्थतन्त्र निर्माण गर्ने र त्यो अनौपचारिक अर्थतन्त्रलाई औपचारिकतातर्फ डोर्याउने कुरा गरेका छ यसले, मूल चाहिँ त्यो कुरा गर्नु पर्छ। त्यसको आधारमा सुशासन पनि स्थापित हुन्छ, अर्थतन्त्रमा पारदर्शिता बढ्दै जान्छ, अनि अर्थतन्त्रमा चाहिँ नि अनौपचारिक क्रियाकलापहरू औपचारिकतातर्फ आउँछन् र अर्थतन्त्र औपचारिक हुन्छ भन्या न हो, होइन? त्यो कुरा अति राख्नुपर्ने छैन, त्यो राम्रो कुरा हो। तर मूल कुरा चाहिँ के हो भन्दाखेरि तपाईँले यी त्यसैमा कतिलाई काम दिन सक्नुहुन्छ? अहिले मान्छेको मूल मर्म भनेको के हो भन्दा हातमा काम छैन, हातमा काम नभएपछि गोजीमा दाम छैन, र हातमा काम दिन सक्ने क्षेत्र एउटा त्यो आइटीको क्षेत्र हो, त्यो क्षेत्र भनेको फेरि क्रस कटिङ क्षेत्र पनि हो, त्यो क्षेत्र चाहिँ कृषिमा पनि काम लाग्ला, सेवामा पनि काम लाग्छ, त्यो उद्योगमा पनि काम लाग्छ, त्यहाँनिर त्यसको त्यसलाई एउटा चाहिँ आधार बनाउनु त ठिकै हो, तर मूल रूपमा चाहिँ तपाईँलाई हातमा काम दिने क्षेत्र चाहिँ के हो त? आम मान्छेलाई हातमा काम दिने क्षेत्र भनेको कृषि नै हो, उद्योग नै हो, है? अब कृषि र उद्योग क्षेत्र जति विस्तारित हुन्छ सेवा क्षेत्रमा कामहरू थप सिर्जना हुन्छ। सेवा क्षेत्र भनेर सहयोग हो, चाहे वित्तीय सेवाको क्षेत्र होस् अथवा अन्य सेवाका क्षेत्र भनेर सहयोगी क्षेत्र हो।
0: सर, प्रधानमन्त्रीले चुनावको यो चुनाव पूर्व सन्ध्यामा जसरी उहाँले देश दौडा गर्नुभयो, त्यस क्रममा चाहिँ विभिन्न उद्योगहरू सञ्चालन गर्नुपर्ने, नेपाली कङ्ग्रेसले चलाएको वाइवाई फ्याक्ट्री जस्तो हेटौडा सिमेन्ट चल्नु पर्यो भन्ने सम्मको उहाँले अभिव्यक्ति दिनुभएको थियो। त्यसका सन्दर्भमा जस्तो 100 भन्दा बढी पालिकाहरूमा पहिलेकै सरकारले औद्योगिक ग्रामहरू बनाउने भनेर अलपत्र पारेको थियो, त्यसलाई यसपटक निरन्तर दिएको देखिन्छ। त्यसबाहेक औद्योगिक र उत्पादनमूलक क्षेत्रमा अरू केही आशा जगाउने काम यो नीति कार्यक्रमले गरेको छ?
1: उद्योगको क्षेत्रमा, कृषिको क्षेत्रमा जुन परिवर्तन, एउटा ठुलो परिवर्तन पछि एउटा नियमित चलिराखेको चाहिँ नि संसद समेत विघटन भएर नयाँ निर्वाचन भएर युवाहरू आएको सरकार बाट आएको नीति कार्यक्रम त्यो त्यो लोकमा त्यति परिवर्तनकारी चाहिँ देखिया छैन. अब तपाईँलाई भन्नु सबभन्दा ठुलो अहिले मान्छेको समस्या भन्दा

0: भनेको के भने मान्छेले काम पाएको छैन, एक काम पायो भने पनि त्यसको काम अनुसारको झ्याला पाउन सकेको छैन, चाहे विदेशमा होस् चाहे नेपालमा होस् है। विदेशमा पनि नेपालीहरू ज्याला सदर ज्याला पाउने दृष्टिकोणबाट बङ्गलादेश फिलिपिन्स किर्गिस्तान अरू देशहरूको भन्दा हाम्रो कम छ है। अब नेपालमै पनि अहिले भर्खर आएको प्रतिवेदनले के भनिरहेछ भने चाहिँ नि सरकारले नै ल्याएको प्रतिवेदनले 12.5% जति अहिले 13% चाहिँ नि, हिजो बेरोजगारी दर 11% थियो, अहिले 13% भन्दा अलिकति माथि उक्ल्यो, र 18-24 वर्षका युवाहरूको गरी चाहिँ बेरोजगारी प्रतिशत छ 22% छ भनेर आयो। त्यो पूर्ण बेरोजगारीको कुरा हो। बेरोजगारी मध्ये पनि कसैले काम पाउँदा पनि न्यून ज्याला पाउने, वर्षभरि काम नपाउने है, अब अन्डर इम्प्लोइमेन्टको कुरा पनि छ। त्यस कारणले अहिलेको ज्वरो समस्या यो हो। अब अर्को कुरा, अहिले द्वन्द्व भएको छ, मध्य पूर्वमा भएको द्वन्द्वको कारणले गर्दा सप्लाई सिस्टम भनेको आपूर्ति श्रृङ्खला खुम्चिँदै गएको छ। चाहिँ नि तेलको मूल्य बढेर डिजलको मूल्य 237 रुपियाँ पुगेको छ, अब तपाईँको डलरको भाव बढेर 152 रुपियाँ पुगेको छ। त्यसले गर्दा चाहिँ इन्फ्लेसन मुद्रास्फीति अत्यन्त उच्च भएर अत्यन्त उच्च हुँदै गएको छ। तपाईँले राष्ट्र ब्याङ्कको प्रतिवेदनलाई हेर्नुभयो भने अघिल्लो महिनामा 3.6% भएको मूल्य वृद्धि अहिले आएर यो चैतको मूल्य वृद्धि चाहिँ कति भएछ भन्दा 9 महिनाको मूल्य वृद्धि 4.75% हुन गएछ।
1: उपभोक्ताले 3-4 महिनादेखि खेप्दै आए, तथ्याङ्कले अहिले देखाइदियो,
0: तथ्याङ्कले अहिले देखाइदियो, तथ्याङ्क अहिले आयो। तर त्यो मूल्य वृद्धि पनि के हो भन्दा त्यो चाहिँ पेन्ट मूल्य वृद्धि हो। त्योभन्दा माथि छ मूल्य वृद्धि। किन माथि नै, एक त हाम्रो मूल्य वृद्धिको गणना पद्धतिले तपाईँले तरकारीको मूल्य हिसाब गर्यो भने त्यसले खुद्रा मूल्य गएर त्यो भन्नु कालीमाटीको एउटा थोक र खुद्रा मूल्यलाई लिन्छ, तर खासै चाहिँ नि काम पुगिसक्दा त्योभन्दा बढी तिर्नुपर्ने हुन्छ। र तपाईँले कहीँ जानु हो अहिले, तपाईँले यो भनौँ न गाडीमा चढेर जानुभयो भने 1000 रुपियाँ नि भाडा तोकिया छ। पहिला 900 थियो, अहिले 1000 तोक्यो भने राष्ट्र ब्याङ्कले त्यो 1000लाई लिन्छ, बुझ्नु भएन?
1: भनेको त्यसले कालीमाटीमा तोकिएको मूल्यलाई लिने भयो, तर यता किराना पसलबाट किन्ने उपभोक्ताको कति महँगीमा छ भन्ने तथ्याङ्क आउने भएन।
0: आएन। अब तपाईँले गाडी चढ्नु जानुहुन्छ भने 1000 भनेर तोकिया थियो, तर 1000 लिन्छ राष्ट्र ब्याङ्कले, तर त्यहाँ गयो भने अहिले म तेलको मूल्य बढ्यो अथवा बाटो बिग्रिएको छ भने 1200 लिन्छ, त्यो 200 हुँदैन। त्यस कारणले गर्दा तपाईँले मूल्य वृद्धि जुन कागजमा आउँछ त्योभन्दा बढी मूल्य वृद्धि भएको छ। त्यसैमा पनि के छ भन्दा तरकारी खाद्य पदार्थ अन्डा तेल आदिको मूल्य त्यो चाहिँ नि डबल डिजिटमा छ है। शिक्षाको मूल्य सरकारले भन्दा भने डबल छ। त्यो त्यस कारणले त्यो पो अहिले त समस्या, त्यसलाई कसरी रोजगारी कसरी बढी दिने, रोजगारीमा त्यो काम अनुसार ज्याला कसरी दिने, अन्डर इम्प्लोइमेन्टलाई फुल इम्प्लोइमेन्ट कसरी बनाउने होइन, अब त्यसपछि त्यो मूल्य वृद्धिबाट मान्छेलाई कसरी जोगाउने, अनि कृषि क्षेत्रमा गयो भनेदेखि चाहिँ तपाईँको सडक पुगेको छ, अनि सडकबाट खाने कुरा सहरबाट किनेर गाउँ जान्छ, गाउँको जर्कालाई उपयोग गरेर गाउँको जग्गाको उत्पादन बढाउने र त्यहाँको लागि उत्पादनका पूर्वाधार बनाउने किसिमले बजेटमा त्यो अहिले कार्यक्रमहरू त्यो अहिले कार्यक्रममा डिटेल त आउने होइन, बजेटमा आउँछ, तर त्यो साङ्केतिक हिसाबले पनि ती कुराहरू आउन नसकिहाल्ने। त्यहाँनिर फेरि अर्को कुरा के भने, कतिपय ठाउँमा खानेपानीको समस्या छ, कतिपय ठाउँमा सिँचाइको समस्या छ, र धेरै ठाउँमा अहिले 38 जिल्लामा जङ्गली जनावरहरूको आक्रमण बढेर गएको छ, र बाँदरको बन्देलको आतङ्क। त्यस कारण यी कुराहरू खोज्छ अहिले खोजे आम जनताले, यी कुराहरू सम्बोधन गरेर उद्योग र कृषिलाई अर्थतन्त्रको आधारशिलाको रूपमा विकास गर्ने र डिजिटल इकोनोमी बनाउने र इन्फर्मेसन टेक्नोलोजीलाई र अन्य खालको टेक्नोलोजीलाई त्यसलाई बाट त्यसलाई ती क्षेत्रलाई सपोर्ट गर्ने किसिमले त्यो त्यो ढङ्गले जुन अपेक्षा राखिएको थियो, एउटा आशा राखिएको थियो, त्यो चाहिँ आएन।
1: डाक्टर साहब, समग्रमा भन्ने हो भने जो नवयुवाहरूले जेएनजी आन्दोलनमा मार्फत जो अहिले सरकार बनेको छ त्यस अनुसारको स्पिड अनुसार जसरी आउनु पर्थ्यो त्यो आन्दोलन अनुसार र युवाहरूको भावना समेट्नका लागि त्यस अनुसार चाहिँ आएन समग्रतामा भन्दा संक्षिप्तमा
0: आएन, त्यो स्पिडमा आएन। अब अर्को कुराहरू धेरै आएका छन् यद्यपि ती चाहिँ अब हिजोका कुराहरूलाई क्यारी गरेर ल्याइएको छ, राख्नुपर्ने कुराहरू पनि छन्, त्यति धेरै आएका छन्। तर ती सबैको लागि मैले के समस्या देखेको छु भन्दा स्रोत कहाँबाट आउँछ,
1: ओके,
0: होइन, स्रोतको समस्या छ। अब अहिले मूल कुरा चाहिँ कृषि उद्योग र निर्माणको क्षेत्रलाई अगाडि नबढाउने भने त्यो 7% आर्थिक वृद्धि दर हुँदैन, 7% आर्थिक वृद्धि दर हुँदैन।
1: त्यो सरकारले एउटा आधारशिला त्यसका लागि चाहिँ जो हामीले डिजिटलाइजेसन र डिजिटल अर्थतन्त्र भनेका छौँ त्यसलाई हामीले राम्रोसँग गर्न सक्यौँ र सुशासन स्थापना गर्न सक्यौँ भने त्यो असम्भव छैन भन्ने पनि प्रतिवेदनले भनेको देखिन्छ, त्यतिले मात्रै पुग्छ त्यो
0: होइन? अब यसो छ, त्यो चाहिँ नि सुशासनले अहिले चाहिँ नि स्रोत र साधनको प्रभावकारिता बढाउँछ, तर स्रोत र साधनको प्रभावकारिता बढाउँदा बढाउँदै पनि त्यो स्रोत र साधन फेरि उपयोग भएन भने ब्याङ्कसित अरूसित भएको अहिले 14 खरब रुपियाँ चाहिँ नि उद्योग र कृषि क्षेत्रमा लगानी भएन भने, निर्माण क्षेत्रमा लगानी भएन भने, र अहिले प्राथमिकता परेका र भोलि अर्थतन्त्रलाई उचाल्नको लागि अब विस्तार गर्न गुणस्तरीय ढङ्गले विस्तार गर्नको लागि चाहिने पूर्वाधारहरू सडक सिँचाइ नहर जस्ता कुराहरू समयमै सम्पन्न निर्धारित समयमै सम्पन्न गरिएन भने त आर्थिक वृद्धि दरको एकातिर तपाईँलाई मान्छेले रोजगारी पाउनुपर्ने, विदेशमा भएका मान्छेलाई आउन चाह्यो भने तुरन्त नेपाल झिकाएर काम दिन्छौँ भने होइन त हिजो त होइन, अनि यहाँ अब चाहिँ यहाँ बाहिर यहाँ भएका मान्छेहरू बाहिर जाने क्रम चाहिँ घट्छ भने हो, तर घट्न सकेका छैन। यद्यपि अहिले अब 1-2 महिना हुँदैछ सरकार गठन भएको छ, त्यस कारण धेरै त्यो गरेन भनेर भन्ने बेला त भएको छैन, तर त्यो नीति तथा कार्यक्रमलाई हेर्दाखेरि चाहिँ त्यहाँनिर त्यो कुरालाई सम्बोधन गर्ने किसिमले आएको चाहिँ देखियो,
1: केही न केही झल्किनु पर्थ्यो जसका कारणले हामीले आशा गर्ने ठाउँ रहन्थ्यो।
0: पुनर्संरचना अर्थतन्त्रको पुनर्संरचना गर्ने कुरा आउँदाखेरि यी कुराहरू स्पष्ट ढङ्गले स्पष्ट आधार समेत
1: ओके। डाक्टर साहब, म कार्यक्रमको अन्तिमतिर पनि छु, अन्तिममा यो नीति कार्यक्रमभन्दा अलिक बाहिरको विषय, अहिले अर्थ मन्त्रालयले बजेट लेख्छ हरेक पटक, यसपटक चाहिँ प्रधानमन्त्री कार्यालयले एउटा अनलाइन पोर्टल मार्फत सर्वसाधारणलाई सुझाव माग्यो, अघिल्ला सरकारले पनि माग्थे तर त्यो सुझाव चाहिँ अर्थ मन्त्रालय मार्फत नै कार्यान्वयन हुने परिपाटी थियो, यसपटक प्रधानमन्त्री कार्यालयबाटै त्यसको रिहर्सल भइरहेको र बजेट लेखन अन्तिम चरणमा पुगेका बेला प्रधानमन्त्री कार्यालयले कतै अर्थ मन्त्रालयको क्षेत्राधिकारमाथि अधिपत्य जमाएको

0: कि भन्ने सम्मका प्रश्नहरू उठिरहेका छन्। यसलाई कसरी लिने, किन प्रधानमन्त्री कार्यालय यति सक्रिय बनेको, यो ठिक हो कि होइन?
1: अब यसलाई म दुई किसिमले भन्छु। एउटा चाहिँ त तपाईँ अहिले यसपालि बजेटको कुरा गर्दा बजेटको आउँदाखेरि कति प्रभावकारी ढङ्गले आउँछ भन्ने कुरा सिद्धान्त तथा प्राथमिकतामा अहिलेसम्म छलफलै भएको छैन, होइन? 15 दिन अगाडि चाहिँ सिद्धान्त तथा प्राथमिकता गर्नुपर्ने त्यो आधी दिन छलफल होला, समय कम छ। नीति तथा कार्यक्रम जम्मा एकै दिनमा फास्ट ट्र्याकमा गर्ने भनेको छ। यसमा नीति तथा कार्यक्रम भनेको चाहिँ साझा कुरो हो, संसदमा सबै मन्त्रीले गराउँदा त्यसैलाई सेयर गरेर सबैले त्यसलाई एकीकृत रूपमा हेर्दै जाउँ भनेर भन्यो, त्यो राम्रै छ, त्यसलाई अन्यथा लैन भएन। तर एउटा कुरा चाहिँ के छ भन्दा, अहिलेको राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ हिजोदेखिको एजेन्डा दुईटा कुरा चाहिँ उहाँहरूको उठ्यो। उहाँहरूले तिनवटा कुरा भन्नुभएको थियो। एउटा संविधानवाद हो है हाम्रो भन्नुभएको थियो, राजनीतिक दर्शन के हो भन्दा संविधानवाद भन्नुभएको थियो। संविधानवाद भनिसकेपछि त अहिलेको संविधानले भने त अहिले मैले भनेका लोकतन्त्र, त्यसपछि संघीयता, समावेशिता र समाजवाद उन्मुख अर्थव्यवस्थाको कुरा बोल्दै बोल्नु भएन। संघीयतावादलाई चाहिँ उहाँहरूले कतिको त्यहाँनिर केन्द्रबिन्दुमा राख्नु पर्यो भन्ने कुरामा प्रश्न चिन्ह आयो एउटा। दोस्रो कुरा चाहिँ उहाँहरूले भने चाहिँ भोलिका दिनमा कार्यकारी चाहिँ राष्ट्रपति प्रधानमन्त्री अथवा राष्ट्रपतिको कुरा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भनेर भन्या उनीहरूले। अब त्यसको अभ्यास चाहिँ अहिलेदेखि गर्न खोजिया हो कि अनौपचारिक हिसाबले भन्ने किसिमको चाहिँ ढङ्गले पनि बहस गर्न मान्छेले थाले देखिन्छ। त्यो बिच कारणले त्यसको बहस अहिले नै त्यो खालको अभ्यास थाले खोजे अघोषित रूपमा भनेर प्रश्न चिन्ह पनि आएको
0: छ। हस्, यहाँ डाक्टर साहब यहाँको महत्त्वपूर्ण समय संवादका लागि धन्यवाद। हुनुहुन्थ्यो डाक्टर चन्द्रमणि अधिकारी, अर्थविद। उहाँसँग मैले नीति तथा कार्यक्रमले समेट्न खोजेका विषय र समेट्न नसकेका विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गरे। आजका लागि कार्यक्रमको समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने सुरेश पौडेललाई धन्यवाद। म धर्मराज भट्ट बिदा हुन्छु। नमस्कार।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
1: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम

0: एक्काइसौँ शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब एक दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मेदौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ।
1: जलजला ड्राइभ चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 7 बज्यो।
2: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
3: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
4: ग्रह अनुसार रत्न र कवच धारण,
5: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
4: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा, भरतपुर चितवन। मोबाइल नम्बर 98-451-75-223 र 98-056-75-223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
6: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
4: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

सकाले नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौँ आजका तिथिमिति पञ्चाङ्ग मेषादी पारराशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौँ। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्पयोगका समस्या, माङ्गलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेसनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चौडो चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगञ्ज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठी धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। कार्यक्रम ज्योतिष वास्तुमा तपाईँले हामीलाई सम्पर्क पनि गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट।

आज मिति 2083 साल वैशाख महिनाको आज 29 गते तदनुसार इसी सन् 2026 मई 12 तारिक सक संवत्सर 1948 नेपाल सम्बत 1146 वसलागा रोद्र नामक संवत्सर उत्तरायण वसन्त ऋतु आज मङ्गलबार रहेको छ। ज्येष्ठ कृष्ण पक्ष तिथि रहेको छ, दशमी तिथि रहेको छ। विशेष गरी आज दशमी तिथि रहेको छ, 12 घडी 14 पला रहेको छ। नक्षत्रमा रहेको छ पूर्व भाद्रपदा नक्षत्र रहेको छ, 40 घडी 13 पला। योगमा रहेको छ वैधृति योग रहेको छ, 36 घडी 31 पला। कर्णमा रहेको छ भद्राकरण रहेको छ, भद्राकरण रहनेछ विशेष गरी बिहानको 10 बजेर 12 मिनटसम्म। तदुपरान्त बवाहकरण रहनेछ, बवाहकरण रहनेछ विशेष गरी 41 घडी 16 पला रहनेछ। चन्द्रमा आज कुम्भ राशिमा, श्री सूर्यनारायण चाहिँ मेष राशिमा, आनन्दादि योगमा आज काण योग रहेको छ। आज बिहान सूर्योदय 5:19 भयो भने सन्त सूर्यास्त 6:43 हुनेछ र आजको दिनमान घडी 13:24 वाला रहनेछ। आज विशेष गरी दिन विशेष रहेको छ, आज पञ्चक रहेको छ, आज विश्व नर्स दिवसको दिन पनि रहेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोत्रको विषयमा पनि जानकारी भने हामी तपाईँलाई गराउँदैछौँ। त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, आजको अशुभ समय, आजको लाभ समय के कस्तो रहन्छ भन्ने विषयमा विशेष रूपमा चर्चा भने गर्नेछौँ। विशेष गरी आजको काल समय, यानि कि आजको कालो बेलाको समय रहेको छ, दिउँसोको 1:41:10 दिउँसोको 3:22:03 आज कालो बेला रहेको छ। आजको लाभ बेलाको समय रहेको छ, बिहानको 10:19:25 बिहानको 12:18 दिउँसोको 12:18 लाभ बेला रहनेछ। आजको शुभ बेला रहेको छ विशेष गरी दिउँसोको 3:22:03 दिउँसोको 5:55:02 पनि शुभ बेला रहेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा विशेष रूपमा जानकारी मैले तपाईँलाई गराउँदैछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौँ। सूर्य मेष राशिमा, चन्द्रमा कुम्भ राशिमा, विशेष गरेर मङ्गल मीन राशिमा, बुध मेष राशिमा, बृहस्पति मिथुन राशिमा, विशेष गरेर शुक्र वृष राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि कुम्भ राशि आउँछ। पूर्व भाद्रको दोस्रो चरण नाम आउँछ शोभाखर अथवा शोभाकान्त नाम आउँछ अथवा शोभा भन्ने नाम आउँछ। आदि नारी नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब पनि पारो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि उनीहरूका लागि आजको दिन आन्दामीका नयाँ स्रोत फेला पर्दै जाँदैछन्। मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय रहेको छ। केही राम्रो अवसर प्राप्त हुन सक्छ। श्रमको उचित मूल्य पाइन्छ। व्यापारमा राम्रो फड्को मार्न सकिन्छ। सानोदेखि खर्च बढाउनाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पुरा गर्न सर सपट लिनुपर्ने हुनसक्छ। यात्रा अलि खर्चिलो र कष्टकर हुन सक्ने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन गरिएका कामको प्रशंसा हुँदै जाँदैछन्। नयाँ अवसरले उत्साह जगाउनेछ। नियमित काम पेसा व्यापार व्यवसायमा राम्रो उपलब्धि प्राप्त हुन सक्छ। मिहिनेतले लक्ष्यमा पुर्याउन सक्छ। दिगो फाइदा हुने काममा जग बसाउने मौका मिल्नेछ। आमदामीका नयाँ स्रोत फेला पर्दै जाँदैछन्। सानोतिर प्रशस्त लाभ हुने जाँदैछन् भने उठ्नुपर्ने रकम हात लागि हुनेछ। व्यापारमा फाइदा हुने समय राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन केही सङ्घर्षमा रहने योग देखिएको छ। जिम्मेवारी थपे पनि स्वास्थ्य कमजोर रहनाले काममा बाधा पुग्दै जाँदैछन्। धेरै समय अरूका लागि खर्च गर्नु पर्ला। अर्थ उपार्जनमा केही मन्दी आउने बेला रहेको छ। सानोदेखि स्थितिमा सुधार आउनाले दिगो काम प्रारम्भ हुनेछ। परिश्रमले धेरैको मन जित्न सकिन्छ। मेहनतले लोकप्रियता हासिल गर्न सकिने योग भएकाले अलि विशेष सावधान रहेर अगाडि बढ्दा राशि मिथुनलाई आजको दिन विशेष शुभ रहनेछ। कर्कट राशि उनीहरूका लागि आजको दिन स्वास्थ्य कमजोर रहनाले काम गर्न समय लाग्नेछ। जिम्मेवारी बढ्दै जाँदैछन्। तैपनि न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यको लागि आहार विहारमा ध्यान पुर्याउनु होला। आलस्य त्यागेर मेहनत गर्दा फाइदा उठाउन सकिन्छ। सानोतिर उपलब्धिको स्रोत पहिचान गर्न सकिन्छ। प्रत्याशित नतिजाले उत्साह जगाउनेछन्। भाग्यले विभिन्न अवसर जुटाउन सक्ने योग राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन प्रियजनसँग भेटघाट हुनाले दिन रमाइलो रहनेछ। रमाइलो स्थान भ्रमण गर्ने अवसर प्राप्त हुनेछ। परिस्थिति कमजोर देखिए पनि अतिथिका रूपमा सत्कार पाइन्छ। प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। व्यवसायमा आमदानी बढ्दै जाँदैछन्। सानोदेखि काम बिग्रने भएले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ला। स्वास्थ्यको लागि आहार विहारमा समेत ध्यान पुर्याउनु पर्ने खालको योग भए राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन आँट गर्दा प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिन्छ। काम बन्नाले मनका लाभ हुनेछ। चुनौती पन्छाएर काम बढाउन सकिन्छ। भविष्यका लागि विशेष काममा जग बस्ने मौका मिल्नेछ। शत्रुहरू पनि किराना लाग्दै जाँदैछन्। साँझको समय रमाइलो रहनेछ। प्रिय भेट हुनुका साथै अतिथिको रूपमा सत्कार पाइन्छ। आमदानी बढाउने काम सुरु गर्न पनि सकिने खालको योग भए राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845175223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन विशेष गरी जिम्मेवारी थपे पनि धेरै समय अरूका लागि खर्च गर्नु पर्ला। अर्थ उपार्जनमा पनि मन्दी आउने बेला रहेको छ। कामको मेसो नमिल्दा व्यवहारमा पछि परिन्छ। स्वास्थ्य कमजोर हुनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। कमजोर नतिजा सच्याउन काम देखाउनु पर्ला। सानोदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ। आमदानीको स्रोत बढ्दै जाँदैछन्। प्रतिस्पर्धामा विजयी हुने खालको यो गुण राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन अरूको फाइदाको लागि उपयोग भइनेछ भने अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। यसै गर्नेहरूले काममा अवरोध पुर्याउलान्, आफ्ना सामानमा अरू दाबी र वृद्धि गर्न सक्छन्। हिस्सेदारीसँग असमझदारी बन्न सक्छ। साँझदेखि अस्वस्थताले काममा बाधा पुग्न सक्छ। खर्च र चुनौतीको समय रहेको छ। अलि सजग रहेर अगाडि बढ्दा राम्रो हुनेछ। मेहनत गर्दा सामान्य उपलब्धि हात पार्न पनि सकिने खालको योग भई राशि वृश्चिकलाई आजको दिन विशेष लेखिएको छ। धनुराशि उनीहरूको लागि आजको दिन नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ। चिता काम सोझो जस्तै सफलता मिल्नेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछन्। दाजुभाइमा आत्मीयता बन्नेछ भने प्रेम र मित्रको बन्धन समेत कसिलो भएर जानेछ। मेहनत गर्दा पेसा व्यवसायमा मनको धन लाभ हुनसक्छ। सानातिर घरेलु समस्या देखा पर्न सक्छ। तैपनि साथीभाइहरूको सहयोगले समस्या सुल्झाउन सक्छन्। प्रयत्न गरेर अगाडि बढ्दा राशि धनुलाई आजको दिन विशेष लेखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले अलि सजग रहनु पर्ला। नसोचे चुनौती अङ्गालले बानीले काम रोकिन सक्छ। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू फेला पर्दै जाँदैछन्। अलि सजग रहनुहोला। सानातिर नयाँ कामतर्फ अग्रसर भइनेछ। व्यापार बन्नाले लाभ हुँदै जाँदैछन्। कामको लगावले मनका धनार्जन हुन सक्छ। विभिन्न भौतिक साधन पनि जुटाउन सकिने योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन आफन्त साथीभाइहरूको सम्पर्कबाट टाढा बस्न मन लाग्दै जाँदैछन्। आगन्तुकले व्यर्थमा अल्मल्याउन सक्छ। केही अवसर प्राप्त भए पनि चुनौतीसँग जुझ्नुपर्ने योग देखिया छ। पहिलेका कमजोरी सुधार गर्ने प्रयत्न गर्दा राम्रो हुनेछ। खानपानको असावधानले स्वास्थ्य बिग्रन सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्दै जाँदैछन्। बुद्धिको उपयोगले परिस्थिति सन्तुलित बनाउन पनि सकिने खालको योग भई राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन खर्च बढ्नुको साथै अर्थ अभावले सताउन सक्छ। फाइदाका लागि दोहोऱ्याएर प्रयत्न गर्नु पर्ला। आवश्यकता पुरा गर्न सर सपोर्ट वा ऋण लिनुपर्ने हुन सक्छ। विदेश ताक्नेहरूलाई यात्राको साइज हुन सक्छ। सानातिर आफन्तसँग सम्पर्क हुनुको साथै भेटघाटको अवसर जुट्न सक्छ। व्यापार बन्नाले आय आर्जनमा सुधार हुने समय रहेको छ। स्वादिष्ट भोजनको आनन्द समेत प्राप्त हुने खालको योग भई राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बुझ्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा, भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: ज्योतिषाङ्क चाहिँ पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौँ आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौँ। र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9841575223 र 9805573223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौँ। कोही मित्र आउनु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते। हेलो, उहाँ सम्पर्कबाट बाहिर गइसक्नु भएको छ। तपाईँ पनि फोन गर्न चाहनुहुन्छ आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा घरै बसेपछि जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? सल्यानबाट बोल्दै हुनुहुन्छ। हजुरको शुभ नाम? के नाम भन्नुभयो? लोखा केसी भन्नुभएको? सल्यानबाट फोन गर्नुभएको छ। कसको विषयमा हेर्न चाहनुहुन्छ? छोराको जन्ममिति भन्नुहोस् त, कति हो? 2059 साल। हजुर, त्यही त, 6 महिना कति कति, 18 कति कि 19 कति? त्यही त, के बार पर्छ जन्म बार? त्यही त, तपाईँको छोराको जन्म बार चाहिँ के बार हो भन्ने सोधेको मैले। त्यही त, त्यसरी त थाहा हुँदैन नि त, 18 गति कि 19 गति हो त, मलाई कसरी थाहा हुन्छ त? त्यही त नि, 18 गति हो कि 19 गति हो कि, तपाईँलाई बार थाहा हुनुपर्छ। 18-19 के बार पर्छ तपाईँको छोराको जन्म बार चाहिँ के बार हो, शनिबार हो कि शुक्रबार हो कि के बार पर्छ, अथवा तपाईँले गते भन्नुपर्छ यदि गति हो भनेर बारमा भन्छु। दुवै कुरा मैले भन्न त कसरी मिल्छ त, कसरी सक्छु त, ल भन्नुहोस् त। त्यही त नि, त्यसरी हुँदैन, त्यसरी मिल्दैन के, अहिले कार्यक्रमको समयमा त्यसरी हेर्न मिल्दैन है। त्यही त, 19 गते अनि कसरी हेर्ने त, अनि 19 गते त मिल्दै मिल्दैन झन्। अनि के दिन परेको थियो भन्नुहोस् त? त्यही त, शुक्रबार त अहिले भन्नुभयो तपाईँले, तिथि के तिथि थियो? त्यसो भए अहिले हेर्न मिल्दैन, यहाँबाट कार्यक्रमबाट हेर्न मिल्दैन यसको लागि चाहिँ है। यसको लागि दिउँसो फोन गर्नुहोस् 10 बजेपछि। अनि तपाईँलाई थाहा हुनुपर्छ, राशि थाहा हुनुपर्छ कि कि तपाईँलाई जन्मेको बार थाहा हुनुपर्छ? तपाईँले हेरेर मात्रै भएन नि त, सिङ्ग सिङ्ग आउँदैन अनि। त्यसरी हेर्न मिल्दैन क्या, त्यतिकै हच्चोमा हेरेर हुँदैन नि त, त्यही भएर पछि फोन गरौँ 10 बजेपछि, मिलेर छ भने म हेरिदिउँला भनेको है। 10 बजेपछि फोन गर्नुभयो भने, त्यही त, 10 बजेपछि फोन गर्नुभयो भने कति गते जन्मेको हो, जन्मेको गते पनि म मिलाइदिन्छु, अनि जन्म बार पनि मिलाइदिन्छु, अनि त्यसपछि राशि नाम के आउँछ त्यो म हेराइदिन्छु। अरू ग्रह दशा भाग्य हेर्नको लागि चाहिँ कार्यक्रममा नै फोन गर्नु होला पछि है। हुन्छ हस्। उहाँले फोन गर्नुभएको थियो सल्यानबाट आफ्नो छोराको विषयमा हेर्नको लागि। उहाँ 18 गते र 19 गते कन्फ्युज हुनुभयो, अनि जन्मको बार पनि उहाँलाई थाहा छैन, जन्मेको तिथि पनि उहाँलाई थाहा छैन, त्यो भएर कुरा मिलेन है। तपाईँले पनि आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला 9841-75-223 र 9806-75-223 नम्बरमा सम्पर्क भने गर्नुहोस्। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: नमस्ते,
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: धनमाया
0: ओली रोल्पा जिल्लाबाट।
1: हजुर,
0: हजुरको शुभ नाम धनमाया ओली भन्नुभयो होइन? कुन ठाउँबाट रोल्पाको? कसको विषयमा हेर्न चाहनुहुन्छ? छोराको जन्ममिति भन्नुहोस् त, कति हो?
1: 2062
0: 2065 भन्नुभएको हो?
1: हजुर।
0: 2065 साल
1: अनि मङ्सिरको 5 गते,
0: मङ्सिर महिना 5 गते के बार पर्छ?
1: बिहीबार।
0: जन्म समय भन्नु?
1: 4 बजे सर,
0: 5 बजे, साँझको 4 बजे हो?
1: हजुर।
0: ल ठिक छ। श्री गणेशायनमा श्रीमती रामानुजाय नमः। सर्वमङ्गल मङ्गल्ये शिवे सर्वत साधिके शरणत्र मुखे गौरी नारायणी नमस्ते हे। 2065 साल मङ्सिर कृष्ण पक्षको बिहिबार अष्टमी तिथिमा जन्म, सिंह राशि पर्दो रहेछ है?
1: हजुर
0: हजुर। छोराको सिंह राशि पर्छ, नाम आउँदो रहेछ बाबुको चाहिँ मुक्ति भन्ने नाम आउँछ है? मुक्ति राक्षस गण परेको छ बाबुको, घातकमा परेको छ तिथि तृतीया अष्टमी त्रयोदशी, शनिबार घातक हुन्छ, नम्बरमा 10 नम्बर राशिमा कन्या राशि घातक हुन्छ, कालो सर्पयोग परेको छ, अनि 8 माङ्गलिक पनि परेका छन् बाबु। विवाहमा दोष छ, माङ्गलिकको शान्ति गर्ने, मङ्गलबारको दिन व्रत बस्ने, मङ्गल चौथी गणेश चौथीको व्रत बस्ने, अनि माङ्गलिकको शान्ति गर्नको लागि चाहिँ एउटा आँखसँग विवाह गराउनु पर्यो है। विवाहको दोष मेटाउनु पर्यो, बाजेलाई भन्नुभयो भने बाजेले केसँग विवाह गर्ने भन्नुहुन्छ, तपाईँले बुझ्नुहुन्न होला, त्यसलाई भन्छ आँखसँग विवाह गर्ने भन्छ, अर्क विवाह भन्छ त्यसलाई है। अनि त्यो गराउनु, पूर्णिमाको व्रत बस्नुपर्छ, मोतीको माला अथवा चाँदीको सिक्री लाउने गलामा है, साउनमा नाग पञ्चमीमा नाग देवताको पूजा गर्नुपर्छ, पढाइ राम्रो, दिमाग राम्रो, स्मरण शक्ति राम्रो छ, तर पढ्न भने फिटिक्कै मन नलाग्ने अल्छी स्वभावको छ, हो कि होइन? अहिले ग्रह बाबुले, अहिले ग्रह दशा बाबुले शुक्र सिद्ध चलिरहेको छ, यो शुक्र सिद्धा स्वामी, शुक्र सिद्धा स्वामी योगको ग्रह छ, यो स्वामी योगले गर्दाखेरि साथीसँग सम्बन्धहरू बिगार्ने, बिग्रिने कुण्डली परेको छ, अलि भनेको नमान्ने, जिद्दी घमण्डी हुने ग्रहहरू परेको छ है। पढाइमा अलिक ध्यान दिएर पढ भने राम्रो छ, दिमाग राम्रो छ, स्मरण शक्ति राम्रो छ, अब पढ्दै नपढेपछि त कसले आउँछ र, हो कि होइन? पढाइमा जान्छन्, पढ्नु चाहिँ पर्यो, पढाइ छोड्नु भएन, पढाइ छोडाउने ग्रह परेको छ। साइन्स विषय राम्रो छ, शुभ छ, तर यतिको पढाइले चाहिँ अलिक पुग्दैन, अलि अल्छी गर्छ पढाइमा, के यो बाबुले पढाइमा अल्छी गर्नु भएन, अलि मजाले जाँगर चलाएर पढ्नुपर्छ भन्नुभएको छ गुरुले, भन्नु के बाबुले पढाइमा अल्छी गर्नु भएन, अलि मजाले जाँगर चलाएर पढ्नुपर्छ भन्नुभएको छ गुरुले।

0: सेवा अलिक सावधान रहनुपर्छ भन्नु होला। अरू त्यस्तो नराम्रो छैन, ठिकै छ। बाबुको ग्रहको शान्ति गर्नुपर्छ, अब आउने मङ्सिर महिनामा ग्रह शान्ति गराउनु होला, नभए पुष माघ फागुनतिर बाबुलाई चोट पटक लाग्ने ग्रह आउँछ है। सम्बन्ध ठिकै छ, राम्रै छ, त्यस्तो नराम्रो छैन। विषय लाग्दैन त नलाग्ला भन्छु मैले, पढाइमा चाहिँ अलिक कमजोरै छ है, पढ्नै मान्दैन अनि पढ्दै पर्दैन। पढ्नै मान्दैन नि, त्यही भएर हो। अलिक पढाइमा अलिक धेरै ध्यान दिनुपर्छ भन्नु, राम्रोसँग पास भइहाल्छ, पढाइ राम्रो हुन्छ। मङ्गलबारको दिन, पूर्णिमाको दिन चोखो खाने, शुद्ध भोजन, हनुमान चालिसा पाठ गर्ने गर्यो भने पढाइ राम्रो हुन्छ, पछि विवाहबारी पनि राम्रो हुन्छ। माङ्गलिक नि केटी खोजेर विवाह गर्नुपर्छ, यसो आफै खोजेर विवाह गर्नु हुँदैन। लभ गरेर विवाह गरे पनि घरबार दाम्पत्य पछि गएर समस्या हुन्छ, बाधा आउँछ, रोकावटहरू आउँछ है। त्यो भएर अलिकति विशेष ख्याल गर्नु होला। अरू त्यस्तो नराम्रो छैन, करदशाहरू ठिकै राम्रो देखिन्छ है। कमाउँछ, राम्रै छ, नराम्रो छैन, चिन्ता नलिनु। सरकारी जागिर खाने ग्रह पनि छ। अब यति कुरा के कुरा बुझ्नु भने, कालो सर्पयोग परेको छ, कालो सर्पयोगले जे काममा पनि रोकावट आउँछ, बाधा आउँछ। कालो सर्पयोगको रत्न कवच पाउँछ हामीसँग, यो रत्न कवच लगाइदिनु कालो सर्पयोगको, अनि त्यसपछि मङ्गलबार र पूर्णिमाको व्रत प्रथम लगाउनु भयो भने सयमा सय राम्रो हुन्छ, सबै थोक ठिक हुन्छ, राम्रो हुन्छ, समस्या आउँदैन है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला। हस्, उहाँले फोन गर्नुभएको थियो आफ्नो छोराको विषयमा हेर्नुको लागि, रोल्पा जिल्लादेखि फोन गर्नुभएको। तपाईँ पनि आफ्नो आफन्तको बारेमा ग्रह र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला। 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर? नमस्ते।
1: हेलो।
0: हजुर हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? उहाँको फोन काटिएको छ। 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क भन्ने गर्नुहोला। कार्यक्रम ज्योतिष वास्तुको वर्षमा समय यतिखेर हामी र कार्यक्रम ज्योतिष वास्तु हरेक दिन बिहान ठिक 7 बजीदेखि लगभग हामी तपाईँहरूसँग 8 बजीसम्म रहने गरेका छौँ। तपाईँहरूलाई थाहा छँदैछ 8 बजीसम्म तपाईँले हामीलाई प्रत्यक्ष रूपमा सुनिराख्नु भएको छ, मनन गरिराख्नु भएको छ, चिन्तन गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा हामीले तपाईँलाई जानकारी गराइराखेका छौँ। कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर? नमस्ते।
2: हजुर नमस्कार।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म रोल्पा नगरपालिकाबाट एलिना डाङ्गी।
0: एलिना डाङ्गी रोल्पा नगरपालिकाबाट बोल्दै हुनुहुन्छ। कार्यक्रम कतिको सुन्नुहुन्छ? कार्यक्रम ज्योतिष वास्तु दिनदिनै सुन्नुहुन्छ कि कहिले काहीँ मात्रै सुन्नुहुन्छ? दिनदिनै सुन्नुहुन्छ। कसको विषयमा हेर्न चाहनुहुन्छ आज? साथीको विषयमा जन्ममिति भन्नुहोस् त, साथीको कति हो? 2067 साल अर्को महिना 15 गते जन्म समय भन्नु?
2: 9 बजे
0: बिहान कि बेलुका? बिहानको हो। केटा साथी हो केटी साथी हो?
2: केटी साथी
0: हो। ल सुन्नुहोस् है, ध्यान दिएर। श्रीकाली सायनामा श्रीमती रामानुजायनामा 2066 साल मङ्सिर शुक्ल पक्षको सोमबार त्रयोदशी तिथिमा जन्म, मेष राशि आउँदो रहेछ, नाम आउँदो रहेछ लीलावती, नाम आउँछ लीलादेवी अथवा लीलावती नाम आउँछ है तपाईँको साथीको नरानीको नाम। अलिक छिटो रिसाउने, एकोरो स्वभावको, झ्वाकी स्वभावको हुनुभएको रहेछ हो कि होइन? अलिक छिटो रिसाउने बानी छ, पढ्नुमा फिटिक्कै मन नलाग्ने रहेछ है, पढाइमा त्यति राम्रो देखिँदैन। माङ्गलिक कुण्डली परेको छ, माङ्गलिक कुण्डली देखेको छ यहाँबाट हेर्दाखेरि। विवाहमा आफै खोजेर आफै रोजेर विवाह गर्ने कुण्डली छ, सरकारी जागिर खाना राम्रो।

0: यात्रा राम्रो छ। नानीले चाहिँ विशेष गरी एकादशीको व्रत अथवा बिहिबारको व्रत बस्नुपर्छ है तपाईँको साथीले। अनि मङ्गलबारको हजुर बिहिबारको र मङ्गलबारको व्रत बस्नु पर्यो होइन, अथवा बिहिबार मङ्गलबार छिटो छिटो व्रत बस्न गाह्रो हुन्छ भने एकादशीको बस्ने अनि मङ्गलबारको बस्ने है गराउनुपर्छ। अहिले ग्रह दशाहरू चलेको छ, नानीको लागि चाहिँ सूर्य भन्ने ग्रह चलेको छ, एउटा सिद्धा भन्ने ग्रह चलेको छ है। साथी बनाउन मन लाग्ने रहेछ, साथी पनि रहेछन्, तर यो साथीसँग सम्बन्ध अगाडि टिक्दैन, राम्रो हुँदैन, अलिकति बाधा आउने कुण्डली परेको छ। रिसलाई कम गर्नु, कन्ट्रोल गर्नु भन्नु। महिनावारीमा पछि समस्या आउन सक्छ, पेटमा समस्या आउन सक्छ, अलिक विशेष ख्याल गर्नुपर्छ भन्नु, पानी अलिक धेरै पिउनु पर्छ भन्नु होला। अनि तपाईँलाई सोध्न मन लागेको कुरा के छ भन्नुहोस् त? घर परिवारसँग सम्बन्ध राम्रो हुन्छ, पछि गएर श्रीमानसँगको सम्बन्ध चाहिँ त्यति राम्रो हुँदैन भन्छ के ग्रहले। त्यही भएर श्रीमानसँग सम्बन्ध राम्रो बनाउनको लागि चाहिँ माङ्गलिक नै केटा खोजेर विवाह गर्नुपर्छ, अनि त्यसपछि मङ्गलबारको व्रत गणेश चौथी मङ्गल चौथीको पूजा लगाउन सके, पूजा लगाउने नभए व्रत बस्नुपर्छ, राम्रो हुन्छ त्यसपछि है। पछि गएर विषय लिएर पढ्दाखेरि त साइन्स विषय लिएर पढ्ने अथवा म्यानेजमेन्ट विषय लिएर पढ्ने, एकाउन्टहरू यस्तो विषय लिएर पढा राम्रो हुन्छ। तर पढाइ पुरा हुँदैन, पढाइ बिचमा रोकिन्छ, पढाइ छुट्छ बिचमा है, पढाइ बिचमा रोकिने, पढाइ बिचमा छुट्ने ग्रह छ। रिसाउनु धेरै रिसाउन मन लाग्छ, एक करोड स्वभावको हुनुहुन्छ होइन, यसमा पनि अलिक कम गर्नुपर्छ, नराम्रो बानीले हटाउँदै जानुपर्छ, छोड्दै जानुपर्छ, राम्रो राम्रो बानीले लिनुपर्छ भन्नु होला। पढाइमा मात्रै ध्यान दिनु पर्यो, अहिले साथीहरूसँग ध्यान दिनु भएन, पढाइमा मात्रै ध्यान दिनुपर्छ भन्नु होला। अरू त्यस्तो नराम्रो छैन नानी, ग्रह दशा भाग्य राम्रै छ। अब मैले भने जस्तै गरी व्रत बस्नु बेलामा व्रत बस्नुहोस्, राम्रो हुन्छ, समस्या आउँदैन है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो रोल्पा लिवाङबाट फोन गर्नुभएको थियो, नगरपालिकाबाट। उहाँले चाहिँ तपाईँ पनि आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ। कार्यक्रम ज्योतिष वास्तु हरेक दिन बिहान ठिक 7 बजीदेखि लगभग हामी तपाईँसँग 8 बजीसम्म रहने गरेका छौँ। कार्यक्रम ज्योतिष वास्तुमा तपाईँको आफ्नो आफन्तको बारेमा, ग्रह दशा र भाग्यको विषयमा, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी हामीले तपाईँलाई गराउने गरेका छौँ। कुनै जिज्ञासाहरू रहेका छन् तपाईँको आफ्नो आफन्तको बारेमा भने सम्पर्क र सहकार्य तपाईँले गर्न सक्नुहुन्छ कार्यक्रममा। फोन गरेर आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा निशुल्क रूपमा तपाईँले हेराउन पाइराख्नु भएको छ। हरेक दिन बिहान ठिक 7 बजीदेखि 8 बजीसम्म हामीले तपाईँको निशुल्क रूपमा, कुनै शुल्क लाग्दैन, कार्यक्रममा तपाईँले फोन गर्नु होला। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। काँडो को बोल्दै हुनुहुन्छ? नमस्ते। हेलो
1: हेलो,
0: हजुर हजुर, काँडो को बोल्दै हुनुहुन्छ?
1: नमस्कार गुरु।
0: नमस्कार हजुर, काँडो को बोल्दै हुनुहुन्छ?
1: म दार्जिलिङबाट, हजुर दार्जिलिङबाट म नातिको यसो ग्रह दशा हेरौँ भनेर। हजुर
0: नातिको धादिङ कुन ठाउँबाट फोन गर्नुभएको हो?
1: धादिङ म आस्ति पनि गएको थियो, आस्ति ठुलो नातिको हेरेँ, अहिले सानो नातिको हेरौँ भनेर। हजुर गङ्गा जमुना पालिका, हजुर गुम्ती गुम्ती गाउँबाट।
0: ए गङ्गा जमुना गाउँपालिकाबाट हो
1: हजुर।
0: अस्ति कसको बारेमा हेर्नु भएको थियो? ठुलो नातिको,
1: आस्ति ठुलो नातिको हेरेको थियो गुरु।
0: अब आज सानो नातिको हेर्ने
1: हजुर।
0: जन्ममिति भन्नुहोस् त, कति हो नातिको?
1: 2074 साल
0: हजुर।
1: कार्तिकको 14 गते मङ्गलबार हजुर।
0: कार्तिक महिनाको 14 गते मङ्गलबारको दिन जन्मेको समय भन्नुहोस् त?
1: जन्मेको कति बजे? बिहान 6 बजे हजुर।
0: बिहानको 6 बजे हो
1: हजुर।
0: जन्म जिल्ला कुन जिल्ला पर्छ?
1: जन्म जिल्ला दार्जिलिङ जिल्ला हो गुरु।
0: दार्जिलिङ जिल्ला हो, ल सुन्नुहोस् है ध्यान दिएर।
1: हजुर हजुर हजुर।
0: श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः। बाबुको 2074 साल कार्तिक महिनाको 14 गते भन्नुभएको छ मङ्गलबारको दिन है।
1: हजुर हजुर।
0: कुम्भ कुम्भ राशिमा जन्म भएको छ, पूर्व भारतको प्रथम चरण नाम आउँछ सेवन्त, नाम आउँछ, नाम चाहिँ सेवन्ता नाम आउँछ, कुम्भ राशि पर्छ है। आदि नाडी नरगण परेको छ बाबुको, घातकमा परेको छ तिथि तृतीय अष्टमी त्रयोदशी, बिहिबारको दिन घातक हुन्छ, नम्बरमा तिन नम्बर घातक राशिमा कुम्भ राशि घातक हुन्छ। टाउको दशा भाग्य ग्रह असाध्यै राम्रो छ, टाउकोमा आँखामा दाँतमा समस्या हुन्छ यस्तो व्यक्तिलाई है। दाँत किराले खान्छ, अलिक ब्रस गर्नुपर्छ, पानी अलिक धेरै पिउनुपर्छ, शरीरमा पानी कम देखिन्छ। यहाँबाट हेर्दाखेरि मङ्गलबारको दिन व्रत बस्ने, आइतबारको दिन नुन नखाने गर्नुपर्छ है। मङ्गलबारको व्रत त बढी अलिक पछि लिँदा हुन्छ, तर आइतबारको दिन नुन चाहिँ खानु हुँदैन। नुन खानुभयो भने आँखा बिग्रिन्छ, टाउकोमा समस्या, टाउको दुख्ने समस्या, दाँत किराले खाने, दाँत बाङ्गो टिङ्गो आउने, अनि निधारमा अनुहारमा चोट पटक लाग्ने, आगोबाट भय हुने पनि देखिन्छ। यहाँबाट हेर्दाखेरि चाहिँ अरू त्यस्तो नराम्रो ग्रह छैन। साउनमा नाग पञ्चमीको दिन नाग देवताको पूजाहरू गराइदिनुहोस्, बाबुलाई राम्रो हुन्छ। अहिले ग्रह बाबुको चलेको छ उल्का भन्ने ग्रह चलेको छ, शनि भन्ने ग्रह चलेको छ, फेरि राशिमा पनि साढे साथी शनि चलिराखेको छ। यसले गर्दा स्वास्थ्यमा राम्रो हुँदैन, पढाइमा राम्रो हुँदैन, बिरामी हुने ग्रह दशाहरू पनि परेको छ। चोट पटक लाग्न सक्छ, हात खुट्टा भाँचिन सक्छ, अलिक ख्याल गर्नुपर्छ भन्नु है। ल, अनि कुम्भ राशि पर्यो, सेवन्ता नाम आयो भने होइन त के राशि भने, मैले कुम्भ राशि है, कुम्भ राशि सेवन्ता नाम आउँछ, सेवन्ता हजुर। आशिष त तपाईँले नाम राख्नु भयो नि, राशिको नाम, राशिको नाम सेवन्त आउँछ क्या, नरानको नाम सेवन्त आउँछ,
1: सेवन्त भन्नुभयो
0: हो, सेवन्त है नरानको नाम चाहिँ।
1: अनि पछि भविष्यलाई
0: राम्रो छ, राम्रो, चिन्ता गर्नु पर्दैन। आइतबारको दिन नुन नखाने होइन, आइतबारको दिन नुन नखाने बाबुले, अनि त्यसपछि नाग पञ्चमीमा हरेक नाग पञ्चमीमा नाग देवताको पूजा गर्ने, यति गर्यो भने बाबुले केही गर्नु पर्दैन। अहिलेलाई राम्रो छ, ग्रह दशाहरू नराम्रो छैन, ठिक छ। अब आउने कार्तिक महिनामा अथवा मङ्सिर महिनामा ग्रह दशा शान्ति गर्ने सत्यनारायणको पूजा लाउनु है। यति ठिकै छ, राम्रै छ, नराम्रो छैन। त उहाँको तपाईँको यो बाबुको बुवाको चाहिँ दुई विवाह हुने ग्रह परेको छ फेरि, बुवाको चाहिँ दुई विवाह हुने ग्रह परेको हो, बाबुको छोराको पनि त्यस्तै ग्रह छ, त्यसको लागि पछि शान्ति गरौँ ल, अहिले सानै छ। ठिकै छ, राम्रै छ, नराम्रो छैन। अब छोरा अलि झ्वाकी झ्वाकी खालको हुनुहुन्छ के अरे, हो कि होइन, अलि झ्वाकी झ्वाकी बानिन्छ छोराको, अब नझ्वाकी नै सम्झाउनु पर्यो छोरालाई तपाईँले पनि। बुहारी अहिलेको बुहारी ठिक छ, राम्रै छ त, तपाईँलाई तातो पानी तातो खानदिया छ, मिठो मिठो खानदिया छ बुहारीले होइन, तपाईँको सेवा गरेको छ, ठिकै छ त, राम्रै छ, नराम्रो छैन। अब यो नातिको लागि, यो नातिलाई चाहिँ रत्न कवच पाउँछ हामीसँग, यो रत्न कवच लगाइदिनु भयो भने चोटपटक लाग्दैन, पढाइ राम्रो हुन्छ भनेको मान्ने हुन्छ है। तपाईँलाई चाहियो भने मलाई फोन गर्नु, दिउँसो म बनाएर पठाइदिउँला, दिउँसो फोन गर्नु 10 बजेपछि यही नम्बरमा है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला।
1: हजुर हस्, नमस्कार, राधे राधे।
0: राधे राधे। उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी आफ्नो नातिको विषयमा, अस्ति ठुलो नातिको हेराउनु भएको थियो, आज कान्छो नातिको, सानो नातिको हेराउनु भयो, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा सम्पर्क भने गर्नुहोला। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। काँडोको बोल्दै हुनुहुन्छ, हजुर नमस्ते, हेलो, हजुर हजुर नमस्ते, काँडोको बोल्दै हुनुहुन्छ, उहाँको फोन नै राम्रोसँग बुझिएको छैन, आवाजै आएको छैन उहाँको चाहिँ। उहाँले रेडियो सुनिरहनु भएको छ होला, गुरुले फोन उठाउनु भएन भन्नुभयो होला, मैले फोन उठाएको छु बोलेको छु, उहाँले थाहै पाउनु भएको छैन। कोही मित्र आउनु भएको छ, उहाँलाई स्वागत गरौँ। हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? अनि मोबाइललाई नजिक राखेर बोल्नुहोस् त, मोबाइललाई नजिक राखेर बोल्नुहोस्, समय थोरै छ हामीसँग। गोर्खाबाट बोल्दै हुनुहुन्छ, तपाईँको नाम भन्नुहोस् त, शुभ नाम। के बहादुर गुरुङ भन्नुभयो? सिंह बहादुर गुरुङ गोर्खाबाट। कसको विषयमा हेर्न चाहनुहुन्छ त? छोरीको जन्ममिति भन्नुहोस् त, कति हो?
1: 71 साल।
0: पुसको 12 गते जन्म समय भन्नु?
1: 2:02
0: हो। 2071 साल पुष महिना 12 गते 2:02 जन्म, ठिक छ। सुन्नुहोस् है त, श्री गणेशायनमा श्रीमती रामानुजायनमा सर्वमङ्गल मङ्गल्ये शिवे सर्वत साधिके शरणेत्र मुखे गौरी नारायणी नमस्ते। 2071 साल पुष शुक्ल पक्षको शनिबार षष्ठी तिथिमा जन्म कुम्भ राशि पूर्व भाद्रको प्रथम चरण, नाम आउँदो रहेछ बाबुको सेवन्त नाम आउँछ, आदिनाली नरगण परेको छ बाबुको, तपाईँको छोराको कुण्डली भाग्य ग्रह असाध्यै राम्रो छ, पढाइमा एकदम राम्रो छ, पढाइमा तेजिलो स्वभावको कुण्डली हो, अलिकति नाग दोष परेको भएर अलिकति बाधा आउन सक्छ। साउनमा नाग पञ्चमीमा नागको पूजा गर्न लगाउनुहोस्, बाबुलाई राम्रो हुन्छ है, समस्याहरू कम आउँछ, बाधाहरू कम आउँछ, रोकावटहरू कम आउँछ। अहिले उल्का र अर्को शनि भन्ने ग्रह चलेको छ राशिमा, पनि फेरि 7.5 छ राशिको र ग्रहको शनिले गर्दा स्वास्थ्यमा अलिकति समस्या बढाउन सक्छ होइन, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ, राम्रै छ। फलामबाट अलिक टाढा रहनुपर्छ, चोटपटक लाग्न सक्छ, हात हतियारले काट्न सक्छ है, अलिक विशेष ख्याल गर्नु होला, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ, राम्रै देखाउँछ। अलि रिसाउने स्वभावको रहेछ नाति होइन, छोरा होइन, समस्या के छ तपाईँलाई सोध्न मन लागेको कुरा के छ भन्नुहोस् त? विदेश जाने फेरि भएको छैन नि, बल्ल 10-11 वर्षको मान्छे के विदेश जान्छ र अहिले विदेशमा होइन, यहीँ जागिर खुवाउनुपर्छ, आर्मी पुलिसमा भर्ती गराउने, सरकारी जागिर खुवाउने, अनि राम्रो पाउनु भयो भने लोकसेवा आयोगतिर भिडेर अफिसर बन्ने, हाकिम बन्ने, जागिर पो खुवाउने हो त, विदेश त किन जाने हो र, हो कि होइन? दशाको शान्ति बेला बेला गर्दै अगाडि बढाउनु भयो भने जागिर खान्छ, यहीँ अफिसर ठुलो हाकिम बन्ने ग्रह छ, यहीँ विदेश जानै पर्दैन बाबुलाई, एकदम राम्रो छ, समस्याहरू कम, बाधाहरू कम, रोकावटहरू कम आउँछ है, चिन्ता नलिनुहोस् है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी आफ्नो छोराको विषयमा हेर्नको लागि गोर्खा जिल्लाबाट फोन गर्नुभएको थियो। तपाईँले पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। 9845175223 र 9805275223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भन्ने गर्नुहोला, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ मसँग तपाईँहरू भने, प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर पनि तपाईँले हामीलाई भेटघाट पनि गर्न सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि पनि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रको साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुन्छ।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्नी, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78 232।

0: नमस्कार, लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलापress.com तथा facebook.com/radiojaljalabaट संसारभरेकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभातमा म रीता मगरको तपाईँलाई हार्दिक स्वागत छ। आरम्भमा सुरु गरौं समाचारका शीर्षकहरूबाट। ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयमा सर्वोच्चको रोक, न्यायाधीश बीच राय बाजियो, एसईको नतिजामा सुधार, 65.98% विद्यार्थी उत्तीर्ण, मानव बेचबिखन मुद्दामा स्याङ्जा पुतली बजार चारका वडाध्यक्ष थापा पक्राउ। म्याग्दीको महाभिरमा पहिरो खसेपछि बेनी जोमसोम सडक अवरुद्ध, धादिङमा 2 बस र ट्रक ठोकिँदा 16 जना घाइते, देशको केही ठाउँमा वर्षा अझै केही दिन बदलीसँगै पानी पर्ने सम्भावना। सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गर्न रोल्पा लुङ्ग्री गाउँपालिकाको अनुरोध, रोल्पा सुनिली स्मृति गाउँपालिकामा किशोर किशोरीलाई प्रस्तावना लेखन तालिम प्रदान। दाङको राप्तीमा 25 वर्ष पछि चोरी मुद्दाका फरार परियार पक्राउ, दाङको भालोबाङबाट 114 क्यारेट अवैध भारतीय केरा बरामद। र थाइल्यान्डका पूर्व प्रधानमन्त्री सिना वात्रा जेलमुक्त, आइसिसी विश्वकप लिग 2 क्रिकेट अन्तर्गत नेपालले आज स्कटल्यान्डसँग खेल्दै।
1: छ्या, यो केटासँग त म बिहे गर्दिन, कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङ्गो पनि छ, अझ दाँत किराले पनि खाछ, यस्तो केटासँग पनि कसले बिहे गर्छ।
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए, मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्, होइन अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला मेरो दाँतको उपचार गर्नका लागि, मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा कहाँ हुन्छ त, डेन्टल क्लिनिकमा जानु पर्यो नि विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि, त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुनेवाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है, त्यसपछि नाइन भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गाटिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, RBG डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, RCT दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सक द्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 98651094140 र 98162901118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
0: अब समाचार सुरु गरौ। ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयमा सर्वोच्चको रोक, न्यायाधीश बीच राय बाजियो सम्बन्धी प्रसङ्गबाट। निजामती कर्मचारी ट्रेड युनियन खारेज गर्ने घरी सरकारले ल्याएको अध्यादेश तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले तत्कालीन आपतका अन्तरिम आदेश जारी गरेको छ। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद पुयालको बहुमतको रायमा यस्तो आदेश आएको हो। संवैधानिक इजलासमा रहेका अरू दुई न्यायाधीश विनोद शर्मा र सारङ्ग सुवेदीले भने तत्काल आन्तरिम आदेश दिन नपर्ने भन्दै फरक राय राख्नु भएको छ। आदेशले निजामती सेवा ऐन 2049 संशोधन गर्दै कर्मचारीको आधिकारिक ट्रेड युनियनको व्यवस्था खारेज गर्दै ट्रेड युनियन सम्बन्धी व्यवस्थालाई हटाएर त्यसको सट्टा निजामती कर्मचारीको गुनासो सुनाईको व्यवस्था कायम गरेको थियो। गएको 20 गते अध्यादेश जारी भएपछि वैशाख 12 गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ट्रेड युनियनका कार्यालय बन्द गर्ने र वैशाख 23 गते श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले ट्रेड युनियन खारेज गर्ने सूचना निकालेका थिए। सरकारको यो कदम विरुद्ध नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्य समितिका तर्फबाट अध्यक्ष भवानी दाहालले समेत राष्ट्रपति कार्यालय शीतल निवास समेतलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। संवैधानिक इजलासले रिटमा माग गरिए बमोजिम आदेश किन जारी हुनु नपर्ने हो भनी विपक्षलाई बाटोको म्याद बाहेक 7 दिनभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाब पेश गर्न कारण देखाओ आदेश जारी गरेको छ। आदेशमा ट्रेड युनियन सम्बन्धी व्यवस्था, संविधानको संस्था खोल्ने स्वतन्त्रता र ट्रेड युनियन खोल्ने तथा सामूहिक सौदाबाजी गर्ने हकको संवैधानिक प्रत्याभूतिसँग जोडिएको भन्दै तत्काल अध्यादेश कार्यान्वयन नगर्न भनिएको छ। अदालतले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा टुङ्गोमा पुग्न दुवै पक्षलाई जेठ 6 गते छलफलको लागि बोलाएको छ। न्यायाधीश द्वय विनोद शर्मा र सारङ्ग सुवेदीले भने तत्कालीन अन्तरिम आदेश जारी गर्ने विषयमा असहमति जनाउँदै फरक राय लेख्नु भएको छ। एसईको नतिजा सार्वजनिक भएको छ। परीक्षा सकिएको 29 दिनमा हिजो नतिजा सार्वजनिक भएको हो। यसपालि एसईमा 65.98% विद्यार्थी उत्तीर्ण भएका छन्। पोहोर 61.81% विद्यार्थी उत्तीर्ण भएका थिए। परीक्षामा 2,84,160 विद्यार्थी ग्रेड र 1,46,507 विद्यार्थी नन ग्रेड भएका छन्। सार्वजनिक नतिजा अनुसार 48,392 विद्यार्थीले सबैभन्दा उच्च जिपे अर्थात 3.60 4 ल्याएका छन् भने 80,372 जनाले 3.20 3.60 जिपिए ल्याएका छन्। यस्तै 94,222 जनाले 2.80 3.20 जिपिए 55,977 जनाले 2.40 2.80 जिपिए 5,190 जनाले 2.40 जिपिए र 7 जनाले 1.60 2 जिपिए ल्याएका छन्। नन ग्रेड एनजी प्राप्त गर्ने विद्यार्थीहरूले पुनः ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन्। 2 वर्षसम्म एनजी आउने विद्यार्थीहरूको लागि तत्कालै ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। यस वर्ष 1 महिनाभित्र नतिजा सार्वजनिक गर्ने शिक्षा मन्त्रालयको निर्देशनपछि बोर्डले परीक्षा केन्द्रमा उत्तर पुस्तिका परीक्षण गराएको थियो। वैशाख 5 गतेसम्ममा देशभरबाट उत्तर पुस्तिका बोर्डको कार्यालयमा सङ्कलन गरी नतिजा अध्यावधि गर्ने कम्प्युटरमा प्रविष्ट गराउने काम थालिएको थियो। मानव बेचबिखन मुद्दामा पुतली बजार नगरपालिका 4 का अध्यक्ष शिवबहादुर थापा लाई प्रहरीले पक्राउ गरेको छ। पीडितको उजुरी पश्चात मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले सोमबार कास्कीबाट थापालाई पक्राउ गरेको हो। ब्युरोका प्रहरी उपरीक्षक राजन लिम्बुले थापा पक्राउ परेको पुष्टि गर्दै अब अनुसन्धान अघि बढ्ने बताउनु भएको छ। 2079 स्थानीय तह निर्वाचनमा थापाले नेपाली काङ्ग्रेसबाट वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो। निर्वाचित भए पश्चात 15 महिना जिम्मेवारीमा काम गरे पनि 2080 भदौ 15 गते स्वास्थ्य उपचारको लागि भन्दै वडा सदस्य लीलावती पौडेललाई कार्यवाहकको जिम्मेवारी दिएर हराउनु भएको थियो। थापा 2 महिना पहिला नेपाल फर्किनु भएको थियो। अमेरिका रहेको बेलामा नगरपालिकाले 2080 भदौदेखि 2081 असार महिनासम्मको सेवा सुविधालाई 2,76,190 रुपैयाँ भुक्तानी गरेको थियो। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 7 महभीरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी जोमसम कोर्ला सडक आज बिहानदेखि अवरुद्ध भएको छ। ढुङ्गा र माटोसहितको पहिरो खसेर 76 किलोमिटर दूरीको बेनी जोमसम सडकमा सिधा यातायात सम्पर्क विच्छेद भएको हो। सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउजाउ गर्ने गाडी बीच बाटोमा रोकिएका छन्। मुस्ताङ घुम्न तथा मुक्तिनाथ दर्शन गर्न जाने र फर्कने यात्रीहरू पनि प्रभावित भएका छन्। जिल्ला प्रहरीकारले म्याग्दीले अवरुद्ध सडक खुलाउन पहल भइरहेको जनाएको छ। धादिङमा पृथ्वी राजमार्ग अन्तर्गत धादिङको महेश दोभान नजिकै 2 बस र 1 ट्रक एक आपसमा ठोकिँदा 16 जना यात्रु घाइते भएका छन्। काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश 01006/7488 नम्बरको बस काठमाडौँबाट वीरगन्जतर्फ जाँदै गरेको बागमती प्रदेश 01003/6716 नम्बरको बस र सोही दिशातर्फ गइरहेको 23/2056 नम्बरको ट्रक राति 11 बजे ठोकिएका थिए। दुर्घटनामा बसमा सवार 16 जना यात्रु घाइते भएका छन्। घाइते मध्ये 4 जनाको अवस्था मध्यम र 12 जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरीकारले धादिङका सूचना अधिकारी डीएसपी प्रकाश दाहालले जानकारी दिनुभएको छ। घाइतेहरूको हाल बैरेनी अस्पतालमा उपचार भइरहेको छ। अब मौसम सम्बन्धी जानकारी। अहिले काठमाडौँ उपत्यका सहित देशका केही ठाउँमा पानी परिरहेको छ। पछिल्लो 12 घण्टामा देशको धेरै जसो ठाउँमा पानी परे पनि गण्डकी प्रदेशमा सबैभन्दा धेरै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। म्याग्दीको तातो पानी स्टेसनमा सबैभन्दा धेरै 98 मिलिमिटर वर्षा मापन भएको छ। गैराती गण्डकी सहित लुम्बिनी कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भागमा पानी परेको छ। अझै केही दिन देशको विभिन्न ठाउँमा बदली र वर्षा हिमपातको सम्भावना रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा मौसम बढी सक्रिय रहने देखिएको छ। यी क्षेत्र प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ भने अरू प्रदेशका पहाडी तथा हिमालय क्षेत्रमा पनि आंशिकदेखि सामान्य वर्षा हुन सक्ने अनुमान रहेको छ। आज रातिको समयमा कोशी मधेस र बागमती प्रदेशमा वर्षाको सम्भावना रहेको छ। अझ बढ्ने देखिएको महाशाखाले जनाएको छ। मेघगर्जन चट्याङ वर्षा र हिमपातका कारण दैनिक जनजीवन सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाको आग्रह रहेको छ। तपाईँले रेडियो जलजलाबाट प्रसारित समाचार प्रभात सुन्दै हुनुहुन्छ। विश्रामपछि सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गर्न रोल्पा लुङ्ग्री गाउँपालिकाको अनुरोध। रोल्पा सुनिली स्मृति गाउँपालिकामा किशोर किशोरीलाई प्रस्तावना लेखन तालिम प्रदान लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
3: बाजे के भयो? किन गालामा हात
4: यहाँ दुखेको छ त खाने दिन्न भात दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बात
1: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
5: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् 24 घन्टा तपाईँकै सेवामा तत्पर छौँ
2: हजुर हाम्रा सेवाहरू
6: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने
7: नदुखाइ दाँत निकाल्ने
6: दुखीको दाँत जरैदेखि उपचार गर्ने
7: गिजाबाट रगत आउने सास गनाउने समस्याको सफल उपचार
6: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
7: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
6: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
7: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
1: 9805614652
5: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
8: घर घरको आवाज गाउँ शहरको आवाज हरेक मनमुटुमा गुन्जिरहने रोलपाली आवाज यो हो तपाईको मनको आवाज रेडियो साझा 96.4 MHz
0: रेडियो जलजलाको समाचार प्रभातमा तपाईलाई फेरि पनि स्वागत छ अब खबर परिक्रमा रोल्पालुङ्ग्री गाउँपालिकाले सरकारी तथा सार्वजनिक जग्गा संरक्षण सम्बन्धमा सम्पूर्ण गाउँपालिकावासीहरूलाई अनुरोध गरेको छ गाउँपालिकाले सूचना जारी गर्दै नेपाल सरकार मन्त्री परिषद तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्र र जिल्ला प्रशासन कार्यालय रोल्पाको सूचना अनुसार सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण नियन्त्रण अभियानलाई प्रभावकारी बनाइने जनाएको छ सूचनामा लुङ्ग्री गाउँपालिका क्षेत्रभित्र सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना निर्माण भएको भए तत्काल हटाउन आग्रह गरिएको छ साथै आफ्नो टोल तथा छिमेकमा कसैले सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरेको जानकारी भए सम्बन्धित वडाकारले गाउँ कार्यपालिकाको कार्यालय वा गाउँपालिकाको इमेल मार्फत जानकारी गराउन अनुरोध गरिएको छ गाउँपालिकाले सूचना दिने व्यक्तिको पहिचान गोप्य राखिने जनाएको छ साथै वास्तविक सुकुम्बासी पहिचान गरी व्यवस्थापनको लागि योजना बनाइने तथा अतिक्रमी जग्गाको नाप जाँच र संरक्षणका अन्य कार्य अगाडि बढाइने उल्लेख गरिएको छ गाउँपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण नगर्न जोखिमयुक्त स्थानमा बसोबास नगर्न समेत सबैमा आग्रह गरेको छ प्रमुख प्रशासकीय अधिकृत अनिल रिजालद्वारा जारी गरिएको उल्लेख रहेको छ रोल्पा सुनिल स्मृति गाउँपालिकामा किशोर किशोरी सञ्जालका पदाधिकारीहरूलाई योजना तर्जुमा तथा प्रस्तावना लेखन तालिम प्रदान गरिएको छ सहयोगी हातहरूको समूह साहस नेपालको आयोजना र सुनिल स्मृति गाउँपालिकाको समन्वयमा स्टोम फाउन्डेसनको आर्थिक सहयोगमा सञ्चालित उत्थानशील समुदाय विकासको लागि समावेशी जीविकोपार्जन तथा शिक्षा सबलीकरण कार्यक्रम अन्तर्गत किशोर किशोरीहरूलाई तालिम प्रदान गरिएको हो उत्थानशील समुदाय विकासको लागि समावेशी जीविकोपार्जन तथा शिक्षा सबलीकरण कार्यक्रममा सञ्चालित सुनिल स्मृति गाउँपालिकाको वडा नम्बर 1, 3, 5 र 6 वडाका किशोर किशोरीहरूलाई तालिम प्रदान गरिएको थियो तीन दिनसम्म सञ्चालन भएको तालिमको अवसरमा किशोर किशोरीलाई समुदायका समस्याहरूको पहिचान गरी ती समस्याहरूमा केन्द्रित रहेर कार्यक्रमहरू सञ्चालन गर्नको लागि प्रस्तावना तयार गर्न सिकाइएको थियो सहयोगी हातहरूको समूह साहस नेपालका जिल्ला परियोजना संयोजक सुरेन्द्र राईले जानकारी दिनुभएको थियो। किशोर किशोरीहरूलाई समुदायको मुख्य समस्याहरू पहिचान गर्न सक्षम भएका छन्। समुदायको प्रमुख समस्याको रूपमा रहेको लागु पदार्थ सेवन, घरेलु हिंसा, बाल विवाह, छुवाछुत लगायतका समस्याहरूको न्यूनीकरणको लागि समुदाय स्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नको लागि प्रस्तावना तयार गर्न सक्षम भएका छन् भने समुदाय स्तरमा सो कार्यक्रम सञ्चालन गर्नको लागि स्थानीय तह तथा सम्बन्धित निकायहरूमा कार्यक्रम सञ्चालन गर्नको लागि बजेट माग गर्ने भएका छन्। किशोर किशोरीहरूलाई कञ्चन साथी तालिम केन्द्रबाट तालिम प्रदान गरिएको थियो। तीन दिनसम्म सञ्चालन भएको तालिममा समुदायका समस्याहरूको पहिचान गरी ती समस्याहरूमा केन्द्रित रही प्रस्तावना तयार गर्न सिकाइएको थियो। समुदायका समस्याहरूको बारेमा प्रस्तावनाको रूपमा सम्बन्धित निकायमा पेश गरेका सम्बन्धित निकायलाई पनि बजेट बनाउनमा सहयोग पुग्ने भएकाले प्रस्तावना लेखन आवश्यक ठानिएको छ। चोरी कसुर मुद्दामा फरार रहेको दाङको राप्ती गाउँपालिकाका एक प्रतिवादीलाई इलाका प्रहरी कार्यालय भालुबाङले 25 वर्षपछि पक्राउ परेको छ। पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका 7 निवासी वर्ष 50 का काशीराम परियार रहेका छन्। 2058 साल जेठ 6 गते राति करिब 3 बजेको समयमा तत्कालीन सुसनिया गाविस 8 स्थित गोठमा बाँधेर राखिएको बाख्रा तथा खसी चोरी भएको घटनामा संलग्न रहेको आरोपमा फरार रहेका परियारलाई प्रहरीले पक्राउ गरेको हो। दिनेश कुमार चौधरीले दिएको जाहिरी बर्खास्त अनुसार दानबहादुर चौधरी, काशीराम परियार, गोविन्द परियार र राम परियार समेतले बाख्रा तथा खसी चोरी गरी कपिल वस्तुको चन्द्रौटातर्फ लगेको उल्लेख गरिएको थियो। घटनापछि खोजतलासका क्रममा अन्य व्यक्ति फरार रहेका थिए। उक्त मुद्दामा सम्मानित दाङ जिल्ला अदालतले 2060 साल जेठ 22 गते फैसला आदेश गरेको थियो। सोही आदेश अनुसार फरार रहेका प्रतिवादी काशीराम परियारलाई प्रहरीले सोमबार हिजो पक्राउ गरी दाङ जिल्ला अदालतमा पेश गरेको थियो। अदालतको आदेशपछि उनलाई घुराई कारागार चलान गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय भालुबाङले बिल बिना बीजक बिना ल्याएको भारतीय किरा बरामद गरेको छ। वैशाख 28 गते हिजो राति अन्दाजे 1 बजेको समयमा राप्ती गाउँपालिका 1 भालुबाङ पुलचोक स्थित पूर्व पश्चिम राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा उक्त केरा बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चालक सुनिल मुसहरले चलाएको लु 3-38-50 नम्बरको पिकअप गाडी जाँच गर्ने क्रममा बिल बीजक बिना ल्याएको 114 क्यारेट भारतीय केरा फेला परेको हो। बरामद गरिएको केरा पिकअप गाडी तथा चालकलाई नियन्त्रणमा लिए आवश्यक कारवाहीको लागि कृष्णनगर भन्सार कार्यालय कपिल वस्तुमा पठाइएको प्रहरीले जनाएको छ। अब देश बाहिरको समाचार। थाइल्याण्डका पूर्व प्रधानमन्त्री याक्सिन सिनवात्रा भ्रष्टाचारको मुद्दामा जेल भुक्तान गरी मुक्त हुनुभएको छ। उहाँ हिजो राजधानी बैंककको जेलबाट रिहा हुनुभएको हो। भ्रष्टाचारको आरोपमा 1 वर्षको सजाय पाएका थाक्सिनले 8 महिना जेल सजाय भोगिसक्नु भएको छ। न्याय मन्त्रालयको एक समितिले उहाँको राम्रो आचरण, बढ्दो उमेर र पूर्ण अपराधको कम सम्भावनालाई ध्यानमा राख्दै उहाँको लागि प्यारोल स्वीकृत गरेको छ। दशकौंदेखि विवाद र राजनीतिमा ध्रुवीकरणको केन्द्रमा रहनुभएका थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन स्थानीय समय अनुसार सोमबार बिहानै जेलबाट रिहा हुनुभएको हो। उहाँको स्वागतको लागि बैंककको केन्द्रीय कारागार कोलोङ प्रेम बाहिर केही संख्यामा समर्थक र आफन्त भेला भएका थिए। रिहाईपछि पहिलो पटक सार्वजनिक रूपमा देखिनुभएका सिनवात्राले सञ्चार माध्यमसँग भन्नुभयो, कुनै प्रतिक्रिया नदिएको समाचार सञ्चार माध्यमसँग भने कुनै प्रतिक्रिया नदिएको समाचार संस्था एपीले जनाएको छ। दूरसञ्चार व्यवसायमा आबद्ध अरबपति व्यापारी थाक्सिनले 2019-98 आफ्नै राजनीतिक पार्टी गठन गर्नुभएको थियो र सन् 2001 थाइल्यान्डको प्रधानमन्त्री बन्नुभएको थियो। सन् 2006 सेनाले कु गरेर उहाँको सरकार अपदस्थ गरेको थियो। उहाँलाई शक्तिको दुरुपयोग आफ्नो व्यापारिक हितलाई फाइदा पुर्याएको र सरकारी चिट्ठा परियोजनामा अनियमितता गरेको आरोप लगाइएको थियो। अन्त्यमा खेल समाचार। आइसिसी विश्वकप क्रिकेट लिग दुईमा नेपालले आज स्कटल्यान्डसँग खेल्दैछ। खेल बिहान 9:30 त्रिवी क्रिकेट मैदानमा सुरु हुनेछ। नेपाल क्रिकेट संघ क्यानले जानकारी दिए अनुसार स्कटल्यान्डसँग खेल्दा नेपालले सो टिम विरुद्ध अपराजित यात्रालाई कायम राख्ने धाउनका साथ मैदानमा उत्रनेछ। विश्वकप क्रिकेट लिग दुई अन्तर्गत 2023 स्कटल्यान्डले नेपालमा दुवै खेल हारेको थियो। भारतमा भएको विश्वकप T20 क्रिकेट प्रतियोगितामा पनि नेपालले स्कटल्यान्डलाई हराएको थियो, तर स्कटल्यान्ड एसोसिएट राष्ट्रमध्ये शीर्ष स्थान टिम हो। स्कटल्यान्ड विश्वकप क्रिकेट लिग दुईमा उपाधि रक्षा गर्ने अभियानमा रहेको छ। नेपालको अर्को प्रतिद्वन्दी अमेरिका रहेको छ। अमेरिकाका क्रिकेटरसँग एनपिएल खेलेको अनुभव रहेको छ मिलिन्द कुमार साइतेजा मुक्का मल्ला र कप्तान मोनङ्क पटेलको उपस्थितिले बलियो ब्याटिङ भएको अमेरिकाको बलिङ पनि अनुभव सौरभ नेत्र वालकरका कारण सुदृढ रहेको छ। पछिल्लो 5 खेल हेर्ने हो भने अमेरिकासँग नेपालको प्रदर्शन कमजोर रहेको छ। पछिल्लो 4 ODIमा नेपाललाई हराउने अमेरिका घरेलु टिमको लागि कठिन टिम हुन सक्छ। नेपालले मे 16 र 22 तारिकमा अमेरिकासँग खेल्नेछ। आइसिसी विश्वकप क्रिकेट लिग दुई 2024 र 2027 खेलमा नेपाल 24 खेलमा 8 जित र 14 हार र 2 अनिर्णित खेल सहित 18 अङ्क बनाएर 8 राष्ट्र सहभागी प्रतियोगिताको पुच्छारबाट दोस्रो स्थानमै रहेको छ। यसपालि पनि अर्को वर्ष विश्वकपको ग्लोबल क्वालिफायरमा स्वत खेल्न र थप 4 वर्षको लागि एक दिवसीय मान्यता प्राप्त गर्न नेपालले बाँकीका 12 खेलमध्ये धेरैभन्दा धेरै जित्नुपर्ने दबाव रहेको छ। विश्वकप ग्लोबल छनौट दक्षिण अफ्रिका जिम्बाब्वे नामिबियाले संयुक्त रूपमा आयोजना गर्दैछन्। नेपालले यसै महिना सकिएको विश्वकप क्रिकेट लिग दुई अन्तर्गतकै ओमान र संयुक्त अरब इमिरेट्स UAE सहभागी त्रिदिवसीय श्रृङ्खला अन्तर्गत 4 खेल मध्ये 3 खेल जितेर विश्वकप ग्लोबल छनौटमा पुग्ने अभियानमा आशा भने जगाइरहेको छ। सोही कठिन लक्ष्य पूरा गर्न नेपालले अब घरेलु मैदानमै सुरु हुने अर्को विश्वकप क्रिकेट लिग दुई त्रिदिवसीय श्रृङ्खलामा 4 खेल जित्ने उद्देश्य राखेको छ। नेपालको लागि यो श्रृङ्खला सहज छैन। नेपालको प्रतिद्वन्दी अमेरिका र स्कटल्यान्ड अङ्क तालिकामा शीर्ष 2 स्थानमा रहेको टिम हुन्। अमेरिका 24 खेलमा 16 जित र 6 हार सहित 36 अङ्क बनाएर अग्र स्थानमा रहेको छ। स्कटल्यान्ड 28 खेलमा 14 जित र 8 हार र 6 अडिरित खेल सहित 34 अङ्कमा रहेको छ। नेपाल एसँग भ्रमणकारी दुवै टिम अमेरिका र स्कटल्यान्डले अभ्यास खेलमा दुवै खेल हारेपछि नेपालको सिनियर टिमको मनोबल उच्च बनेको छ। यो सिरिजको लागि बसिर अहमदको स्थानमा इशान पाण्डेलाई टिममा समावेश गरिएको छ। यस्तै ओपनरका रूपमा कुशल भुर्तेल पनि टिममा फर्कनु भएको छ। पछिल्लो सिरिजमा विश्वास गरिनुभएका अर्जुन कुमार र विनोद भण्डारीले अर्को अवसर पाउनु भएको छैन। नेपाललाई अनुकूल नतिजा दिलाउने जिम्मेवारी प्रमुख रूपमा दिपेन्द्र सिंह एरी र लेग स्पिनर सन्दीप लामिछानेमा रहेको छ। यी दुवै स्टार अहिले शानदार लयमा रहेका छन्। नेपाली टिम सन्तुलित रहेको छ। नेपाली टिम सन्तुलित रहेको छ। घरेलु मैदानमा नेपाललाई समर्थकको हौसला पनि धेरै रहेको छ। हामी समाचार प्रभातको अन्त्यमा आएका छौँ। जाँदा जाँदै समाचारका शीर्षकहरू पुनः एकपटक। ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयमा सर्वोच्चको रोक। न्यायाधीश बीच राय बाँझियो। यसैको नतिजामा सुधार। 65.98% विद्यार्थी उत्तीर्ण। मानव बेचबिखन मुद्दामा स्याङ्जा पुतली बजार चारका वडा अध्यक्ष थापा पक्राउ। म्याग्दीको महावीरमा पहिरो खसेपछि बेनी जोमसुम सडक अवरुद्ध। धादिङमा 2 बस र ट्रक ठोक्किँदा 16 जना घाइते। देशको केही ठाउँमा वर्षा। अझै केही दिन बदलीसँगै पानी पर्ने सम्भावना। सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गर्न रोल्पा लुङ्ग्री गाउँपालिकाको अनुरोध। रोल्पा सुनिल स्मृति गाउँपालिकामा किशोर किशोरीलाई प्रस्तावना लेखन तालिम प्रदान। दाङको राप्तीमा 25 वर्षपछि चोरी मुद्दामा फरार परियार पक्राउ। दाङको भालोबाङबाट 114 क्यारेट अवैध भारतीय केरा बरामद। र थाइल्यान्डका पूर्व प्रधानमन्त्री सिना वात्रा जेलमुक्त। आइसिसी विश्वकप लिग 2 क्रिकेट अन्तर्गत नेपालले आज स्कटल्यान्डसँग खेल्दै। लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 MHz र हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljalabaट संसारभरेकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभात पूरा भएको छ। 9 बजे थाहा सञ्चार नेटवर्कबाट प्रसारित थाहा खबर सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मको लागि प्राविधिक साथी प्रिया मगरलाई धन्यवाद दिँदै समाचार कक्षबाट म रिता मगर बिदा हुन्छु। ताजा खबर र जनपक्षी विचारको लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 MHz सुन्दै गर्नुहोला। नमस्ते।

तपाईँको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईँको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाईँ इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@news.rolpa@gmail.com jaljala@news.rolpa@

0: बाजे के भयो, किन गालामा हात?
1: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
0: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुली चौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
0: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौँ।
2: हजुर, हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
4: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 718 9095 14 652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुली चौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
6: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
7: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
8: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
9: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
10: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौँ। तपाईको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
11: नेपाल सरकार विज्ञापनको
1: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
12: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ,
1: अब के गर्ने रे? सिधा सुलीचौर बजारमा रहेको 7 Heaven डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
13: हजुर, हाम्रा सेवाहरू,
0: दाँत बाँध्ने,
13: दाँत सफा गर्ने,
0: दाँतमा सिमेन्ट भर्ने,
13: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
0: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
13: फिक्स दाँत लगाउने।
5: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
0: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
2: सम्पर्क नम्बर 9867067467। एक पटक सम्झिने पर्ने ठाउँ, 7 Heaven डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सुली चौर बजार रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
5: साथै तार मान्ने बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
14: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
15: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ,

0: यसरी अरूलाई भन्न पाइन्छ?
1: हैन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अंकल, अंकल, आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: निःशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
9: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
8: भाषातर्फ अङ्ग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
9: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
8: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
9: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रासव शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू,
8: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
9: र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
8: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
9: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98490 20754 र 98479 93412।
8: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
10: फागुनदेखि वैशाखसम्म आग लागि बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठुलो क्षति हुन सक्छ।
11: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
10: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
11: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
10: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
11: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
10: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकि भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9858043122 र 9858043123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
2: हेलो
3: हेलो,
2: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा OTP नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पाउनुहोस् है। ए नानी, छोरी।
4: हजुर।
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
4: लु दिन त। हेलो, भन्नुहोस् त।
2: हेलो हजुर,
4: हजुर,
2: त्यहाँ आएको OTP नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य OTP नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
3: ए नानी, के भने रहेछ, के भयो?
4: हेर्नुहोस् बा, ब्याङ्कले कहिले OTP नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले OTP नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
6: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा हुजुरी वा जानकारी गराऊ।
6: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका यमे मस्त जरुरी सूचना। जुङ बेला खेम्रिदे गरम ओबोदिरी जेउ बेला सुन फुरी पतास ओचुदिरी जेउ आउ बेला क वन जङ्गल ल मे लागिने मस्त ज सम्भावना ताए आउ ए गिमे प्राकृतिक सम्पदा र त खेप्त ज स खेम्ना दे वातावरण मिलेने ल घेप्पा असर केने रि उमुल र थङ्ने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुन नाखार नामे ल मे लागिने सज जिमे गिमे लापरवाही सुन चाउस खेलगेमा डुख
5: हो।
8: बेचो छामियाला बन्न मेला किने पोर रङ्गे नौ पोराले चौसो ख्याल गिरे
7: वन जङ्गल सज मेरा आइरुने बानी एमएल एमए ओ छ छामियाला दिउसो तर पोतर राले तार जगे रहते
8: सलाई लाइटर सियाला मे सचाउने चीज राले जा बाङजा र यामा देने पोल गेने या इतो चीज र रहिदे वन जङ्गल याले के बाबा या
7: पिकनिक वन भोज बाको मे सचाउसु छिन्ने मेले चाउसु सैदे के खनाए वन जङ्गल ओ छ छामि दैके बारीको चुरोट विधि ओरे बनै
8: झ्याक्राउसे
7: सुनसरी
8: गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
7: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
9: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाप रे अब चाहिँ के हुने हो
10: खै खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिठ्यारो भ्रामक सूचना हुनसक्छ यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि
9: अरे मिठ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
10: तिमीलाई थाहा थिएन
9: थाहा थिएन
10: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
9: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
10: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
11: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
12: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ
13: नेपाल सरकार विज्ञापन बोर्ड
14: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्
15: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ
16: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ
14: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ
16: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ
15: वन डढेलोले विभिन्न जीव जन्तु किट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ
16: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ
14: वन डढेलोबाट फैलिएको आगोले वन जङ्गल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ
16: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ
14: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ
16: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ
15: आफू बाँच्न प्रकृति बचाऊ डिभिजन वन कार्यालय लिबाङ रोल्पा

0: डिभिजन वन कार्यालय रोल्पाको अपिल।
1: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाथ्रा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
0: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
2: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौ।
0: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वन भित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
1: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
0: यी सबै कार्य वन ऐन 2006 दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
1: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तान गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: नमस्ते डाक्टर साहब।
4: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ। के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
0: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढिरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
2: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
0: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरुभूमिमा परिणत हुँदैछ।
1: पृथ्वीको तापक्रम निरन्तर बढिरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
0: के यस विपत्तिको कुनै समाधान छैन त?
1: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
0: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ।
2: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
7: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त गतिलो घर चाहियो नि।
8: उफ, मैले प्रयास नगरेको कहाँ हो र? हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु, तर ठिक्क पर्ने घर भेटेकै छैन।
7: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
8: ल, अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
9: होइन, रात दिन खत खत के को झगडा हो यो?
8: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
9: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
7: यस्तै घर हो हामीलाई चाहिएको।
8: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
9: ल सिधै फोन गर्न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिले फोन गर, नत्र

0: तपाईँको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz। झलझला ट्राफिक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 9 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
4: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
3: सुरुमा मुख्य समाचारका शीर्षकहरू।
4: प्रतिनिधि सभामा सरकारको नीति कार्यक्रममाथि छलफल गर्ने कार्यसूची, छलफल एक दिनमै सक्ने, राष्ट्रिय सभा बैठक पनि बस्दै।
3: निर्वाचन आयोगले आज दलहरूसँग छलफल गर्ने, निर्वाचन सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि सुझाव लिने।
4: धादिङमा 3 सवारी साधन ठोक्किँदा 37 यात्रु घाइते, पहिरोले बेनी जोमसोम कोराला सडक अवरुद्ध।
3: स्थानीय निर्वाचनमा पार्टी पराजित भएपछि बेलायती प्रधानमन्त्रीमाथि राजीनामाको दबाव, युद्ध विरामलाई लिएर अमेरिका र इरान बीच वाकी युद्ध जारी।
4: र आईसीसी लिग 2 क्रिकेटमा नेपालले आज स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्ने।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 47

0: र छलफल गर्ने भएको छ। निर्वाचन सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदाबारे दलहरूसँग छलफल गर्न लागिएको हो। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार बिहान 11:30 बजे छलफल राखिएको छ। 7 ऐनलाई एकीकृत गरी आयोगले 2080 असार 18 गते विधेयकको मस्यौदा सरकारलाई पठाएको थियो। उक्त विधेयक लामो समय गृह मन्त्रालयमा थन्किएको थियो। केही परिमार्जन सहित गृह कार्य पनि भएको थियो, तर संसद विघटनपछि गृहले पुनः आयोगमा नै फर्काएको छ। आयोगले मस्यौदामा पुनः सुझाव दिन यही 15 गते दलहरूलाई पत्राचार गरेको थियो। त्यसै अनुसार दलहरूका सुझाव समेटेर विधेयक पठाउने आयोगको तयारी छ।
1: धादिङमा 3 सवारी साधन ठोकिँदा 37 यात्रु घाइते भएका छन्। हिजो राति पृथ्वी लोकमार्ग अन्तर्गत गल्छी गाउँपालिका 6 बैरेनीमा सड़कमा रोकिएको 2300001006 2056 नम्बरको ट्रकलाई बागलुङतर्फ जाँदै गरेको 2001006 74 99 नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो। लगतै काठमाडौँबाट बीरगंजतर्फ जाँदै गरेको अर्को बस 2001006076716 समेत उक्त बसलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका 37 इलाका प्रहरी कार्यालय गजुरी प्रहरी चौकी बैरेनी र स्थानीयको सहयोगमा तत्काल उद्धार गरिएको थियो। घाइतेहरूलाई स्थानीय बैरेनी अस्पताल र स्मारिका मेडिकल हलमा प्रारम्भिक उपचार गरिएको छ। प्रहरीका अनुसार 3 घाइते सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् भने बाँकी 34 थप उपचारका लागि काठमाडौँ पठाइएको छ। जसमध्ये 28 राष्ट्रिय ट्रमा सेन्टर र टिचिङ अस्पताल महाराजगंजमा उपचार भइरहेको छ। 6 अन्य अस्पतालमा रेफर गरिएको छ। 3 सवारी साधनमा गरी कुल 68 यात्रु सवार थिए। दुर्घटना लगतै 3 सवारीका चालकहरू पर्वत कुस्माका 32 शिव थापा, ललितपुरका 45 पुरूषोत्तम तिमल सेना शर्मा र रौतहट गजुराका 28 प्रमोद चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
0: पहिरो खसेपछि बेनी जोमसोम कोराला सड़क आज बिहानदेखि अवरूद्ध भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 7 महभीरमा ढुङ्गा र माटोसहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सागर तिमिल सिन्हाले जानकारी दिनुभयो। सड़क अवरूद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसुमदेखि बेनीतर्फ आउँदै गरेका सवारी साधन बीच बाटोमै रोकिएका छन्। स्थानीयवासीहरूका साथै मुस्ताङ घुम्न तथा मुक्तिनाथ दर्शन जाने आउने पर्यटक र तीर्थयात्री प्रभावित बनेका छन्। तिमिल सिन्हाका अनुसार सड़क विभागका उपकरण परिचालन गरी अवरूद्ध सड़क खुलाउन पहल भइरहेको छ। महभीरमा सड़कदेखि करिब 500 मिटर माथिको भीरबाट पहिरो खस्ने गरेको छ। सामान्य वर्षा हुने बित्तिकै लेदो सहितको पहिरो खस्दै भएकाले सड़क अवरूद्ध गराउनका साथै सामान्य समयमा पनि दुर्घटनाको जोखिम बढ़ाएको छ।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको
3: मार्बलका सिपी भिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। म्याग्दीको धौलागिरी गाउँपालिकाको केन्द्र मुनामा संचार सेवा अवरूद्ध हुँदा सेवा प्रवाहमा समस्या भएको छ। धौलागिरी 4 मुदीमा रहेको दूरसंचार सेवा प्रदायक नेपाल टेलिकमको टावरमा विद्युत आपूर्ति नहुँदा मुना, मुदी र लुलाङमा संचार सेवा प्रभावित बनेको छ। स्थानीय नमिता पुनका अनुसार वैशाख 22 गतेदेखि टावरमा देखिएको समस्या समाधान गर्न ढिलाइ हुँदा स्थानीयलाई सूचना आदान प्रदान गर्न असहज बनेको छ। प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले टेलिकमको टावरमा देखिएको समस्याका कारण इन्टरनेट राम्रोसँग नचलेर योजना तथा आपूर्तिकर्ता र सेवा प्रदायकलाई भुक्तानी गर्न सूचना आदान प्रदान गर्न समस्या भएको बताउनुभयो। वैशाख 22 गते परेको चट्याङका कारण मुदीको डाँडामा रहेको टेलिकमको टावरमा विद्युत आपूर्ति अवरूद्ध भएको छ। टावरको वैकल्पिक विद्युत आपूर्ति गर्ने ब्याकअपमा पनि चट्याङले क्षति पुर्याएको धवलागिरीका अध्यक्ष प्रेम प्रसाद पुनले बताउनुभयो।
1: अब अन्तर्राष्ट्रिय समाचार। स्थानीय निर्वाचनमा लेबर पार्टीले पराजय भोगेपछि बेलायतका प्रधानमन्त्री कियर स्टारमरमाथि राजीनामाको दबाव बढ़ेको छ। गत हप्ता इंग्ल्याण्ड, स्कटल्याण्ड र वेल्समा भएका स्थानीय निर्वाचनमा लेबर पार्टीले कमजोर प्रदर्शन गरेपछि स्टारमरको राजीनामाको माग तीव्र बनेको बीबीसीले जनाएको छ। लेबर पार्टीका कुल 403 सांसदमध्ये 71 सांसदले हालसम्म खुलेरै प्रधानमन्त्री स्टारमरको राजीनामा दिनुपर्ने वा कम्तीमा कहिले पद छोड्ने हो भन्ने स्पष्ट पार्नुपर्ने बताएका छन्। गृहमन्त्री शबाना महमूदले

0: प्रधानमन्त्री स्टारमरले अब आफू कहिले राजीनामा दिने भन्ने कुरा स्पष्ट रूपमा बताउनुपर्ने धारणा व्यक्त गर्नुभयो। तर मन्त्री परिषदभित्र यस विषयमा सबैको धारणा एउटै छैन। अधिकांश मन्त्री स्टारमर पदमै रहिरहनुपर्ने पक्षमा छन्। यसैबीच भौतिक युद्ध विराममा रहेका अमेरिका र इरानबीच वाकयुद्ध भने जारी छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच एक महिनादेखि जारी युद्ध विराम कोमामा रहेको बताउनु भएको छ। व्हाइट हाउसको ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युद्ध विराम अझै कायम रहेको तर यसको अवस्था अत्यन्तै कमजोर रहेको बताउनुभयो। ट्रम्पको यस अभिव्यक्तिपछि इरानी संसदका सभामुख मोहम्मद बागर घालिबाफले इरानको सेना कुनै पनि आक्रमणको जवाफ दिन र पाठ पढ़ाउन तयार रहेको बताउनु भएको छ। उहाँले सामाजिक सञ्जाल एक्स मार्फत अमेरिकालाई यस्तो जवाफ दिनुभएको हो।
1: अब खेल समाचार। आईसीसी विश्वकप लीग टू क्रिकेटमा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ। खेल बिहान 9:30 केही बेरपछि त्रिवी क्रिकेट मैदानमा शुरू हुनेछ। यसअघि यूएई र ओमानसँग 4 खेलमा 3 जीत निकालेको नेपाल आज त्यही लय कायम राख्ने लक्ष्यसहित मैदान उत्रिँदैछ। विश्वकप क्रिकेट लीग टू अन्तर्गत 2023 स्कटल्याण्डले नेपालमा दुवै खेल हारेको थियो। भारतमा भएको विश्वकप टी20 क्रिकेट प्रतियोगितामा पनि नेपालले स्कटल्याण्डलाई हराएको थियो। तर स्कटल्याण्ड एसोसिएट राष्ट्रमध्ये शीर्षस्त टीम हो। यो सिरिजमा नेपालले अमेरिकासँग पनि खेल्नेछ। यसपालि पनि अर्को शीर्ष विश्वकपको ग्लोबल क्वालिफायरमा स्वतः खेल्न र थप 4 वर्षका लागि एक दिवसीय मान्यता प्राप्त गर्न नेपालले आगामी सबैजसो खेल जित्नुपर्ने बाध्यता छ। नेपालको प्रतिद्वन्दी अमेरिका र स्कटल्याण्ड अंक तालिकामा शीर्ष 2 स्थानमा रहेका टीम हुन्। अमेरिका 24 खेलमा 16 जीत र 6 हारसहित 36 अंक बनाएर शीर्ष स्थानमा छ। स्कटल्याण्ड 28 खेलमा 14 जीत 8 हार र 6 अनिर्णित खेलसहित 34 अंकमा रहेको छ। यो सीरिजका लागि नेपालले बशीर अहमदको स्थानमा ईशान पाण्डेलाई टीममा समावेश गरेको छ। यस्तै ओपनरका रूपमा कुशल भुर्तेल पनि टीममा फर्किएका छन्।
0: अब मौसम। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। आज बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ भने केही स्थानमा सामान्य वर्षा भएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो भने कोशी र बाँकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: प्रतिनिधि सभामा सरकारको नीति कार्यक्रममाथि छलफल गर्ने कार्यसूची, छलफल एक दिनमै सक्ने, राष्ट्रिय सभा बैठक पनि बस्दै।
0: निर्वाचन आयोगले आज दलहरूसँग छलफल गर्ने, निर्वाचन सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि सुझाव लिने।
1: धादिङमा 3 सवारी साधन ठोक्किँदा 37 यात्रु घाइते, पहिरोले बेनी जोमसुम कोरेला सड़क अवरूद्ध।
0: स्थानीय निर्वाचनमा पार्टी पराजित भएपछि बेलायती प्रधानमन्त्रीमाथि राजीनामाको दबाव, युद्ध विरामलाई लिएर अमेरिका र इरानबीच वाकयुद्ध जारी।
1: र आईसीसी लीग टू क्रिकेटमा नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com मा जानुहोस् अथवा

0: बाजे के भयो, किन गालामा हात?
1: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
0: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुली चौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
0: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू,
0: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
4: नदुखाइ दाँत निकाल्ने,
0: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
0: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7340 3918 98095 14 652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
1: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ? अनि अरू के गर्नु पर्छ?
5: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि थाछ।
1: अब के गर्ने रे? सिधा सुलीचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
2: हजुर हाम्रा सेवाहरू,
0: दाँत बाँध्ने,
2: दाँत सफा गर्ने,
0: दाँतमा सिमेन्ट भर्ने,
2: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
0: दाँत निकाल्ने र किराले खाने।
6: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
7: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
6: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
7: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
6: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
7: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
6: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
7: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
6: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
7: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
6: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
7: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
6: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
7: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
6: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
7: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
6: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्, आनन्द अकाडेमी घोराही दाङ।
5: आई आया मम्मी दाद।
8: झुक्यो, म त खाना खान नि सक्दिन।
9: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकि भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
10: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
9: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
10: ए के न ठुलै समस्या होला भनेको त, जाबु यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
9: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
10: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
9: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
10: B&B डेन्टल क्लिनिक, घोराही 15, दान।

0: नेरेसन आएन
1: खै क्यारी भन्ने हो हामीले त रेशमलाई
2: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका एउटै मस्तक जरुरी सूचना जुहो बेला खेमरिदे गरम ओबोतिरी जेऊ बेला सुन फुरी कता ओचुरी जेऊ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना ताए आउए गुने प्राकृतिक सम्पदा र सक्षेप्त जस खेम्नाले वातावरण मिलेने लखेप्ता असर किएने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुन नाखा नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सुन चासो खेलगेमा दुख नाते जन धनी खेता छेती खोकाई वन जङ्गल सर मेरो आरिमरी बानी एमएल एमए छोछामेला लिउसोकर पोतरालाई पार जगेर हटे
3: सलाई लाइटर्सी आउला मे सचाउने चिजरालाई हुजा बाङजा र यामाडेले पोल गेले या इतौ चिजर हराइदे वन जङ्गल याल के भबा या
2: पिकनिक वनभोज बाट मे सचाउँछु छिन्ने मेले चाउसो सहीदेखि खेनाए वन जङ्गल ओछो छाम्ने दाइके बानीको चुरोत विधि ओरेको नै
3: नान्थार नाम लिजाउ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि हालले च अनुगमन दिने व्यवस्था चाउसर गिरिए
2: गेचो छामेला खोलेर चाउसी पोलिए हरिदे तरिम गाई गेजो मेके लैजु अब नजिरे बनाए गेम याल गेजो मेके नलागे औलेम लायो के नाइए
3: वन जङ्गल जुलिसी घेन बारी ल बाली नाली कुचिउला चिउली यात्रा सताउँछु छिमे ने चाउसो सहिले के खेले यहाँ
2: वन जङ्गल मेला दुखे माइए
3: ओडा कार्यालय प्रहरी कार्यालय सर सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
2: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
4: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्
5: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ
6: वन डडेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ
4: वन डडेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ
6: वन डडेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी

0: जीव जन्तु, कीट पतंग, चरा चुरुङ्गी र तिनका गुँड, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
1: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
2: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
1: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
2: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
1: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
0: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
1: डिभिजन वन कार्यालय रोल्पाको अपील।
2: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ।
1: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
0: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा, किट्टी, बालुवा वा माटो ननिकालौ।
1: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
2: वन क्षेत्रमा खुल्ला चरिचरण नगराउ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
1: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
2: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
1: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
0: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
1: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
2: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौ।
1: के यस विपत्तिको कुनै समाधान छैन त?
2: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
1: खाली जमिनमा बिरुवा रोपौ। रोपेका बिरुवा हुर्काउ। वन जंगलको संरक्षण गरौ।
0: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
4: उफ, मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
3: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
4: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
5: होइन, रात दिन खत के को झगडा हो यो?
4: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
5: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
3: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
4: ओहो, साँच्ची यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
5: ल सिधै फोन गर्न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
4: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सु

0: तात, मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
1: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
3: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
2: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
3: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
2: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
3: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
2: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्धाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
3: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसारी पसलसँग सचेको घरमा तुलसीपुर दाङ,
2: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
3: सम्पर्क मोबाइल 98578121105,
2: 98479802,
3: 98095826605
2: र 98103940।
0: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
4: होइन, के भाषा र तपाईँलाई
0: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
4: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यस्तो लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
5: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
0: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
4: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाँड रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
0: विस्तृत जानकारीका लागि सम्पर्क 0825568003, 98654483।
5: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ शहीद गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर। घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
6: होइन, यो बुढीले के गनगन गनगन गर्छ, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
5: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
6: ल उसो भए म सामान लिन गइहाले।
5: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
0: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578 30504।
5: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
0: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
7: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
8: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
9: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा सरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
8: जन्म, मृत्यु, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
10: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
8: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
9: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
8: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
10: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
8: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
9: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दार्बोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौ।
8: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
10: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
11: एकताले बनाउँछौं हामी आफ्नो नगर।
8: सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
9: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
8: आदरणीय रोल्पा वासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कारणै

0: हे निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, शिल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोका 9481-68-697,
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9858-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै योमा त दाना छैन, कहिलेदेखि भन्दा छ दाना छैन काम ल्याउने हो भनेर, यो बुढाले सुन्ने काम नहुन्छन् भने
2: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9847505171 र 9855824171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ टुडीखेल रोल्पा।
3: के तपाईँको हातको औलाहरू दुख्ने र सुन्निने गर्दछन्? बिहान उठ्ने बेलामा हात खुट्टा अप्ठ्यारो हुने, दौड्ने दुख्ने, ढाड कम्बर वा घुँडाको समस्याले सताएको छ? चिसोमा काम गर्दा हात खुट्टा निलो हुने, पैतला पोल्ने समस्या छ? अब चिन्ता नलिनुहोस्। सुपरिजित फार्मेसी, नेशनल बाथरोग एन्ड स्क्रिन केयर सेन्टर, घोराही दाङमा आउनुहोस्।
4: हजुर, हामी कहाँ बाथ रोगको पहिचान र आधुनिक उपचार, हार जोर्नी तथा नसा च्यापिएको समस्याको परामर्श, युरिक एसिड जोर्नी जाम भएको, हड्डी खिएको समस्याको विशेष उपचार, साथै छाला सम्बन्धी सम्पूर्ण समस्याको उपचार, छालामा चाउरी पर्ने, छालामा डाबर आउने वा निको नहुने घाउहरूको उपचार सेवा प्रदान गरिन्छ। समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
3: थप जानकारीका लागि सम्पर्क सुपरिजित फार्मेसी, नेशनल बाथरोग एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ बुद्ध हस्पिटलको नजिकै। थप जानकारीका लागि सम्पर्क 0825916770, 9848076770, 9558743123। समयमै उपचार गरौं, स्वस्थ जीवन बाँचौ। सुपरिजित फार्मेसी, नेशनल बाथरोग एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोक भन्दा 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाओ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी ध्वनिहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि।

0: जलजला ट्राई चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 10 बजे हो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुथुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171562459 र 98645 78232।
3: रणनीति तय गर्न भेला शुरू गर्न लागेको हो। देउबा समूहले आज कोशी प्रदेश स्तरीय भेला मोरङको विराटनगरमा गर्दैछ। नेता मीन विश्वकर्माले विचार समूहमा रहेका नेताहरूलाई एकताबद्ध राख्दै आन्तरिक छलफललाई प्रभावकारी बनाउन भेला आयोजना गरिएको जानकारी दिनुभयो। देउबा समूहले भोलि काठमाडौँमा बागमती प्रदेश स्तरीय भेलाको आयोजना गरेको छ। सरकारको नीति कार्यक्रममाथि आज प्रतिनिधि सभामा छलफल हुँदैछ। दिउँसो 1 बजे शुरू हुने बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल सम्पन्न गर्ने कार्यतालिका छ। नीति कार्यक्रममाथि छलफल गर्न आज एक दिनका लागि मात्र समय छुट्याइएको छ। आज एक दिन शून्य र विशेष समयमा सांसदले विचार राख्नेछन् र भोलि नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने तालिका छ। आह्वान गरिसकेको प्रतिनिधि सभा बैठक स्थगित गरेर सरकारले ढिलो गरी संसद बोलाउँदा नीति तथा कार्यक्रम मात्र होइन अन्य नियमित काम पनि प्रभावित भएका छन्। शुक्रबार जारी भएको संसदको क्यालेण्डरमा प्री बजेट छलफलका लागि 4 दिन छुट्याइएको छ। सामान्यत प्री बजेट छलफल 3-4 दिनकै हुने भए पनि प्रतिनिधि सभा नियमावली अनुसार बजेट ल्याउनुभन्दा 15 दिन अगावै यस्तो छलफल सक्नुपर्ने हुन्छ। तर यसपटक समय अभाव देखाउँदै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्था अनुसार प्री बजेट छलफलको शुरूआत नै जेठमा पुर्याइएको छ। आजको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 छलफलका लागि पेश गर्ने कार्यसूची छ। यस्तै कानून मन्त्री सुविता गौतमले नेपाल र भारत सरकारबीच फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता पेश गर्ने कार्यसूची छ। त्यसै गरी राष्ट्रिय सभाको बैठक पनि आज बस्दैछ। त्यसैगरी आज दुवै सदनका थुप्रै संसदीय समितिको बैठक पनि बोलाइएको छ। निर्वाचन आयोगले आज राजनैतिक दलहरूसँग छलफल गर्ने भएको छ। निर्वाचन सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदाबारे दलहरूसँग छलफल गर्न लागि हो। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार बिहान 11:30 बजे छलफलको समय राखिएको छ। 7 वटा ऐनलाई एकीकृत गरी आयोगले 2080 असार 28 गते विधेयकको मस्यौदा सरकारलाई पठाएको थियो। उक्त विधेयक लामो समय गृह मन्त्रालयमा थन्किएको थियो। केही परिमार्जनको गृह कार्य पनि भएको थियो तर संसद विघटन भएपछि गृहले पुनः आयोगमा नै फर्काएको थियो। आयोगले मस्यौदामा सुझाव दिन यही वैशाख 15 गते दलहरूलाई पत्राचार गरेको थियो। त्यसै अनुसार दलहरूका सुझाव समेटेर विधेयक पठाउने आयोगको तयारी छ। पहिरोका कारण बेनी जोमसोम कोराला सड़क आज बिहानदेखि अवरूद्ध भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 7 स्थित महावीरमा ढुंगा र माटो सहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सागर तिमेल सिन्हाले जानकारी दिनुभएको छ। सड़क अवरूद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारी साधन बीच बाटोमै रोकिएका छन्। स्थानीयवासीका साथै मुस्ताङ घुम्न तथा मुक्तिनाथ दर्शनमा जाने आउने पर्यटक र तीर्थयात्रीहरू समेत यसबाट प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। तिमसिनाका अनुसार सड़क विभागका उपकरण परिचालन गरी अवरूद्ध सड़क खुलाउन पहल भइरहेको छ। महावीरमा सड़कदेखि करिब 500 मिटर माथिको भीड़बाट पहिरो खस्ने गरेको छ। सामान्य वर्षा हुने बित्तिकै लेदो सहितको पहिरोले सड़क अवरूद्ध गराउनका साथै अन्य समयमा दुर्घटनाको जोखिम पनि बढ़ाएको छ। यसैबीच अविरल वर्षा र प्राकृतिक विपत्तिका कारण अरू विभिन्न राजमार्ग पनि प्रभावित भएका छन्। नेपाल प्रहरीको तथ्याङ्क अनुसार काभ्रेप्लाञ्चोक जिल्लाको खुरकोट नेपालथोक कटुञ्जे बेसी सड़क खण्डमा सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ। वैशाख 22 गतेदेखि सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको उक्त खण्ड बन्द गरिएको हो। सुरक्षाका कारण सो क्षेत्रमा सवारी चलाउन अनुमति दिएको छैन। कोशी प्रदेशका दुई राजमार्ग पनि अवरोध छन्। भोजपुर नगरपालिका 5 बेखिममा वैशाख 12 गते आएको बाढ़ीका कारण सड़क अवरूद्ध भएको थियो। सो स्थानमा अहिले वैकल्पिक बाटोको समेत व्यवस्था गरी सड़क एकतर्फी रूपमा सुचारू गरिएको छ। शंखुवा सभाको मकालो गाउँपालिका 3 नयाँ बस्तीमा वैशाख 23 गते खसेको पहिरोका कारण राजमार्ग प्रभावित भइरहेको छ। कोशी राजमार्ग एकतर्फी रूपमा सुचारू छ। बिहान 10 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु। नमस्कार।
4: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/थाहा खबर र हाम्रो ट्विटर ह्यान्डल हो @थाहा खबर। कार्यक्रम सुशेली
5: सारङ्गीको तारदेखि टुङ्नाको धुनसम्म हातपारे र पालनदेखि देउरा र टप्पासम्म कार्यक्रम सुशेली लोकगीत लोक साहित्य र लोक संस्कृतिको संगम
6: कार्यक्रम सुशेली
5: बिहान 10 बजेको समाचार पछि 11 बजेसम्म
6: कार्यक्रम सुशेली
7: AIO
6: Yes, AIO All in One Mart The best place for shopping
7: के छ र हो खास त्यहाँ
6: के छैन भन न नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू लत्ता कपडा खाद्य सामग्री बैंकिङ संस्थाहरू एकै ठाउँमा त्यो पनि सुलभ मूल्यमा अनि गुणस्तरीय रेस्टुरेन्टहरू त्यसमाथि प्रशस्त पार्किङ एरिया
7: वाउ कहाँ छ र यो
6: यही मिन भवनमा शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा
8: ऑल इन वन मार्ट हेल्पिङ मेक योर लाइफ इजियर
9: 21 शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी करिब 1 दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ हाम्रा सेवाहरू हार जोड्नेको दुखाई मेरुदण्ड घुँडा दुखेको मस्तिष्क पक्षघात फोक्सो सम्बन्धी रोगहरू नसा सम्बन्धी रोगहरू नसा च्यापिएको कोलेस्ट्रोल कपाल झर्ने नाक कान घाँटी स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ सम्पर्क लेजर थेरापी क्लिनिक लबेनखेल ललितपुर लबेनखेल पोली क्लिनिक भवनमै फोन नम्बर 01-5452-352 मोबाइल 98-510-600-69
10: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ थाहा खबर .com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार समाचारमा विविधता विचारमा सन्तुलन थाहा खबर .com त्यति मात्र होइन मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो छिनछिनको खबर अब थाहा खबर .com
11: काममा लगाएको उपायमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था
12: छ यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस्
13: माउ किन खोज्नु भएको होला हजुर को पर्नुभयो
12: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
13: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
12: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
13: होइन हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगरौँ न हजुर
14: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
15: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दियौ
16: नेपाल सरकार विज्ञापन बोर्ड

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
1: रेडियो थाहा संचार 99.4 मा अबको प्रस्तुति
0: कार्यक्रम सुशेनी।
2: सारङ्गीको तारदेखि तुङनाको धुनसम्म, हाकपारे र पालमदेखि देउरा र टप्पासम्म।
3: सुसेली
2: सुसेली
3: लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम
2: कार्यक्रम सुसेली सुसेली।

0: आकाशैभरि नौलाखे तारा को गन्न सक्छ र अहिलेको भेट कहिलेमा हुन्छ को भन्न सक्छ र मनैको कुरा खोलेनी हुन्छ हाँसेर बोलेर जीवनको यात्रा कहाँसम्म जान्छ को भन्न सक्छ र अहिलेको भेट खै कहिले हुन्छ को भन्न सक्छ र नमस्कार, यहाँलाई हार्दिक स्वागत अनि अभिवादन छ कार्यक्रम सुशेलीमा। सुशेली लिएर आइपुगे म ओम भण्डारी। नेपाली लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम सुशेली बिहान यसै समय प्रसार हुने गर्छ। हामी रेडियो थाहा संचारको काठमाण्डु स्टुडियोबाट बोलिरहेका छौं। कार्यक्रम सुशेली काठमाण्डुमा रेडियो थाहा संचारसँगै रूकुम पश्चिममा रेडियो सानो भेरी र आफ्नो एफएम, रूकुम पूर्वमा रेडियो पूर्वी रूकुम, सल्यानमा रेडियो शारदा, सुर्खेतमा प्रदेश एफएम, अर्घाखाँचीमा रेडियो अर्घाखाँची र सन्धिखर्क, रूपन्देहीमा रेडियो तिलोत्तमा, दाङमा रेडियो तुलसीपुर, उदयपुरमा बेलका एफएम, सिन्धुलीमा रेडियो विजय किल्ला र रेडियो मरेल, मुगुमा रेडियो सौर्योदयसँगै रेडियो मुगु, रोल्पामा रेडियो जलजला र माडी आवाज, बैतडीमा रेडियो निंगला सैनी, बझाङमा रेडियो सेती, थलरा र जनमुखीबाट सँगसँगै प्रसारणमा छ। कार्यक्रमलाई तपाईँले थाहा संचारको नेटवर्कमा आबद्ध तपाईँको घर नजिकको रेडियो स्टेशनबाट अनि अनलाइनमा थाहा संचार .com, थाहा खबर .com सुन्दै गर्नुभएको रेडियोको अनलाइन प्रसारण नेपाली पात्रो र हाम्रो पात्रमा पनि सुन्न सुनाउन सक्नुहुन्छ। घर देश नेपालमै, परदेश नेपाल बाहिर, हतार फुर्सद, गाउँ शहर जहाँ हुनुहुन्छ हामी त्यही आइपुगेका छौं। हाम्रा गीत सुनाउन, भाका सुनाउन, हाम्रो संस्कृति जान्न, त्यही संस्कृतिसँग एकछिन खेलिनको निम्ति सुशेली तपाईँको आफ्नो कार्यक्रम, जसलाई सुनेर र जससँग सहभागी भएर साथमा रहन सक्नुहुन्छ। आज कार्यक्रमको विशेषांक, यस अर्थमा विशेषांक, आज हामी अतिथि कलाकारसँग कुराकानी गर्ने गर्छौं। आजको कार्यक्रम त अझै विशेष हुनेछ, किनभने आज हामी त्यस्ता गीतका बारेमा कुरा गर्नेछौ, त्यस्तो सन्दर्भलाई खोतल्नेछौ, जसका बारेमा कतिपय बेला हामीसँग सम्झना पातलिए पनि हृदयभित्र कुदिएका त्यस्ता गीतका पंक्ति कहिले जाने छैन। त्यस्ता आदरणीय कलाकार, वरिष्ठ लोकगायक ओखलढुङ्गा र हाल उहाँको बसाई अमेरिका छ, नेपाल आउनुभएको बेला संयोगले भेट भएको छ, वरिष्ठ गायक कलाकार नवीन ढुङ्गेल हुनुहुन्छ। सर नमस्कार।
1: धन्यवाद। नमस्कार सम्पूर्ण श्रोता अनि थाहा रेडियो स्टुडियोका प्राविधिक मित्र अनि ओम भण्डारीजीलाई।
0: आराम हुनुहुन्छ?
1: एकदम ठिक छु।
0: खोइ कुनै हतार, कति भेटघाट दौडादौडी थियो, मैले बोलाइहालेँ, खाइदिनुभयो?
1: होइन, ठिक छ, अब यस्तै सर्ट एन टाइममै भेटघाट हुनु नै राम्रो।
0: वर्तमान कस्तो छ? गीत संगीतले कतिको पछ्याइरहेको छ?
1: गीत संगीतले पछ्याएको छ र समयले गर्दाखेरि अलि

0: समय सर्टेज छोटो समय हुनाले अलिक केही आफूलाई ऊ चाहिँ भएको हो, ढिलो चाहिँ भएको हो, तर पछि रहेको छ पछाउनलाई. अब यहाँ यसपालि आएर नयाँ गीतहरू केही गराउन योजना थियो, अलिकति समयले नि भ्याएन र आफ्नो स्वास्थ्यले नि नभ्याएको हुँदाखेरि मैले यसपालि नयाँ गीतहरू पस्किन सकिनँ. अब नेक्स्ट टाइममा आउँदाखेरि त मैले एकदमै सोचिराखेको छु.
1: अहिले त प्रविधिले सजिलो बनायो, जहाँ जहाँ भए पनि अब नेपाली गीत रेकर्ड हुने अवस्था लिएर आइगयो भनेको नेपाल आउँदा चाहिँ भ्याउनु भएन समय पुग्यो. त्यो अमेरिकीबाट बस्नेहरूले पनि धेरै गीतहरू निकालिरहनु, जस्तो हजुरको आफ्नै छोरा अभय ढुङ्गेलले पनि बेला बेला गीत ल्याइरहनु भएको हुन्छ. नेपाली समाज ठूलो छ है त्यहाँ
0: कलाकार, यो गायक, संगीतकार, यो फिल्मी क्षेत्रका, यो कमेडियन क्षेत्रका कलाकार टोटल्ली अमेरिकामै छन्,
1: नेपाल जस्तै लाग्छ.
0: नेपाल जस्तै लाग्छ. यो फेस्टिभलको टाइममा त्यहाँ नेपाली चाडबाडमा बेला बेलामा आफ्नो आफ्नो स्टेटमा भेट हुन्छन् र मनोरञ्जनका कार्यक्रम हुन्छन्. आफ्नो आफ्नो विधा जानेकाहरूले आफ्नो आफ्नो कोही गाउने, कोहीले अब डान्स गर्ने, कोहीले अब कविता भन्ने, यस्तो यस्तो चलिरहन्छ भइरहन्छ.
1: भाइ साथी गाउँले भेट्ने तृष्णा त्यति धेरै बोकेर बस्नु पर्दैन
0: पर्दैन पर्दैन पर्दैन. तर अर्को कुरो के हो भने फुर्सद हुँदैन मेन कुरो, त्यो फुर्सदलाई चाहिँ उहाँले अब मिलाउनै पर्ने हुन्छ. नत्र त हप्ताको एक कुनै कुनै दिनमा एक हप्तामा एकपल्ट त प्रोग्राम भएकै हुन्छ.
1: कति भयो नेपाल आउनुभयो यो पटक चाहिँ?
0: म यसपालि आएको 5 महिना भइसक्यो, अब फर्किने बेला आइसकेको छ. अब विभिन्न कारणले यसपालि गीततिर ध्यान दिन पाइएन.
1: अरू व्यावहारिक कामहरू,
0: व्यावहारिक काम आएको बेलामा त्यस्तै हुन्छ, त्यही कारणले
1: घर पुग्ने ओखलढुङ्गा पुग्नु.
0: ओखलढुङ्गा गएँ, आफ्नो गाउँ, आफ्नो जन्मेको घर, आफूले सानामा दुःख गरेको खेलेका चौतारी, पाटी पौवा, स्कुलहरू, बाटाघाटा, अब धारा पौवाहरू सब हेरियो नि.
1: बाबामाको घर कहाँ हो ओखलढुङ्गामा, कुन ठाउँ?
0: ओखलढुङ्गा पोकली झरनाको करिब करिब 500 मिटर यतापट्टि पर्छ, मध्य माझगाउँमै पर्छ.
1: त्यो हजुरको जन्मघर पनि त्यही हो, अहिलेको घर पनि त्यही छ?
0: जन्मघर त्यही हो र हाम्रो छोराहरू जन्मेको घर पनि त्यही हो. अहिले पनि जस्ताको जस्तो अहिले थामिराखेका छौँ हामीले.
1: माया मर्छ भन्छन् मान्छेले, माया मार्छन् भन्छन्, मर्दो रहेनछ है?
0: होइन, माया त मर्दै मर्दैन. आफ्नो अब त्यहाँ बाबु बाजेको पसिना नि भिजेको छ, आफ्नो नि मेहनत गएको छ र हाम्रा छोराछोरीको नि अब पढाइ लेखाइ त्यही ठाउँबाट भएको हुनाखेरि अब त्यो माया मार्ने भन्ने त कुरै हुँदैन. बरु त्यसलाई विकास गरेर लानु चाहिँ पर्छ, सम्झनाको लागि त्यसलाई अझ फराकिलो उसबाट लानुपर्ने चाहिँ हुन्छ.
1: बेला बखत आएर झाडुकुचो लाउने, लिपपोत गर्ने, ढिकी जाँतो स्याहार्ने गरिरहनु भएको छ?
0: गर्नु नै पर्छ, गरेका छौँ.
1: खेती लाउन चाहिँ भ्याइएन?
0: खेती लाउन भ्याइएन. अब आफूले लागेर खेती आफूले उठाउन सकिँदैन, भ्याइँदैन. त्यही वरिपरिकालाई गरेर खाऊ भनेर त्यसै गरी हेरेका छौँ, दिएका छौँ.
1: सपरिवार अमेरिका बसेपछि त यो घरको न्यास्रो पनि हुँदैन होला, यहाँको त त्यस्तो भइगयो.
0: होइन, आफ्नो माया नेपालको, आफ्नो छुट्टै माया त मनभित्र कता कता गाडिएको हुन्छ, रहिरहन्छ नि जहाँ गए पनि. त्यहाँ त केही समयको लागि त हो नि. अब किन भन्दाखेरि पैसा कमाउने ठाउँ हो, दुःख गरेर आफ्नो छोराछोरी नाति नातिनाको फ्युचरको लागि हो. खासै त्यहाँ रमाएर डुबेर बस्ने ठाउँ त हुँदै होइन अर्काको देश. अब आफ्नो देशै हो नि, जे गर्नुपर्छ जे छ आफ्नै देशमा छ. अब नेपाली बोल्न पाइयो, आफ्नो नेपाली संस्कार संस्कृतिमा देख्न पाइन्छ, हिँड्न पाइन्छ, यहाँका विभिन्न जात्रा महोत्सवहरू हेर्न पाइन्छ, त्यो चाहिँ नेचुरल हो. त्यो कारणले जहाँसम्म लाग्छ त्यो त हाम्रो अस्थायी हो. अब स्थायी त छँदैछ, हाम्रो थाई त छँदैछ, यतै आफ्नै काठमाडौँ अनि गाउँ ओखलढुङ्गा, अब आफ्नै जिल्लाहरू छँदैछन्.
1: कहीँ पनि कसैले, कोही नेपालीले हजुरको घर कहाँ भन्नु सोध्यो भने त फ्याट्टै ओखलढुङ्गै आउँछ?
0: होइन, आउँछ नि. अब आफू जन्मेको खेलेको त्यही, अब हाम्रो छोराछोरी नै जन्मेको ठाउँ, अब त्यो कुनै शङ्कै छैन.
1: काठमाडौँलाई पनि उछिन्छ है? त्यसले
0: उछिन्छ. काठमाडौँमा अब बालोटारमा घर भएर पनि हामी बालोटार भन्दैनौँ, ओखलढुङ्गा नामै ओखलढुङ्गैबाटै आउँछ. हामीलाई कहाँ कहीँ बोलाउँदा नि, अब कसैले कलाकारको रूपले मञ्चमा बोलाउँदा नि ओखलढुङ्गाबाट प्रतिनिधित्व गरेर आउनुभएको ओखलढुङ्गाका हाम्रा वरिष्ठ भन्दा सम्बोधन गरिएको हुन्छ भनेपछि काठमाडौँको सँग त्यति सवाल छैन.
1: अब जागिरले नेपालका धेरै ठाउँ पुर्यायो, विदेशसम्म पुर्यायो, त्यसपछि फेरि यो सेवानिवृत्त भएपछि हजुर विभिन्न देश पुग्ने, त्यहाँको भाषा संस्कृति जान्ने, त्यो क्रम निरन्तर छँदैछ. तर गीत संहिता पनि उस्तै अवस्था छ। म यी गीतका बारेमा हजुरको यो गीत संगीतसँगको संसर्ग सम्पर्कको बारेमा त्यसको ममताको बारेमा कुरा गर्छु। त्योभन्दा अगाडि एउटा गीत सुनाऊ जस्तो लागेको छ, मैले फरमाइस गरौँ
0: गरौँ एकदमै।
1: यहाँले पूर्वी नेपालको एउटा गीत गाउनु भएको थियो, गाई चटारिन्छ मन बटारिन्छ, त्यो कमेडी सिरियलहरूमा पनि हाम्रो धेरै ठाउँमा गाएको पनि सुन्यो।
0: त्यो गीतलाई झन् उहाँहरूले त पपुलरै बनाइदियो,
1: हजुरहरूले चाहिँ हजुरहरूको हो भने धेरैलाई थाहा नहुन पनि सक्छ। कहिलेको संकलन थियो त्यो?
0: यो गीत हामीले 2038 सालमा गाएको हो। मैले यो खोटाङ हलेसीमा जाँदाखेरि त्यहीँबाट त्यो बेला संकलन गीत कलेक्सन गरेर ल्याउने भन्ने हुन्थ्यो गाउँ गाउँ जिल्लाबाट। त्यो जात्राको सिलसिलामा जाँदाखेरि त्यति बेला त्यो गीत रातभरि त्यहाँका स्थानीय महिला दिदीबहिनीहरूसँग गाइयो पनि दोहोरी जस्तो पाराले त्यो भाकामा। अनि त्यसलाई टपक्कै ल्याएर त्यति बेला आफूसँग क्यासेट रेडियो टेप रिकर्डहरू केही पनि हुँदैन थियो, त्यही मनमा सम्झेरै गुनगुनाएरै त्यो भाका रेडियो नेपालमा ल्याइपुर्याउनु पर्थ्यो। अनि त्यसरी त्यो गीत 2038 सालमा गाएको मेरै संकलनमा। अब सुरुमा चाहिँ पानी कुवैको पानी कुवैको घरबार छैन हो लैलै हामी दुबैको भन्ने। अब यो मेरो साथी चाहिँ बुलु मुकरङलाई राखेर, यो संगीतकार बुलु मुकरङ, उसको स्वरले त्यो गीतमा अलिकति म्याच गर्ने भएर मैले उसलाई सहगायकको रूपमा राखेर त्यो गीत हामीले रेकर्ड गऱ्यौँ र पछि चाहिँ चर्चित नै भयो त्यो पछि धुर्मुसले गर्दाखेरि। तर हाम्रो चाहिँ नाम निशाना हो, त्यति बेला अडियो पनि निस्केको थिएन, रेडियो नेपालमा रेकर्ड भएको गीत रेडियो नेपालमा मात्रै बजाउँथ्यो, तर बाहिर चाहिँ पछि हाम्रो नाम त कहाँबाट आउनु त चान्सै हुँदैन र त्यो भिजुअल नभएको कारण चिन्ने पनि मौका हुँदैन।
1: अहिले भनौँ भने ऊ बेलाको कहिलेको कथा जस्तो लाग्ने भइसक्यो मान्छेलाई। त्यो पहिला जात्रामा गाउनु भयो रातभरि
0: हो,
1: पछि रेडियोमा ल्याएर गाइदिनु
0: गाइयो,
1: त्यही शब्द सुनौ न।
0: ए पानी कुवैको घरबार छैन हो लैलै हामी दुबैको, पन्धरी चौकी लागेको माया हो लैलै होइन भन्छौ के, होइन भन्छौ के, लागेको माया हो लैलै होइन भन्छौ के, गाई कटारिन्छ तरुनी देख्दा हो लैलै मन बटारिन्छ होइ होइ।
1: यही नै हो,
0: यही हो ट्याक्कै।
1: धेरै रुचाएको तर कसले गाएको थाहा नभएको लोकगीत यसरी प्रसार हुँदो रहेछ है त्यो बेला। अहिले पो संसारले सबैलाई जोडिदियो।
0: हो
1: हजुरको पहिलो गीत चाहिँ
0: काँचो कटर निरा जालै म जान्छु राङ खोला रोक मटर, यो 2037 सालमा रेडियो नेपालले त्रिभुवन जयन्ती तथा प्रजातन्त्र दिवसको 32 प्रजातन्त्र दिवसको उपलक्ष्यमा आयोजना गरेको अधिराज्यव्यापी रोड लोकगीत प्रतियोगितामा मैले त्यो गीत गाउँदाखेरि म प्रथम भएको थिएँ, जो 1200 कलाकारको बीचमा अधिराज्यभरिबाट आउनुभएको थियो रेडियो नेपालको प्राङ्गणमा। तीन दिनको यो कम्पिटिसन कार्यक्रम हुन्थ्यो, दिनभरि लाइभ प्रोग्राम, र त्यसरी मैले चाहिँ काँचो कटर मेरो माया हो निराजाले म

0: दुई फाँकी मात्रै गाए, यसमा चार फाँकी छ,
1: यो चाहिँ एकल पनि छ हजुर,
0: एकल
1: सिङ्गल आवाजमा डुएट पनि छ।
0: यो डुएट चाहिँ पछि 58 साल, यो 38-37 सालको कुरा यो रेडियो नेपालमा, र पछि 58 सालमा डुएटमा चाहिँ कसरी भयो भने 57 सालतिर लाग्छ, हाम्रो नारायण रायनाजी भाइ र म ले अनि सल्लाह गऱ्यौँ यसलाई यो गीत दोहोरीमा ज बनाऊ दाई भन्ने कुरा गरेपछि नारायणजीले अनि हुन्छ नि त बनाऊ भनेर 57 सालमा यसरी अनि दोहोरीमा राख्यौँ यो गीतलाई।
1: हजुरको र नारायण दाई,
0: म र नारायण रायनाजी
1: महिला स्वरमा चाहिँ
0: महिलामा शर्मिला गुरुङ र न्यौपाने जस्तो लाग्छ,
1: लक्ष्मी
0: न्यौपाने, ती दुईटी बहिनीहरू हुन्। त्यो पछि त जब हामीले भिजुअल त गरेनौँ त्यति बेला म कारणवश म थिइनँ, र क्यासेट अडियो क्यासेट निस्क्यो र यसले बजार निकै ततायो त्यो बेला। यसमा साथसाथै त्यो गेटमा बेली जाए त्यही फुल टिपेर लगाइदेऊ मायालाई भन्ने हाम्रो नारायण रायमेजीकै सङ्कलन होला जस्तो लाग्छ, उसले र मैले गायौँ। त्यसपछि यो दुईटा एकपट्टि पाटोमा काँचो कटर, एकपट्टि पाटोमा गेटमा बेली जाए, यो गीतले त निकै हल्ला र यो दोरी रेस्टुरेन्ट होटेलहरूमा निकै चर्चा नै पाएर देशभरि नै जम्यो।
1: त्यो क्यासेट खुब बिक्यो,
0: खुब बिक्यो होला, म त विदेशमा थिएँ, अब हामीले संयुक्तमा गरेको यो कुरा चाहिँ काम चाहिँ।
1: कार्यक्रम सुशेलीमा आज सुशेली संवादमा भलाभली गरिरहेका छौँ वरिष्ठ लोकगायक कलाकार आदरणीय नवीन ढुङ्गेलज्यूसँग। यहाँका थुप्रै लोकगीतहरू छन् र यो भोगाई अनुभवका कुरा गर्ने भने, संस्कृतिका कुरा गर्ने भने, नेपालदेखि मध्यपूर्व, मध्य एसिया हुँदै युरोप अमेरिकासम्म संस्कृति चाहिँ ठाउँ ठाउँको अलग अलग हुँदो रहेछ, तर सबैसँग हुँदो रहेछ,
0: होइन? यो आफ्नो आफ्नो देशको
1: कहीँ हुँदो रहन्छ,
0: होइन? एकदमै आफ्नो आफ्नो देशको आफ्नो आफ्नो धर्म संस्कृति संस्कार हरेक देशमा हुन्छ। हेर्नुहोस्, अब त्यो भएन भने त देश चिनाउने ठाउँ नै हुँदैन। हामीले जसरी हामी नेपाललाई हाम्रो त्यो लोकगीत गीतहरू यस्तो यस्तो अब चाडबाडबाट हामीले संस्कार संस्कृति हामीले नेपालीपन देखाउँछौँ र उनीहरूको पनि आफ्नो छुट्टै हुन्छ, जस्तो विदेशीहरूको अब उनीहरूका पनि आफ्नो आफ्नो डे हुन्छन्, अब उनीहरू त्यो हिसाबले नै मनाउँछन्, अब हुन्छन् उनीहरूको आफ्नै कल्चर हुन्छ, उनीहरूको टिपिकल लोकगीतहरू पनि हुँदो रहेछन्, उनीहरूको अब त्यो क्लासिकल गीत पनि हुन्छन्, धार्मिक गीत पनि हुँदो रहेछन्, हाम्रो जस्तै हो उनीहरूको, तर आफ्नो देशलाई आफ्नो माटोलाई आफ्नो भूगोललाई सम्झेर बनाएका हुँदो रहेछन् गीतहरू।
1: देश छोडी घर छोडी गएपछि परदेशमा रहँदा सांस्कृतिक कार्यक्रम धार्मिक र नेपाली परम्परामा चाहिँ कतिको सहभागी हुने अवसर मिल्छ, कतिको त्यो झल्किँदो रहेछ?
0: होइन, झल्किन्छ झल्किन्छ, अब तिजमा असाध्यै अब त्यो नेपाली संस्कृति कल्चर अब धार्मिक कल्चरमा जान्छ, अब त्यो अब यो अब गाई जात्रा, इन्द्र जात्रा, कृष्ण अष्टमी, अब यस्ता दशैं तिहार जस्ता चाडमा, यो छठ पर्व जस्ता मजाले नेपाली आफ्नो आफ्नो अनुसार मान्छन्, त्यहाँको जनसमुदाय जम्मा भएर त्यहाँ मैले चाहिँ बरु नेपालमा हेला गरेर अलि आफै यहीँ बसेर यहीँ गरेर यहीँ भएर नै त्यस्तो भएको होला, उहाँ बस्नेले त असाध्यै माया गरेर मानेको देखेँ मैले, वेशभूषा सबै आफ्नो झल्को दिएर, नेपालको झल्को दिएर, जो कि उहाँ चाहिँ अब नेपाली यो धर्म संस्कृति र यो चाडबाडलाई शिरमा राखेर नै उहाँहरूले मानेको हुन्छ, एकदम रहर गरेर बच्चा बच्चीदेखि, र उहाँका बालबच्चाहरूलाई पनि उहाँहरूले आफ्नो कला संस्कृति सिकाएको हुन्छ बालबच्चालाई, जो कि नेपाली कला कल्चर आफ्नो गीत सङ्गीतबाट टाढा नहुन् बालबच्चा बच्चा बच्ची छोराछोरी भनेर त्यो देखियो।
1: घर छोडेपछि घरको माया झन् हुने, आफन्तलाई अलिक टाढा पुगेपछि आफन्तहरूको याद बढी हुने, भाषा संस्कृतिको पनि त्यही रहेछ है, देश छोडेपछि झन् बढी चाहिँ
0: एकदम एकदम। अब उहाँ नेपालमा केही हुँदाखेरि सबैको मन दुख्छ, उहाँ अब नेपालमा कहीँ केही घटना हुँदाखेरि, केही गाडी अब एक्सिडेन्ट पर्दाखेरि, अथवा पहिरो बाढी, अब यी भूकम्पहरू, आग लागी भएर जनधनको क्षति हुँदा सबैले पीडा हुन्छ, अब माया लाग्छ नि, लागिहाल्छ।
1: कोही पनि नेपालीलाई चाहिँ काँडा बिज्यो भने अर्को नेपालीलाई दुख्नुपर्छ,
0: दुख्छ अक्सर गरी विदेशमा बस्नेलाई बढी दुखेको थियो,
1: यो नै नेपाल,
0: बरू नेपालमा बरू यो राजनीतिक गन्धले यो पार्टी र त्यो पार्टीको मान्छे मरेछ के मतलब, अर्का पार्टीको त भने जस्तो त्यहाँ चाहिँ त्यो हुँदैन,
1: त्यहाँ चाहिँ त्यो विभाजन छैन,
0: हुँदैन हुँदैन हुँदैन, आफ्नो नेपालीपन नेपालीत्वलाई उनीहरूलाई शिरमा राखेर नै सम्मानका साथ मानेका हुन्छन्।
1: अब त्यही संस्कृतिलाई अपनाएर त्यही कुरा थाहा पाएर त्यसैबाट भिजेर हामी गीत बनाउँछौँ, कविता लेख्छौँ, कथा बन्छन्, यहाँका चलचित्र बन्छन्।
0: हो,
1: यहाँका गीतमा पनि त्यही त पाइन्छ नि, घुम्दा घुम्दै भेटिएका कुरा।
0: अघि
1: भन्नुभयो नि भोजपुरमा जात्रा हेरियो,
0: कालिम्पोङमा
1: जात्रा हेरियो, त्यही सुनेको त्यही थाहा पाएको गीत मैले बोकेर रेडियो नेपाल ल्याएँ, रेकर्ड गरे। त्यस्तै अब अघि हामीले राङखोला गायौँ, यो राङखोला चाहिँ कहाँ थियो?
0: स्याङ्जाको राङखोला, फेदी खोला, ज्याग्दी खोला, हल्ले खोला, डल्ले खोला, सेती खोला, काली खोला, धेरै खोला छन् त स्याङ्जामा। तर गीतहरू पनि असाध्यै राम्रा उत्पादन हुन्छन् त्यहाँ, लोकगीतहरू।
1: त्यहीँको संकलन,
0: त्यहीँको संकलन हो, त्यहीँको त्यही खोलाको संकलन,
1: राङखोला,
0: राङखोला।
1: अब नयाँ तपाईँका अरू गीत चाहिँ रेकर्ड हुन छोडेको कति?
0: झन्नै 7-8 वर्ष भइसक्यो होला नयाँ गीत नल्याएको। गीतहरू छन्, अब अलिकति गुनगुनायो भने अर्काले चोरेर अहिले सत्तै टुप्पोहरू फेद गाँसेर बिगारिदिइहाल्छन्, बनाइहाल्छन्। हामीले चाहिँ अब त्यो अहिले अब दोस्रो कुरो के भने, गीतहरूमा अब लगानी गरेर पनि फाइदा भएन,
1: आर्थिक हिसाबले फाइदा भएन।
0: उयो नाम कहलाउनको लागि त अब नाम अब भिजुअल नगरिकन गीत मात्रै गाह्रै नै हुँदो रहेछ। अब भिजुअलमा मान्छे जसले चिन्यो, अब हाम्रो गीत अहिले त्यही भइरहेछ। अब हामी अब ओझेलमा पर्ने पुराना गायकहरू, अब हाम्रो कुमार दाई बस्ने दाईसँग नै अस्ति भेट हुँदा कुरा भयो, भाइ अब हाम्रो त अब उहिलेका गीतहरू त छन् नि, अब हाम्रा ऊ छैनन्, भिजुअल छैनन्, हेर अति मञ्चमा गाएका कसैले खिचेका गीतहरू हामीलाई अहिले भिजुअलमा हालेर चिन्ने हुन्, हाम्रो अब यथार्थ गीतहरू छैनन्। अब स्वयं हजारौं ठाउँमा गीत गाइयो होला, अब हामीलाई चिन्दैन भाइ, अहिले त स्वर सम्राट अर्कै रे, लोक सम्राट अर्कै रे, यस्तो यस्तो पो आज कहाँबाट दिन्छन्, कसले कुन ठाउँले दिएको भनेर भन्न गुनासो गर्नुहुन्थ्यो, मलाई दुःख पनि लाग्यो त्यो कुरा सुन्दाखेरि। अहिले त अब भोटेलै पछि स्वर सम्राट, भोटेलै पछि लोक सम्राट, सम्राट त एउटै छन्, कुमार बस्नेत, धमुन्जेल त जस्तो लाग्छ, त्यसरी मान्छेले नै बङ्गाएर बटाइसके क्या,
1: छिरलिएछ, समेट्न गाह्रो छ,
0: समेट्न गाह्रो। अब यो आधिकारिक संस्थाले दिने चिज हुन्थी, वरिष्ठ विशिष्ट प्रतिष्ठित सम्मानित, यो त सम्बन्धित संस्था सरकारी संस्थाले दिने पदहरू हुन्। अब यहाँ त अहिले त होटलै पछि टोलै पछि अब पद बाँध्दै हिँड्ने र उहाँ फेरि पाउनेले नि मख पर्ने, यो अवस्था चाहिँ राम्रो भएन।
1: भौतिक चिज वस्तुमा चाहिँ मान्छेले लालच गरेको पाइन्थ्यो,
0: हो
1: चोर थिए,
0: हो
1: भनेको अभौतिक यो चाहिँ नि बौद्धिक सम्पदाहरू पनि चोरी हुँदो रहेछ,
0: हुनु भइसक्यो नि,
1: नामै चोरी हुने।
0: अब कति गीत हेरि चोरेर अब उसको नाम निशानै थाहा छैन, ल हेर्नुहोस् त, नाम निशानै थाहा छैन, अर्कैले बजाएको छ, अर्कैले नाम हालेको छ, अर्कैले
1: त्यस्तो शिकार तपाईँ पनि पर्नु भएको छ,
0: परेको छ त, कामबाट कतिले गाएर कतिले बनाएर मेरो हो भनेर पनि घमण्ड नै गरे कसैले। अर्को गीतहरू अब यही अब यो माछी महाराणा गीत भन्ने, माछी महाराणा म हिरादेवी राई मूल स्वर हाम्रो छ नि,
1: हजुर,
0: अनि तीर्थ कुमारी सूर्य थुलुङ, अब त्यो रेडियोमा त्यति बेला जसले जागिर खायो त्यसले आफ्नो नाम हाल्यो, अनि फलानो र साथीहरू एकजनाको जसले त्यहाँ जागिर खायो, जसको हातमा दारू पुनि छ त्यसले अर्को नाम स्वाटै मेटिदियो, एकजनाको नाम आफ्नो नाम हालेर अनि साथीहरू, त्यस्तो बदमासी नि गराएका छन्। यस्ता गीत धेरै छन् मेरो,
1: तपाईँले गाएको
0: त्यो तालको माछा छेउलाको, माछी मारना बहिनी छैन नि ढडिया कसो गरुनि, यी गीतहरू अब अहिले त कतिले बनाइसकेछन्, अब कसको अधिकारले बनायो, कसको अथोरिटीले बनायो, हाम्रो डेटमा गाएका गीत रेडियो नेपालको सम्पत्ति हो नि त्यो त,
1: कसैको आदेश अनुमति नचाहिने
0: छैन, छैन, चाहिएकै छैन, हामीले सोधेको छैन, कसले बेच्यो कि कसले
1: गर्यो, यो मोबाइलले गर्यो,
0: हो त्यो मलाई पुगेको यस्तो बदमासी। अब यो हाम्रो एउटा सुन्दर श्रेष्ठ बिचरा मरेर गए, मेरो असाध्यै साथी, उसँग धेरै गीत गाएको छु मैले,

0: अब यो गीतमा त एकजना मात्रै नाम रहेछ भने अस्ति रेडियो नेपालमा जाँदा छक्कै परियो.
1: अरूको छँदै छैन
0: छैन भनेको
1: तपाईँहरू सबैले गाएको.
0: अब हाम्रै डेटमा हाम्रै सुन्दर श्रेष्ठको अगाडि हुनुपर्छ उसको संकलनमा गएको गीत.
1: म त स्वयं रेडियो नेपालमै जाहिर हुनुहुन्थ्यो.
0: जागिर थिएन भएर बाहिर कन्ट्याक्टमा थिए. बाजा म्युजिसियन हुन् बाजा
1: बजाउनु पुगेन
0: होइन ऊ बेलैमा बितिहाले अनि अरूलाई चोर्नेलाई र एकलौटी बनाउने बनाए क्या
1: मान्छे हुँदाहुँदै त मान्छेले चाहिँ इन्द्रजाल चाहिँ
0: छाडै बनाइदिइसकेका छन्. अब नभनेको त यो कारण मैले विरोध गरेँ. मैले त रेडियो नेपालमा नि भने कि यो
1: तपाईँहरू सबैले गाएको.
0: अब हाम्रै डेटमा हाम्रै सुन्दर श्रेष्ठको अगाडि हुनुपर्छ उसको संकलनमा गएको.
1: म त स्वयं रेडियो नेपालमै जाहिर हुनुहुन्थ्यो.

0: नै तपाईँहरूको सम्पत्ति रह्यो, नेपालको सम्पत्ति, यो गीतलाई चाहिँ यसरी चोरेर जताभावी गर्न दिनु भएन भनेर त्यहाँका हाकिम साहबहरूसँग राम्रोसँग कुरा भएको छ अस्तिको इन्टरभ्यूमा रेडियो नेपाल.
1: यहीँनिर सान्दर्भिक होला, हजुरका गीत चाहिँ नि कति छन् र कस्ता छन्, कहाँ कहाँतिरका गीत छन्?
0: मेरो पूर्वदेखि पश्चिमतिरका काठ क्षेत्रका सबै किसिमका गीत छन्. अब पूर्व भन्नाले भोज

0: यो पूर्वतिरको भयो, ठ्याक्कै पूर्वको, अनि त्यो पानी कुहेको अगाइयो पूर्वको, एकदमै पूर्वको। अर्को बाबु छोराले गाएको गीत छ, अर्को मेरो भन्नु छ राजु ढुङ्गेल,
1: राजु ढुङ्गेल नवीन ढुङ्गेल
0: हो,

0: लाहाई लाहाई यो चाहिँ मेरो छोराको संकलन हो यो
1: नवीन ढुङ्गेल अभय ढुङ्गेल हो यो त सिन्धुलीदेखि रामेछाप खोटाङ
0: सोलुखम्बु खोटाङ
1: बाला चतुर्दशीमा लाग्ने जात्रामा त रातभर रातभर गाउने गीतहरू यता जोरी जुवारी थुप्रै छन्
0: असाध्य अनि सिन्धुली रामेछाप अनि ओखलढुङ्गाका पश्चिमी भेगमा अर्को हामीले बाल छोरालाई नि भतिजोर मैले गायौँ राजु भतिजोर मैले
1: यहाँ रामेछाप र सिन्धुलीको त्रिवेणी मेलादेखि घुर्मी
0: मादले
1: भाका जान्थ्यो ओखलढुङ्गासम्म
0: खबरे सुनलाई के लाउनु र कसी के लाउनु र कसी के लाउनु र कसी कता हिँड्यो सोल्टिनी लाले पाउडर घसी यही हो है मादले साई हो साई हो है मादले साई हो ठ्याक्कै रामेछाप ओखलढुङ्गा सिन्धुली
1: खोटाङको अलि
0: सबै भ्याउँछ यसले अन्त क्षेत्र क्षेत्र हुन्छ क्या गीतहरूको
1: यो अहिले हामीले हजुरले गाउनुभएको काँचो कटेर चाहिँ
0: पश्चिम अर्को अस्ति लोचनजीसँग नि भेट भयो भएर धेरै पछि
1: लोचन भट्टराई
0: राष्ट्रिय लोकबाजा सङ्ग्रहालयको अवलोकन र त्यो किताबको विमोचनको सिलसिलामा धेरै पछि उहाँ र मैले धेरै गीत गाएँ मञ्चदेखि लिएर अनि अस्ति एउटा सम्झना पनि दिलाउनु भयो भएर त्यो मेरो असाध्य मित्र हामी मामा भन्थ्यौँ उसले भान्जा भन्थ्यो पदम विष्ट
1: हजुर
0: अहिले उहाँ हुनुहुन्न
1: पाल्पाका पदम
0: पाल्पाका अनि उहाँले संकलन गरेको गोपाल रञ्जनको एरेन्जर अनि यति मिठो गीत छ कि यो लाउरेको कथालाई लिएर लाउरे र गाउँको चेली प्रेमिकासँग भेट हुँदाखेरिको लाउरेको र प्रेमिकाको गुनासो को सम्बन्धित गीत हामीले गाएको गीत यो गीत अहिले कसका नाममा छ कसले बजाएको छ कसले के गरेको छ थाहा छैन अहिले लोचनसँग नि कुरा भयो भएर लोचन बहिनीसँग यो विषयमा दाइ अब एकताल गर्नुपर्ने भयो हामी तपाईँ र मेरो मूल स्वरको गीत हो यो अरूले कसले हालिसकेका छन् युट्युबमा भन्नुहुन्थ्यो भएर अब यस्तै चोर दिन्छ नि अब यिकै भएर

0: यस्तो मिठो गीत र यसको ताल र रिदम यति राम्रो सेटिङ गर्नुभयो अथवा स्वर्गीय यो स्वर संगीत सम्राट हाम्रो गोपाल रञ्जन दाईले उहाँको स्टुडियोमा गाएको घरमा यो गीतले यति गाए यति बजाए यतिले नचाए यति स्कुलमा यति नाच्यो अब यो गीत अहिले ककसका नाममा छ थाहा छैन
1: कहाँ थियो उहाँको स्टुडियो
0: यो वसुन्धारामा उहाँकै घरमा थियो
1: उहाँले एरेन्ज गरेको त्यो शब्द प्रधान भाव प्रधान लय प्रधान वाद्य प्रधान भएपछि गीत आफै त्यो हिरा जस्तो हुँदो
0: एकदम त्यो अब ताल मिल्नु पर्यो भेग मिल्नु पर्यो ठाउँको त्यो शब्द आउनु पर्यो अब तीन मिनटको गीत करिब करिब यो गीत तीन मिनटको छ यो त्यति बेला रोयल प्यालेसमा पनि कार्यक्रम हुँदा यो झ्याउरेको पालपाली झ्याउरे भनेर हामीले यो गीतमा नचाएका थियौँ त्यति बेलाका राजा महाराजा राजा वीरेन्द्र र रानी ऐश्वर्याले कसले गाएको गीत भनेर लोचन भट्टराईजी र मलाई यसरी हेर्न नि आउनुभएको थियो त्यो हामीले गाउँदाखेरि
1: मञ्चमा
0: नाच्दाखेरि मञ्चमा यस्तो यति राम्रो गीत थियो यो ताल त्यस्तै फ्लुटको त्यो पिसहरू त्यस्तै भायोलिनको पिस सारङ्गीको त्यस्तै फ्लुट बजाउने पनि फेरि काँचन भेटेको छैन भायोलिन सारङ्गी बजाउनेबाट रामशरण नेपाली त्यस्तो पपुलर सारङ्गी बजाउने यो मेरो टोपी यो कैलाशको शिर जस्तोमा उहाँकै सारङ्गी हो त्यति मिठो स्वरको सारङ्गी बजाउने मान्छे उहाँ
1: त्यस्तो स्वर्णिम अवसर अब फेरि कहिले आउला
0: अब होइन आउला जस्तो लाग्दैन अब मान्छेले अर्काको कपी र जसले मेहनत गर्दैन नि त्यो आउला जस्तो सम्भवै छैन
1: शिरमा ईश्वरको आशीर्वाद गलामा सरस्वतीको चाहिँ नि ध्वनि झङ्कृत थियो
0: र आफ्नो मेहनत पनि थियो
1: नाट्यश्वरको अपूर्व वरदान थियो
0: वरदान हेर्नुहोस् त्यस्ता मान्छे नै आउँदैनन् अब त्यस्तो बजाउने शिव भएको मान्छे नै आउँदैन र त्यस्तो क्षमता भएको मान्छे नै
1: अहिले त अहिले भर्खरका भर्खर चाहिँ गीत बनिहाल्ने भए
0: होइन अहिले त
1: एउटा ठुलो हल्ला गर्न
0: सकिबोर्ड बजाउने ड्याङडाङ डुङडुङ हालेर अब त्यो शब्द अलिक फोहोरी फोहोरी हालेपछि मान्छेले नि त्यही रुचाएका अब त्यो आयु माया जुन जस्तै झलल जान्छौ भोलि रेलैमा लाउरेलाई भनेको यो शब्द क्या यो गीतहरू लाउरेसँग र गाउँमा बस्ने नानीहरूसँग संवाद गरेको थियो
1: कहीँ कहीँ मैले भन्ने सुने
0: आज त गुदरीमाथि भोलि त छ बजे रेलमाथि अब म त आज गुदरीमाथि छु गाउँमा गुन्द्री ओछ्याएर स्वागत गर्छु नि हगि भोलि त छ बजे भोलि त गइहाल्छु आज त रात त हो भेटघाट
1: यो गुन्द्री कहाँ छ यो हार्दिक त कहाँ छ अब फेरि यो भेट कहाँ छ र तिनी आउँदा जुन जस्तै आयो झलल गयो अब
0: नजान्छ भोलि रेलैमा सलल कति राम्रो चल्छ क्या
1: कहाँबाट आएको होला कसरी त्यो स्थिर भयो होला भन्ने लाग्दछ अब यो जति कुरा गरे पनि कम हुन्छ नेपाली लोक संगीत र लोक संस्कृतिको चाहिँ विशेषतै यही हो हजुर सेनाको जागिरी मान्छे गीत गाउने अवसर कतिको मिल्थ्यो कसरी यी गीतहरू रेकर्ड भए
0: होइन यस्तो भयो
1: मान्छे समय पुगेन भन्छ कसरी भ्याइँदो रहेछ
0: कस्तो भयो भने अब त्यहाँ गीत गाउन त्यति बेला चाहिँ अब पञ्चायतकालीन व्यवस्था थियो बाहिर हिँड्ने त्यो आर्मी पुलिसमा बढी मात्रामा बाहिर पब्लिकसँग कन्ट्याक्ट हुने देख्यो भने यो अराष्ट्रिय तत्त्वसँग मिल्न पो जान्छ कि विद्रोही तत्त्वसँग उपो हुन्छ कि भन्ने त्यस्तो शङ्का गर्थे क्या
1: हजुर
0: अब मैले कसरी अब त्यो आर्मीको फिल्डमा बसेर पनि मैले कसरी गाएँ होला कसरी छुट्टिने होला त्यति बेलाको आलो काँचो जीवन
1: कहिले लुक्नु भाग्नु पनि पर्ने
0: भाग्नु लुक्नु पर्यो कति पर्यो पर्यो डराउनु पर्ने असाध्यै
1: घर बिदा लिएर गीत गाउनु पर्यो
0: हौ एउटा गीत गाएर आहामा त गाएर आएको गीत गाएर भन्न नि नपाइने के गाए कि न यसले पो न देशद्रोही गीत गाए कि अथवा न के पो संस्थाप्रतिको गर्यो कि भन्ने शङ्खाको दृष्टिले हेर्थे अनि त्यो मैले हल्ला गर्न नै पाएन अब गोप्य नै राखेँ मैले त्यसरी कि अब रेडियो नेपालले बद्ध मात्रै थाहा पाएपछि यस्ता दुःख र कठिनका घटना त स्वयंवटा भयो
1: सुनाउने ठाउँ पनि नहुने
0: हो ठाउँै छैन कसले सुन्नु म गाएँ नि आज रेडियो नेपालमा भन्ने ठाउँै छैन म यस्तो गीतकार फर्स्ट भएँ भन्ने ठाउँ पनि छैन
1: कुनै जोडाले थाहा पाए भने पाइहाले
0: पछि पत्रिकामा थाहा पाए पत्रिकामा छापेपछि रेडियो नेपालको कम्पिटिसन लोकगीतमा फर्स्ट भएर नवीन ढुङ्गेलले ओखलढुङ्गाको प्रतिनिधित्व गरेर नवीन ढुङ्गेलले प्रथम पुरस्कार मेडल सहित सम्मान पाएर एकैचोटि एक लास प्रश्रेणीको प्रमाणपत्र फलानाबाट पाउनुभयो भन्दाखेरि पो अनि सबै दङ
1: त्यो कागजको चिरकटो थिएन त्यो त इतिहासको दस्तावेज थियो गौरव लाग्ने
0: गौरव
1: कति वजनदार थियो राखिरहनु भएको छ
0: त्यो होला कतै अब हेर्नुपर्छ त्यो जासुन छ गोर्खापत्रमा छापेको एउटा मात्रै पत्र
1: नै हजुरलाई त त्यो प्रथम भएको सर्टिफिकेट दिएको
0: एकदमै छ त्यो सर्टिफिकेट त सुरक्षित छ,
1: पुरस्कृत भएपछि स्वर परीक्षा दिनु पर्थेन क्या हो,
0: त्यसरी कम्पिटिसनमा आएपछि एकैचोटि क्लासको गाएको हुने, अब सी क्लासबाट सुरु हुने स्वर परीक्षा दिएको मान्छेले त हामी त एकैचोटि ए क्लासको गायक भइकन हामी त त्यहाँका रहिथाने गायकहरू पनि त डराउँथ्यो, अब ओहो यसले जितेर एकैचोटि टप भइदियो भन्ने कुरो उनीहरूले पनि महसुस गर्थ्यो।
1: खुट्टा त तान्थेनन्?
0: होइन, त्यति बेला खुट्टा तान्ने हो भने म मेरो न चिनेका न कोही जानेका न कसैलाई पावर लाउने थाहा भएको भर्खरको अठार वर्षको आलो काँचो केटो त्यसरी अब फर्स्ट हुने भए त मन्त्रीको ढोका जान्थे होला अहिलेको जस्तो, त्यहाँका हाकिमको ढोका जान्थे होला, त्यो त्यो बेला थिएन।
1: कम्तीमा कला साहित्य सङ्गीतमा जीव हजुरी रहेनछ?
0: होइन होइन होइन, होइन त अब रेडियो नेपाल जस्तोको लागि प्रसार गर्ने बजाउने अब कलाकार उत्पादन गर्ने ठाउँ हो नि त, त्यहाँ अब त्यो भाइ बन्धुमा त हुनै सक्दैन थियो।
1: तपाईँलाई यो यस्तो अपूर्व क्षमता यो गायकी शैली चाहिँ कसले दिएको, कहाँबाट सिकाएको, कसले सिकेको?
0: होइन, गाउँहरूमा मादल बजाउँथे, यताउति स्कुलको कार्यक्रममा अलिअलि गर्थे,
1: उतै पोगली
0: स्कुलतिर, अनि यता अनि त्यहाँका लोकल जात्रा बजारहरूमा मादल बजाएर आफैले गीत गाउँदै हिँडिन्थ्यो अर्कालाई नचाहेर, केटाकेटी पनदेखि नै। अनि आर्मीमा छिरेपछि के हो भने जब बेलुका भएपछि अनि सबै सामेल गरेर कसले गीत गाउँछ, कसले फुटबल खेल्छ, कसले बाँसुरी बजाउँछ, कसले नाच्छ, अनि त्यो सबैको परीक्षा लिने क्या त्यहाँ, त्यो चाहिँ अनि त्यहाँबाट चाहिँ मलाई प्लस पोइन्ट त्यहाँबाट बढी भयो,
1: त्यहाँ अवसर पाइयो,
0: अवसर पाइयो। अनि ओहो यो केटाको स्वर राम्रो छ, यसलाई त भोलि पर्सि यहाँको वार्षिक उत्सवमा गीत गाउन लाउनुपर्छ, यसलाई चाहिँ मौका दिनुपर्छ है भन्ने कुरो त्यहाँका हाकिमहरूले त्यति बेलै महसुस भएको थियो।
1: भनेको तपाईँका मुख्य गुरु चाहिँ त्यहीँ ओहलढुङ्गाका चौर चौतारी, त्यहाँका आँटी ठाँटी, त्यहाँका मेला जात्रा स्कुल भए, त्यसपछि तिखार्ने काम सेनाको जागिरमा, सेनाको जागिरको कहाँ पुर्याएर तपाईँको सेवा निवृत्त हो?
0: होइन, म अब मास्तिर धेरै माथि निकै माथि नै उक्लिन्थ्यो होला, अब त्यो प्रमोसन हुने बेलामा अर्काले ओभरटेक गरिदियो,
1: ए
0: ओभरटेक गर्न साथै अब मैले पाउने त्यहाँ सहुलियतहरू मैले पाउन नसक्ने भएपछि त्यहाँ बस्ने कुरो आएन, अब त्यो जुनियरलाई सल्युट गरेर सलाम गरेर त्यहाँ बस्ने कुरो आएन,
1: प्रतिष्ठाको कुरा भयो,
0: प्रतिष्ठाको कुरो भयो। अब होइन, म केही गरेर खान सक्छु बाहिर, किन यहाँ अब झुन्निएर निम्जरो र लिचड भएर बस्ने, बाहिर गएर केही गर्न सक्छु।
1: एउटा इगो आयो,
0: इगो आयो, अब बाहिर निस्केर खान पाएला नपाएला अथवा छोराछोरी अब दुःख पाओला जे होला भनेर त्यसरी म बाहिर निस्किहाले, म त्यही दिनै त्यो मलाई जो मेरो ठाउँमा प्रमोसन भएर अर्को जो आयो जिनियर म्यान, त्यसपछि मलाई बहन मन लागेन, निस्किहाले, तर निस्किन साथै राम्रै भएछ जस्तो लाग्छ।
1: कहाँ कहाँ पुग्नुभयो कुन?
0: त्यसपछि त धेरै धेरै सङ्घर्षका दिनहरू सम्झिने हो भने त कथा एउटा इतिहास एउटा उनी बन्छ है। अब सुरुमा अब अफगानिस्तानको के अरे इराकको 5 वर्षको कार्यकालमा गइयो,
1: जहाँ द्वन्द थियो,
0: बेसरी ठुलो लडाइँ अमेरिका र इराकका सेनाको त्यहाँको भूमरीमा 5 वर्ष काम गरियो, झनै 6 वर्ष। त्यसपछि सुरक्षितसँग कति बम, कति ग्रेनेड, कति एयर अट्याक, कति हेली अट्याक, कति कति सहयोग, कति के भइयो, कति त्यो सुसाइड कार बमहरू कति पड्के आफ्नै आँखा अगाडि, त्यो कति हेरियो हेरियो। त्यसपछि अफगानिस्तान हानियो, फेरि त्यहाँको मिसन सकिएपछि सदाम हुसेन जब त्यहाँ सकिए, त्यसपछि त्यो हाम्रो ग्रुपलाई फेरि अफगानिस्तान पुर्याए, कम्पनीले अफगानिस्तान पुर्याएपछि त्यहाँ नि त्यस्तै हो, काबुलमा पऱ्यो आफू त, अब अरू साथीहरू बाहिर बाहिर परे, त्यहाँ पनि त्यस्तै डरै 2-3 वर्ष जति वर्ष नि सकिन्थ्यो आफ्नो क्षमता छ, तर सकिएन बस्न, म चाहिँ अनि फर्केँ। त्यसपछि अनि अब यता छोराछोरी अमेरिकातिर सेटल भइसकेको थियो, त्यहाँबाट अब परिवार उतैतिर लाग्ने जस्तो भइयो क्या, अनि बिस्तारै बिस्तारै कागज बन्दै गयो, आफ्नो पनि पारा मिल्दै गयो, अनि बाहिर बाहिरै जस्तो भइयो।
1: अहिलेलाई ढुक्क छ?
0: अहिलेलाई खासै ढुक्क त होइन, त्यो विदेश बस्नेमा ढुक्क चाहिँ होइन, आफ्नो माया, आफ्नो ठाउँको, आफ्नो देशको, आफ्नो भूमिको, आफ्नो
1: नै त्यो त छ,
0: अर्कै हुन्छ।
1: तर त्यो हिजोको त्यो दिनहरू त के
0: थियो, त्यस्तो कठिन दिनहरूबाट चाहिँ मुक्त भइएको छ।
1: अझै काम जागिर गर्नुहुन्छ?
0: गर्दिनँ अहिले, चाहिँ म अलि सन्चुनी भएन, स्वास्थ्यले साथ दिएन।
1: के छ हजुरलाई?
0: प्रोस्टेट क्यान्सर भयो, धेरै दुःख पाइयो, झनै झनै मरियो पनि, अमेरिकामै छोरा बुहारीहरूको सहयोगबाट बाँच्ने पाइयो, ठुल्ठुलो हस्पिटलमा जचाए उहाँहरूले, उनीहरूलाई धेरै धेरै अब धन्यवाद दिनुपर्छ। नत्र मेरो लाइफ अहिलेसम्म रहला जस्तो लागेको थिएन, धेरै कठिन समय गुजारियो दुई तिन वर्ष,
1: तर त्यो अब निको भयो,
0: निको भयो, तर टाइम टाइममा फलोअप चाहिँ गरिरहनु पर्छ।
1: त्यो त आफूले केयर गर्ने
0: टालेको टालेको कमेज जस्तै हो, कहाँ उध्रिन्छ फेरि सियो, फेरि कतापट्टि उध्रिन्छ फेरि
1: जोखिम त छ, तर उच्च जोखिम
0: छैन छैन छैन
1: भनेको यो सम्झनामा धेरै कुरा आउँछ। यी कुरा कहिले लेख्नुपर्छ भन्ने लाग्दैन,
0: होइन कतिले मलाई सम्झना दिलाइरहनु
1: घाँस काटेको देखि अमेरिकामा
0: पोखर ढुङ्गामा हलो जोतेको घाँस काटेको डोकोमा डोकोमा आलु लिएर चिसापानी गोदार भन्ने तपाईँहरूको सिधुलीको बाटो हुँदै गोदार पुगेर नुन ल्याएको यी कथा त कति छन् कति। अनि खाली खुट्टा काठमाडौँ ओखलढुङ्गादेखि काठमाडौँको धुली यहाँ साँगा भन्ज्याङसम्म खाली खुट्टा आएर त्यहाँ डोको बिसाएर अनि हिँडेर
1: काठमाडौँ त्यो चाहिँ
0: त्यति बेला त अब
1: बेच्ने चिज
0: होइन नि, रासन पानी चामल खाजा सातु यस्तै हुन्थ्यो डोकामा, अनि पकाउने भाँडो ती हुन्थ्यो। त्यति बेला होटेल लज गेस्ट हाउस केही हुँदैन थियो, जहाँ जहाँ रुखा फेदमा बास बस्यो त्यहीँ खाने हो,
1: आगो
0: फुक्ला त्यही हो नि, एउटा बर्को चाहिने, अब चाहे जाडोको समय होस् चाहे गर्मीको समय होस् त्यही एउटै बर्को ओढायो, एउटै आधी बर्को ओढ्यो, आधी बर्को ओछ्यायो, तापके ताउलोमा भात पकायो।
1: अहिले पाँच सात आठ घण्टामा कतिमा पुर्याउँछ ओखलढुङ्गा?
0: अहिले झन्डै झन्डै आठ नौ घण्टामा पुगिन्छ हाम्रो गाउँतिर,
1: दिनभरिको कुरा पनि भएन
0: भएन भएन। त्यति बेला झन्डै झन्डै पाँच दिनका दिन चाहिँ साँगा भन्ज्याङमा आइपुगिन्थ्यो।
1: अब तपाईँहरू त त्यो बेला हिँड्दा कहाँ रामेछाप सदरमुकामबाट झरेर
0: होइन जाँदा त्यताबाट जाँदा थियो, यताबाट जाँदा चाहिँ यताबाट बनेपा धुलीखेल साँगा भन्ज्याङबाट हिँडेपछि बनेपा शङ्खु नमबुद्ध धुलीखेल हुँदै सरी ऊ भकुण्डेबेसीको माथि दाप्चा हुँदै रोसीखोलो रोसीखोलो रोसीखोलो झरेपछि दाप्चाबाट रोसीखोलो रोसीखोलाबाट मङ्गलटार मङ्गलटारबाट अनि तिनपिप्ले मङ्गलटार नेपालथोक दुम्जा अहिले जुन बाटो गएको छ नि
1: खुर्कुट
0: खुर्कुट बाटै त्यही हिँडेर जाने बाटो त्यही त्यहाँबाट खुर्कुटको झोलङ्गे पुल तरेर अनि राणासापतिर लाग्ने
1: त्यहाँ अलिअलि खाद्रा खुद्रु केही शब्द आएको छ एउटा गीतमा
0: साइकल सर
1: साइकल सर
0: हो
1: एक चरण

0: ए मेरो माया लौरी बन्सिरैमा साइकल सरर हो साइकल सरर हो आऊ न कान्छी सँगै बसी जाउन हरर साइकल सरर हो साइकल सरर हो आऊ न कान्छी सँगै बसी जाउन हरर
1: सूर्य थुरुङ र हजुरको स्वरमा
0: त्यो बाटो हिँड्दाखेरि अब घर जाँदाखेरि अनि कत्तै हिँडेको आफ्नो खोला खोला नाला
1: हिँड्न त लाखौँ मान्छे हिँडे भने हिँडै बिर्सिए तपाईँ त्यसलाई टिपेर गीत बनाउनु भयो त्यो जीवित राख्नु भयो अहिले मादल बजाउनु छोडेको छ
0: भयो
1: गीत बजाउनुहुन्छ कहिले
0: काहीँ कहिले काहीँ आफ्नै उयो मोड चलाउला आफ्नै घरमा आफ्नै बजाइन्छ नत्र खासै त्यतातिर पनि गएन हार्मोनियममा यसो किबोर्डमा यसो गीतहरू खेलिन्छ पहिलाकै फुर्सद भयो होला त्यति पनि खासै गरिन्न
1: छरिएका फूललाई टिपेर माला आउने आज यहाँले तपाईँले चाहिँ यो गीत त्यस्तो शिल्पीबद्ध रूपमा लेख्नुभयो त्यो गीत गाउनुभयो सबै लोकप्रिय छन् संख्यामा भन्दा त धेरै भयो होला
0: हजुर
1: वास्तवमा धेरैले परिभाषा सुनिन्छ नै तपाईँलाई लोकगीत कस्तो लाग्छ के हो लोकगीत कसैले सोद्धा भन्ने उत्तर
0: लोकगीत त नेपाली माटोको सुगन्ध फैलिएको एउटा लोककृति हो
1: हजुर
0: माटोको गन्ध आउँछ नेपाली लोकगीतमा माटाको राग आउँछ माटाको स्वाद आउँछ नेपाली संस्कार संस्कृति धर्मसँग जोडिएको खोला नाला चराचुरुङ्गी डाँडा कडा छङछङ खोलाको छहरासँग सम्बन्धित हुन्छ लोकगीत भनेको आफ्नो लोक ठाउँको लोकलाई उजगार गर्ने लोकलाई प्रस्तुत के अरे प्रफुष्टन गर्ने लोकलाई समेट्ने नै लोकगीत हो जुन लोक मर्यो भने सबै सकिन्छ
1: हामी पनि
0: रहँदैन
1: हाम्रो अस्तित्व रहँदैन
0: रहँदैन रहँदैन
1: अब त्यसमा व्यक्तिदेखि समाज पनि गाँसिँदो रहेछ कहिलेकाहीँ छेडपेच राम्रो माइलो पनि आउने एउटा गीत सम्झौँ हजुरलाई
0: भन्नु
1: मनपर्ने एउटा साली छ
0: त्यो मेरो पछि त्यो चाहिँ 58 सालतिर जस्तो लाग्छ म इराक
1: कन्ता पो सुनिएन त्यो गीत त
0: है
1: बिहामा बजाएर अब बाजाको जोरजाम गर्न नसक्नेहरूले त्यही गीत बजाएर चाहिँ जन्ती जाने
0: होइन गजब हो त्यो त अहिले पनि चम्किरहेको छ त्यो त्यो हाम्रो अभयको छोराको त्यो अकबरी सुनमा के अरे यो के अरे सुपारीजाईको माला र यो मनपर्ने उडिसाले छ बा यो बिहामा कुनै कार्यक्रममा नबजेको उनी छैन
1: हजुर
0: अनि यो चाहिँ छोराले नै र बाउसँगै जन्ती जाँदाखेरि त्यो बेहुलीको छेउमा उसकै बेहुलीका साथीहरू बसेका हुन्छन् त्यही व्यक्तिलाई हेरेर बनाएको गीत
1: एक चरण याद होस्
0: अनि हामी जन्ती गएका हुन्छौँ
1: हजुर
0: जन्ती जाँदाखेरि अनि त्यस्तो देखिन्छ क्या माहौल
1: हजुर
0: अनि नौलो गाउँमा जन्ती जाँदाखेरि अनि लोगन्तीलाई ल्याएर उसलाई गरेर समेटेर बनाएको गीत हो चाहिँ ए नौलो गाउँमा आएको जन्ती आफ्नै साली बसी छेउ लोकन्ती

ली बसी छौ लोकन्ती मन पर्ने एउटी शाली छ मान्छे त राम्रै हो अलि काली छ।

0: यो शब्दको चोया काँडाथी कसले खिपिया कसले
1: होइन बाबुले नै
0: यो बिरलै हुन्छ होला बुवा छोराले एकै ठाउँमा गीत गाएर
1: संजोग त्यस्तै भयो म भन्दा 19 वर्ष कान्छो हो
0: अहिले त दावली जस्तो देखिनु
1: दाजु होइन जस्तो भन्छन् कसैले भन्न चाहिँ तर बाबु छोरामा
0: घरमा यस्तो ठट्टा नै हुन्छ कहिले
1: हुँदैन अब परिवारमा अलि अप्ठ्यारै हुन्छ
0: अब हामी अन्त्य अन्त्यतिर छौँ पहिलाका लोकगीत र अहिलेको लोकगीतमा अन्त अहिले केही कुरा आइसक्यो
1: होइन पहिला र लोकगीत र अहिले अन्तर धेरै अन्तर छ नि धेरै अन्तर अब के हो भने अब अहिले अब कपी गर्ने र अर्काको डुप्लिकेटिङ गर्ने मात्रै भयो हो कि कति गीतहरू डुप्लिकेटिङ गरेर पनि राम्रो नेचुरल ओरिजिनल गीत बन्न खोजेका छन् कति चाहिँ त्यो फेद्रो टुप्पो अर्का पुरानो गीतलाई समेटेर गरिदिए क्या साथीहरूले गायिका अहिलेका गायक गायिकाहरूले छिट्टो राइजमा आउनलाई छिट्टै हल्लामा आउन गीत भन्ने कुरो त लङ लास्टिङ जाओस् पछि सुन बाँचिरहोस् क्या बाँचिरहोस् त्यो गीत चाहिँ लोकगीत हो क्या
0: अजम्बरी होस्
1: अजम्बरी होस् जस्तो कुनै पनि गीत कुनै पनि शब्द अघि मैले भने ती अब अजम्बरी रहिरहने शब्द हुन् रहिरहने भाका हुन् क्या तिनलाई अब चोरचार गरेर टिप्पो र फेद गाँसेर डेन्टिङ पनि नगर्नु प्लिज अब त्यो गायकीपन राम्रो हुनु पर्यो होइन गाउने मान्छेले गायकीपन पनि राम्रो भएन अनि यो तालसुर जान्नु पर्यो तालसुर पनि त्यति देखिएन नोट स्केल जान्नु पर्यो त स्थायी क्या बिटहरू यो यस्तो जान्नु पर्यो क्या अहिली झ्याउरे चुड्का कुन के पाराको हो त्यो जान्नु पर्यो शब्दको ओजन पनि हुनुपर्छ क्या गीतमा
0: अहिले खास जान्नुपर्छ जस्तो नलाग्ने
1: नलाग्ने अलिक
0: डाङडुङ्गा
1: डङडङ र डुङ्गो उफारेपछि त्यो भयो क्या
0: तपाईँले अहिले भनेको स्वर सम्राट लोक सम्राट के आदि फ्याटफ्याट मिलिहाल्ने
1: मिलाइहाल्ने अनि आफ्नो मञ्च र त्यो उसलाई तताउनलाई वरिष्ठ मान्छे हाम्रो लोक सम्राट स्वर सम्राट भनेर हल्ला गरिदिने हेर्नुहोस् अनि मान्छेलाई त्यसै भ्रम पारिदिनु त्यो गराउनु अनि यो गीतको मर्म उच्चारण है अनुप्रासहरू केही जान्नु अति नै जरुरी छ गायकले त्यो अहिलेको गायक गायिकामा चित्त दुखाइ दुखाउनु उहाँहरू सुन्नुहुन्छ रेडियो भने रेडियो थाहा सुन्दै हुनुहुन्छ भने त्यो यी कुराहरू चाहिँ बुझ्नु पर्यो अहिलेका गायक गायिकाले त्यो चाहिँ मेरो अनुरोध छ
0: हस् त धेरै कुरा सुन्न मन थियो सुनाउन मन थियो समयले नेटो काट्यो यति भिन्न हामीलाई अनन्त समयसम्म ज्ञान पसिरहने कुरा सुनाइदिनु भयो हामीलाई समय दिनुभयो हजुरप्रति हामी अनुग्रहित छौँ
1: लो मलाई एकदम व्यस्त समय थियो आज तै पनि तपाईँको अनुरोधलाई मैले अस्वीकार गर्न सकिनँ म जसरी आएँ र हाम्रा गीतहरू यहाँ र हाम्रा परिवारका छोराहरूका गीतहरू घन्किरहन् बजिरहन् र तपाईँहरूले कहीँबाट गल्ती भएर कसैले गीत चोरचार गरेका छन् भने यो गीत त यस्तो भनेर तपाईँलाई यो मिडिया अनि यो रेडियोबाट तपाईँहरूले यसको ऊ गर्नुपर्ने हुन्छ तपाईँहरूले गर्नैपर्छ र धन्यवाद यो रेडियो थाहा संसार प्रस्तोता ओम भण्डारीजी र प्राविधिक मित्र सुरेश पौडेल र समस्त रेडियो थाहा परिवारलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु फेरि मौका परेदेखि अर्को साल त भेट्ने छँदैछौ रातो भाले निरजाले

0: रोका मटर भन्दै बिदा माग्छु। थ्याङ्क यू, नमस्कार।
1: धेरै धेरै आभारी छौ आदरणीय वरिष्ठ लोक गायक नवीन ढुङ्गेलज्यूसँग भएको यही कुराकानी सँगै आजलाई कार्यक्रमको समय सकियो। भोलि फेरि भेटौँला, नमस्कार।

0: तपाईँको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ट्ज
1: प्रदेश स्तरीय भेलाहरू गरिरहेको बेला देउवा समूहले पनि आन्तरिक रणनीति तयार गर्न भेला गर्न लागेको हो। देउवा समूहले मंगलबार कोशी प्रदेश स्तरीय भेला मोरङको विराटनगरमा गर्दैछ। नेता मिन विश्वकर्माले विचार समूहमा रहेका नेताहरूलाई एकताबद्ध राख्दै आन्तरिक छलफललाई प्रभावकारी बनाउन भेला आयोजना गरिएको जानकारी दिनुभयो। देउवा समूहले भोलि बुधबार काठमाडौँमा बागमती प्रदेश स्तरीय भेला गर्ने भएको छ। सरकारको नीति तथा कार्यक्रममाथि आज प्रतिनिधि सभा बैठकमा छलफल हुँदैछ। दिउँसो 1 बजे शुरू हुने बैठकमा आजै नीति तथा कार्यक्रममाथिको छलफल सम्पन्न गर्ने कार्यतालिका छ। नीति तथा कार्यक्रममाथि छलफल गर्न आज एक दिनका लागि मात्रै समय छुट्याइएको छ। आज एक दिन शून्य र विशेष समयमा सांसदहरूले आफ्ना विचार राख्नेछन् र भोलि नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने तालिका छ। आह्वान गरिसकेको प्रतिनिधि सभा बैठक स्थगित गरेर सरकारले ढिला गरी संसद बोलाउँदा नीति तथा कार्यक्रम मात्र होइन अन्य नियमित काम पनि प्रभावित हुने भएका छन्। शुक्रबार जारी भएको संसदको क्यालेण्डरमा प्री बजेट छलफलका लागि 4 दिनको समय छुट्याइएको छ। सामान्यतया प्री बजेट छलफल 3-4 दिनकै हुने भए पनि प्रतिनिधि सभा नियमावली अनुसार बजेट ल्याउनुभन्दा 15 दिन अगावै यस्तो छलफल सक्नुपर्ने हुन्छ। निर्वाचन आयोगले आज राजनैतिक दलहरूसँग छलफल गर्ने भएको छ। निर्वाचन सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयकको मसौदाबारे दलहरूसँग छलफल गर्न लागि हो। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार बिहान 11:30 बजे छलफल राखिएको छ। 7 ऐनलाई एकीकृत गरी आयोगले 2080 असार 18 गते विधेयकको मसौदा सरकारलाई पठाएको थियो। उक्त विधेयक लामो समय गृह मन्त्रालयमै थन्कियो। केही परिमार्जन गरिएको गृह कार्य भएको थियो तर संसद विघटनपछि गृहले पुनः आयोगमा नै फर्काइदिएको थियो। धादिङमा 3 सवारी साधन ठोकिँदा 37 यात्रु घाइते भएका छन्। हिजो राति पृथ्वी लोकमार्ग अन्तर्गत गल्छी गाउँपालिका 6 बैरिणीमा सड़कमा रोकिराखिएको 503-001-006-2056 नम्बरको ट्रकलाई बागलुङतर्फ जाँदै गरेको 501-006-7479 नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो। लगतै काठमाडौँबाट बिरगंज जाँदै गरेको अर्को बस 501-006-6716 समेत उक्त बसलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका 37 जनालाई इलाका प्रहरी कार्यालय गजुरी प्रहरी चौकी बैरेणी र स्थानीयको सहयोगमा तत्काल उद्धार गरिएको थियो। घाइतेहरूलाई स्थानीय बैरेणी अस्पताल र स्मारिका मेडिकल हलमा प्रारम्भिक उपचार गरेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ। पहिरोका कारण बेनी जोमसोम कोरला सड़क आज बिहानैदेखि अवरूद्ध भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 7 महभीरमा ढुंगा र माटो सहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सागर तिमल सिन्हाले जानकारी दिनुभयो। सड़क अवरूद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारी साधन बीच बाटोमै रोकिएका छन्। र मानव सेवा आश्रमले मेची महाकाली राष्ट्रिय उद्धार यात्रा 2083 शुरू गरेको छ। सड़क बेटीमा कसैले पनि कष्टकर जीवनयापन गर्न नपरोस् भन्दै पूर्वी नाका काँकड़भिट्टा स्थित मेची पुलमा दीप प्रज्वलन गरी शुरू भएको उद्धार यात्रा जेठ 22 गतेसम्म देशव्यापी रूपमा सञ्चालन हुने जनाइएको छ। बिहान 11 बजेको थाहा अपडेट सकियो। रविन्द्र विदा हुन्छु। नमस्कार।
2: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: A2Z मोबाइल सेन्टर रोल्पा नगरपालिका 4 लिबाङ पधेरी खोला रोल्पा।
2: हजुर, हाम्रा सेवाहरू हामी कहाँ विभिन्न कम्पनीका मोबाइल सेटहरू बिक्री तथा मर्मत गरिन्छ। साथै हामी कहाँ विभिन्न मोडेलका घडीहरू पाइनुका साथै विभिन्न वाट क्षमताका सोलर सेटहरू र विभिन्न मोडेलका डेक स्पिकर साउन्ड बक्सहरू पनि पाइन्छ। प्रोप्राइटर रेग बहादुर बस्नेत सम्पर्क मोबाइल नम्बर 9841-71-96-50।
4: सुभ का मना।
2: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: भूपु सैनिक वर्कसप रोल्पा नगरपालिका 2 पिपल चौतारा रोल्पा।
2: हजुर, हाम्रा सेवाहरू, हामी कहाँ विभिन्न किसिमका मोटरसाइकल तथा अटो रिक्साहरू मर्मत गरिनुका साथै पार्ट्सहरू उपलब्ध छन्। प्रोप्राइटर वीर सिंह घरती मगर, सम्पर्क मोबाइल नम्बर 9848750098। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: बुद्ध सुन चाँदी पसल रोल्पा नगरपालिका 2 बिज बजार लिबाङ रोल्पा।
2: हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गर गहना ग्यारेन्टी का साथ तयार गरिन्छ। प्रोप्राइटर तिलक रसाइली, मोबाइल नम्बर 9861329593 र 9811935935।
4: नयाँ वर्षको शुभकामना।
2: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: श्री लुम्बिनी सुन चाँदी पसल रोल्पा नगरपालिका 4 लिबाङ रोल्पा।
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गर गहना ग्यारेन्टी का साथ तयार गरिन्छ। आभूषण को विश्वासिलो सुन चाँदी पसल श्री लुम्बिनी सुन चाँदी पसल। प्रोप्राइटर राजेश जुरी, सम्पर्क मोबाइल नम्बर 9844900472 र 9905969298।
5: वसन्त ऋतुको हरियाली पहाड सँगै भित्रिएको नववर्ष 2083 सालको हर्ष उल्लासमय यस पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, व्यापारी, बुद्धिजीवी, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय, पत्रकार, सुरक्षा कर्मी, आमा समूह, युवा क्लब, साहित्यकार, शिक्षक, विद्यार्थी लगायत देश तथा विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: हरि क्याफे कर्मा रोल्पा नगरपालिका 4 टुली खेल लिबाङ रोल्पा। हामी कहाँ अर्डर अनुसार विभिन्न किसिमका केक, लस्सी, चिया, कफी, दही आदि पाउनुका साथै होम डेलिभरीको व्यवस्था समेत रहेको छ।
7: प्रोप्राइटर हरि दागी, सम्पर्क मोबाइल नम्बर 9864052474।
6: हरि क्याफे कर्मा रोल्पा नगरपालिका 4 टुली खेल लिबाङ रोल्पा।
4: नयाँ वर्षको मंगलमय शुभकामना।
2: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: रितु तन्दुरी होटल रोल्पा नगरपालिका 4 बीच बजार रोल्पा।
8: हजुर, हाम्रा सेवाहरू स्वच्छ खाना बस्नका साथै नास्ताका परिकारहरू मोमो चाउमिन आलु परौठा समोसा छोले तन्दुरी रोटी आदि पाइन्छ। प्रोप्राइटर नरबहादुर राणा, सम्पर्क मोबाइल नम्बर 9849303394।
2: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: राम ओर्क सब एन्ड रिकन्डिसन हाउस रोल्पा नगरपालिका 4 पधेरी खोला रोल्पा।
8: हाम्रा सेवाहरू हामी कहाँ बाइक मर्मत तथा बाइक खरिद बिक्री गरिनुका साथै सम्पूर्ण पार्ट्सहरू होलसेलमा पाइन्छ। प्रोप्राइटर रामकुमार केसी, सम्पर्क मोबाइल नम्बर 9862468710 र 9802920985। एक पटक होइन, पटक पटक सेवा गर्ने मौका दिनुहोस्।
6: वसन्त ऋतुको हरियाली पहाडसँगै भित्रिएको नव वर्ष 2083 सालको हर्ष उल्लासमै यस पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग व्यापारी बुद्धिजीवी जनप्रतिनिधि राजनीतिक दल नागरिक समाज विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय पत्रकार सुरक्षा कर्मी आमा समूह युवा क्लब साहित्यकार शिक्षक विद्यार्थी लगायत देश तथा विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: प्रगतिका ढोकाहरू खुल्दै खुल्दै
7: मामा खन्जल नास्ता पसल सुनसहरी थानाको छेउमा सुनसहरी गाउँपालिका 4 सिउरी रोल्पा। हजुर, हामी कहाँ चाउमिन चाउचाउ अन्डा चना चटपटे जुस अदर अनुसार खानाका साथै विभिन्न किसिमका नास्ताहरू पाइन्छ। प्रोप्राइटर लिले विश्वकर्मा, सम्पर्क मोबाइल नम्बर 9627888132। मामा भन्ज नास्ता पसल सुनसहरी थानाको छेउमा सुनसहरी गाउँपालिका 4

0: वसन्त ऋतुको हरियाली पहाड़सँगै भित्रिएको नववर्ष 2083 सालको हर्ष उल्लासमय यस पावन अवसरमा यस वडा भित्र बसोबास गर्नुहुने आमा बुवा दाजुभाइ तथा दिदी बहिनी जनप्रतिनिधि राष्ट्र सेवक कर्मचारी बुद्धिजीवी नागरिक समाज उद्योगी व्यापारी पत्रकार साहित्यकार समाजसेवी स्वास्थ्य कर्मी शिक्षक विद्यार्थी सुरक्षाकर्मी सरकारी तथा गैर सरकारी कार्यालय युवा क्लब युवा समूह आमा समूह लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: जन्म मृत्यु विवाह बसाइसराई सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना दर्ता 35 दिन भित्र गराउनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष देवीलाल रोटा मगर, सचिव जनक गिरी एवं सम्पूर्ण वडा कार्यालय परिवार सुनसहरी गाउँपालिका 5 जयमा कसला रोल्पा।
2: डिभिजन वन कार्यालय रोल्पाको अपील।
3: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाठा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
2: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
4: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवाज गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा टिट्टी बालुवा वा माटो ननिकालौ।
2: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने घर छाप्रो बनाउने खोरिया फडानी गर्ने ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
3: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
2: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
3: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
2: अतिवृष्टि अनावृष्टि बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
4: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
2: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरूभूमिमा परिणत हुँदैछ।
3: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौ।
2: के यस विपत्तिको कुनै समाधान छैन त?
3: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
2: खाली जमिनमा बिरुवा रोपौ। रोपेका बिरुवा हुर्काउ। वन जंगलको संरक्षण गरौ।
4: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
5: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
6: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
5: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
6: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
7: होइन, रात दिन खचखच के को झगडा हो यो?
6: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
7: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
5: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
6: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने? कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
7: ल सिधै फोन गर न, मोबाइल नम्बर 98479197 मा। जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
8: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
9: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
10: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
11: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
10: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
11: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
10: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
11: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
10: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
11: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ
10: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, खोराही दाङ।
11: सम्पर्क मोबाइल 98578121105,
10: 98479802,
11: 98095826605
10: र 98103940।
12: खै जन्मदाता दिनुहोस् त।
13: जन्मदर्ता गरेको छैन नि म्याडम।
12: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
13: हो र, मलाई त थाहा नै थिएन म्याडम।
12: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
13: पहिला कसैले भनेन।
14: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
15: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
14: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
15: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
16: के तपाईँको हातको औलाहरू दुख्ने र सुन्निने गर्दछन्? बिहान उठ्ने बेलामा हात खुट्टा अप्ठ्यारो हुने, जोड्ने दुख्ने, ढाड, कम्बर वा घुँडाको समस्याले सताएको छ? चिसोमा काम गर्दा हात खुट्टा निलो हुने, पैतला पोल्ने समस्या छ? अब चिन्ता नलिनुहोस्। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, घोराही दाङमा आउनुहोस्।
17: हजुर, हामी कहाँ बाथ रोगको पहिचान र आधुनिक उपचार, हाड जोर्नी तथा नसा च्यापिएको समस्याको परामर्श, युरिक एसिड जोर्नी जाम भएको हड्डी खिएको समस्याको विशेष उपचार, साथै छाला सम्बन्धी सम्पूर्ण समस्याको उपचार, छालामा चाउरी पर्ने, छालामा डाबर आउने वा निको नहुने घाउहरूको उपचार सेवा प्रदान गरिन्छ। समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
16: थप जानकारीका लागि सम्पर्क सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराहिदान बुद्ध हस्पिटलको नजिकै। थप जानकारीका लागि सम्पर्क 0825916770, 98478076770, 98578143123। समयमै उपचार गरौ, स्वस्थ जीवन बाँचौ। सुपरिजित फार्मेसी, नेशनल बाथ रोग एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोक भन्दा 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराहिदान।
6: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
5: होइन, के भाछ र तपाईँलाई
6: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
5: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या?
18: अरे काका, यसको लागि त घोराही दान सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
17: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन खारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
16: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिर आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोर्नीको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
17: यति मात्र कहाँ हो र, हामी कहाँ जाँड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
16: विस्तृत जानकारीका लागि सम्पर्क 0825638703, 98654483383।
17: विकल्प आयुर्वेद क्लिनिक घोराई दाम सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
19: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
20: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
21: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
22: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
5: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
6: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
5: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
4: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
5: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
6: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
5: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरे जरिवाना समेत हुन सक्दछ।
4: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
5: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
6: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
5: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
4: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू

0: हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
1: सुन्दर सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
2: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
1: आदरणीय रोल्पावासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन घर अगाडिको बाटो नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगर पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कारणले

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: बाजे, के भयो? किन गलामा हात?
6: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखेको छ दिन रात, अनि गलामा हुन्न त हात गर्छन् बात।
5: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
7: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन।
8: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
5: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
7: हजुर, हाम्रा सेवाहरू,
5: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
9: नदुखाई दाँत निकाल्ने,
5: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
9: गिजाबाट रगत आउने, साथ बनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
9: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
9: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741
5: 9800-95-14-652।
8: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुली चौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
10: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
11: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
10: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
11: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
10: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
11: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
10: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
12: होइन, यो बुढीले के गनगन गनगन गर्छ? अब यतिका सामान म कहाँ गएर ल्याउ? एकै ठाउँमा पाइनु पर्यो नि।
5: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
12: लौ उसो भए म सामान लिन गइहाले।
5: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
12: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
5: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
12: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग, घोराही 15 दाङ।
13: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ? अनि अरू के गर्नु पर्छ?
14: हो अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
13: अब के गर्ने रे? सुलिचोर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
12: हजुर, हाम्रा सेवाहरू,
5: दाँत बाँध्ने,
12: दाँत सफा गर्ने,
5: दाँतमा सिमेन्ट भर्ने,
12: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
5: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
12: फिक्स दाँत लगाउने।
13: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
15: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
12: सम्पर्क नम्बर 98760-67-467। एकपटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुलिचोर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
13: साथै तार बाँध्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
16: हेलो,
17: हेलो,
16: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
17: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी,
18: हजुर,
17: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
18: हेलो, भन्नुहोस् त।
16: हेलो हजुर,
18: हजुर,
16: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
18: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
17: ए नानी, के भने रहेछ, के भयो?
18: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
17: ल ल ल, म किन दिन्थे?
11: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
19: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
11: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराउँ।
19: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड। निशुल्क पढ़ाई हुने बारे अत्यन्त जरूरी सूचना।
20: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
1: हाम्रातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
20: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
1: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
20: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पुरासो शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
1: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
20: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
1: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
20: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्रणाली, युट्युब र टिकटक आनन्द अक्याडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
1: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्, आनन्द अकाडमी घोराही दाङ।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाओ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी ध्वनिहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: सक्दिन।
1: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने। जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
2: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
1: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
2: ए के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
1: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गा र उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 9858।

0: जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा मध्याहको 12 बज्यो।
1: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: महासंचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदै संसदको अर्थ समितिले बनायो चारवटा कार्यक्षेत्रगत उपसमिति।
0: संघीय संसदमा प्रधानमन्त्रीले देखाएको गतिविधिमा कंग्रेसको आपत्ति। पारस्परिक सम्मानका विषयमा सचेतना आग्रह।
1: राष्ट्रपतिले भोलिका लागि बोलायो केन्द्रीय समिति बैठक। कंग्रेसको देउबा पक्षले आजदेखि प्रदेश स्तरीय भेला गर्दै।
0: स्थानीय निर्वाचनमा पार्टी पराजित भएपछि बेलायती प्रधानमन्त्रीमाथि राजीनामाको दबाव। युद्धविरामलाई लिएर अमेरिका र इरानबीच वाकयुद्ध जारी।
1: र आईसीसी लीग टू क्रिकेटमा नेपाल र स्कटल्याण्ड बीचको खेल जारी।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसै यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सरकारको नीति तथा कार्यक्रममाथि आज प्रतिनिधि सभा बैठकमा छलफल हुँदैछ। दिउँसो 1 बजे शुरू हुने बैठकमा आजै नीति तथा कार्यक्रममाथिको छलफल सम्पन्न गर्ने कार्यतालिका छ। नीति तथा कार्यक्रममाथि छलफल गर्न आज एक दिनका लागि मात्रै समय छुट्याइएको छ। आज एक दिन शून्य र विशेष समयमा सांसदहरूले आफ्ना विचार राख्नेछन् र भोलि नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने तालिका छ। आह्वान गरिसकेको प्रतिनिधि सभा बैठक स्थगित गरेर सरकारले ढिलो गरी संसद बोलाउँदा नीति तथा कार्यक्रम मात्र होइन अन्य नियमित काम पनि प्रभावित हुने भएको छ। शुक्रबार जारी भएको संसदको क्यालेण्डरमा प्री बजेट छलफलका लागि 4 दिनको समय छुट्याइएको छ। यसपटक भने समय अभाव देखाउँदै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्था अनुसार प्री बजेट छलफलको शुरूआत नै जेठमा पुर्याइएको छ। आजको बैठकमा अर्थमन्त्री सुरेन्द्र मोहरेले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 छलफलका लागि पेश गर्ने कार्यसूची छ। यस्तै कानून मन्त्री सविता गौतमले नेपाल र भारत सरकारबीच फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता पेश गर्ने कार्यसूची छ। यसै गरी राष्ट्रिय सभाको बैठक पनि आज बस्दैछ।
1: अर्थ समितिले चारवटा कार्यक्षेत्रगत उपसमिति गठन गरेको छ। आज बिहान बसेको बैठकबाट सार्वजनिक वित्त, वित्तीय क्षेत्र तथा आर्थिक विकास, निजी क्षेत्र तथा लगानी प्रवर्धन र वित्तीय तथा संघीयता अध्ययन उपसमिति गठन गरिएको छ। उपसमितिका कार्यक्षेत्र र गर्नुपर्ने कार्य सहितको टीओआर तयार पारिएको समितिका सभापति डाक्टर कृष्णहरि बुढाथोकीले जानकारी दिनुभयो। उहाँका अनुसार उपसमितिको कार्यावधि 6 महिनाको रहनेछ। आवश्यकता अनुसार वा 1 महिना नबढ़ने गरी लिखित प्रगति प्रतिवेदन उपलब्ध गराई समितिमा रिपोर्टिङ गर्नुपर्ने व्यवस्था गरिएको छ। उपसमितिहरूले राजस्व चुहावट नियन्त्रण, वित्तीय निर्माण र बजेट कार्यान्वयन, सार्वजनिक सम्पत्ति हिनामिनाको अध्ययन, अनुगमन तथा मूल्यांकन, मौद्रिक नीति प्रभावकारिताको अध्ययन, निजी क्षेत्रले औल्याएका समस्याको छलफल, वित्तीय संघीयता कार्यान्वयनको समीक्षा लगायतका कार्यक्षेत्र तोकिएको छ।
0: प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले संघीय संसदको संयुक्त बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका गतिविधिमा प्रश्न उठाएको छ। प्रवक्ता देवराज जालीसीले वक्तव्य जारी गर्दै प्रधानमन्त्रीको व्यवहारलाई संसदीय मर्यादा, संवैधानिक परम्परा र संस्थागत गरिमाको अवमूल्यन भएको उल्लेख गर्नुभएको छ। राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला शाह विस्मय उठेर हिँड्नु भएको थियो। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकलाई राष्ट्रिय महत्वको औपचारिक उच्चस्तरीय तथा संवेदनशील कार्यक्रमका रूपमा व्याख्या गर्दै आफ्नै नेतृत्वको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बैठकको अन्त्यसम्म उपस्थित नहुनुले अप्रिय सन्देश दिएको जनाइएको छ। कंग्रेसले प्रधानमन्त्रीको पोशाकबारे संसदभित्रै टिप्पणी भएको प्रसंग पनि उठाएको छ। राष्ट्रिय पोशाक कानूनी रूपमा अनिवार्य नभए पनि संवैधानिक तथा राष्ट्रिय महत्वका अवसरमा राष्ट्रिय पहिचान, सांस्कृतिक परम्परा र राज्य को प्रतीकात्मक गरिमा प्रति सम्मान प्रकट गर्ने स्थापित अभ्यास रहेको उल्लेख छ। पार्टीले लोकतन्त्रमा वैचारिक मतभेद र शैलीगत विविधता स्वाभाविक भए पनि राज्यका विभिन्न अंगबीचको पारस्परिक सम्मान, संसदीय संस्कार र संवैधानिक मर्यादा प्रतिको प्रतिबद्धता साझा राष्ट्रिय मूल्य हुनुपर्नेतर्फ सचेत गराएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछानेले भोलि पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बैठक आह्वान गर्नुभएको हो। बिहान 9 बजे बस्ने बैठकमा प्रथम राष्ट्रिय महाधिवेशन सम्बन्धमा छलफल हुने प्रवक्ता मनिष शाहले बताउनुभयो। रासोपाले आगामी भदौ वा असोजमा पहिलो महाधिवेशन गर्ने तयारी गरेको छ। यस्तै नेपाली कंग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आजदेखि प्रदेश स्तरीय भेला शुरू गर्दैछ। पार्टीले केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान मार्फत प्रदेश स्तरीय भेलाहरू गरिरहेकै बेला देउवा समूहले पनि आन्तरिक रणनीति तय गर्न भेला शुरू गर्न लागेको हो। देउवा समूहले आज कोशी प्रदेश स्तरीय भेला मोरङको विराटनगरमा गर्दैछ। नेता मीन विश्वकर्माका अनुसार विचार समूहमा रहेका नेताहरूलाई एकताबद्ध राख्दै आन्तरिक छलफललाई प्रभावकारी बनाउन भेला आयोजना गरिएको हो। देउवा समूहले भोलि काठमाडौँमा बागमती प्रदेश स्तरीय भेला आयोजना गरेको छ।
0: निर्वाचन आयोगले आज राजनैतिक दलहरूसँग छलफल गर्ने भएको छ। निर्वाचन सम्बन्धी कानून संशोधन र एकीकरण गर्नु भनेको विधेयकको मसौदाबारे दलहरूसँग छलफल गर्न लागि हो। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार अहिले छलफल हुँदैछ। 7 ऐनलाई एकीकृत गरी आयोगले 2080 असार 18 गते विधेयकको मसौदा सरकारलाई पठाएको थियो। उक्त विधेयक लामो समय गृह मन्त्रालयमा थन्किएको थियो। केही परिमार्जनको गृह कार्य पनि भएको थियो, तर संसद विघटनपछि गृहले पुनः आयोगमा नै फर्काइदियो। आयोगले मसौदामा सुझाव दिन यही वैशाख 15 गते दलहरूलाई पत्राचार गरेको थियो। त्यसै अनुसार दलहरूका सुझाव समेटेर विधेयक पठाउने आयोगको तयारी छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। धादिङमा 3 सवारी साधन ठोक्किँदा 37 यात्रु घाइते भएका छन्। हिजो राति पृथ्वी लोकमार्ग अन्तर्गत गल्छी गाउँपालिका 6 बैरेणीमा सड़कमा रोकिएको 2003-001-006-2056 नम्बरको ट्रकलाई बागलुङतर्फ जाँदै गरेको 2003-001-006-7449 नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो। लगत्तै काठमाडौँबाट वीरगंजतर्फ जाँदै गरेको अर्को बस 2003-001-006-6716 समेत उक्त बसलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको। दुर्घटनामा घाइते भएका 37 जनालाई इलाका प्रहरी कार्यालय गजुरी, प्रहरी चौकी बैरेनी र स्थानीयको सहयोगमा तत्काल उद्धार गरिएको थियो। घाइतेहरूलाई स्थानीय बैरेनी अस्पताल र स्मारिका मेडिकल हलमा प्रारम्भिक उपचार गरिएको छ। प्रहरीका अनुसार 3 डिस्चार्ज भएका छन् भने अरूलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ। जसमध्ये 28 जनाको राष्ट्रिय ट्रमा सेन्टर र टिचिङ अस्पतालमा उपचार भइरहेको छ भने 6 जनालाई अन्य अस्पतालमा रिफर गरिएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। स्थानीय निर्वाचनमा लेबर पार्टीले पराजय भोगेपछि बेलायतका प्रधानमन्त्री कियर स्टारमरमाथि राजीनामाको दबाव बढ़ेको छ। गत हप्ता इंग्ल्याण्ड, स्कटल्याण्ड र वेल्समा भएका स्थानीय निर्वाचनमा लेबर पार्टीले कमजोर प्रदर्शन गरेपछि स्टारमरको राजीनामाको माग तीव्र बनेको बीबीसीले जनाएको छ। लेबर पार्टीका कुल 403 सांसदमध्ये 71 सांसदले हालसम्म खुलेरै प्रधानमन्त्री स्टारमरले राजीनामा दिनुपर्ने वा कम्तीमा कहिले पद छोड्ने हो भन्ने स्पष्ट पार्नुपर्ने बताएका छन्। गृहमन्त्री सबाना महमूदले प्रधानमन्त्री स्टारमरले अब आफू कहिले राजीनामा दिने भन्ने कुरा स्पष्ट रूपमा बताउनुपर्ने धारणा व्यक्त गर्नुभयो, तर मन्त्री परिषदभित्र यस विषयमा सबैको धारणा एउटै छैन। अधिकांश मन्त्री स्टारमर पदमै रहनुपर्ने पक्षमा छन्। यसैबीच भौतिक युद्ध विराममा रहेका अमेरिका र इरानबीच वाकयुद्ध भने जारी छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच 1 महिनादेखि जारी युद्ध विराम कोमामा रहेको बताउनु भएको छ। व्हाइट हाउसको ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युद्ध विराम अझै कायम रहेको तर यसको अवस्था अत्यन्तै कमजोर रहेको बताउनुभयो। ट्रम्पको यस अभिव्यक्तिपछि इरानी संसदका सभामुख मोहम्मद बागर घाली बाफले इरानको सेना कुनै पनि आक्रमणको जवाब दिन र पाठ पढ़ाउन तयार रहेको प्रतिक्रिया दिनुभएको छ।
1: अब खेल समाचार। आईसीसी विश्वकप क्रिकेट लीग 2 क्रिकेटमा नेपाल अहिले स्कटल्याण्डसँग प्रतिस्पर्धा गरिरहेको छ। त्रिवी क्रिकेट मैदानमा बिहान 9:30 शुरू भएको खेलमा नेपाल टस हारेर पहिले फिल्डिङमा छ। ताजा अवस्थामा स्कटल्याण्डले 34.3 ओभरमा 4 विकेट गुमाएर 154 रन बनाएर खेलिरहेको छ। नेपालका लागि सन्दीप लामी छाने एक्लैले 4 विकेट लिएका छन्। विश्वकप क्रिकेट लीग 2 अन्तर्गत 2023 स्कटल्याण्डले नेपालमा दुवै खेल हारेको थियो। भारतमा भएको विश्वकप T20 क्रिकेट प्रतियोगितामा पनि नेपालले स्कटल्याण्डलाई हराएको थियो। तर स्कटल्याण्ड एसोसिएट राष्ट्रमध्ये शीर्ष स्थानमा रहेको टीम हो। यो सिरिजमा नेपालले अमेरिकासँग पनि खेल्नेछ। यसपालि पनि अर्को वर्ष विश्वकपको ग्लोबल क्वालिफायरमा स्वतः खेल्न र थप 4 वर्षका लागि एक दिवसीय मान्यता प्राप्त गर्न नेपालले आगामी सबै खेलहरू जित्नुपर्ने बाध्यता छ। नेपालको प्रतिद्वन्दी अमेरिका र स्कटल्याण्ड अंकतालिकामा शीर्ष दुई स्थानमा रहेका टीम हुन्। अमेरिका 24 खेलमा 16 जित र 6 हार सहित 36 अंक लिएर शीर्ष स्थानमा छ। स्कटल्याण्ड 28 खेलमा 14 जित 8 हार र 6 अनिर्णित खेल सहित 34 अंकमा रहेको छ। यसअघि त्रिवी मैदानमै भएको खेलमा नेपालले युए र ओमानसँग 4 खेलमा 3 जित निकालेको थियो।
0: दिउँसो 12 बजे कोथा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदै संसदको अर्थ समितिले बनायो 4 कार्यक्षेत्रगत उपसमिति।
0: संघीय संसदमा प्रधानमन्त्रीले देखाएको गतिविधिमा कंग्रेसको आपत्ति। पारस्परिक सम्मानका विषयमा सचेतन आग्रह।
1: राष्ट्रपतिले भोलिका लागि बोलायो केन्द्रीय समिति बैठक। कंग्रेसको देउबा पक्षले आजदेखि प्रदेश स्तरीय भेला गर्दै।
0: स्थानीय निर्वाचनमा पार्टी पराजित भएपछि बेलायती प्रधानमन्त्रीमाथि राजीनामाको दबाव। युद्धविरामलाई लिएर अमेरिका र इरान बीच वाकयुद्ध जारी।
1: र आईसीसी लीग 2 क्रिकेटमा नेपाल र स्कटल्याण्ड बीच खेल जारी।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र बिदा हुन्छौ। नमस्कार।
6: वसन्त ऋतुको हरियाली पहाडसँगै भित्रिएको नववर्ष 2083 सालको हर्ष उल्लासमै यस पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, व्यापारी, बुद्धिजीवी, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय, पत्रकार, सुरक्षाकर्मी, आमा समूह, युवा क्लब, साहित्यकार, शिक्षक विद्यार्थी लगायत देश तथा विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: माना भन्ज नास्ता पसल सुनसहरी छरनाको छेउमा सुनसहरी गाउँपालिका 4 सिउरी रोल्पा। हजुर हामी कहाँ चाउमिन, चाउचाउ, अन्डा, चना, चटपटे, जुस, अदर अनुसार खानाका साथै विभिन्न किसिमका नास्ताहरू पाइन्छ। प्रोप्राइटर लिले विश्वकर्मा। सम्पर्क मोबाइल नम्बर 97888132। मामा भन्ज नास्ता पसल सुनसहरी छरनाको छेउमा सुनसहरी गाउँपालिका 4

0: वसन्त ऋतुको हरियाली पहाडसँगै भित्रिएको नववर्ष 2083 सालको हर्ष उल्लासमय यस पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, व्यापारी, बुद्धिजीवी, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय, पत्रकार, सुरक्षा कर्मी, आमा समूह, युवा क्लब, साहित्यकार, शिक्षक, विद्यार्थी लगायत देश तथा विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हरि क्याफे कर्मा रोल्पा नगरपालिका 4 टुली खेल लिबाङ रोल्पा। हामी कहाँ अर्डर अनुसार विभिन्न किसिमका केक, लस्सी, चिया, कफी, दही आदि पाउनुका साथै होम डेलिभरीको व्यवस्था समेत रहेको छ।
2: प्रोप्राइटर हरि डागी, सम्पर्क मोबाइल नम्बर 98674052।
1: हरि क्याफे कर्मा रोल्पा नगरपालिका 4 टुली खेल लिबाङ रोल्पा।

0: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी, संचारकर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: श्री लुम्बिनी सुन चाँदी पसल रोल्पा नगरपालिका 4 लिबाङ रोल्पा।
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गर गहना ग्यारेन्टी का साथ तयार गरिन्छ। आभूषण को विश्वासिलो सुनचाँदी पसल श्री लुम्बिनी सुनचाँदी पसल, प्रोप्राइटर राजेश सेन्चुरी। सम्पर्क मोबाइल नम्बर 9844900472 र 9805692998।
0: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी, संचारकर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: ए टू जेड मोबाइल सेन्टर रोल्पा नगरपालिका 4 लिबाङ भदेरी खोला रोल्पा।
2: हजुर, हाम्रा सेवाहरू हामी कहाँ विभिन्न कम्पनी का मोबाइल सेटहरू बिक्री तथा मर्मत गरिन्छ। साथै हामी कहाँ विभिन्न मोडेल का घडीहरू पाइनुका साथै विभिन्न वाट क्षमता का सोलर सेटहरू र विभिन्न मोडेल का डेक, स्पिकर, साउन्ड बक्सहरू पनि पाइन्छ। प्रोप्राइटर रेग बहादुर बस्नेत। सम्पर्क मोबाइल नम्बर 9841176950।
3: वसन्त ऋतुको हरियाली पहाड सँगै भित्रिएको नववर्ष 2083 सालको हर्ष उल्लासमय यस पावन अवसरमा यस वडा भित्र बसोबास गर्नुहुने आमा बुवा, दाजुभाइ तथा दिदी बहिनी, जनप्रतिनिधि, राष्ट्र सेवक, कर्मचारी, बुद्धिजीवी, नागरिक समाज, उद्योगी, व्यापारी, पत्रकार, साहित्यकार, समाजसेवी, स्वास्थ्य कर्मी, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी, सरकारी तथा गैर सरकारी कार्यालय, युवा क्लब, युवा समूह, आमा समूह लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: जन्म, मृत्यु, विवाह, बसाइ सराई, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना दर्ता 35 दिन भित्र गराउनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष देवीलाल रोका मगर, सचिव जनक गिरी एवं सम्पूर्ण ओडा कार्यालय परिवार सुनसहरी गाउँपालिका 5 जयमा कसला रोल्पा।

0: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: भूपू सैनिक वर्कशप रोल्पा नगरपालिका दुई पिपल चौतारा रोल्पा।
0: हजुर, हाम्रा सेवाहरू हामी कहाँ विभिन्न किसिमका मोटरसाइकल तथा अटो रिक्साहरू मर्मत गरिनुका साथै पार्ट्सहरू उपलब्ध छन्। प्रोप्राइटर वीर सिंह घरती मगर। सम्पर्क मोबाइल नम्बर 9848750098। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बुद्ध सुन चाँदी पसल रोल्पा नगरपालिका दुई बीच बजार लिबाङ रोल्पा।
0: हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गर गहना ग्यारेन्टी का साथ तयार गरिन्छ। प्रोप्राइटर तिलक रसाइली। मोबाइल नम्बर 9861329593 र 9811935935। वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: राम वर्कशप एन्ड रिकन्डिसन हाउस रोल्पा नगरपालिका 4 पधेरी खोला रोल्पा।
0: हाम्रा सेवाहरू हामी कहाँ बाइक मर्मत तथा बाइक खरिद बिक्री गरिनुका साथै सम्पूर्ण पार्ट्सहरू होलसेलमा पाइन्छ। प्रोप्राइटर रामकुमार केसी। सम्पर्क मोबाइल नम्बर 9862268710 र 9802220985। एक पटक होइन, पटक पटक सेवा गर्ने मौका दिनुहोस्। वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: ऋतु तन्दुरी होटल रोल्पा नगरपालिका 4 बीच बजार रोल्पा।
0: हजुर, हाम्रा सेवाहरू स्वच्छ खाना बस्नका साथै नास्ताका परिकारहरू मोमो, चाउमिन, आलु परौठा, समोसा, छोले, तन्दुरी रोटी आदि पाइन्छ। प्रोप्राइटर नरबहादुर राणा। सम्पर्क मोबाइल नम्बर 9849503394।
2: त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यस्तो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै दिएर जाउँ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइदौ न, एकपल्ट पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुख ज्यू।
3: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
2: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो भन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए, त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू, बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
2: अनि के गर्नु त, अब उहाँ त निस्किसक्नु हो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: बाजे, के भयो, किन गलामा हात?
6: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखेका छ दिन रात, अनि गलामा हुन्न त हात गर्छन् बात।
2: ल, अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
7: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुनि चौर रोल्पामा जानुहोस् निको हुन।
8: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर, आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
7: हजुर, हाम्रा सेवाहरू,
2: हजुर, जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
9: नदुखाई दाँत निकाल्ने,
2: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
9: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
2: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
9: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
2: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
9: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840-741
2: 9800-95-1452।
8: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुनि चौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।

0: दाई ए दाई पक्नुहोस् त पक्नुहोस् के गर्नुभएको
1: देख्नु भएन औषधी हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् त यसरी बाली नालीमा बिसारीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन
3: ल बाबु नानी हो सुन है स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ
4: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ रात भरि सुत्नै दिनुहुन्न अनि दाँत किराले पनि खान्छ
3: अब के गर्ने रे सिधा सुलिचोर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने
5: हजुर हाम्रा सेवाहरू
6: दाँत बाँध्ने
5: दाँत सफा गर्ने
6: दाँतमा सिमेन्ट भर्ने
5: दाँत नभएको ठाउँमा दाँत रोप्ने
6: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने
5: फिक्स दाँत लगाउने
7: यति मात्र कहाँ हो र हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ
8: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार
9: सम्पर्क नम्बर 9867067467
10: एकपटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सुनिचोर बजार रोल्पा युनिसा सुनचादी पसलको छेउमा
11: साथै तार बाँध्ने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि गरिन्छ
8: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार
10: सम्पर्क नम्बर 9867067467

0: छ। निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
1: नेपालको पहिलो बाल सत्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
0: भाषातर्फ अङ्ग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
1: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
0: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
1: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पराश्र शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
0: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
1: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
0: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9894902754 र 9894793412।
0: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
2: ए भानु, अँध्यारो छ, टर्च बालेर जाऊ।
3: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
2: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भयपुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
3: है, बल्ल सम्झे, सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
2: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
3: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
2: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
0: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
2: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्त जरुरी सूचना।

0: दिदी गरम ओबोतरी जेउ पेला सुनो फुरी कता ओचुदरी जेउ आउ पेला क वन जंगल ल मे लागिने मस्त ज सम्भावना ताई आउए गिनी प्राकृतिक सम्पदा र त खेप्त ज सखेन्ना दि वातावरण मिले ने लखेपा असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज ताना दि भने जलवायु परिवर्तन ल असर सकेने सुनो नाखर नामे ल मे लागिने सज जिनी गिनी लापरवाही सुनो चासो खेलगेमा दुख गिजिम गेको ठयल मेलागी नाते जन धनी मे खेपा छेती ताउदु हो फोकाई वन जङ्गल सज मेरा आरिन्दी बानी एमएल एमए ओछो छामेला लिउ सोतर पोतर राले पार जगेर हटे
1: सलाई लाइटर स्याउला मे सचाउने चिज राले जा बाङजा र यामा ढेने पोल घेने या इतौ चिज र रहे वन जङ्गल याल के भावा या
0: पिकनिक वनभोज बाको मे सचाउँछु छिन्नी मेले चाउसो सहीदेखि खेनाए वन जङ्गल ओछो छाम्ने दैके बानीको चुरोद विधि ओरे बनै कोबाज
1: नाङथार नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बनी हो नि ढाल्ने छ अनुगमन दिने व्यवस्था चाउसर गिरुए
0: गेछो छामेला खोरेल चाउसी पोलिए हरिदे तरिङकाई गेज मेकेलाई जु आबो नजिरे बनाए गेम एल गेज मेके नलाए औलेम लायो के नाइए
1: वन जङ्गल छ जुडिसी हो घेङबारी ल बाली नाली चिउला चिउली झ्याक्रा रस चाउसो छिनी ने चाउसो सहिदेखि खेले
0: वन जङ्गल मेला दुगेमाइए
1: ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय खबर गिरिए
0: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
5: होइन के भन्छ र तपाईँलाई
4: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
5: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने अरे काका यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
4: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिएर आउने पिप बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोड्नेको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो गन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
5: यति मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
4: विस्तृत जानकारीका लागि सम्पर्क 0825638 3 98 65 44 83
5: विकल्प आयुर्वेद क्लिनिक घोराई दान सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँनेर
6: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
7: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
5: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
6: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
7: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
5: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
6: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
5: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
6: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
5: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
7: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
8: मानसिक समस्याबाट बच्ने उपायहरू।
9: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
8: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
9: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
8: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
9: असल साथीहरूसँग मात्रै संगत गरौं।
8: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
9: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
8: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड। डिभिजन वन कार्यालय रोल्पाको अपील।
6: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाठा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
5: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
7: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौ।
5: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने घर छाप्रो बनाउने खोरिया फडानी गर्ने ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
6: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
5: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
6: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्त गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।

0: मरेको के हो?
1: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: आदरणीय रोल्पावासी आमाबुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौ। याद राखौ, तपाई स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय, रोल्पा।

0: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राण वायु अर्थात् अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
1: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढिरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
2: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
1: खोला नदीको फैलावट बढ्दैछ र खेतीयोग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
0: पृथ्वीको तापक्रम निरन्तर बढिरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
1: के यस विपत्तिको कुनै समाधान छैन त?
0: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
1: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ।
2: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।

0: 96.4 MHz. जजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 1 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78232।

दिउँसो एक बजेको थाहा अपडेटमा धर्मराजको नमस्कार। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपालका प्रमुख आर्थिक संस्थाहरू केही व्यक्तिको मुठीमा रहेको दावी गर्दै अब त्यसलाई मुक्त गराइने बताउनु भएको छ। आज अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्रीले यस्तो बताउनु भएको, पन्ध्र खर्ब सोह्र अर्ब जनताको पैसाको अपचलन गरी मार्केट म्यानिपुलेशन, इन्साइडर ट्रेडिङ गरे अकुत सम्पत्ति जम्मा गरेर राजनीतिलाई प्रभावित पारी केही प्रभावशाली नेतालाई उनीहरूको गोजीमै राखेर देशका राजनैतिक संस्थाहरू कब्जामा भए आर्थिक संस्थाहरू पनि कब्जा गरेको एउटा कटु अर्थार्थ सुनाउने भन्दै यस्तो विषय उल्लेख गर्नुभएको थियो। विगतमा केही सीमित व्यक्तिहरूले राज्यका संयन्त्र र आर्थिक संस्थालाई आफ्नो स्वार्थ अनुकूल चलाएको अर्थमन्त्री वाग्लेको आरोप छ। मुलुकको वर्तमान अवस्था र सुशासनको पक्षमा भएको युवाहरूको हस्तक्षेप, जेन्जी आन्दोलनप्रति आभार प्रकट गर्दै वहाँले यसले मुलुकलाई नयाँ कोर्समा अघि बढ़ाएको बताउनुभयो। त्यस्तै मन्त्री वाग्लेले अध्ययन समितिले दिएको प्रतिवेदनका आधारमा नेपाल स्टक एक्सचेन्ज नेप्सीको पुनर्संरचनाको काम भइरहेको पनि बताउनु भएको छ। अब पूँजी बजारमा हुने भित्री कारोबार, इन्साइडर ट्रेडिङ र सीमित व्यक्तिको कब्जा अन्त्य गरी बजार थप पारदर्शी बनाउने बताउनु भएको छ। यसैबीच अर्थ समितिले चारवटा कार्यक्षेत्रगत उपसमिति गठन गरेको छ। आज बिहान बसेको बैठकबाट सार्वजनिक वित्त, वित्तीय क्षेत्र तथा आर्थिक विकास, निजी क्षेत्र तथा लगानी प्रवर्धन र वित्तीय तथा संघीयता अध्ययन उपसमिति गठन गरिएको छ। उपसमितिका कार्यक्षेत्र र गर्नुपर्ने कार्य सहितको टीओआर पनि तयार पारिएको समितिका सभापति डाक्टर कृष्ण हरि बुढा थोकीले बताउनुभयो। वहाँका अनुसार उपसमितिको कार्यावधि 6 महिनाको रहनेछ। आवश्यकता अनुसार वा 1 महिना नबढ़ने गरी लिखित प्रगति प्रतिवेदन पनि उपलब्ध गराई समितिमा रिपोर्टिङ गर्नुपर्ने व्यवस्था गरिएको छ। उपसमितिहरूले राजस्व चुहावट नियन्त्रण, वित्तीय निर्माण र बजेट कार्यान्वयन, सार्वजनिक सम्पत्ति हिनामिनाको अध्ययन अनुगमन र मूल्यांकन, मौद्रिक नीति प्रभावकारिताको अध्ययन, निजी क्षेत्रले औल्याएका समस्याको छलफल, वित्तीय संघीयता कार्यान्वयनको समीक्षा लगायतका कार्यक्षेत्र तोकिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले संघीय संसदको संयुक्त बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका गतिविधिमा प्रश्न उठाएको छ। प्रवक्ता देवराज चालिसीले वक्तव्य जारी गर्दै प्रधानमन्त्रीको व्यवहारलाई संसदीय मर्यादा, संवैधानिक परम्परा र संस्थागत गरिमाको अवमूल्यन भएको उल्लेख गर्नुभएको छ। राष्ट्रपतिले सरकारको नीति कार्यक्रम प्रस्तुत गरिरहेका बेला शाह बीचमै उठेर हिँड्नु भएको थियो। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकलाई राष्ट्रिय महत्वको औपचारिक, उच्च स्तरीय र संवेदनशील कार्यक्रमका रूपमा व्याख्या गर्दै आफ्नो नेतृत्वको सरकारको नीति कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बैठकको अन्त्यसम्म उपस्थित नरहनुले अप्रिय सन्देश दिएको बताइएको छ। कंग्रेसले प्रधानमन्त्रीको पोशाकबारे पनि संसदभित्रै टिप्पणी भएको प्रसंग पनि उठाएको छ। राष्ट्रिय पोशाक कानूनी रूपमा अनिवार्य नभए पनि संवैधानिक तथा राष्ट्रिय महत्वका अवसरमा राष्ट्रिय पहिचान, सांस्कृतिक परम्परा र राज्यको प्रतीकात्मक गरिमाप्रति सम्मान प्रकट गर्ने स्थापित अभ्यास रहेको उल्लेख गरिएको छ। र वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको अभियोगमा 6 जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका 9 बस्ने नवलपरासी पश्चिम रामग्राम नगरपालिका 7का 47 वर्षीय शैलेन्द्र पाण्डे, टोखा नगरपालिका 9की 30 वर्षीय सुमना अर्याल, काठमाडौँ महानगरपालिका 9 बस्ने खोटाङका 30 वर्षीय विकास सुनार, काठमाडौँ महानगरपालिका 30 बस्ने नवलपरासी पूर्वका 53 वर्षीय वासुदेव श्रेष्ठ, काठमाडौँ महानगरपालिका 9 बस्ने 5 थर्का 47 वर्षीय धनबहादुर योङहाङ र नवलपरासी पूर्व देवचुली नगरपालिका 8 घरबैगी 33 वर्षीय नयमाया आलीमगर रहेका छन्। उनीहरूले स्लोभाकिया, साइप्रस, क्यानाडा, स्पेन लगायतका मुलुक पठाइदिने भन्दै 1 जनाबाट 2-7 लाख रूपियाँसम्म वसुलेका थिए। पक्राउ पर्ने मध्ये शैलेन्द्र, सुमना, विकास, वासुदेव र धनबहादुरलाई आवश्यक अनुसन्धान र कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग ताहसल पठाइएको छ भने नयमायालाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ। दिउँसो 1 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु। नमस्कार।

0: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त गतिलो घर चाहियो नि।
1: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
0: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्यो।
1: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
2: होइन, रात दिन खोज खोज के को झगडा हो यो?
1: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
2: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
0: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
1: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
2: ल सिधै फोन गर्न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिले फोन गर, नत्र फेरि छुट्ला।
3: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।

0: नेपाल सरकार विज्ञापन बोर्ड.
1: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरूरी सूचना. प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ. तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ. साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ. प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा.

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै यो त दाना छैन, कहिलेदेखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यो बुढाले सुन्ने काम नहुन्न भने
2: हजुर, यदि तपाईँ पनि पशुपन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेट्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9894705571 र 9855824171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ टुडेखेल रोल्पा।
3: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
4: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
3: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
4: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
3: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
4: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
3: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
4: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
3: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
4: सम्पर्क मोबाइल 9857821105,
3: 9479702,
4: 9805582605
3: र 9910939940।
5: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, त्यति क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ते मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याउ, एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: लौ उसो भए म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग, घोराही 15 दाङ।
2: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
3: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
4: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
3: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
5: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
3: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
4: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
3: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
5: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
3: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
4: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
3: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
5: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
3: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
4: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
6: निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो,
7: साथै
6: त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत, पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
4: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेशनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेशनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
6: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
4: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेशनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
6: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन, प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
6: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
4: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238।
6: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रुका 9481-68-697।
4: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9858-22-275।
6: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
8: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
9: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
10: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
9: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
8: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
9: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
10: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
9: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
8: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
1: के तपाईँको हातको औलाहरू दुख्ने र सुन्निने गर्दछन्? बिहान उठ्ने बेलामा हात खुट्टा अप्ठ्यारो हुने, दौड्ने दुख्ने, ढाड कम्बर वा घुँडाको समस्याले सताएको छ? चिसोमा काम गर्दा हात खुट्टा निलो हुने, पैतला पोल्ने समस्या छ? अब चिन्ता नलिनुहोस्। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, घोराही दाङमा आउनुहोस्।
0: हजुर, हामी कहाँ बाथ रोगको पहिचान र आधुनिक उपचार, हार जोड्नी तथा नसा च्यापिएको समस्याको परामर्श, युरिक एसिड जोड्नी जाम भएको हड्डी खिएको समस्याको विशेष उपचार, साथै छाला सम्बन्धी सम्पूर्ण समस्याको उपचार, छालामा चाउरी पर्ने, छालामा डाबर आउने वा निको नहुने घाउहरूको उपचार सेवा प्रदान गरिन्छ। समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
1: थप जानकारीका लागि सम्पर्क सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ बुद्ध हस्पिटलको नजिकै। थप जानकारीका लागि सम्पर्क 0825916770, 98478076770, 98578143123। समयमै उपचार गरौं, स्वस्थ जीवन बाँचौ। सुपरिजित फार्मेसी, नेशनल बाथ रोग एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोक भन्दा 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ। स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
7: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
1: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
7: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ।
1: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौं। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौं। झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
7: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ।

0: बाजे के भो किन गालामा हात
1: यहाँ दुखेको छ त खानै दिन्न भा दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाजे
0: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
0: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाइ दाँत निकाल्ने
0: दुखेको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
0: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचिनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 7340 318 9905 14 1452
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा

0: ल बाबु नानी हो सुन है
1: स्वस्थ हुन के गर्नु पर्छ
0: अनि अरू के गर्नु पर्छ
2: हो अनि सर हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ रात भरि सुत्नै दिनुहुन्न अनि दाँत किराले पनि खान्छ
0: अब के गर्ने रे सिध सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने
3: हजुर हाम्रा सेवाहरू
4: दाँत बाँध्ने
3: दाँत सफा गर्ने
4: दाँतमा सिमेन्ट गर्ने
3: दाँत नभएको ठाउँमा दाँत रोप्ने
4: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने
3: फिक्स दाँत लगाउने
5: यति मात्र कहाँ हो र हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ
6: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार
3: सम्पर्क नम्बर 9867067467 एकपटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सुरचोर बजार रोल्पा युनिसा सुन्चादी पसलको छेउमा
5: साथै तार मान्ने बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ
7: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
8: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
7: भाषातर्फ अङ्ग्रेजी जापानिज कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू
8: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
7: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
8: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू
7: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
8: र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
7: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
8: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412
7: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
9: मम्मी दाँत दुख्यो म त खाना खान नि सक्दिन
10: होइन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो
11: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
10: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
11: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या
10: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्
11: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने RCT गरेको दाँतमा खोल राख्ने फ्लोराइड पेन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भर्ने
10: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड निमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर
8: 08-582-5903 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
11: B&B डेन्टल क्लिनिक घोराही 15 दाम।
12: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्तक जरुरी सूचना जुँ बेला खेमरिदे गरम ओभोतिरी जेउ बेला सुनो फुरी कटास ओचुरी जेउ आउ बेला क वन जङ्गल ल मे लागिने मस्त ज सम्भावना पाए आउए गिने प्राकृतिक सम्पदा र त खेप ज सक्षम नारे वातावरण मिलेने ल खेप्ता असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामे ल मे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउस खेलगेमा दुख
13: वन
12: जङ्गल सर मेरा आयुरी बानी एमएल एमएला लिउसोकर पोतरालाई पार्जगेर हटे
13: सलाई लाइटर स्याउला मे सचाउने चिजरालाई हुजा बाङ्जा र यामा धेने पोल के नै या इतौ चिज र रहे
12: पिकनिक वनभोज बाको मे सचाउँछु छिन्नी मेलै चाउसो सहीदेखि खेनाले वन जङ्गल ओसो छाम्ने दाइके बारीको चुरो विधि ओरेको नै कोबाजेङ्गे माथि
13: नाङथार नाम्लो लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि हालले छ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
12: गेछो छामेला खोरेल चाउसी पोलिए हरिदे तरिम गाई गेज मेकेलाई जु अब नजिरे बनाए गेम एल गेज मेकेमा लागे अरूले
13: वन जङ्गल जुडिसी घेङबारी ल बाली नाली चिउला चिउली झ्याक्रा सताउँछु छिनी ने चाउसो सहिदेखि खेले
12: वन जङ्गल मेलाइदिए मेला दिनी पार्कमा खरनामा मिलिदिए भनै सानो
13: बतास उचुली जु बेला त घिजिङ्गे कोठो ल मेकी सताङ्गिनी हेनोखेम छिन्नी ने चाउसो के
12: मेला दिने निताई गे भने के बचिए सुन अरूले भने के बच्छ या
13: के छ छामला पोया ल मेला गिसङ्किनी गीत छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालयले खबर दिए
12: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सहज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
14: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
15: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
16: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
14: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
16: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
15: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुँड घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
16: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
14: वन डढेलोबाट फैलिएको आगोले वन जङ्गल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
16: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
14: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
16: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
15: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
16: डिभिजन वन कार्यालय रोल्पाको अपील।
14: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाथ्रा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
16: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
15: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवाज गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा टिट्टी बालुवा वा माटो ननिकालौ।
16: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्र बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
14: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
16: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
14: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
17: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
18: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
17: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्यो।
18: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
19: होइन, रात दिन खोज के को झगडा हो यो?
18: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
19: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
17: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
18: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
19: ल सिधै फोन गर्न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
11: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।

0: जजला ट्राइ चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 1 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।
3: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
4: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
5: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
4: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
3: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
4: के यस विपत्तिको कुनै समाधान छैन त?
3: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
4: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
5: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
6: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
7: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
8: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
7: दिशा गर्दा रगत आउने, टिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
8: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
7: बाथरोग, युरिक एसिड, हाट जोड्ने दुख्ने, हात खुच्चा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
8: अनुहारको चाया फोटो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
7: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्धाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
8: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनसारी पसलसँग सटेको घरमा।
9: चोकमा तुलसीपुर दाङ
7: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराई दाङ।
9: सम्पर्क मोबाइल 9857821105,
7: 9479702802,
9: 9805982605
7: र 9810939940।
10: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
11: के भाषा र तपाईँलाई
10: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
11: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या?
12: अरे काका, यसको लागि त घोराई दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
13: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
14: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनाश, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाइ, हातखुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
11: यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
14: विस्तृत जानकारीका लागि सम्पर्क 0825638003, 9865443383।
11: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ शहीद गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
15: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
16: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
15: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
16: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
15: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
16: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
10: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
11: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
10: लौ उसो भए म सामान लिन गइहाले।
11: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
14: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 9857830504।
11: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान, रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
14: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
17: Thank you.
3: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
4: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
5: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
4: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
3: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
4: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध, दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
5: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
4: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
3: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
4: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
5: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर,

0: समुदायको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz।
1: आफ्ना नागरिकहरू प्रति अभिभावक बन्नुपर्ने सरकार यमदूत जस्तो क्रूर बन्न हुँदैन भन्नेमा हाम्रो संवेदनशीलता गएको छ, हामी त्यसतर्फ सचेत गराउन चाहन्छौ। सभामुख महोदय, संविधानको धारा 16 र 17 संविधानको मूल आत्मा हो, यसलाई कोर भ्यालू पनि भन्ने गरिन्छ, जसलाई समानताको हक र स्वतन्त्रताको हकले सुशोभित गरिएको छ। यी हकमा सरकारले तरवार चलाएको छ भन्ने हाम्रो ठम्याई पनि हो। नागरिकहरू बीचमा हुने खाने र गरीब विपन्न सुकुम्बासी भनेको फरक मानिसहरू हुन् भन्ने दास युगिन सामन्तवादको नायक भएको पो हो कि भन्ने अनुभूति पनि भएको छ। संगठित हुने, संघ संस्था चलाउने मजदूर, कर्मचारी, विद्यार्थी र अरू पेशागत क्षेत्रका अधिकारहरूमाथि हठात डोजर चलाइरहेको अहिलेको अवस्था छ। अरूलाई भ्रष्टाचारको एकहोरो आरोपबाट अल्गोरिदम खेदाई गर्ने तर आफ्नै तत्कालीन गृहमन्त्रीमाथि लागेको संगीन आरोपहरूको कुनै छानबिनै नगर्ने कस्तो सुशासन हो? यो कस्तो सुशासन हो? तत्कालीन गृहमन्त्रीमाथिको आरोपहरूको निष्पक्ष छानबिन गर्न किन हिचकिचिरहेको सरकार म सभामुखी मार्फत सोध्न चाहन्छु। महोदय, सम्पत्ति छानबिन गर्ने आयोग बनाउनु भएकोमा सरकारलाई म धन्यवाद दिन चाहन्छु। तर 47 देखि 59 सम्मको छानबिन गरेको लम्साल आएको प्रतिवेदनलाई कार्यान्वयनमा अगाडि बढ़ाउन केले छेकेको छ र? प्रतिवेदनहरू बनाउने तर पहिले जस्तै दरारमा थन्क्याउने हो भने अहिलेको डंका पिटाईको कुनै अर्थ रहने छैन। सभामुख महोदय, सम्माननीय प्रधानमन्त्रीज्यूका 100 दिनका लागि 100 भुदे गरेर केही टिप्पणी गर्नै पर्ने भएको छ। 100 भुदे घोषणामा केही टिप्पणी गर्नै पर्ने भएको छ। जति सुन्दर शब्दावलीले व्यक्त गरिएको भए पनि ती घोषणाहरू फगत आश्वासन वा सस्तो प्रचारबाजीको साधन मात्र बन्ने पो हो कि भन्ने चिन्ता लागेको छ। तिनको कार्यान्वयन गरेर सरकारले जनतालाई परिवर्तनको अनुभूति गराउन सक्षम होस् म अझै पनि शुभकामना दिन चाहन्छु र शुभकामना दिइरहन्छु। तर त्यो घोषणाको 45 दिन पुग्दै गर्दा 30 दिनमा गर्छु भनेका अनेकौं वाचा अझै व्यवहारिसे नै देखिन्दा यो लोकप्रियतावादको घोषणा पत्र अन्तत जनताको विश्वासलाई घात गरेर थप निराशा बढ़ाउने साधन मात्र पुग्ने हो कि भन्ने चिन्ताले पनि खाएको छ। 100 दिन पुगेको दिन यो सदनले त्यो 100 बुँदेको वस्तुगत समीक्षा अवश्य नै गर्नेछ। हामी विस्तृत छलफल र मूल्याङ्कन गरौंला। यसैमा टेकेर आज सदनमा आएको सरकारको आगामी नीति तथा कार्यक्रम पनि 100 बुँदामै समेटिएको रहेछ। यसबारे अहिले म सामान्य मात्र टिप्पणी गर्न चाहन्छु। सभाको महोदय, भोलि हामीहरू नीति तथा कार्यक्रममा दफावार छलफल गरौंला, विषयगत छलफल गरौंला, यसको गहिराईमा हामी पुगेर यसका विषयमा हाम्रा विचारहरू राखौंला। सभामुख महोदय, हामी बजेट अधिवेशनमा प्रवेश गरेका छौं। सुशासन दिने र विकास गर्ने वा सार्वजनिक सेवा प्रभावको सहजता बनाउने वा आम नागरिकको अधिकारको प्रताभूत गर्ने व्यवहारिक अवधार भनेकै बजेट हो। बजेटमाथि जुन गहन विमर्श र व्यापक छलफल गर्नुपर्दथ्यो तर त्यसो हुन सकेन। हामी अहिले समयको चापमा परेका छौं, पर्याप्त समय छैन। बजेट सदनमा आउनु अगाडि कम्तीमा 2 महिना संसदमा आम सरकारवालाहरू बीच मा पूर्व बजेटमा छलफल हुनुपर्दथ्यो तर पूर्व बजेट छलफलका लागि हामीले समय नै पाएनौं। त्यो प्री बजेट भन्ने कुरा सरकारले थाहै नपाएको जस्तो गर्यो। यसमाथि अध्यादेशका भारीहरू पनि छन्, जनताका असंख्य अपेक्षा र आवश्यकताहरू छन्। नीति कार्यक्रम र बजेटले सम्बोधन गर्नुपर्ने यी सबै कुराहरू अभिव्यक्त हुन थालो भनेको यही संसद हो। हाम्रा बैठकहरू समितिहरूको माध्यमबाट व्यक्त हुनुपर्ने जनताका पीर मर्का माग र सुझावहरूलाई प्रशस्त ठाउँ दिने यो अधिवेशनलाई 2 हप्ता पहिले पनि शुरू गर्न सकिन्थ्यो। महोदय, हामीले माग र अनुरोध पनि गर्यौं तर सरकारले संसदको महत्वलाई आत्मसात गर्न सकेन। आदेश र घोषणाबाटै शासन चलाउने शैली रोज्यो, यो अपरिपक्वता हो कि नियत हो? सुशासन र भ्रष्टाचार नियन्त्रणको एजेण्डामा बनेको नयाँ सरकारको नीति तथा कार्यक्रममा धेरै कुरा नयाँ जस्ता शब्दावली थपिए पनि सारमा पुरानै कुरा छन् भन्ने पनि हाम्रो ठमेल रहेको छ। सौम्य शक्ति विस्तार गरिनेछ भन्ने विदेश नीति, विद्यालय तहदेखि प्रविधिको प्रयोग बढ़ाउने सार्वजनिक शिक्षा, रणनीतिक पूर्वाधार अनि विश्वविद्यालयहरूलाई बोर्ड अफ ट्रस्टीको मोडल, सूचना प्रविधिमा आधारित सेवा निर्यात श्रम निर्यातमा निर्भर अर्थतन्त्रलाई ज्ञान सेवा डिजिटल व्यापार रिमोट वर्क र मूल्य अभिवृद्धि हुने सेवा क्षेत्रमा रूपान्तरण गरिने केही नयाँ भाष्य भए पनि ठोस योजना छैन महोदय। विगतमा नीति तथा कार्यक्रम केवल यो गर्ने वा ऊ गर्ने भन्ने दर्जनौं कुराहरू हालियो विगतमा, तर बजेट आउँदा नीति तथा कार्यक्रम र बजेटका बीच खासै तादम्यता देखिएको थिए। नीति तथा कार्यक्रम र एकातिर बजेट र अर्कोतिर भएको जस्तो देखिएको थियो। सय बुँदे नीतिको दस्तावेज बनाउने रहरमा यताका कुरा उता र उताका कुरा यता मात्र भएका छैनन्, कतिपय कुरा तीन चार ठाउँमा दोहोरिएर पनि आएका छन्। मुख्य कुरा घोषणा गरिएका नीति तथा कार्यक्रमहरू लागू गर्न स्रोत कताबाट जुटाउने, राज्यको स्रोत र साधनलाई लिकेज वा हेमोरेज हुनबाट कसरी रोक्ने, अनि वर्षौंदेखि न्यून रहेको पूँजीगत बजेट अनि पूँजीगत खर्च कसरी बढ़ाउने भन्ने हो। वास्तवमा अब आउने बजेट सपना बाँड्ने होइन, परिणाममुखी बनाउन प्राथमिकताहरूका आधारमा निर्मम खालको हुन जरूरी थियो, अर्थात कनिका छरेझैं गर्ने कामको अन्त्य गर्नुपर्दथ्यो। त्यसो नभएको पनि हाम्रो ठमै रह्यो सभामुख महोदय। त्यसै पनि हाम्रो अर्थतन्त्रको बाह्य र आन्तरिक परिस्थिति हेर्दा कार्यक्रम र योजनाहरूलाई स्रोत सुनिश्चितता गर्ने आर्थिक क्षमता कमजोर छ। त्यसपछि सार्वजनिक ऋणको भारले बजेटलाई उठ्नै नसक्ने बनाएको छ। बजेटको विश्वसनीयता पनि छैन। शुरूमा धेरै देखाउने आधा वर्षमा पुगेपछि स्वाट्टै घटाउने रोग योग पटक पनि नसर्ला भन्ने स्थिति देखिएको छैन। नीति कार्यक्रम र बजेट यसरी ढाँटको छलको भ्रमात्मक प्याकेज हुन नदिने सोच यस नीतिमा आउनु पर्दथ्यो, त्यस्तो नआएको हो कि भन्ने पनि ठमेर महोदय। आशा गरौं विज्ञ र अनुभवी अर्थमन्त्री नयाँ बजेट ल्याउँदा, अर्थमन्त्रीजी हुनुहुन्छ, नयाँ बजेट ल्याउँदा स्रोत र साधन जुटाएर खर्च गर्ने क्षमता बढ़ाएर यस अघिका बजेटका तुलनामा नयाँ मानक प्रस्तुत गर्नुहुनेछ म आशा गर्न चाहन्छु। तर त्यसका लागि सृजनात्मक र आशा जगाउने सन्देश भन्ने नीतिमा छैन। सधैँ जस्तो पढ़िने मोनोटोज शब्दावलीले कर्मकाण्ड पूरा गरिएको छ। समाह महोदय, म यो सरकारको सबैभन्दा प्राथमिकतामा परेको संविधान संशोधनको नीतिको केही टिप्पणी नीतिबारे केही टिप्पणी गर्न चाहन्छु। संविधान संशोधन प्रशासनिक र प्रक्रियागत विषय मात्र होइन, यो बृहत्तर रूपमा नागरिक अपनत्वको विषय पनि हो। प्रक्रियागत रूपमा पनि यो संविधान निर्माण जत्तिकै अत्यन्त गहन अनि एवं जटिल प्रक्रिया हो। वर्तमान संविधान मुलुकमा सशस्त्र द्वन्द्वको व्यवस्थापन गर्दै मुलुकलाई निकास दिन संविधान सभा मार्फत लामो छलफल र बहस पश्चात बनाइएको संविधान हो। त्यसैले संविधान संशोधन गर्ने विषयमा छलफलको प्रारम्भदेखि नै थप संवेदनशील हुन आवश्यक थियो, तर त्यस्तो खालको अवसर राज्यले नजुटाएको पनि म यहाँ राख्न चाहन्छु। संविधान संशोधनको बहसको प्रारम्भ नै हुन सकेन। जुन ढंगले कार्यदल बनेको छ र जसरी बहस प्रारम्भ गरिएको छ, यो प्रक्रियागत र विषयगत रूपमा पनि व्यापक अपनत्व हुने ढंगले भएको छैन। एउटा विषयगत कानून निर्माण जतिको गहन र संवेदनशील नभइकन संविधान संशोधन जस्तो जटिल विषयमा प्रवेश गर्दा यसले सही निकास दिन सक्दैन कि भन्नेतर्फ प्रारम्भमा नै ध्यान पुर्याउनु पर्दथ्यो, त्यो पनि पुर्याइएको देखिन संविधान अध्यक्ष महोदय। अन्त सर्वोच्च अदालतका बहालवाला न्यायाधीश वा पूर्व न्यायाधीशको संयोजकत्वमा अधिकार सम्पन्न विज्ञ सहित सर्वपक्षीय संविधान सुधार सुझाव आयोग गठन गरिनु पर्दछ भन्ने नेपाली कंग्रेसको स्पष्ट धारणा थियो छ, र यस विषयमा थप स्पष्टता हामीहरूले नेपाली कंग्रेसको उपसभापतिजीकै नेतृत्वमा यस विषयमा हामीहरू छलफल गरिरहेका छौं। र यही यो छलफलमा हामी बस्दै गर्दाखेरि यसै क्रममा हामीहरू आफ्नो आधिकारिक धारणा पनि सार्वजनिक गर्नेछौं। अन्तमा मेरो कुरा टुङ्ग्याउँदै गर्दा सभामुखज्यू, साधन स्रोत र क्षमताहरूको सीमाहरू हामी सबैलाई थाहा छ। संवेदनशील भूज राजनीतिको जटिलता पनि हामी सबैलाई थाहा छ। तर सरकार यसमा पनि उतौलो देखिएको हो कि या उतौलो देखिएको छ कि? नेपाल र भारतको खुला सिमाना हाम्रो सभ्यता संस्कृति जनजीवन र इतिहासको यथार्थता हो। सीमा क्षेत्रका बासिन्दाको जीवनलाई जबरजस्ती औपचारिक बनाउनु अप्राकृतिक हुन्छ। आज भन्सारको 100 रूपियाँको नियमले हलचल ल्याएको छ, यसमा व्यावहारिक बनाऊ। सभामुख महोदय, हामी जलवायु परिवर्तनको असरले अग्रिम वर्षाको दुष्प्रभावमा पनि परेका छौं। यति बेला नै विपदका दुःखहरूले देशलाई गाँझ्न थालिसकेको छ। यसतर्फ जुन प्रकारको पूर्व तयारी चाहिन्थ्यो त्यो देखिँदैन। गृह मन्त्रालय जस्तो संवेदनशील मन्त्रालय नेतृत्व विहीन छ। राष्ट्रिय सुरक्षाप्रतिको यो खेलाचिपनले हामीलाई भयावह दुर्घटनातर्फ लाने पो हो कि भन्ने शंका चलिराखेकै बेलामा हामीले संसदभित्र जिम्मेवार व्यक्तित्वहरूबाट भएका असंवैधानिक अमर्यादित क्रियाकलापहरूले थप यसलाई पुष्टि गरेको हो कि भन्ने पनि हामीलाई लागेको छ। सभामुख महोदय, आफ्नै सरकारको नीति कार्यक्रम संसदमा पेश भइरहँदा संसारको कुनै देशको प्रधानमन्त्री बीचैमा उठेर हिँडे भनेर गिनित कुनै देशको प्रधानमन्त्री बीचैमा उठेर हिँडे भनेर गिनिज बुकमा अब हाम्रो देशको प्रधानमन्त्रीको नाम लेखिने भएको छ। यस्तो रेकर्ड राख्न लागेकोमा म उहाँलाई बधाई दिउँ कि दुःख व्यक्त गरौं। सभामुख महोदय, सामाजिक सञ्जालमा लाखौंले लेखे जस्तो अमर्यादित व्यवहार प्रधानमन्त्रीले देखाउनु भयो भनेर म सोझै भन्न चाहन्न, त्यो मेरो संस्कृति पनि होइन। यस्तो पनि हुन सक्छ कि अचानक उहाँको स्वास्थ्य स्थिति गम्भीर बनेकाले उहाँ हिँड्नु भएको होला, किनभने हामीलाई खबरमा त्यस्तै खालको समाचारहरू आएपछि फेरि डिलेट भयो भन्ने पनि सुन्यौं हामीले। सभामुख, त्यसैले म सरकारलाई आग्रह गर्दछु, उहाँको स्वास्थ्यमा अचानक कुनै प्रतिकूल अवस्था बनेको हो भने भएको के हो अविलम्ब स्वास्थ्य परीक्षण गरेर संसदलाई जानकारी गराइयोस्। सम्माननीय प्रधानमन्त्री अब राष्ट्रपतिको मात्रै रहनु भएन, उहाँ हाम्रो पनि सम्पत्ति हो, उहाँको स्वास्थ्यको चिन्ता हामीलाई पनि छ। त्यसले गर्दाखेरि चाँडोभन्दा चाँडो उहाँको चाहिँ स्वास्थ्यको जानकारी संसदलाई स्वास्थ्य परीक्षण गरेर जानकारी गराइयोस्। म सभामुख महोदयलाई विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु, हुन सक्छ सत्ताको भारी अपेक्षा गरेभन्दा धेरै ठूलो भएर होला, यस्तो पनि लाग्छ घरिघरि मनमा। हाम्रा युवा प्रधानमन्त्रीको मन स्थिर र शान्त नदेखिएको त्यस्तो पनि लाग्न थालिहाल्छ। खैर जे होस्, प्रधानमन्त्रीले अहंकार र मर्यादाहीन व्यवहार प्रदर्शन गर्नु यो दुर्भाग्यपूर्ण हो, म विनम्रताका साथ भन्न चाहन्छु यो दुर्भाग्यपूर्ण हो। सभामुख महोदय, हिजोको उहाँको व्यवहारले जनताको मन कुम्रिएको छ, देशको शिर झुकेको छ, यो सदनको गरिमा र इज्जतमा दाग अनुभूति हामीलाई भएको छ। सभामुख महोदय, मेरो कुरा टुङ्ग्याउँदै गर्दाखेरि यस सम्बन्धमा सदीय सभामुखज्यूको भूमिकाका प्रति म टिप्पणी भन्दिन, तर सभामुखज्यूको भूमिकाप्रति मलाई के आश्चर्य लागेको छ। म चाहन्छु यो सदन सभामुखज्यूको चेतनाले यसलाई व्यवस्थित गरिदिने हो, यसो किन गर्न सक्नु भएन यो मेरो प्रश्न होइन, खालि मनमा उठेको कुलदुली मात्रै हो। तर यसलाई यो सदनलाई गरिमामय बनाउनु सक्नु पर्दथ्यो, यसो भएन, यो पनि दुःखकै कुरा रह्यो। सभामुख महोदय, अर्को कुरो, नेपाली कंग्रेसका प्रमुख सचेतक बासना थापाज्यूले, माननीय बासना थापाज्यूले आफ्नो गम्भीर ध्यानकर्षण सभामुखज्यूलाई गराइदिनु भएको छ हिजोको घटनाका प्रति, यसका प्रति थप म सभामुखज्यूको ध्यानकर्षण गराउन चाहन्छु, यसमा यहाँको ध्यान जाओस्। सँगसँगै सम्माननीय ज्यूको कारणले नै गर्दाखेरि राज्य व्यवस्था समितिको बैठक बस्न सकिरहेको छैन, हामीहरू त्यसका सदस्यहरू छौं, त्यो बीचमा यो व्यवस्थाको बैठक बोलाउन थालिसके पछाडि केही धेरै घटनाहरू अत्यन्त दर्दनाक भएको जस्तो महसुस हामीहरूले गरेका छौं, मुलुकले गरेको छ, त्यस विषयमा हामीहरूले केही प्रश्नहरू उठाउनु पर्ने थियो। प्रधानमन्त्रीजी आउनुहोस् त्यो हामीले चाहेको होइन, हाम्रो चाहना होइन, तर सम्बन्धित मन्त्रालय चाहिन्छ। सम्बन्धित मन्त्रालय यदि गृह मन्त्रालय हो भने गृहमन्त्री कि तपाईँले बनाउनु पर्यो, होइन भने गृह मन्त्रालयको जिम्मेवारी लिएको प्रधानमन्त्री त्यो समितिमा उपस्थित हुनै पर्यो। आज उहाँले कता कतातिर कति ठाउँमा उहाँको अनुपस्थितिले अवरोध सिर्जना हुने हो, राज्य व्यवस्था समिति जस्तो गम्भीर र महत्वपूर्ण समितिमा उहाँकै अनुपस्थितिले उहाँले दुई वचन जवाब दिन पनि हिचकिचाइराख्नु भएको छ, जसको कारणले समितिको बैठक बस्न सकिरहेको छैन। मुलुकभरिको अहिलेको चाहिँ दर्दनाक अवस्थाका प्रति सांसदहरूले चासो राखेकोका प्रति र सांसदले राखेको चासोमा जनताको पनि अभिव्यक्तिहरू त्यहाँनिर छिपेको हुन्छ, त्यो सबै कुराहरूलाई नजरअन्दाज गरेर जसरी राज्य व्यवस्था समिति आज अनिर्णयको बन्दी बनिरहेको छ सभा महोदय। म समितिका सभापतिज्यूले हामीलाई गर्नुभएको बार बार आग्रहका प्रति म सम्मान व्यक्त गर्न चाहन्छु। उहाँले निरन्तर हामीसँग संवाद गर्नुभएको छ, निरन्तर हामीहरूलाई बैठकमा बोलाउनु भएको छ, तर हामीले हाम्रो लिमिटेसनहरू त्यहाँ राखेका छौँ। हामी सत्ता पक्ष होइनौ, सत्ता पक्षलाई जस्तो तपाईँहरू जस्तो सुविधा हामीहरूलाई छैन। हामीहरूले जनताको आवाज बोल्नु छ, त्यहाँनिर हामीलाई देखेको अप्ठ्याराहरूको विषयमा सम्बन्धित मन्त्रीको जवाब लिनु छ। हामीहरूले त्यो जवाब दिन किन हिचकिचाइ राख्नु भएको छ? म सम्बन्धित पार्टीका सदीय व्यक्तित्वहरूका प्रति पनि मेरो प्रश्न हो, आज एउटा मन्त्रालयको मन्त्री तपाईँहरू दिन सक्नुहुन्न भनेपछि यत्रो ठूलो संवेदनशीलतामाथि आफ्नो जिम्मेवारी कसरी पुष्टि गर्न सक्नुहुन्छ? यो मलाई लागिराखेको कुरा मैले यहाँ राखेँ। यति नै कुरा राखेर समयको लागि जुन समय दिनुभयो त्यसका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद सभा महोदय।
2: माननीय सदस्यहरू, पूर्व प्रधानमन्त्री माननीय सदस्य पुष्पकमल दाहाल प्रचण्डले बोल्नको लागि समय माग गर्नुभएको छ, म उहाँलाई समय दिन्छु।

सम्मान्य सभामुख महोदय, सबभन्दा पहिला त मलाई पूर्व प्रधानमन्त्री समेतको हैसियतमा बोल्न समय दिनुभएकोमा तपाईँ प्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। जेएनजी आन्दोलन पछिको नयाँ र केही असाधारण परिस्थितिमा सम्पन्न निर्वाचनबाट पूर्व प्रधानमन्त्रीहरू मध्ये म एक्लै निर्वाचित भएर आज यो प्रतिनिधि सभाको बैठकको रुस्तममा उभिँदा केही असहज, केही गर्व सहित चुनौतीपूर्ण जिम्मेवारीको महसुस मैले गरेको छु। यस सन्दर्भमा मलाई निर्वाचित गर्ने रुकुम पूर्वका जनता र हामी सबैलाई निर्वाचित गर्ने आम नेपाली जनताप्रति हार्दिक कृतज्ञतासहित धन्यवाद ज्ञापन गर्न चाहन्छु। जनताबाट निर्वाचित भएर आउनुभएका सबै मान्य सदस्यहरूलाई हार्दिक बधाई र शुभकामना व्यक्त गर्न चाहन्छु। हिजो सत्तामा रहँदा र हिजो प्रतिपक्षमा रहँदा समेत दुवै भूमिकामा सहकार्य गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले यो निर्वाचनमा झण्डै दुई तिहाईको सफलता प्राप्त गरेको छ। त्यसका लागि म सभापति माननीय रवि लामिछाने र सम्मान्य प्रधानमन्त्री बालेन्द्र शाहलाई विशेष बधाई भन्न चाहन्छु। प्रतिनिधि सभाको यो नयाँ भवनमा उभिएर मैले सम्बोधन गर्दै गर्दा मेरो स्मृतिमा इतिहासका ती क्रान्तिकालीन दिनहरू ताजा भएर स्मरणमा आएका छन्। बाहिरबाट हेर्दा यो भवन सिमेन्ट इँट फलामले बनेको छ, तर यसको अन्तरेमा हजारौं शहीदहरूको बलिदान अन्तर्निहित छ। हरेक वर्ग, वर्ण, जाति, क्षेत्र र समुदायको प्रतिनिधित्व रहेको यो इन्द्रेणी संसदका लागि हिजो हामीले बन्दुक उठायौं। हजारौंले शहादत प्राप्त गर्नुभयो। यो भवनको जगमा तिनै हजारौं शहीदहरूको रगत रहेको छ। यसका हरेक भित्ता बलिदानले रंगिएका छन्। म इतिहासका ती सबै सशस्त्र र शान्तिपूर्ण जनआन्दोलनका ती सबै शहीदहरूप्रति, जेएनजी आन्दोलनसम्मका पनि सबै शहीदहरूप्रति र आन्दोलनका क्रममा बेपत्ता घाइते योद्धाहरूप्रति हार्दिक कृतज्ञता र सम्मान प्रकट गर्न चाहन्छु। उहाँहरूको परिवारजनप्रति पनि म श्रद्धापूर्वक सम्मान व्यक्त गर्न चाहन्छु। निर्वाचन परिणामको हिसाबले निकै खुम्चिए पनि यो निर्वाचनका पक्षमा वातावरण बनाउन हाम्रो दलले खेलेको भूमिका नवनिर्वाचित तपाईँ सबै मान्य सदस्यहरूलाई अवगत नै छ भन्ने म ठान्दछु। परिणामको दृष्टिले सानो ठूलो जो जेसुकै भए पनि संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गतको यो प्रतिनिधि सभामा महिला, दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लिम, थारू, उपेक्षित, उत्पीडित समुदाय र वर्गको इन्द्रधनुषी प्रतिनिधित्व मेरो लागि पार्टीको विजय भन्दा महत्वपूर्ण छ र महत्वपूर्ण रहिरहनेछ। तपाईहरूमध्ये धेरै जसो नयाँ हुनुहुन्छ। आज जस्तो समावेशी र समानुपातिक व्यवस्था हिजो थिएन। प्रजातन्त्र आइसकेको भनिए पनि 48 सालको आम निर्वाचनपछिको संसदमा दलितको प्रतिनिधि जम्मा एकजना मात्रको थियो। अहिले कति हुनुहुन्छ? 17 जना। 51 र 56मा त संसदमा एउटै पनि दलित प्रतिनिधित्व थिएन। 48 सालको जम्मा 6 जना, 48 सालको संसदमा जम्मा 6 जना महिला हुनुहुन्थ्यो। 51 साल र 56मा 12 जना, अहिले कति महिला हुनुहुन्छ? 96 जना, झण्डै 100 जना। आदिवासी, जनजाति, पिछडिएको क्षेत्र, मुस्लिम, थारू, मधेसी, उत्पीडित वर्गका हकमा पनि तथ्याङ्क करिब यही नै हो। यो प्रतिनिधित्वको कथा रगतले लेखिएको छ। म तपाईँ सबै नयाँ मान्य सदस्यहरूलाई एकचोटि इतिहासको फेरि
अध्ययन गर्न, चिन्तन गर्न, मनन गर्न आग्रह गर्न चाहन्छु। र यो कथा क्रान्तिले लेखिएको छ। पिठ्यूमा दुधे बालक र काँधमा बन्दुक बोकेका महिलाहरूको बलिदानले लेखिएको छ। मूल तोकिएका टाउकाहरूले लेखिएको छ। हामीले आफ्नो जीवनको सबभन्दा उज्यालो समय अन्धकारसँग लडेर नै बितायौं। क्रान्ति, संघर्ष र बलिदान हाम्रा लागि शब्द थिएनन्, जीवनचर्या बनेको थियो। क्रान्तिको त्यो मसाल हामीले आफ्नै रगतले लेखेका थियौं, बालेका थियौं। मैले त्यसै भन्ने गरेको होइन, यो सम्मानित संसदमा जसको प्रवेश भए पनि मलाई आफ्नै प्रवेश भए जस्तो लाग्छ। सामन्तवादका विरूद्ध हामीले उठाएको बन्दुकले ढोका नखोलेको भए कहाँबाट यहाँ प्रवेश गरेर मन्त्री बन्नुहुन्थ्यो? उत्पीडित समुदायका दलित, महिला, जनजाति आदि आदि। शान्ति प्रक्रिया लगत्तै काठमाडौँका भित्ताहरूमा हामीले मधेसी हुनुको गर्व स्थापित गर्ने अभियान सञ्चालन गरेका थियौं। मलाई लाग्छ तपाईँहरू मध्ये धेरैलाई यो कुराको स्मरण होला। काठमाडौँसँग मधेसले काठमाडौँमै आफ्नो पहिचान र आत्मसम्मानको यति निर्भीक दावी यसअघि कहिल्यै गरिएको थिएन भन्ने मेरो दावी छ। बालेन्द्र शाह काठमाडौँको मेयर हुँदै आज देशकै प्रधानमन्त्री बन्नुभएको छ। पार्टी फरक होला, तर मेरो लागि यो क्रान्तिकै संकल्पको जीत हो भन्ने म ठान्दछु। मैले यो प्रसंग यसकारण पनि उठाएको हुँ कि क्रान्तिका उपलब्धिमा गर्व गरिरहेको यही समाजका केही पात्र आज पनि क्रान्तिको अपराधीकरण गर्न तल्लीन छन्। शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुग्न नदिन अग्रसर छन्। मैले तपाईँहरूलाई गणतन्त्रका फूल मानेको छु। शान्ति प्रक्रियाको पूर्णता अब मेरो भन्दा तपाईँहरूको बढी जिम्मेवारी बन्न गएको छ। सभामुख महोदय, पुराना नेता र पुराना पार्टीका नाममा बनेको एउटा गलत भाष्य छ, सबै उस्तै हुन्, र त्यसमा प्रचण्डलाई पनि घिसारेर लाने गरिएको छ। के त्यही हो त सत्य? होइन। राष्ट्रिय स्वतन्त्र पार्टीका हकमा त झन् बिल्कुल हुँदै होइन। अघिल्लो संसदमा मैले प्रधानमन्त्रीका रूपमा पनि र प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा पनि राष्ट्रपासँग दह्रो सहकार्य गरेको थिएँ। दह्रो सहकार्य सरकारमा हामीले सुशासनका माध्यमबाट लोकतन्त्रको राम्रो सर्भिसिङ शुरू गरेका थियौं। सेवा प्रवाहको सरलीकरण र मेरिटोक्रेसीमा जोड दिएका थियौं। ललिता निवासको विस्तृत अनुसन्धान र जग्गा फिर्तीको प्रक्रियादेखि भूटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धानबाट हामीले विधिको शासन अगाडि बढाउने ठूलो जमर्को गरेका थियौं। कानूनमाथि नै शासन गरिरहेका देशका सबैभन्दा ठूला माफियासँग हामी निरन्तरका साथ लडिरहेका थियौं। पछि तीनै तत्वहरूले देशको पहिलो र दोस्रो दल मिलाए र प्रतिपक्षका रूपमा हाम्रो संख्या सानो हुन गयो। तर त्यो सानो संख्याले दुई तिहाईको विशाल सत्तापक्षका हरेक व्यथितिका विरूद्ध लडि नै रह्यो। दुई तिहाईको अहंकारको हामीले प्रतिरोध गरि नै रह्यौं। यो पृष्ठभूमिमा सबै उस्तै हुन् भन्ने भाष्य बिल्कुल गलत छ र म यो सम्मानित सदनको अगाडि त्यसलाई पूरै खारेज गर्न चाहन्छु। पुराना र नयाँ भनेर बनाइएको भाष्य सानो हुन गयो, तर त्यो सानो संख्याले दुई तिहाईको विशाल सत्तापक्षका हरेक व्यथितिका विरूद्ध लडि नै रह्यो।

राजनैतिक समाजशास्त्रीय दृष्टिले पनि बिल्कुल बेठिक छ। सवाल पुराना र नयाँको होइन, सवाल सही र गलतको हो। पुराना नयाँको भाष्यले परिवार, समाज र राजनीतिलाई नै विभाजन गर्नेतिर अग्रसर हुन्छ। मानौ पुराना जति सबै राम्रा या नराम्रा, मानौ नयाँ जति सबै राम्रा या नराम्रा भनियो भने हर ठाउँमा विभाजनको आधार खडा हुन्छ। सही र गलतको बहस गर्न थालियो भने त्यसले त्यो बहसले एउटा नयाँ गति प्रदान गर्छ, रूपान्तरण सहितको नयाँ एकताको आधार खडा गर्छ। त्यसकारण म तपाईँ सबै मान्य सदस्यहरूलाई यो बहसको भाष्य बदलेर सही र गलतको बीचको बहसमा बदल्न विशेष आग्रह गर्न चाहन्छु। सभामुख महोदय, अब म सरकारका एक महिनाका निर्णय र कार्यशैली बारे केही आलोचनात्मक टिप्पणी गर्न चाहन्छु। एक, सरकारले संविधान संशोधनको लागि छलफल सुरु गर्न खोजेको हो भने 10 वर्षपछि संविधानको समीक्षा संविधानमै उल्लेख छ, तर प्रष्ट हुनुपर्ने कुरा के छ भने कसका लागि संशोधन, केका लागि संशोधन, केमा संशोधन। हामी छलफलका लागि तयार छौं, तर पारदर्शिताका साथ संविधान संशोधन गरौं, तर त्यो संशोधनले राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनता, नेपाली जनताको आत्मसम्मान र आत्मनिर्णयको अधिकार अझ मजबूत बनोस्। संविधान संशोधन गरौं, तर त्यो संशोधनले लोकतन्त्रलाई अझ सुदृढ गरोस्। संविधान संशोधन गरौं जसले सीमान्त वर्ग र क्षेत्रको प्रतिनिधित्व अझ विस्तारित होस्। संविधान संशोधन एकदमै संवेदनशील र गम्भीर विषय हो, यसमा हल्का ढंगले लिने गल्ती हामी कसैले पनि गर्नु हुँदैन। यसले ठूलो विवेक, संयम र छलफलको माग गर्दछ। कृपया यसलाई त्यही रूपमा आत्मसात गर्न म सरकारसँग र सबै मान्य सदस्यहरूसँग पनि हार्दिक आग्रह गर्दछु। 2, नीति तथा कार्यक्रममा जसरी दलित, महिला, जनजाति, मधेसी, थारू, उपेक्षित, उत्पीडित वर्ग, समुदाय र क्षेत्रलाई उपेक्षा गरिएको छ, सरकारका पछिल्ला गतिविधि हेर्दा त्यो अस्वाभाविक जस्तो देखिन छोडेको छ। हामीले क्रान्तिका उपलब्धिमा गर्व गरिरहँदा आज क्रान्तिको मुख्य आधार रहेको त्यही वर्ग भारी जनादेश प्राप्त सरकारको निशानामा परेको त होइन? गम्भीर प्रश्न जनताको मनमा उब्जिएकै छ। हिजो निरंकुश राज्य सत्ताले हात्ती लगाएर गरीब सुकुम्बासीका छाप्रा भत्काउने गर्दथ्यो, बस्तीहरूमा आगो लगाउने गरिन्थ्यो। आज लोकतन्त्रमा जनताका घर बस्ती भत्काइएका छन्, लालाबालाहरूको बिचल्ली बनाइएको छ। झरीमा रुझ्दै साना नानीहरू, ओत लागिरहेका, बेहोश भएर ढलिरहेका आमालाई हेरेर चिच्याउँदै गरेका बच्चाहरूको आर्तनाद र आत्महत्याका भिडियोहरू सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएका दृश्यले हिजो पञ्चायती निरंकुशताले जनतामाथि यही प्रकृतिको दमन गरेको झझल्को दिइरहेको छ। म सरकारसँग आग्रह गर्न चाहन्छु, गरीबहरू समृद्धिका बाधक होइनन्, सुकुम्बासीहरू विकासका अवरोधक होइनन्। बिना कुनै योजना, बिना कुनै पूर्व जानकारी र तयारी जबरजस्ती बस्ती खाली गरेर देशको मुहार फेरिन्न। जसको केही हुन्न उसको सहारा राज्य बन्नुपर्छ भनेर नै नेपाली जनताले लामो लडाई लडेर संविधानमा आवासको अधिकार र गरीबको अधिकार लेख्न सफल भएको हो। जबरजस्ती उठीवास होइन, व्यवस्थित र वैज्ञानिक बाटोबाट भूमिमाथिको स्वामित्व, जीविकोपार्जन तथा बसोबासको ग्यारेन्टी गरेर मात्रै सुकुम्बासी समस्याको हल सम्भव छ। मेरो आग्रह छ, गणतन्त्र ल्याउन सबभन्दा बढी योगदान गर्ने गरीब, मजदूर, किसान, निमुखा वर्गलाई न्याय दिने अब तपाईँहरूको मुख्य जिम्मेवारी बन्नुपर्दछ। तिनीहरूलाई सताउने काम बिल्कुल बन्द गर्नुपर्दछ। जनतालाई उठीवास लगाएर बिचल्ली पारेर लोकतन्त्रको सर्भिसिङ हुनै सक्दैन। यसमा सरकारले गम्भीरतापूर्वक पुनर्विचार गरोस्। म सुझावको रूपमा गम्भीर रूपले यो विषय राख्दैछु। सरकारको रोडम्याप लोकतन्त्रलाई बलियो बनाउने र इतिहासका संघर्ष र संघर्षका पात्रहरूलाई सम्मान गर्ने हुनुपर्दछ।

0: संघर्षका उपलब्धिहरू रक्षा गर्नेतिर सरकारको ध्यान जानुपर्दछ। विद्यार्थी वा निजामती राष्ट्र सेवक वा कुनै पनि नागरिकलाई आफ्नो आवाज उठाउनबाट वञ्चित गरेर लोकतन्त्र बलियो बनाउन सकिँदैन। जयतु संस्कृतम को समयदेखि पछिल्लो जेन्जी आन्दोलनसम्म पनि विद्यार्थीहरूले राजनीतिक परिवर्तनको अग्रभागमा रहँदै आएको इतिहास छ। आज अस्तित्व नै नरहने किसिमले अब तिमीहरूको आवश्यकता छैन भन्यौ भने त्यो केवल विद्यार्थीहरूमाथि मात्रै अन्याय हुने छैन, बरु राजनीतिक इतिहासप्रतिको अपमान र अवमूल्यन हुन जानेछ। विश्वविद्यालयमा मेरिटोक्रेसी र शिक्षा क्षेत्रमा समग्र रूपान्तरण गरौं, मेरो पछिल्लो कार्यकालमा हामीले यसको शुरूआत गरेको पनि हो, तर विद्यार्थी संगठनहरू यसको बाधक हुन् भन्ने चिन्तन गरियो भने त्यो चिन्तन बिल्कुल गलत चिन्तन हो। शैक्षिक क्षेत्रको व्यथिति रोक्न, लोकतन्त्रलाई अझ अग्रगामी दिशामा विकास गर्न विद्यार्थीहरू अवरोध होइन, हाम्रा गतिलाई सहयात्री बन्न सक्छन्। सुधार गर्नुपरे कुरा सुधार गरौं, तर आवाज नै थुन्ने गरी कदम चाल्नु बिल्कुल स्वीकार्य हुन सक्दैन। नेपालको संविधान तथा संयुक्त राष्ट्रसंघको सदस्यका हैसियतले नेपालले गरेका विभिन्न अन्तर्राष्ट्रिय सम्झौताहरूले समेत संगठित हुन पाउने अधिकारको रक्षा गरेको छ। श्रमिकहरूले आफ्नो हितको पैरवी गर्न पाउने व्यवस्थाका पक्षमा विश्वका कुनै पनि सरकारले छेकेबार लगाउने गरेका छैनन्। आधुनिक लोकतन्त्रको मुख्य आत्मा नै ट्रेड युनियनहरू हुन्। लोकतान्त्रिक मूल्यहरूको रक्षा र संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख नेपाल निर्माणका लागि उनीहरूको भूमिका महत्वपूर्ण र अपरिहार्य छ। संसारभरिका क्रान्ति र परिवर्तनका इतिहासहरू श्रमिक आन्दोलनका गाथाले भरिएका छन्। म तपाईँ सबै युवा सांसदहरूलाई यसबारे गम्भीरतापूर्वक अध्ययन गर्न, चिन्तन गर्न र मनन गर्न अनुरोध गर्न चाहन्छु। तर लामो संघर्षबाट प्राप्त अधिकार खोज्ने दिशामा अघि बढ़ियो भने त्यो दुर्भाग्यपूर्ण हुन सक्छ। म अहिले योभन्दा बढ़ी शब्द प्रयोग गर्न चाहन्न। लोकतन्त्रका संस्थाहरूलाई हामीले नष्ट गर्नेतिर होइन, निर्माण गर्नेतिर जोड़ गर्नुपर्छ, सुधार्ने र अझ सशक्त बनाउनेतिर जोड़ गर्नुपर्छ। यही नै लोकतन्त्रको सौन्दर्य पनि हो। विगतमा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उठेको आन्दोलनपछि बनेको सरकारले संविधान प्रदत्त पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन गर्ने काम गर्न खोज्नु पनि विडम्बनापूर्ण हुनेछ। हिजो हामीले बोलेकै भरमा थुनिनु पर्ने परिस्थितिको विरोध गर्यौं, तर आज हामी मीडिया संस्थाहरूलाई नियमन गर्ने, कमजोर गर्ने अभ्यास गर्दै त छैनौं। गम्भीर प्रश्न मानिसहरूको मनमा उठ्न थालिसकेको छ। प्रश्नहरूबाट हामी भागेर होइन, प्रश्नहरूको सही जवाब दिएर मात्रै हामीले लोकतन्त्रलाई सुदृढ गर्न सक्छौं। यसमा पनि हामी सबैको ध्यान गहिरो गरी जान जरूरी छ। मेरो आग्रह छ, संख्याको दम्बमा विधिक मिच्ने काम नहोस्। तपाईहरूलाई जनताले यति बेला विश्वास गरेका छन्, त्यो विश्वास विधि बलियो बनाउनेतर्फ लागोस्। आफैले बोलाएको संसद स्थगित गरेर जनप्रतिनिधिहरूलाई छलेर एकपछि अर्को अध्यादेश मार्फत शासन चलाउन खोज्नु लोकतन्त्रको भावना विपरीत छ भन्ने कुरा हामी सबैले महसुस गर्नै पर्दछ। जसरी प्रतिशोधको गन्ध आउने गरी धरपकड शुरू गर्नुभयो, सरकारको आलोचना गर्नेहरूलाई थुन्ने काम गर्नुभयो, यो लोकतान्त्रिक पद्धति र प्रणालीका लागि स्वीकार्य पनि हुन सक्दैन। यसमा पनि गम्भीर ध्यान जाओस् भन्न चाहन्छु। हिजो पुराना भनिएका दलहरू सबै उस्तै हुन्, सबै खत्तमै छन् भन्ने भाष्य निर्माण गरियो। मैले यसबारे अघि नै भनिसकेँ, तर आज तपाईहरू पनि त्यही स्वेच्छाचारिता, प्रतिशोध, लोकतान्त्रिक मूल्यमा आघात गर्दै संसद छल्ने काम गर्नुभयो भने र सम्पत्ति विवरणबारे जनस्तरबाट प्रश्न उठेपछि त्यसको पारदर्शी जवाब दिनुको सट्टा त्यसबाट पन्छिन खोज्नुभयो भने तपाईहरूले हिजो भन्ने गरेका कुराहरूको औचित्य तपाईँहरूले कसरी पुष्टि गर्न सक्नुहुन्छ मलाई चिन्ता लागेको छ। सीमा क्षेत्रमा आफ्नो दैनिक जोहो गर्न भारतीय भूमिबाट घरायसी प्रयोजनका लागि सामान ल्याउँदा समेत त्यो कार्य सरकारका लागि रस राजस्व छली हुन पुग्यो। तर सीमाबाट हुँदै आएको ठूलो मात्राको तस्करी रोक्ने सरकारको रोडम्याप चाहिँ के हो प्रष्ट हुन सकेन। म सरकारसँग सभामुख महोदय मार्फत विशेष आग्रह गर्न चाहन्छु, तस्करी रोक्ने अरबौं अरबको जो तस्करी सीमा वारपार हुने गरेको छ त्यसलाई रोकौं। 100 रुपियाँको सामान सिमानामा बस्ने गरीब मधेसीहरूले ल्याए भनेर त्यसलाई रोक्न खोज्नु र एउटा चित्र मैले देखेँ, एक दर्जन केरा ल्याउँदा सुरक्षा प्रहरीले तिरो तिर्नु कर तिर्न पर्छ भनेपछि त्यो केरालाई लात्ताले हानेर फालेको दृश्य कम दर्दनाक छैन भन्ने कुरा पनि म भन्न चाहन्छु। के साँझ बिहान छाक टार्न दैनिक जीवन गुजारा गर्न सीमा पारीबाट सामान ल्याएकै कारण नउठेको हो त राजस्व? निमुखा गरीब जनतालाई शास्ति दिएर मात्रै वृद्धि हुन्छ त राजस्व? निमुखा गरीब जनतालाई हामीले सरकारले सार्वजनिक गरेको रोड म्यापको स्वागत गरेका थियौं, म यो कुरा पनि यति बेला भन्न चाहन्छु। सुशासन सामाजिक न्याय र आर्थिक समृद्धि बारे सरकारले विगतका असल अभ्यासहरूको निरन्तरता नयाँ प्रयासहरू गर्न खोजेकोमा हामीले बधाई पनि दिएका छौं। तर सरकार गठन भएको एक महिनामै सरकारको सबभन्दा ठूलो प्रहार गरीब निमुखा जनतामाथि हुन पुगेको छ। तपाईँहरूको नियतमाथि म अहिले शंका गर्दिन, तर परिणाम जे देखिएको छ निमुखाहरू पहिलो प्रहारको निशाना बन्न गएका छन्। यसबारे गम्भीर रूपले विचार गर्न पनि म आग्रह गर्न चाहन्छु। आज प्रधान न्यायाधीश सिफारिश गर्दा विधि प्रक्रिया वरिष्ठता र योग्यतालाई भन्दा आफ्नो स्वार्थलाई महत्व दिइयो भन्ने संवेदनशील प्रश्न जनताको माझमा उठेको छ। पर्याप्त समझदारी र गृह कार्य नगरी गरिएको यो विषयमा सरकारले आफ्नो धारणा सुस्पष्ट रूपमा जनताको बीचमा राख्न सक्नुपर्दछ। म यसलाई पनि एउटा गम्भीर सुझावको रूपमा तपाईँहरूको अगाडि राख्न चाहन्छु। सभामुख महोदय, सम्मान्य राष्ट्रपतिज्यूबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम यस सम्मानित संसदमा प्रस्तुत भइ नै सकेको छ, तर जुन हतारोमा नीति तथा कार्यक्रम प्रस्तुत भएको छ र जुन परिपाटी अवलम्बन गरिएको छ त्यसबाट नीति कार्यक्रम माथिको छलफल सधैं एउटा कर्मकाण्ड जस्तो मात्रै हुने गरेको छ। माननीय सदस्यहरूलाई स्मरण नै होला, मैले आफ्नो पछिल्लो कार्यकालमा नीति तथा कार्यक्रममाथि समावेशी र पर्याप्त छलफल गर्ने विधि र परिपाटी शुरू गर्न थालेको थिएँ। नीति कार्यक्रम र बजेट कार्यतालिकामा परिवर्तन गरी कार्यतालिकामा नै परिवर्तन गरी नीति कार्यक्रममाथि सबै पक्षसँग व्यापक छलफल गर्ने, माननीय सांसदहरूका सुझाव समेतका आधारमा नीति कार्यक्रममा परिमार्जन गरेर मात्रै बजेटले त्यसलाई समर्थन गर्ने गरी अभ्यास शुरू गरिएको थियो। त्यसो हुन सकेको भए नीति तथा कार्यक्रम कर्मकाण्डी बन्ने थिएन। वास्तविक अर्थमा लोकतान्त्रिक विधिद्वारा हामी सबैको सामूहिक विधि र विवेकको केन्द्रीकृत अभिव्यक्तिका रूपमा त्यो प्रकट हुन सक्दथ्यो। विडम्बना वर्तमान सरकारले त सीमित छलफललाई समेत झन खुम्च्यायो। हाम्रो अहिलेको आवश्यकता धेरै नीतिहरूमा क्रम भंग गर्ने आवश्यकता हो। तदर्थवादी परिपाटीले हामीले जति नारा दिए पनि नयाँ परिपाटीको विकास गर्न सक्दैनौ। यसमा पनि गम्भीर बन्न म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु। सरकार गठन भएपछि सरकारले आफ्नो रोडम्याप सार्वजनिक गरेको थियो। विगतका कतिपय असल अभ्यास समेत समेटेको उक्त रोडम्यापका केही विषयलाई मैले अघि नै भने हामीले स्वागत पनि गरेका थियौं, तर विडम्बना सरकारको नीति तथा कार्यक्रमले भने सत्तारूढ दलको आफ्नै घोषणा पत्र, सरकारले तयार पारेको आफ्नै रोडम्याप र राष्ट्रिय संकल्प पत्र वा प्रतिबद्धता पत्रको स्प्रिट समात्न सकेको देखिएन। यसले हाम्रा सामु विद्यमान समस्याहरूको सही पहिचान विश्लेषण र सोको सम्बोधन गर्न जुन गम्भीरता र स्पष्टता बोक्नु पर्थ्यो त्यो पनि देखिएन। हरेक वर्ष सुनिने उही कुराहरू फेरि दोहोऱ्याएर हाम्रो सामु रहेका आर्थिक तथा सामाजिक समस्याहरू हल हुन सक्दैन। मैले नीति कार्यक्रम सुन्दै जाँदा कतिपय त अघिल्लो पटकका कपी पेस्ट गरे हो कि जस्तो पनि भान हुन्थ्यो। यो तरिकाले तपाईँहरूमा जुन जोश उत्साह र तपाईँहरूलाई जो जनसमर्थन छ त्यसको असली परिणाम निकाल्ने ढंगले जान सम्भव हुन्छ जस्तो मलाई लागेको छैन। संरचनागत पक्षहरूलाई सम्बोधन नगरी तीव्रतर आर्थिक विकासका लागि नयाँ प्राथमिकता र सम्भावनाहरूको पहिचान नगरी यथास्थितिका नीति तथा कार्यक्रमले न त आर्थिक वृद्धि सम्भव छ न त लगानी मैत्री वातावरण नै बनाउन सकिन्छ। नयाँ चरणको आर्थिक सुधारको विषय नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ तर त्यसलाई समर्थन गर्ने रणनीतिक आधार र कार्यक्रमहरू भने नीति कार्यक्रममा देखिँदैन। 7% आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नका लागि उत्पादन र उत्पादकत्व रोजगारी लगायतका क्षेत्रमा सरकारको नीति तथा स्पष्ट कार्यक्रम आउनु पर्थ्यो तर विषयगत तथा क्षेत्रगत रूपमा भने नीति तथा कार्यक्रमहरू निरन्तर प्रस्तुत भइरहने विषय मात्रै समेटिएका छन्। राजनैतिक अधिकार प्राप्त गर्न सुशासन कायम गर्न र सामाजिक न्यायको स्थापनाको लागि सबभन्दा पहिलो शर्त भनेकै हाम्रो आर्थिक प्रणालीमा आमूल परिवर्तन हो। अहिलेकै आर्थिक प्रणालीले हाम्रा संरचनागत समस्या हल गर्न सक्दैन। यस दिशामा सरकारले पर्याप्त गृह कार्य गर्नु पर्थ्यो तर त्यो अवसर अहिले गुमेको जस्तो महसुस हुन्छ। सरकार गठन भएपछि सत्तारूढ़ दलका सभापति तथा माननीय रवि लामिछानेले यसै रोस्टमबाट सम्पूर्ण दलित समुदायमाथि राज्यका तर्फबाट क्षमा माग्नुभयो। यो ठूलो कुरा थियो तर त्यो क्षमा सरकारका नीति कार्यक्रममा चाहिँ कतै कहीँ प्रकट भएको देखिएन। दलित समुदायका सवालमा सरकारका विगतका यथास्थितिवादी सरकार भन्दा पनि पछि परेको अनुभूत हुन्छ। नीति तथा कार्यक्रमले दलित समुदायका लागि विशेषाधिकारको नीति लागू गर्न अधिकार सम्पन्न दलित विकास प्राधिकरणको आवश्यकतालाई सम्बोधन गर्न सकेको छैन न त दलित समुदायका रैथाने सिपको प्रवर्धन मार्फत उद्यमशीलता तथा अन्य विशिष्ट समस्याहरू सम्बोधन गर्ने कार्यक्रम नै समेट्न सकेको छ। विडम्बना भनौं जुन मधेसी जनताको सपनाहरूको जगमा यो सरकार बनेको छ, जुन मधेसी जनताले आफ्नै समुदायको व्यक्तिलाई प्रधानमन्त्री बनाउने अवसरको रूपमा लिए र मधेसी जनताको बारेमा सिंह लिए र अत्यधिक मत दिए, आज ती मधेसी जनताको बारेमा सिंगो नीति तथा कार्यक्रम मौन छ। एउटा मात्रै वाक्य छ, तराई मधेस क्षेत्रको सिंचाईमा सुधार गरिनेछ। यो बाहेक मधेसी जनताको सामाजिक सांस्कृतिक तथा आर्थिक समृद्धि र पहिचानको विशिष्टतालाई सम्बोधन गर्ने कुनै पनि बुँदा नीति तथा कार्यक्रममा नहुनु मधेसले समग्र आर्थिक रूपान्तरण खोजेको छ, सामाजिक परिवर्तन खोजेको, सांस्कृतिक पहिचान खोजेको छ तर सरकारको दस्तावेजमा सिंगो मधेस नै हराएको छ। यो त विडम्बना नै भन्नुपर्छ। मधेसी जनताका समस्या हराएका छन्, यो दुःखद छ। सरकारको 46 पृष्ठको नीति तथा कार्यक्रमले निजामती राष्ट्र सेवकहरूलाई नियमन र नियन्त्रण गर्ने विषय प्राथमिकतामा राख्यो तर दलित मिटर ब्याज पीड़ित उपेक्षित उत्पीड़ित गरीब जनजाति सीमान्तकृत वर्ग र समुदायका मुद्दाहरू देख्न सकेन। त्यस्तै मानव विकास सूचकांकमा सबभन्दा पछाडि परेको कर्णाली तथा सुदूरपश्चिम प्रदेशबारे नीति तथा कार्यक्रममा मौनता देखिनु गरीब र पछेडिएका जनताका पक्षमा सरकार नरहेको हो भन्ने सन्देश गइरहेको छ। म तपाईँहरू सबैलाई यो विषयमा गम्भीर रूपले विचार गर्न अनुरोध गर्न चाहन्छु। सभामुख महोदय, डिजिटलाइजेशनको सन्दर्भमा नीति तथा कार्यक्रमले कैयौं पक्षहरू बलियोसँग सम्बोधन गरेकोमा सरकारलाई म धन्यवाद पनि भन्न चाहन्छु। मेरै कार्यकालमा सूचना तथा प्रविधिलाई रणनीतिक प्राथमिकतामा राखेर आईटी दशकको घोषणाका साथै सार्वजनिक सेवा प्रवाहलाई पूर्ण डिजिटलाइजेशन गर्नका लागि तयार भएको तर कार्यान्वयन नसकेको ई गभर्नेन्स ब्लू प्रिन्टको कार्यान्वयन एकद्वार सेवा प्रणाली हरेक सार्वजनिक सेवालाई डिजिटल प्रणाली मार्फत प्रवाह गर्ने विषयहरू स्वागतयोग्य छन् तर आर्थिक रूपान्तरण तथा सामाजिक न्यायका महत्वपूर्ण विषयहरू स्पष्ट नहुँदा यी विषयहरूले सरकारले दावी गरेकै स्पिरिट समात्न नसक्दा एकाङ्गी रूपमा विकास हुने डिजिटल प्रणालीले डिजिटल डिभाइड मात्र बनाउँछ। डिजिटलाइजेशन र उत्पादन तथा उत्पादकत्व वृद्धि, डिजिटलाइजेशन र सामाजिक न्याय समानान्तर रूपमा विकास गर्न सके मात्र यसले सही परिणाम दिन सक्दछ। मैले सरकारको आलोचना गर्ने आशयमा यी विषयहरू उल्लेख गरेको होइन, म यो पनि विशेष रूपले भन्न चाहन्छु। तर जनताको सरकारप्रति जुन अपेक्षा छ, धेरै ठूलो अपेक्षा छ तपाईँहरूप्रति, त्यो अनुरूप नीति तथा कार्यक्रम आउनुको साटो मन्त्रालयका नियमित कार्यक्रमहरूको सार संग्रहका रूपमा यो प्रस्तुत भएकोमा मेरो चिन्ता हो। म यो विषयलाई गम्भीरतापूर्वक अध्ययन गर्न, विगतका नीति कार्यक्रमहरूको आलोकमा यसको तुलनात्मक अध्ययन गर्न र वर्तमान विशिष्टतामा जनताका आकांक्षा सम्बोधन गर्ने गरी यसलाई परिमार्जन गर्न सबै मान्य सदस्यहरूलाई विशेष आग्रह गर्दछु। सभामुख महोदय, राजनैतिक यात्राको अत्यन्त उतार चढावपूर्ण हाम्रो अनुभवले, मेरो आफ्नै अनुभवले पनि भन्छ कि हार सहन जति कठिन छ, जीत पचाउन त्योभन्दा कठिन हुन्छ। तपाईँहरू जस्तै 64 सालमा धेरै मत ल्याएर भाँडोमा न भुइँमा भएको पार्टीको नेता मै पनि मै हो। तपाईँहरू त्यस्तै हुनुहुन्छ कि भन्ने चिन्ता, त्यस्तो नभइदिए हुन्थ्यो भन्ने छ मलाई। हार सहन जति गाह्रो हुन्छ, जीत पचाउन त्योभन्दा गाह्रो हुन्छ। यो संसदमा राष्ट्रपतिसँग करिब 2/3 विशाल बहुमत छ। यो विशाल बहुमतलाई जनताको विशाल जिम्मेवारीका रूपमा ह्यान्डल गर्नुपर्दछ। यसलाई अहंकारको मलखात बन्न दिनु हुँदैन। नेकपाका रूपमा हामी यही संसदमा करिब तपाईँहरूकै साइजमा, 2/3 साइजमा थियौं केही समय पहिले। जनताको त्यो विश्वास हामीले आफ्नै कमजोरीको कारण बचाउन सकेनौं। इतिहास र अनुभवले साबित के गरेको छ त, संख्या भन्ने कहिल्यै स्थायी हुँदैन। ढुक्क हुनुहोस्, थाहै हुँदैन यो संख्या। र जनताको समर्थन पनि निशर्त हुँदैन, सशर्त हुन्छ। उनले सोचे जस्तो भएन भने भोलिपल्टै त्यो हामीबाट सिक्नुहोस्, इतिहासबाट सिक्नुहोस्। यो सम्मानित संसद लोकतन्त्रको आधार स्तम्भ मात्र होइन, नागरिक सम्प्रभुताको सबभन्दा ठूलो प्रयोग स्थल पनि हो। यहाँ निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासले प्राथमिकता पाउनु पर्दछ। हाम्रो भूराजनैतिक अवस्थितिले ठूलो विवेक र संयमको माग गर्दछ, संयमको माग गर्दछ। संसदको मर्यादा, गरिमा र भूमिकालाई सुदृढ गरेर मात्रै हामीले अगाडि जान सक्दछौं। हिजोको जे गतिविधि देखियो, अघि नै प्रमुख प्रतिपक्षी दलको नेताले जे कुरा राख्नुभयो म त्यसलाई समर्थन गर्दै, प्रधानमन्त्रीजीले केही निश्चित मर्यादा पालन नगर्ने हो भने संसदको गरिमा रहन सक्दैन। यसमा हामी सबैको ध्यान जाओस्, हामी सबैको भविष्य जोडिएको छ प्रधानमन्त्रीका कार्यशैलीमा। राष्ट्रिय स्वाधीनताको रक्षा र सुदृढीकरणको प्रश्न हामी नेपालीको लागि आज सर्वाधिक संवेदनशील र महत्वपूर्ण प्रश्नको रूपमा उभिएको छ। म अहिले धेरै कुरा भन्न चाहन्न। हाम्रो भूराजनीतिक अवस्थितिका कारण विभिन्न शक्ति केन्द्रहरूका दबाव र हस्तक्षेप दिन प्रतिदिन बढ्दै गएका छन्। साथै हाम्रो प्राकृतिक स्रोत साधन, जसमा युरेनियम जस्तो बहुमूल्य खनिज पदार्थ पनि पर्दछ, तिनमा आफ्नो नियन्त्रणका लागि समेत शक्ति केन्द्रहरू आफ्नै ढंगले लागिरहेका समाचारहरू पनि आइ नै रहेका छन्। यस्तो संवेदनशील परिस्थितिमा सम्पूर्ण देशभक्त नेपालीहरू आफ्नो राष्ट्रिय हित, राष्ट्रिय आत्मसम्मान र संसाधनको रक्षा गर्न एकजुट हुनुपर्ने ऐतिहासिक आवश्यकता बन्न गएको छ। विपक्षी दलका रूपमा हामी तपाईँहरूको कमजोरीको प्रतीक्षामा छैनौं। मैले अलिकति आलोचनात्मक टिप्पणी गरे पनि तपाईँहरूले बुझ्नुभयो नै होला मेरो नकारात्मक भावबाट भन्दा सुझावको रूपमा। फेरि हामीले विगतमा गरे जस्तो तपाईँहरूले पनि नगर्नुहोस् भन्ने हिसाबले हिजोको दुई तिहाईले जे भोग्नु पर्यो फेरि यो दुई तिहाईले पनि त्यही भोग्नु नपरोस् भन्ने हिसाबले मैले जोड दिएर यो कुरा राखिराखेको छु। त्यसकारण विपक्षी दलका रूपमा हामी तपाईँहरूको कमजोरी भइदिएको होस् भनेर त्यसको प्रतीक्षा गरिरहेका छैनौं। जनताले सुम्पेको जिम्मेवारी पूरा गर्नुहोस्, हाम्रो साथ समर्थन रहनेछ। राष्ट्र निर्माण सामूहिकताबाट मात्र सम्भव छ। सरकार र संसदका सबै सदस्यहरूलाई सफल कार्यकालको हार्दिक शुभकामना सहित म विदा हुन्छु। धन्यवाद, अभिवादन।
1: मान्य सदस्यहरू, दलीय आधारमा बोल्नका लागि मान्य सदस्यहरूको नाम प्राप्त हुन आएको छ। म उहाँहरूलाई बोल्न समय दिन्छु। सर्वप्रथम माननीय सदस्य गणेश पराजुलीलाई बोल्न समय दिन्छु। समय 25 मिनट।

0: सम्माननीय सभामुख महोदय, दलीय आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट यहाँ पार्टीका धारणा र आफ्ना विचार राख्नको लागि समय उपलब्ध गराउनु भएकोमा हार्दिक आभार व्यक्त गर्दछु। म विगतलाई सम्झिन्छु, 2079 साललाई सम्झिन्छु, अनि त्यतिखेर भर्खर संसदीय अभ्यासमा हामी छिर्दै गर्दाखेरि तत्कालीन अवस्थामै सरकारको साझेदारी भएर हामी छिर्नु परेको थियो। त्यतिखेर पनि शिक्षा मन्त्रालय सम्हाल्दै गर्दाखेरि विगतमा कहिल्यै पूरा गर्न नसकेको शैक्षिक सत्र सुरु हुँदै गर्दाखेरि विद्यालयमा कहिल्यै पाठ्यपुस्तक पुर्याउन नसकेको तितो अवस्था सम्झिन्छु। र आज त्यो दिन फर्केर हेर्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकै तर्फबाट त्यो प्रयास गर्दै गर्दा, तत्कालीन शिक्षा मन्त्रीले प्रयास गर्दै गर्दा आज विद्यालयमा समयमै पाठ्यपुस्तक सामग्री पुग्न सकेका छन्। र आज गर्दा के हुँदैन रहेछ? थोरै प्रयासले परिवर्तन सम्भव हुँदो रहेछ त? यो भाषणमा होइन सम्माननीय सभामुख महोदय, राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार सम्हाल्न थालिसकेपछि व्यवहारमा उतार्न सुरु गरेको छ। यसी परीक्षाको नतिजा इतिहासलाई फर्केर हेर्दै गर्दा 2.5-3 महिनाभन्दा अगाडि कहिल्यै प्राप्त भएको थिएन, तर 1 महिनामै यो नतिजा प्रकाशित गर्न सकिँदो रहेछ त। सानो प्रयासले पनि त परिवर्तन सम्भव हुँदो रहेछ। त्यसकारण हिजो मात्रै 1 महिनाभित्रै एसीईको नतिजा प्रकाशित गर्नको लागि अहम भूमिका खेल्ने सरकार र शिक्षा मन्त्रालय शिक्षा मन्त्रीज्यूलाई म विशेष आभार प्रकट गर्दछु। 5,12,421 विद्यार्थीहरूले फारम भर्नुभएको थियो र त्यसमा धेरैजना उत्तीर्ण हुनुभएको छ र केही अनुत्तीर्ण पनि हुनुभएको छ। जीवनमा सधैँभरि सफलता मात्र प्राप्त हुन्छ भने हुँदैन, तर असफलता पनि सफलताको लागि अर्को एउटा महत्वपूर्ण लेसन हो। यो एसी परीक्षामा सफलता प्राप्त गर्ने सम्पूर्ण नौजवान भाइ बहिनीहरूलाई उज्जवल भविष्यको लागि हार्दिक कामना व्यक्त गर्दछु, शुभकामना व्यक्त गर्दछु। र जो विद्यार्थी अनुत्तीर्ण हुनुभएको छ, यहाँहरू पनि हरेस नखाइकन आगामी दिनमा फेरि अर्को मौका परीक्षाको तयारीको लागि रहनको लागि पनि अनुरोध गर्दै म विषयवस्तुमा प्रवेश गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, राष्ट्रिय स्वतन्त्र पार्टी गत निर्वाचनमा होमिनुभन्दा अगाडि 5 बुदामा करारनामा गरेर जनता माझ पुगेको थियो र 100 बुदामा बाचा पत्र बनाएर जनता माझ पुगेको थियो। जनता माझ पुग्दै गर्दा अघिल्लो 32 महिनाको संसदीय अभ्यासमा राष्ट्रिय स्वतन्त्र पार्टीले खेलेका भूमिका, संसदलाई चलायमान बनाउँदै गर्दाखेरि आम जनताप्रति पलाएको विश्वास भरोसा र सभापति रविलाम छानीज्यूको दृढ संकल्प, वरिष्ठ नेता अहिलेका सम्माननीय प्रधानमन्त्रीज्यू र उहाँहरूको कार्यशैली, यी सबै आधारभूत कारणहरूले गर्दाखेरि जनतामा विश्वास पलाउन सफल भयो र राष्ट्रिय स्वतन्त्र पार्टीले 2/3 झन्नै प्राप्त गर्दै यतिखेर यो देशको राजनीतिक बागडोर मात्र होइन राज्यको सम्पूर्ण बागडोर सम्हालेर अगाडि बढ्दैछ। हामीले हाम्रा वाचापत्रका मात्र कुरा गरेनौ सम्माननीय सभामुख महोदय, हामीले त प्रतिपक्षका वाचापत्रका पनि कुरा गर्यौं। एकचोटि प्रतिपक्षमा रहनुहुने क्रान्तिकारी मान्यज्यूहरूलाई म फर्केर हेर्न र एकचोटि आफ्ना अग्र नेतृत्वहरूलाई सोधिनको लागि सम्माननीय सदन मार्फत आग्रह गर्न चाहन्छु। निर्वाचनको बेलामा त तयार गरिने ती वाचापत्रहरू निर्वाचन सम्पन्न हुने बित्तिकै कहाँ फाँकिन्थ्यो होला, र जनतालाई गरेका ती वाचाहरू विगतको 37 वर्षमा कति पूरा गरियो र ती आफैले लेखेका वाचापत्रहरू हेरेर कतिचोटि जनता माझ पुग्यो होला। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रण गरेको छ यो वाचापत्र, आफूले तय गरेका 100 बुदामा वाचापत्र, यहाँहरूले पनि तयार गरेका ती वाचापत्रहरू, जनता माझ बाँडेका ती आश्वासनहरू अब यो सरकारले ओन गर्छ भनेर 100 कार्यदेश तयार पारेर सरकारले पनि आफ्नो कामकाजलाई अगाडि बढाएको कुरा यहाँलाई अवगत गराउन चाहन्छु। हिजो मात्र यस सम्मानित सदनमा सम्माननीय राष्ट्रपतिज्यूले निजता कार्यक्रम प्रस्तुत गर्नुभयो। म योभन्दा अगाडि पूर्व प्रधानमन्त्रीज्यूले यस रोस्टरमा उभिएर हामीलाई थुप्रै ज्ञानका कुराहरू बाँड्दै गर्दा, आफ्ना अनुभूतिका कुरा बाँड्दै गर्दा यहाँहरूप्रति हामी कृतज्ञ छौं। यहाँहरूले गरेको त्याग, बलिदान, समर्पण, आन्दोलन र बलिदानी, सम्पूर्ण अग्रज नेतृत्वले गरेको बलिदानीप्रति हामी सधैँ कृतज्ञ छौं। व्यवस्था परिवर्तनप्रति बगाएको रगत र यहाँले गरेको त्याग हामी सधैँ सम्झिरहनेछौं। र यो पुस्ताले अब श्री बलिदान त्यागबाट प्राप्त भएको व्यवस्था परिवर्तनमा मात्र अल्झिरहन नसक्ने र संसारको त्यो समृद्धि प्राप्तिको सबै चरम सीमाहरू संसारले पार गर्दै गर्दाखेरि यो राष्ट्रले तिनै राजनीतिक दलहरूले व्यवस्था परिवर्तन गरेको ब्याज मात्र खाइरहने र जनतालाई त्यही पुरानै अवस्थामा राखिरहने अवस्थाबाट अब यो पुस्ता उन्मुक्ति चाहन्छ। पूर्व प्रधानमन्त्रीज्यूले थुप्रै कुरामा टिप्पणी गर्नुभएको छ नीतिथा कार्यक्रममा, यस विषयमा भोलि सैद्धान्तिक रूपमा छलफल हुने नै छ र अर्थमन्त्रीज्यूले विस्तृत रूपमा यसको जवाब पनि दिनुहुने नै छ। तर म केही बुदाहरू यहाँ स्मरण गराउन चाहन्छु। 100 बुदामा सार्वजनिक भएको नीतिथा कार्यक्रममा गुणस्तरीय विकास, सड़क सञ्जाल, औद्योगिक प्रबन्धन, कृषि उद्योग, उद्यमशीलता, श्रम र रोजगार सृजना, डायस्पोरालाई मातृभूमिसँग जोड्ने कार्यक्रम, आईटीलाई इण्डस्ट्रियलाइज गर्ने र डिजिटलाइजेसन गर्ने सपना, शिक्षाको गुणस्तर सुधार गर्ने सपना सँगसँगै बाँड्दै गर्दाखेरि प्रतिपक्षी दलका नेताले केही टिप्पणी गर्नुभएको थियो। यसमा पूर्व प्रधानमन्त्रीजीले पनि केही टिप्पणी गर्नुभएको थियो। म यहाँहरूलाई के अनुरोध गर्न चाहन्छु भने यही त फरक छ पुस्तान्तरण पछि सोचमा भएको परिवर्तन। जसरी यहाँले सोच्नुहुन्थ्यो त्यसरी यो पुस्ताले अब सोच्न सक्दैन। यहाँहरूले आफ्नो दलका कार्यकर्ता उत्पादन गर्ने ठाउँ बनाउने प्रयास गर्नुभयो विद्यालयलाई, शिक्षा क्षेत्रलाई, तर अब यो जेनेरेसनले राष्ट्र निर्माण गर्ने सक्षम नागरिक उत्पादन गर्न चाहन्छ। र यो सरकारले आफ्नो नीतिथा कार्यक्रम मार्फत दलीयकरण हुने सबै क्षेत्रबाट दलीयकरण हटाएर सक्षम नागरिक र नागरिकलाई सेवा दिन सक्ने त्यो ब्युरोक्रेसी बनाउन चाहन्छ। त्यसकारण अब त्यो दलका कार्यकर्ता बनाउने सपना देखेर सबै ठाउँमा दलीयकरण गर्ने त्यो सपनालाई दृश्य दिनको लागि म अनुरोध गर्न चाहन्छु र यो पुस्ताले देखेको सपनालाई आत्मसात गर्नको लागि म अनुरोध गर्न चाहन्छु। सार्वजनिक निजी र साझेदारी मार्फत औद्योगिकरण गर्ने सपना देखेको छ। ट्रेडिसनल डिप्लोमेसीलाई अब छोडेर इकोनोमिक डिप्लोमेसीमा डिपार्चर गर्दैछ यो सरकारले। सुशासन प्रवाह गर्ने र सेवा प्रवाह गर्न सबै निकायलाई दलीयकरणबाट उन्मुक्ति दिने कुराको त बाछा नै गरिसकेको छ, शुरूआत पनि गरिसकेको छ। 5 बुधे करारनामामा हामीले 1 भनेका छौँ सुशासन, र सुशासनको जगमा उभिँदै गर्दाखेरि यहाँहरूले स्थापना गरेको यो व्यवस्थामै रहेर यो व्यवस्थाको उन्नत अभ्यास गरेर सुशासन कायम गर्छौँ भनेर वाचा गरेका थियौँ। यसको अभ्यास सरकारले शुरू गरेको कुरा यहाँले अनुभूति गरिराख्नु भएको छ। सार्वजनिक खरिद ऐनलाई सुधार गर्ने, राष्ट्रिय परिचय पत्र एनआईडी मार्फत एकीकृत रियल टाइम डेटा भेरिफिकेसन सेवा सुचारू गर्ने र सुशासन प्रवाह गर्ने कुराको त वाचा गरेकै छ। कैयौं कुराहरू छुटेका भनेर यहाँहरूले खबरदारी गर्दै गर्दाखेरि ती त्यस्ता केही कुराहरू छुटेका रहेछन् र राष्ट्र निर्माण प्रक्रियामा जनताको पक्षमा समेटिनु पर्ने रहेछन् भने यो सरकार त्यस्ता कुराहरू समेट्नको लागि पनि पछि पर्दैन। यहाँहरूको रचनात्मक सुझावको लागि सधैँ अपेक्षा गर्छ। त्यसकारण त यहाँहरू अनुभवले खारिएको हुनुहुन्छ। हामी नैतिक स्वच्छ नैतिक धरातल र दृढ इच्छा शक्ति लिएर आएका छौं। यो पुस्ताको ज्ञान र यहाँहरूको अनुभव सँगसँगै मिलाएर देश निर्माण गर्ने पाटोमा अगाडि बढ्न अब किन हिचकिचाउने? सामान्य सभामुख महोदय, सबैभन्दा महत्वपूर्ण विषय त संविधानले प्रदत्त गरेको मौलिक हक र मौलिक हकको धारा 40 सुनिश्चित गरेको भूमिहीन र दलितको लागि जमिनको हक, भूमिहीन दलित मात्र होइन स्वभाषी, सुकुम्बासी, अभिवृष्टि बसोबासी र सम्पूर्ण भूमिहीन नेपाली नागरिकलाई एकचोटि भूमि माथिको अधिकार सिर्जना गर्न सक्ने थियो। संविधान यहाँले नै तयार पारेको, त्यसको मर्मलाई बुझेर यसको दफा 18 उल्लेखित गरेको छ, सुनिश्चित गरेको छ र संविधानको धारा 40 उपधारा 6 आवासका लागि सुनिश्चितताको विषय जसरी त्यहाँ तय गरिएको छ, मौलिक हकमा तय गरिएको छ, त्यसलाई पनि आत्मसात गर्दै यही निजता कार्यक्रमको बुदा नम्बर 69 एकचोटि हेरिदिन म अनुरोध गर्न चाहन्छु। सरकारले भूमिहीन सुकुम्बासी र नदी किनारमा अव्यवस्थित बसोबास, जोखिमयुक्त बसोबास गरिराख्नु भएकाहरूलाई व्यवस्थित गर्दै गर्दाखेरि यहाँले जुन रोदन देखाउनु भएको छ, जुन विरोधको लागि विरोध प्रकट गर्नुभएको छ, म एकचोटि विगतलाई फर्केर हेर्नको लागि अनुरोध गर्न चाहन्छु। यस सम्मानित सदन मार्फत यहाँलाई अनुरोध गर्न चाहन्छु। 37 राजनीतिक अभ्यासमा यहाँले कति नेपाली जनतालाई भूमिहीन बनाउनुभयो, कति नेपाली जनतालाई सुकुम्बासी बनाउनुभयो र कति नेपाली जनतालाई सार्वजनिक जमिन हडप्न बाध्य बनाउनुभयो। आज पहाड़का ती ठूल्ठूला फाँटहरू, ती सबै पहाड़हरू आज रित्दै गर्दा र त्यहाँ जंगलीकरण हुँदै गर्दाखेरि ती नागरिकलाई बाध्य पारेर शहरका खोला किनारमा ल्याउने काम कसले गरेको हो? विगतको 37 वर्षमा कतिवटा भूमि आयोग बने होलान्, कति नेपाली नागरिक भूमिहीनबाट उन्मुक्ति पाए त? यो प्रश्न आज ती नेपाली जनताले सोधिरहेका छन्। सम्माननीय सभामुख महोदय, प्रतिपक्षी दलका नेता पूर्व प्रधानमन्त्रीज्यू र ठुला दलका विशिष्ट नेताहरू जो आज यस सम्मानित सदनमा उहाँलाई सँगसँगै लिएर अगाडि बढ्न सकेनौ, जनताले त्यो विगतलाई निकै नजिकबाट निहाल्नु भएको हुँदै गर्दाखेरि म उहाँ सबैलाई प्रश्न सोध्न चाहन्छु। राजनीतिक यति हदसम्म दूषित राजनीति गर्नुहुँदैन भन्ने कुरा जनताले बारम्बार खबरदारी गरिरहेका थिए। 2019 सालमा यस संसदमा हामीले पाइला टेक्टै गर्दा यहाँहरूलाई हामीले सचिनु छै, सचिनु भएन भने जनताले सकाउनको लागि अब बेर लगाउँदैन, त्यसको लागि यो पुस्ता अगाडि बढिसकेको छ भनेर हामीलाई त्यतिखेरै खबरदारी गरेका थियौं। तर यहाँहरूले त जनतालाई अझ पनि आँखामा छारो हाल्ने काम गरि नै रहनुभयो। आफ्ना आफूले दलीयकरण गरेका आफ्नै नेता र भरौटेहरू मार्फत ती सोझा सिधा जनतालाई सुकुम्बासी बन्न बाध्य बनाइरहनुभयो। जब जब राज्यले प्रयास गर्थ्यो, जब जब महानगरपालिकाले प्रयास गरेको थियो, कम्तीमा त्यो दलदलबाट, त्यो खोला किनारको त्यो दलदलबाट जीवनको निकै वसन्त त्यहाँ त्यो दुःख कष्ट सहित पार गर्दै गर्दा त्यहाँबाट निकालेर कम्तीमा उहाँहरूको भूमिमाथिको अधिकार सुनिश्चित गर्दै प्रयास गर्दै गर्दाखेरि यहाँले देखाएको हरकत संसारले देखेको छ, नेपाली जनताले देखेको छ। त्यसकारण आज लाज पनि लजाएको छ, यहाँ लुगा लगाएर पनि नाङ्गै हिँडे जस्तो गरी प्रतिपक्षमा रहेर आवाज उठाउँदै गर्दाखेरि जनताले नजिकबाट निहालेका छन्। अलिकति मात्र प्रयास गरिदिनु भएको थियो भनेदेखि विगतको 37 वर्षमा जति नेपाली नागरिकलाई यहाँले भूमिहीन र सुकुम्बासी बनाउनु भयो, ती कुराहरूलाई धेरै अगाडि समाधान गर्न सकिन्थ्यो। यो सरकार निर्माण भएको 100 दिन पनि पुगेको छैन र सरकारले ती साँच्चै वास्तविक भूमिहीनमाथि आशा जगाएको छ, विश्वास जगाएको छ। पूर्व प्रधानमन्त्रीज्यू, यहाँले हामीलाई आफ्नो अनुभव सार्दै गर्दाखेरि, आफ्ना अनुभव बताउँदै गर्दाखेरि हामीलाई जुन मार्गदर्शन गर्नुभएको छ यसप्रति कृतज्ञ छौं। यहाँले भने जस्तै हामी संसदीय अभ्यासमा साँच्चै नयाँ छौं, कहीँ कहीँ त्रुटि पनि भयो होला, कहीँ कहीँ हामीले काम गर्दै गर्दाखेरि केही कुराहरू बिरामी पनि होला। म यहाँलाई स्मरण गराउन चाहन्छु, हामी त्यो स्वच्छ नैतिक धरातल सहित नेपाली जनताको त्यो सपना पूरा गर्ने प्रयासमा लागिपरेका छौं। कुनै कारणवश कहीँ कतै त्रुटि भएका कारण सदन स्थगन गर्नु पर्यो होला, तर त्यहाँ राखेको नियत जनतालाई फेरि पनि न्याय गर्ने नै थियो। 8 अध्यादेश ल्याउँदै गर्दा यति धेरै रोइनु किन? नेपालको राजनीतिक इतिहासमा पहिलोचोटि राष्ट्रिय स्वतन्त्र पार्टीले अध्यादेश ल्याएको हो, त्यसमाथि पनि संविधानले प्रदत्त गरेको सरकारको अचूक हतियार हो। पूर्व प्रधानमन्त्रीज्यू, हामीलाई राम्रोसँग थाहा छ अध्यादेश द्विधारे तरबार हो, तर त्यही अध्यादेश सरकारको अचूक हतियार पनि हो। विगतको 37 वर्षमा तिङतिलो बनाएको नेपालको सबै संरचना, सेवा प्रवाह गर्ने सबै संरचनामा गरिएका दलीकरणको अन्त्य गर्नु थियो। आफ्ना कार्यकर्ता भरौटे र आफूसँग मिलेकाहरूले नेपाली जनतालाई शोषण दमन गरेर त्यो सहकारी मार्फत सबै लुटेका थिए। हुन त त्यो विषयमा म आज धेरै चर्चा गर्न चाहन्न, तर ती नेपाली जनतालाई न्याय दिनुको सट्टामा तपाईँहरूले केसम्म गर्न भ्याउनु भयो भनेर म यस सम्मानित सदनबाट स्मरण गराउन चाहन्न। आज उहाँलाई न्याय दिनु छ, यहाँहरूले नै बारम्बार भन्नुहुन्थ्यो र आँसु पनि बगाएको मैले देखेको थिएँ। वन ऐनका कारण, खरिद ऐनका कारण हामीले विकास अगाडि बढाउन सकेन भनेर बारम्बार भन्नुहुन्थ्यो, तर त्यसलाई संशोधन गर्ने, त्यसलाई सुधार गर्ने प्रयास किन गर्नु भएन विगतको 37 वर्षमा? यो सरकारले अध्यादेश मार्फत भए पनि त्यो प्रयास गरेको छ। अध्यादेश ल्याउनुमा आफैमा गलत हो कि होइन भनेर यहाँले चर्चा गर्दै गर्दाखेरि त्योभन्दा अलिकति अगाडि म जान चाहन्छु। लोकतन्त्रको लागि लडेकाहरूले, व्यवस्था परिवर्तनको लागि आफ्नो जीवन उत्सर्ग गरेकाहरूले संविधानको कुन धारा टेकेर राष्ट्रपतिलाई अध्यादेश रोक्नको लागि यहाँले ज्ञापन पत्र बुझाउनु भयो? कुन धरातलमा उभिएर यहाँहरू लोकतन्त्रको वकालत गर्दै हुनुहुन्छ र आज प्रतिपक्षीको हैसियतमा यहाँले प्रश्न राख्दै गर्दाखेरि जनताले नजिकबाट निहालेका छैनन् होला? र राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट गर्नुभएको यो सरकारले अध्यादेश ल्याउँदै गर्दाखेरि जनहितमा, जनपक्षमा, राष्ट्रहितमा अध्यादेश ल्याएको छ। वन ऐन सुधारणको लागि ल्याएको छ, खरिद ऐन, सार्वजनिक खरिद ऐन सुधारणको लागि ल्याएको छ, सहकारी पीडितलाई न्याय दिनको लागि ल्याएको छ र ती सुकुम्बासी, भूमिहीन, सोबासी र राज्यले आफूले दमन गरेर सुकुम्बासी बन्न बाध्य बनाएकाहरूलाई पनि भूमिमाथिको अधिकार सुनिश्चित गर्नको लागि भूमि ऐन संशोधन गर्नको लागि अध्यादेश ल्याएको छ। यहाँ अपराध कहाँ भयो? यहाँहरू कम्तीमा अध्यादेशको कन्टेन्टमा गइदिनुहोस् न। राष्ट्रिय स्वतन्त्र पार्टीले र यो सरकारले त अध्यादेश ल्याउँदै गर्दाखेरि प्रतिपक्षको दल फुटाउनको लागि त अध्यादेश ल्याएको छैन नि। यहाँलाई चित्त नबुझ्दै गर्दाखेरि प्रतिस्थापन विधेयकमा यहाँहरूले आफ्ना मत राख्न सक्नुहुन्छ। त्यसकारण म यो विषयमा अरू धेरै टिप्पणी गरिरहन, किनकि राजनीतिक इतिहासमा, राजनीतिक अभ्यासमा यहाँले जति भोटो हामीले फटाएकै छैनौ, अनुभवमा पक्कै पनि हामी कच्चा छौ। तर फेरि पनि म यहाँलाई स्मरण गराउन चाहन्छु, यो पुस्ताको नियतमाथि शङ्का नगरिदिनुहोस्। कसैले यो राष्ट्र बनाउन सक्छ भने यो पुस्ताले मात्र बनाउन सक्छ, र नेपाली जनताले देखेको सपना पनि त्यही हो। माननीय सभामुखमा आउँदै पछिल्लो दिनमा न्यायालय, सम्मानित न्यायालयलाई दूषित बनाउनको लागि दलीयकरणबाट, दलको कोटाबाट नियुक्ति भएका न्यायमूर्तिहरूले देखाएको चरित्र देख्दै गर्दाखेरि लाज पनि आफै लजाएको छ। न्यायालयमाथि राष्ट्रले विश्वास कायम गराइराख्नु, नेपाली जनताको विश्वास कायम गराइराख्नु, राज्यका तीनटा महत्वपूर्ण निकाय न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका अन्तर्गत न्यायपालिका जहिले पनि जनतालाई प्रोटेक्ट गर्ने त्यो थारी हुन्छ, र जहिले पनि न्याय सबैको लागि बराबर पहुँच हुन्छ भन्ने कुरालाई लगभग नेपाली जनताले भुल्नुपर्ने अवस्थामा पुर्याउनु कहाँसम्मको लाजमर्दो अवस्था हो। आफ्नो दलबाट कोटामा न्यायाधीश बनाएर अनि त्यसपछि स्वच्छ न्यायको परिकल्पना नेपाली जनताले गरिदिनु, संविधान सभा सदस्य, तत्कालीन संविधान सभा सदस्य, आज एक्टिङ सिजे हुनुहुन्छ, मैले म कानूनको विद्यार्थी होइन तर मलाई के विश्वास छ भने, न्यायालयमाथि के विश्वास छ भने न्यायालयका न्यायमूर्तिहरूको आफ्नै कोड अफ कन्डक्ट हुन्छ। यो नेपालको मात्र अभ्यास होइन, संसारभरिको अभ्यास हो। सम्माननीय सभामुख महोदय, संसारभरिका अभ्यासलाई हेर्दै गर्दा न्यायमूर्ति, प्रधान न्यायाधीशका आफ्नै कोड अफ कन्डक्ट हुन्छन्, र कन्फ्लिक्ट अफ इन्ट्रेस्टसँग जोडिएका र जहाँ ती विषयहरूसँग जोडिएको छन् त्यस्ता भेलाहरूमा, त्यस्ता आयोजनाहरूमा प्रधान न्यायाधीशहरू जानु हुँदैन, जाँदैनन् भन्ने कुरा संसारभरिको अभ्यास हो। तर यतिखेर तपाईँहरूकै दलको कोटाबाट नियुक्त भएर एक्टिङ चिफ जस्टिसको भूमिका निर्वाह गरिराख्नु भयो कि प्रधान न्यायाधीशको भूमिका निर्वाह दावेदारले भूमिका निर्वाह गरेको म हेर्दै गर्दाखेरि म आफै लज्जित भएको छु। स्मरण रहोस्, पछाडि खुकुरी रङको ब्यानरमा रहेर विदेशको चिफ जस्टिसले व्यापारिक घरानाहरूको आयोजनामा पनि पुगेको छ, विवाह भोजमा पनि पुगेको छ, र सड़कबाट दुई तिहाईको सरकारलाई ललकारेको छ। कस्तो न्याय सम्पादनको परिकल्पना गर्नुभएको, म यस सम्मानित सदनमा प्रतिपक्षका वरिष्ठ नेताजीहरूलाई, शीर्षस्थ नेताजीहरूलाई सोध्न चाहन्छु। हुन त राष्ट्रिय स्वतन्त्र पार्टीले अघिल्लो 25 महिनाको संसदीय अभ्यासमा जुन संसदीय भूमिका देखाएको थियो त्यसको अभ्यास गर्दै आफ्ना माननीयजीहरूलाई क्रान्तिकारी बनाउन त यहाँहरूलाई पनि स्वागत छ, तर कम्तीमा त्यो धरातल बिर्सिनु भएन। यो सबै कुरा थिङ्किलो पूर्ण अवस्थामा पुर्याएको र सबै क्षेत्रमा दलीयकरण गरेको र सेवा प्रवाह गरेर न्याय प्रवाह गर्ने यी सबै ठाउँमा दलीयकरण गरेको कारण यो देशमा न्याय कसैले पनि, न्याय आम जनताले पाउन सकेनन्। न्याय त सिर्फ शक्तिशाली वर्गको लागि मात्र भयो, न्याय त सिर्फ धनीहरूको लागि मात्र भयो, न्याय त सिर्फ राजनीतिक शक्ति केन्द्रको लागि मात्र भयो। यो सरकारले प्रत्येक नेपाली नागरिकलाई समान रूपमा न्याय दिनको लागि प्रयास गरिरहेको छ। सभामुख महोदय, यतिखेर सरकारले दक्षिणको सिमानामा केही हदसम्म व्यवस्थित गर्ने प्रयास गरेको छ। विगतको अभ्यासमा यी सम्मानित सदनबाट बनेका कानूनहरू कार्यान्वयन गर्ने प्रयास गरेको छ। पूर्व प्रधानमन्त्रीज्यूले भन्नुभयो हामीलाई त्यस्तो के घाटा लागेको छ र, यतिखेरको जीडीपी झन्झनै 60 खर्बको जीडीपी, यो डलरको एक्सचेन्ज रेट बढेर पुगेको 60 खर्ब हो, 45 बिलियन डलरको जीडीपी हो हाम्रो। यो औपचारिक जीडीपी हो र अनौपचारिक जीडीपी 20 बिलियन डलरको हो, यो भनेको झन्ने झन्ने 25-28 खर्बको अनौपचारिक जीडीपी, यो केले चलिरहेको छ होला? पूर्व प्रधानमन्त्रीजीलाई मैले सोच्न अनुरोध गर्न चाहन्छु, प्रतिपक्षी दलका नेताजीहरूलाई पनि सोच्न अनुरोध गर्न चाहन्छु। अघिल्लो चोटि संसदीय अभ्यासमा रहँदै गर्दा अवलोकनको लागि र अनुगमनको लागि हामीले सीमा क्षेत्रहरूमा गएका थियौं, म सम्बन्धित समितिबाट त्यहाँ गएको थिएँ। हामी सीमा क्षेत्रमा हुने व्यापार, अनियमितता, कालोबजारीको अनुगमन गर्न गएका थियौं। म साथै तितो अनुभूति साझा गर्न चाहन्छु। त्यो सीमा क्षेत्रमा रहेका कस्टम अफिसरहरू, सुरक्षा संयन्त्र, एफएससीआई, सिएनआई, निजी क्षेत्रसँग संयुक्त बैठक गरिसकेपछि वास्तविक समस्या के हो भनेर पहिचान गरेर हामी केही विश्रामको लागि समय पाउँदैथ्यौं। यहाँहरूका राजनीतिक दलबाट प्रतिनिधित्व गर्ने माननीयज्यूहरू सरकारी नम्बर प्लेटको गाडी लिएर पारी सपिङ गर्न जाउन भन्दै हुनुहुन्थ्यो। कस्तो संस्कार सिकाएको हो यो? त्यतिखेरको अनुगमन म आज पनि सम्झिन्छु। पूर्व मेचीदेखि पश्चिम महाकाली हाइवे भन्दा तल्लो भेगमा कहीँ पनि ओरिजिनल बिल चल्दैन भनेर त्यहाँका व्यवसायीले गुनासो गर्दै गर्दा यसको समाधान कसले दिने हो? अनि आज 100 रुपियाँमा केरा ल्याउँदै गर्दाखेरि उसको केरा पनि खुस्कियो भनेर रोइलो गर्दै गर्दाखेरि पूर्व प्रधानमन्त्रीज्यूले र प्रतिपक्षी दलका नेताले यो समाजिक रोशनबाट बोल्दै गर्दाखेरि वास्तविक अवस्था उजागर गर्नु पर्दैन, सम्झिनु पर्दैन होला? त्यहाँ सरकारले स्पष्टसँग भनेको छ, सिमानामा बस्ने जनता चाहे पारीका हुन् चाहे वारीका हुन्, हामीसँग सांस्कृतिक सम्बन्ध छ, चाहे हामीसँग व्यावहारिक सम्बन्ध छ, हामीसँग मरिमरुमा पनि विशेष किसिमको सम्बन्ध छ, विवाहमा पनि विशेष किसिमको सम्बन्ध छ। हाम्रो देशमा मूल्य, सामग्रीको मूल्य सबै आयात हुन्छ, आयात हुँदै गर्दा सामग्रीको मूल्य उच्च हुन्छ किनकि भन्सार तिर्नुपर्छ। तर सीमा क्षेत्रका जनतालाई मरिमरा हुँदै गर्दाखेरि पारीबाट सामान किन्नको लागि त्यहाँको वडा कार्यालयले सिफारिस गरेर उहाँहरूलाई सहुलियत दिने गरेको छ। सुरक्षा संयन्त्र खट्या खटेका सुरक्षा संयन्त्र र त्यहाँका सिडिओ अफिसरहरू जसले के प्रश्नसम्म बुझ्नु भएको छ भने कालो बजारी कसले गर्छ, दलाली कसले गर्छ र को सिधा सिधा जनता हुन्, को यहाँका स्थानीय जनता हुन्, कसले दैनिकी चलाउनको लागि यो वारिपारीका सामग्री खरिद गरेका छन् भनेर उहाँले चिन्न सक्नुहुन्न? मैले अघिदेखि दलीयकरणको प्रश्न उठाइरहेको यही हो। भलै शासन सत्ता यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीले चलाउने प्रयास गरिरहेको छ, तर कर्मचारी संयन्त्र, सुरक्षा संयन्त्र र सबै संयन्त्रहरूमा दलीयकरण कसले गरेको हो र त्यो दलीयकरण गरेका कारण त्यहाँ पनि सुशासन दिन सकेको छैन। स्पष्टसँग सरकारले भनेको छ, सोझा सिधा जनताले आफ्नो व्यवहार चलाउनको लागि गरिने दैनिकी खरिदारी र मरिमरममा गरिने त्यो व्यवहार व्यवस्थापन गर्नको लागि गरिने खरिदारीमा सरकारले रोक लगाउने प्रयास गरेको छैन। सरकारले त कालो बजारी नियन्त्रण गर्नुहोस् भनेको छ। आज एकचोटि त्यहाँका व्यवसायीहरूको आवाज सुनिदिनुहोस् त। इतिहासमा कहिल्यै भएको थिएन यो यहाँको व्यवसाय यसरी फस्टाउन सुरु गरेको। सरकारले यति प्रयास गरिँदै गर्दाखेरि पूर्व पेदेखि पश्चिम महाकाली हाइवे भन्दा तल्लो भेगमा आज व्यवसायले उन्नति प्रगति गर्न सुरु गरेको छ भने त्यहाँका व्यवसायीहरू भनिरहेका छन्। हो, जनताले दुःख पाउनु हुँदैन, जनताले न्याय पाउनुपर्छ, जनताले सहज जीवनयापन गर्न पाउनुपर्छ। म धेरै टिका टिप्पणी गर्न चाहन्न। यो निजता कार्यक्रममा थुप्रै कुराहरू छुटेका छन् भनेर यहाँहरूले आलोचना गर्दै गर्दा कर्मकाण्डी प्रक्रियाले आलोचना नगरिदिन म प्रतिपक्षका माननीय सांसदज्यूहरूलाई यस सम्मानित सदनमा विशेष अनुरोध गर्न चाहन्छु। मैले अघि नै भने सरकारले यहाँहरूले तयार पारेका बाचा पत्र पनि समेटेर आफ्ना कार्यक्रमहरू तय गरेको छ, कहीँ छुटेका छन् भने सम्झाइदिनुहोस् र जनपक्षीय कार्यक्रम तय गर्नको लागि यहाँहरूले रचनात्मक रूपमा खबरदारी गरिदिनुहोस् र सिर्फ विरोधको लागि विरोध गर्नु र विरोधको लागि खबरदार गर्नु यी निकै फरक पाटोहरू हुन्। राष्ट्रिय आविष्कार केन्द्र, अनुसन्धान केन्द्र, इनोभेसन सेन्टरहरूमा नीतिता कार्यक्रमले नछोएको भनेर केही मान्यजीवहरूले गुनासो गरेको सुन्यो। सरकारसँग निकै नजिक रहेर हामी संवाद गरिरहेका छौँ र त्यस्ता विषयमा सम्बोधन गर्नको लागि सम्बन्धित मन्त्रालयले प्राधिकरणै बनाएर सम्बोधन गर्ने गरी वार्ता गरिसकेको छ। त्यसकारण यहाँहरूलाई त्यो विषयमा पनि धेरै दुःख व्यक्त नगरिदिन अनुरोध गर्न चाहन्छु। शब्दमा छुटेछन् भने पनि सम्बन्धित मन्त्रालयले आफ्ना कार्यक्रम तय गरेका छन्। पूर्व प्रधानमन्त्रीज्यूलाई अनुरोध गर्दै एउटा कुरा स्मरण गराउन चाहन्छु। तत्कालीन अवस्थामा यहाँहरू बजेट निर्माण गर्दै हुनुहुन्थ्यो अनि म एउटा सांसदको, सचेत सांसदको, जनप्रतिनिधिको हैसियतले यहाँलाई एउटा कार्यक्रमको लागि अनुरोध गर्न गएको थिएँ। हामीसँग आजसम्म पनि एकीकृत राष्ट्रिय ठेगाना प्रणाली छैन, कहिले सोच्नु भएको छ? पूर्व प्रधानमन्त्रीज्यूको वासस्थानको ठेगाना के हो थाहा छ? आज हामीले त्यस्ता विषय पनि सम्बोधन गर्न सकेका छैनौँ। त्यसकारण धेरै विषयमा म आज टिप्पणी नगरिकन निजता कार्यक्रमका विषयमा अर्थमन्त्रीज्यूले स्पष्ट रूपमा जानकारी दिनु नै हुनेछ र अन्य विषयमा आगामी दिनमा छलफल गर्दै यहाँहरूका रचनात्मक सुझावप्रति सधैँ सकारात्मक रहने र यो राष्ट्र निर्माण गर्ने प्रक्रियामा सहयात्रा गर्ने वाचा गर्दै अन्तमा यो देश तपाईँ हामी सबैको साझा हो। जय देश।
1: अब म माननीय सदस्य रामबहादुर थापालाई समय दिन्छु। समय 12 मिनट।

0: सम्मान्य सभामुख महोदय, आज म यस करिमामी सदनमा रासपा र रासपा सरकारको नीति र नेतृत्व बारे सैद्धान्तिक तथा राजनीतिक टिप्पणी गर्ने अनुमति चाहन्छु। सम्मान्य सभामुख महोदय, प्रतिपक्षका आदरणीय पूर्वोक्ता नेतागणहरूको धारणाप्रति सहमति र समर्थन गर्दै म अलि पृथक ढंगबाट आफ्नो धारणाहरूलाई यो सम्मानित सदनमा राख्न पनि अनुमति चाहन्छु। सम्मान्य सभामुख महोदय, रासपाले फागुन 7 गते सुर्खेतबाट प्रतिनिधि सभा निर्वाचनका लागि 100 बुँदे वाचा पत्र घोषणा गरे। यो पार्टीको राजनीतिक कार्यदिशा तथा नीति कार्यक्रम थियो। त्यसको राजनीतिक लक्ष्य संघीय सरकार तथा प्रतिनिधि सभामा रासपाको एकल नेतृत्व स्थापित गर्नु थियो। परिणामत रासपा उक्त लक्ष्य प्राप्त गर्न सफल भयो। सम्मान्य सभामुख महोदय, प्रतिनिधि सभा तथा संघीय सरकारमा आफ्नो एकल नेतृत्व स्थापित गरिसकेपछि रासपा सरकारले निर्धारित अधिवेशन स्थगन गरी 8 अध्यादेश जारी गर्यो। यसको राजनीतिक लक्ष्य राज्यको प्रशासन तन्त्र तथा न्यायतन्त्रमा आफ्नो एकल प्रभुत्व कायम गर्नु थियो। यो लक्ष्य प्राप्त गर्न पनि रासपा सफल रह्यो। सम्मान्य सभामुख महोदय, यो सफलता रासपाले देश र जनताको लागि दशकौंदेखि अतुलनीय योगदान, बलिदान तथा विलक्षण प्रतिभा एवं क्षमताबाट प्राप्त गरेको कदापि होइन। यो सफलता त दशकौंदेखि तात्कालीन सत्ताधारी दलहरूले गरेका कमजोरीहरूको योगफल, एआई र अल्गोरिदमको जादू र विश्वभू राजनैतिक दृश्य र अदृश्य प्रभावहरूको कुल परिणाम थियो। सम्मान्य सभामुख महोदय, हिजो वैशाख 28 गते यसै रोस्टमबाट सम्मान्य राष्ट्रपतिज्यूले रासपा सरकारको 100 बुँदे नीति कार्यक्रम प्रस्तुत गर्नुभयो। निश्चय पनि यो रासपा सरकारको नयाँ राजनीतिक कार्यदिशा हो। यसको राजनीतिक लक्ष्य आगामी दिनमा बाँकी रहेका स्थानीय, प्रदेश तथा राष्ट्रिय सभामा रासपाको एकल नेतृत्व स्थापित गर्नु हो। यो लक्ष्य हासिल गरे पश्चात नै रासपाको कथित नीलो क्रान्ति ले पूर्णता प्राप्त गर्न सक्दछ। आदरणीय सभामुख महोदय, प्रत्येक यो या त्यो सरकारको नीति कार्यक्रम वस्तुत मुलुकको समग्र विकास एवं समृद्धि, दिगो शान्ति एवं स्थायित्व, नागरिक सुरक्षा, लोकतन्त्र तथा राष्ट्रियताको प्रवर्धनका लागि अपरिहार्य मार्गचित्र हो। किनभने राष्ट्रको विकास वा विनाश मुख्यत सरकारको सही वा गलत नीति तथा नेतृत्वले निर्धारण गर्दछ। सम्मान्य सभामुख महोदय, राजनीतिक नेतृत्वका दृष्टिले रासपा कुनै सुसंगत वैज्ञानिक विचारधारामा आधारित दल होइन। यो आकस्मिक अप्रत्याशित रूपमा उत्पन्न भएको अति महत्वाकांक्षी अराजक जमातहरूको अस्थायी गठजोड हो। यो दार्शनिक रूपमा सार संग्रहवाद र राजनीतिक रूपमा लोकप्रियतावादको दलदली जगमा अडेको छ। यो चरम अवसरवादी र अस्थिर प्रवृत्ति हो। यो रूपमा अत्यन्तै प्रिय देखिन्छ तर सार र परिणाममा अत्यन्तै घातक हुन्छ। यो भ्रम र विरोधाभासको दर्शन हो। यो ग्ल्यामर र स्टन्टको आकर्षक कला पनि हो।
1: मान्य सदस्य एकैछिन रोकिनु होला। अनि सदस्य के भयो, कुन नियमको कुन नियम आपत्ति हो, नियमावलीको कुन नियम आपत्ति हो? मान्य सदस्यलाई म बोल्न दिन्छु। पहिला मान्य सदस्यले बोलिरहनु भएको छ, उहाँलाई आफ्नो बोल्ने क्रम समाप्त गर्न दिउँ, त्यसपछि यहाँले उठाउनु भएको नियममा म सुन्नेछु। अहिले बस्नुहोस्। मान्य सदस्यलाई म बोल्ने समय दिन्छु, अहिले उहाँलाई अन्त्य गर्न दिनुहोस्, त्यसपछि तपाईँलाई लागेको नियम आपत्तिको विषयमा म सुन्नेछु। मान्य सदस्य सुरु गर्नुहोस्।
0: चौथो औद्योगिक क्रान्ति पश्चात एआई र अल्गोरिदम यसको प्रमुख प्रेरकमा चालक शक्ति बन्दै गएको छ। सम्मान्य सभामुख महोदय, सम्मान्य राष्ट्रपति जी मार्फत प्रस्तुत 100 बुँदे नीति तथा कार्यक्रमले केही अत्यन्तै गम्भीर सवालहरूको जवाफ दिन सकेको छैन। राष्ट्रिय झण्डा ओढेर देश जलाउने देशद्रोहीप्रति यो नीति तथा कार्यक्रम आश्चर्यजनक रूपमा किन मौन छ? देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमय ढंगबाट किन मूक दर्शक बन्यो? लिक्पु लेकमा अतिक्रमण हुँदा बेखबर त्यही सेनाले सुकुम्बासी बस्तीहरूमा किन परेड खेल्दैछ? असंग नीतिको खिल्ली उडाउँदै सशस्त्र टिओबीहरूको ताण्डव नृत्यप्रति यो नीति तथा कार्यक्रम किन चुपचाप छ? निरङ्कुश पञ्चायत ढाल्दा शहीद विद्यार्थीहरू गणतन्त्रका लागि लड्दा आफ्नो जागिर गुमाउने शिक्षक कर्मचारी र पेसाकर्मीहरूको संगठित हुने मौलिक अधिकार बलात् खोसिँदा यो नीति कार्यक्रमको घण्टी किन बज्दैन? ऋण लिएर विकास हुन्न भन्नेहरूले सरकारको पहिलो बैठकबाटै अरबौं ऋण स्वीकृति किन गर्छन्? शिक्षा, स्वास्थ्य, सहकार्य आदि संस्थाहरूको नियमनको नाममा बलात् स्वार्थ हनन हुँदा किन मसान घाटको मौनता? सुशासन, सुसंस्कार र संस्कृतिको नमुना बन्नुपर्ने प्रतिनिधिले बारम्बार असभ्य र अराजक आचरण प्रदर्शन गर्दा सम्मानित सदन सभामुख किन लाचार र नतमस्तक? सम्मानित सभामुख महोदय, राष्ट्रपतिले घोषणा गरेको 100 बुँदे वाचापत्र वास्तवमा सुशासन, स्थायित्व, सुशासन, सुसंस्कार र संस्कृतिको नमुना बन्नुपर्ने प्रतिनिधिले बारम्बार असभ्य र अराजक आचरण

राष्ट्रियताको सम्वर्धनका लागि थिएन। ऐतिहासिक घटनाक्रमले अकाट्य रूपमा के साबित गर्यो भने त्यो वाचापत्र रासपाको अधिनायकवाद स्थापित गर्ने डिजाइन थियो। त्यसले वस्तुत नेपाललाई भयंकर दुर्घटनातिर धकिलिरहेको छ। सम्मान्य सभामुख महोदय, सम्मान्य राष्ट्रपतिज्यूद्वारा प्रस्तुत सय बुँदे नीति तथा कार्यक्रम त्यही कथित सय बुँदे वाचापत्रको नवीन संस्करण र निरन्तरता हो। त्यसैले राष्ट्रलाई असाधारण संकटबाट बचाउन यसलाई समग्रमा खारेज गर्नुपर्छ र पूर्ण संशोधन तथा पुनर्लेखन गर्नै पर्दछ। धन्यवाद।

0: म माननीय सदस्य मनिष खनाललाई यहाँले नियमापत्ति गर्नुभएको विषय राख्न अनुमति दिन्छु।
1: सामान्य सभामुख महोदय, मान्यज्यूले अगाडि आफ्नो छलफलको क्रममा आफ्नो कुराहरू राख्दै गर्दा धेरै कुराहरू यहाँ प्रस्तुत गर्नु भएको छ, जसले गर्दाखेरि यो संसदीय मर्यादा जुन संसदमा अभ्यास गरिँदै गर्दाखेरि बोल्नुपर्ने कुराहरू धेरै त्यो आपत्तिजनक कुराहरू आएका छन्, जसको कारणले गर्दाखेरि मैले नियमापत्ति गर्दैछु। केही उदाहरणहरू म प्रस्तुत गर्न चाहन्छु। उहाँले बोल्दै गर्दाखेरि एउटा यो जमातलाई एउटा जुन यो सम्मानित सदन छ, सम्मानित सदनमा एउटा सार्वभौम जनताको मताधिकार प्रयोग भएको, त्यो मताधिकार लिएर हामी निर्वाचित भएर आएका छौँ, तर निर्वाचित भएर आएको एउटा चाहिँ जुन सार्वभौम संसद छ, सार्वभौम संसदलाई उहाँले अराजक जमातको भीड भनेर यो संसदीय मर्यादा र यो संसदकै अपमान गर्नुभएको छ। त्यस कारणले गर्दाखेरि यो अत्यन्तै आपत्तिजनक छ। त्यस्तै गरी उहाँले बोल्दै गर्दा निरन्तर नेपाली सेनालाई, जुन सम्मानित एउटा नेपाली सेना छ, त्यो नेपाली सेनालाई पनि विरोधमा एउटा विवादमा ल्याउने गरेर अभिव्यक्तिहरू दिनुभएको छ। त्यस्तै गरी उहाँले बोल्दै गर्दाखेरि एउटा पार्टीको एउटा पार्टीदेखि अर्को पार्टीलाई सम्मान गर्नुपर्ने एउटा चाहिँ संसदीय जुन आचरण छ, त्यो आचरण विपरीत गई कथित निलो क्रान्ति, रासोपाको अधिनायकवाद जस्ता शब्दहरू प्रयोग गर्नुभएको छ, जसको कारणले गर्दाखेरि एउटा संसदीय गरिमा, संसदीय मर्यादामा उहाँले आक्रमण गर्नुभएको हिसाबले गर्दाखेरि पनि उहाँको चाहिँ यो उहाँले बोल्दै गर्दाखेरि जति पनि समय व्यतीत गर्नुभएको छ, उहाँले सदनको रोस्टममा उभिएर जे जति बोल्नु भएको छ, त्यो बोलेका सम्पूर्ण कुराहरू यो संसदको रेकर्डबाट हटाइयोस्। आज सदनमा यो संसदीय इतिहास, संसदीय रेकर्डमा रहने कुरा आजको पुस्ताले, अहिलेको समयले मात्र हेर्ने होइन, भोलिको पुस्ताले पनि हेर्ने भएको विषयको कारणले गर्दाखेरि हामी संसदमा उपस्थित भइरहँदा यस्ता अमर्यादित र अशोभनीय कुराहरूलाई हामीले रेकर्डमा राखेर जान चाहिँ हामी सक्दैनौँ। त्यस कारणले गर्दाखेरि निज मान्यज्यूले उठाउनु भएका सम्पूर्ण कुराहरूलाई रेकर्डबाट हटाइयोस्। हस्, धन्यवाद।
0: मान्य सदस्यले राख्नुभएको विचार मेरो ध्यान आकर्षण भएको छ। अब म मान्य सदस्य हर्कराज राईलाई समय दिन्छु। समय 11 मिनट। मान्य सदस्यको केमा नियम आपत्ति हो? मान्य सदस्य हर्कराज राईलाई म केही सेकेन्ड केही वेट गर्न अनुरोध गर्छु। आफ्नो कुरा एकदमै छोटो राख्नुहोस्। मैले मान्य सदस्यलाई रोस्टममा बोलाइसकेको छु।
2: अघिल्लो वक्ता माननीय ज्यूद्वारा व्यक्त गरिएको नेपाली सेना बारेको टिप्पणी एउटा संस्थामाथिको आलोचना मात्रै होइन, त्यो राष्ट्रिय मनोबलमाथिको प्रहार हो र उहाँबाट यो निरन्तर भइरहेको छ, त्यसमा म खेद प्रकट गर्न चाहन्छु। यस्तो अभिव्यक्तिलाई संसदको अभिलेखबाट हटाउन स्पष्ट माग राख्दछु। नेपाली सेना कुनै दल, गुट वा विचारको संस्था होइन। यो गोर्खाली इतिहास, राष्ट्रिय स्वाभिमान र सार्वभौम नेपालको अस्तित्वसँग जोडिएको राष्ट्रिय शक्ति हो। त्यसैले सैनिक संगठनमाथि पूर्वाग्रह, प्रतिशोध वा राजनीतिक कुण्ठाबाट प्रेरित अभिव्यक्ति दिनु केवल गैर जिम्मेवार मात्र होइन, राष्ट्रप्रति असंवेदनशील व्यवहार पनि हो। यसको म विशेष ध्यान आकर्षण गरेर उहाँले दुई पटक राखिसक्नुभएका सेनाप्रतिको अभिव्यक्तिलाई अभिलेखबाट हटाउनको लागि अनुरोध गर्नु

0: चाहन्छु र साथै उहाँ सत्ता पक्षबाट आएको अभिव्यक्तिमा 25 मिनट बोल्ने क्रममा मान्य सदस्यले त्यसकारण आज लाज पनि लगाएको छ, यहाँ लुगा लगाएर हिँड्नु, लुगा लगाएर पनि नाङ्गै हिँडे जस्तो गरी प्रतिपक्षमा रहेर आवाज उठाउँदै गर्दा जनताले नजिकबाट निहालेको छन् भन्ने अभिव्यक्ति दिनुभएको छ। उक्त अभिव्यक्ति संसदीय मर्यादा र सभाको गरिमासँग मेल नखाने भएकाले यसलाई संसदको रेकर्डबाट हटाइयोस् भन्ने मेरो माग छ। साथै माननीय सदस्यलाई भविष्यमा संसदीय मर्यादा, शिष्टता र सभाको गरिमा कायम राख्दै आफ्ना अभिव्यक्ति प्रस्तुत गर्न सभा मार्फत सचेत गराइयोस् भन्ने सभामुखप्रति निवेदन गर्न चाहन्छु। धन्यवाद।
1: माननीय सदस्य हर्कराज राई, सुरु गर्नुहोला।
2: सम्माननीय सभामुख महोदय, यो बोल्ने, सुन्ने, बुझ्ने अनि स्वीकार गर्ने, अस्वीकार गर्ने यो कुरा प्रक्रियागत ढंगबाट अगाडि बढ्छ। यहाँ प्रतिपक्षको काम सत्ता पक्षलाई खबरदारी गर्ने, हामी एउटा गाडीको कोही गियर जस्तो, कोही एक्सेलेरेटर जस्तो, कोही ब्रेक जस्तो, एउटै सिस्टमको अङ्ग हौं। तर आजको यो हाम्रो बहस पैरवी सुन्दाखेरि को चाहिँ हामी जान्ने होइन, कसले कसलाई धेरै आरोप लगाउन सक्ने भन्ने हिसाबबाट उद्धत भएको जस्तो देखियो। र यहाँ सत्ता पक्षको तर्फबाट बोल्नुहुने माननीय गणेश पराजुलीज्यूले बोल्ने क्रममा भरौटे भन्ने शब्द पनि प्रयोग गर्नुभयो र यस्ता शब्दहरू आगामी दिनमा हामीले प्रयोग नगरेको राम्रो, म सबैजनालाई यो अनुरोध गर्न चाहन्छु। मैले हिजो बोल्दै गर्दा पनि केही प्रश्नहरू मैले उठाएका थिए। प्रतिपक्षको काम सत्ता पक्षलाई प्रश्न गर्नु नै हो, त्यसलाई अन्यथा मान्नु हुँदैन। त्यो प्रश्न नै जनताको प्रश्न हो, जनताको एजेण्डा हो, जनताको सेवा सुविधासँग जोडिएका प्रश्नहरू हुन्। ती प्रश्नहरूलाई मैले अघि भने, बोल्ने, सुन्ने, बुझ्ने, स्वीकार गर्ने अथवा अस्वीकार गर्ने यो प्रक्रिया मलाई लानुपर्छ। हामीले कर्मकाण्डी आयो, बोल्यो, ठिक छ, उसले बोलोस्, म सुन्छु, सुन्दिनँ पनि भन्ने हिसाबबाट होइन। आज पनि यहाँ आधी जति कुर्सीहरू खाली छन्। यो सदनमा आउनु मन लाग्दा आउने, आउनु मन नलाग्दा नआउने भन्ने खालको हो या के हो, यो विषयमा सभामुखज्यूले विचार गर्नुहोला भन्न चाहन्छु। र हिजो मैले पढ्न नभ्याएका प्रश्नहरू, जनताका प्रश्नहरू म आज पुनः निरन्तर गर्न चाहन्छु। यो सरकारको प्रधानमन्त्री छ कि छैन? छ भने प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्नुपर्छ कि गर्दैन? सांसदहरूले उठाएका प्रश्नहरूको सरकार प्रमुखको हैसियतले उत्तर दिनुपर्छ कि पर्दैन? संसदमा उभिएर सांसदहरूको उत्तर नदिनु भनेको जनताका प्रश्नहरूको उत्तर नदिनु भन्ने बुझिन्छ। जनताका प्रश्नको उत्तर दिन नसक्नु भनेको अयोग्यता र असक्षमताको नमूना हो। के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नुभएको हो त? जनता सरकारदेखि नै असुरक्षित महसुस गरिरहेका छन्। यो बेला जनता सरकारसँग डराएर बाँच्नुपर्ने हो? यही हो त लोकतन्त्र? जनताको जीवधनको सुरक्षा गर्न नसक्ने, सीमा रक्षा गर्न नसक्ने सरकारलाई कसरी सफल सरकार भन्न सकिन्छ? सीमावर्ती क्षेत्रमा छिमेकी मुलुकले गरिरहेको निर्माण कार्य नेपाल सरकारलाई सोधेर गरिरहेको हो या आफू खुसी निर्माण गरिरहेको हो? उदाहरण हामी महाकाली नदीको पारिपट्टिको तटमा भइरहेको निर्माणलाई हामी देख्न सक्छौ। सरकार किन मुखदर्शक बनेको छ? यसको उत्तर सरकारले सदनलाई अथवा पत्रकार सम्मेलन गरेर जनतालाई दिएको राम्रो। बोल्न नसक्ने भगवानका मन्दिरहरू, गुम्बा, गिरिजाघर र विद्यालयहरू भत्काउनुको कारण के हो? कि यो सरकार निर्जीव सरकार हो जो जीवित जनताका जीवन्त आस्था, मान्यता, संस्कार र संस्कृतिलाई मेटाउन कसम खाएर आएको छ? सरकारले जताततै भत्काएको, तोडेको, फोडेको मात्रै देख्दा जनता आतंकित छन्। आज लगानीकर्ता, व्यवसायी निरुत्साहित छन्। व्यवसायीहरूमा आतंक फैलिएको छ। देशको अर्थतन्त्र समाप्त गर्ने सरकारी योजना हो कि के हो यो? युवाहरूलाई स्वदेशमै राख्ने भाषणले चुनाव जितेका सरकारको रोजगारी सम्बन्धी के छ त योजना? डोजर आए छाती थाप्ने बाचा चुनाव जा बाचाले चुनाव जितेकाहरूलाई बाचा पूरा नगरेको आरोपमा मुद्दा लाग्छ कि लाग्दैन? हामीले गरेका चुनाव ताका गरेका प्रतिबद्धताहरू पूरा नगर्दा हामी सबैलाई मुद्दा लाग्नुपर्छ कि पर्दैन? हाम्रो नैतिक धरातल कति बलियो छ? नैतिक धरातलमा हामी उभिन्छौं या उभिँदैनौ? समन्वय सहकार्य र सन्तुलन गुमाएर सरकारले शान्ति सुव्यवस्था कायम गर्न सकेको छैन। देशैभरि जनता आक्रोशित र आन्दोलित छन्। आज आत्महत्या गर्ने सम्मको बाध्यता सरकारले निम्त्याएको छ। अब कसरी शान्ति सुरक्षा कायम गर्छ यो सरकारले? विदेशी ऋण डोजर आतंक प्रहरीको लड्को बुट लट्ठी र बन्दुक मात्रै देखाएर सरकारले कस्तो खालको सुशासन र विकासको नमूना देखाउन खोजेको? वीरगंज गण्डक चोकदेखि मितेरी पुल बुटवल हेटौडा काठमाडौँका सामाखुसी सीतापाइला लगायत देशैभरिका स्थानहरूमा बाटोको मापदण्ड भन्दै घर भत्काउँदै आतंक फैलाउँदै जनताको निजी सम्पत्तिमाथिको आक्रमण कहिले रोक्छ यो सरकारले? कि सबै घर भत्काएर बालुवाको रासमा देशको विकासको खाका कोर्ने हो? यसको उत्तर हामीलाई चाहिन्छ। दृष्टिविहीनहरूका र असहाय रोगी अपाङ्गता भएका व्यक्तिहरूका लागि सरकारले के त्यस्तो विशेष योजना अगाडि सारेको छ? नेपाल आफैमा बहुसांस्कृतिक पहिचान बोकेको सांस्कृतिक देश हो। ताप्लेजुङको मुकुमलुङ पाथिपरा देवी दर्शन गराउने न्यूमा केबल कार निर्माणको नाममा धार्मिक सांस्कृतिक र प्राकृतिक सम्पदामाथि केही सीमित व्यक्तिहरूको स्वार्थमा भइरहेको अतिक्रमणलाई किन देखेन यो सरकारले? कहिले रोक्ने त्यो विनाशलाई? आम जनताले तिरेको राजस्व राज्य कोष विकास निर्माण र सुशासनमा लगानी गर्नुपर्ने हुन्छ। सहकारी ठग्नेहरूको जायजथाबाट असुलेर तिर्नुपर्ने पैसा अहिले राज्य कोषबाट सहकारी पीड़ितलाई तिर्ने निर्णय सरकारले गरिरहँदा सरकार कुन बाटोमा छ? हामीलाई उत्तर चाहिन्छ। गाउँलाई विकासका पूर्वाधार नदिएर काठमाडौँ केन्द्रित बसाई सराईका कारण देखिएका अव्यवस्थित बसोबासको समस्यालाई कम गर्न गाउँ केन्द्रित विकासको नीति सरकारले लिएको छैन। त्यो नीति बनाओस् भन्ने सल्लाह पनि दिन चाहन्छु। हामी देश विकासका लागि भनेर यहाँनिर सदनमा धेरै बोलिरहेका छौं। तपाईँभन्दा म जान्ने, म भन्दा तपाईँ जान्ने भन्ने हिसाबबाट पनि यहाँनिर फर एन्ड अगेन्स्ट कुराहरू भइराखेका छन्। तर मलाई लाग्छ हामीमा के कमजोरी भयो? उत्तरतर्फको छिमेकीले हामीलाई 100-200 वर्ष अगाडि गइसक्यो छोडेर, दक्षिणतर्फको छिमेकीले पनि हामीलाई थोरैमा 80 वर्ष छोडिसक्यो विकासको दौड़मा। हामीमा के कमजोरी भयो? मलाई लाग्छ नेपालीमा एउटा समस्या छ, हामी इमान्दार छैन। हामी आजदेखि इमान्दार बनौ। म सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई अनुरोध गर्न चाहन्छु, हामीलाई केही न केही ठक्नु छ, केही न केही छल्नु छ है। एउटा सानो कर्मचारीदेखि लिएर राजनीति गर्ने तपाईँ हामी जस्ता झुटो बोल्नु छ, मौका यही हो भनेर मौकामा चौका हान्नुपर्छ भन्ने हाम्रो मनोविज्ञानको कारणले गर्दाखेरि आज जति नै राम्रो नीति हामीले बनाए पनि, जति नै राम्रो कार्यक्रमको बारेमा छलफल गरे पनि हाम्रो नियत ठिक नभएको कारणले नेपालीले उन्नति गर्न सकेन भन्ने निचोड चाहिँ मेरो हो। त्यसो भएको कारणले गर्दाखेरि बिना स्रोतका सम्पत्ति जोड्ने, भ्रष्टाचार गर्ने, आर्थिक भ्रष्टाचार, नीतिगत भ्रष्टाचारदेखि लिएर अनेक परिका छैन, ठगी गर्ने, त्यो ठगीमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा संलग्न बन्ने, त्यसको तपाईँको प्रतिशतले हामीले चाहिँ के अरे आफ्नो जीव पालिराख्नुपर्ने यो चलनको हामीले अन्त्य नगरुन्जेलसम्म यस्ता सदनहरू थुप्रै गठन हुन्छन्, हामी जस्ता सांसद थुप्रै आउँछन् जान्छन्, सरकारहरू बन्छन् विघटन हुन्छन्, तर हामीले प्रगति गर्न सक्दैनौ। आज हरेक मान्छेलाई ठग्नु छ यो देशमा मैले देखेँ। त्यसो भएको कारणले गर्दाखेरि यो ठग्ने चलनको अन्त्य नगरिकन, हामी इमान्दार नबनिकन नीति तथा कार्यक्रमको ठूलो यहाँ बहस भइराखेको छ। पुरानाले बनाएको नीति राम्रो कि नयाँले बनाएको नीति राम्रो? नयाँहरू भन्नुहुन्छ हामीले चाहिँ यस्तो गर्यौं उस्तो गर्यौं भन्नुहुन्छ, पुरानाले हामीले गरेको कपी गर्नुभयो भन्नुहुन्छ। तर ती सारा नीतिहरू तबसम्म सार्थक बन्दैनन् जबसम्म हाम्रो नियत सफा हुँदैन, जबसम्म हाम्रो नियत ठिक ठाउँमा आउँदैन। म यहाँहरू सबैजनालाई यो कुरा चाहिँ अनुरोध गर्न चाहन्छु। यहाँ एकले अर्कालाई अपमानित गर्न हामी यहाँ उभिएका होइनौँ। हामी सरकारलाई प्रश्न गर्छौँ, त्यसलाई सरकार पक्षले अन्यथा मान्नुपर्ने, प्रतिवाद गरिहाल्नुपर्ने भन्ने कुरा छैन। हामी सरकारलाई मार्गदर्शन देखाउँछौँ, हामी सरकारलाई यसो गरौँ उसो गरौँ भनेर सल्लाह दिन्छौँ। सरकारले पनि हामी मात्रै जान्ने भन्ने हिसाबले आफ्नै तपाईँको चाहिँ मनको गीतहरू लेखेर नीति तथा नियम कानुनहरू बनाउनु हुँदैन। हामीले दिएका सल्लाहहरूलाई तपाईँहरूले गम्भीर भएर स्वीकार्नुपर्छ। मैले अघि भने हामी यहाँ बोल्छौँ, बोल्नु त बोल्छौँ, त्यसपछि सुनिन्छ कि सुनिँदैन, सुनिन्छ कि बुझिन्छ कि बुझिँदैन, बुझिसकेपछि स्वीकार गरिन्छ कि होइन, कारणसहित स्वीकार गर्नुपर्छ। फेरि त्यत्तिकै साथीले बोल्यो भन्ने हिसाबले स्वीकार्ने पनि होइन, र कारणसहित अस्वीकार पनि गर्नुपर्छ। यस्तो भएको कारणले अस्वीकार गर्न स्वीकार गर्न सकिएन भन्नुपर्छ। नीति तथा कार्यक्रम बन्दाखेरि होइन प्रतिपक्षी दलसँग छलफल गरिएको छैन, त्यतिकै खाका आयो, वाचन भयो, त्यो वाचनलाई वाचन भएको खाकालाई हामीले स्वीकारिदिनुपर्ने अनि भोलि नै तपाईँको चाहिँ यो गरिहाल्नुपर्ने भन्ने हिसाबले हतार हतार कुदेर केही पनि हुँदैन। कुद्दै कुद्दै गरेको काम राम्रो हुँदैन, यो हाम्रो परीक्षा हो। कुद्दै कुद्दै परीक्षा लेख्दा के हुन्छ, त्यो मात्रा पुग्दैन, ह्यान्डराइटिङ राम्रो हुँदैन, बुझिँदैन भने जस्तो कुदेर हुँदैन। हामीलाई हतार त्यस्तो केही पनि छैन, बिस्तार गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न भन्ने कुरा छ। बिस्तारै जाउँ, सरसल्लाह गरेर जाउँ। प्रतिपक्ष भन्ने बित्तिकै सत्तापक्षले भेट्नै नहुने, सत्तापक्ष भन्ने बित्तिकै प्रतिपक्षले चाहिँ भेट्नै नहुने भन्ने हिसाब होइन, तर पनि हामी विवेक प्रयोग गरेर, हामी मान्छे हौ, मानवता प्रयोग गरेर हामीले चाहिँ के अरे सही र गलत छुट्याउन सक्नुपर्छ। आज यो देशका नागरिक, गरिब नागरिकलाई सुकुम्बासीको नाममा, धनी पूर्जा र गरिब पूर्जा है यसको नाममा चाहिँ तपाईँको चाहिँ एउटा वर्गीय विभेद देखाएर त्यो फोहोर ठाउँमा बस्ने त्यसलाई खदाइहाल्नुपर्छ भन्ने हिसाबले सरकारले जुन खालको चाहिँ होइन उचित व्यवस्थापनको नीति तय नगरिकन डोजर आतंक फैलाएको छ, यसको हामी तपाईँको चाहिँ विरोध गर्छौं। सरकार सचिन्नुपर्छ, हरेक मान्छेलाई, मान्छेलाई मात्रै नभएर किराकिरी हरेक प्राणीलाई आफ्नो वासस्थान प्यारो हुन्छ, वासस्थान चाहिन्छ होइन, माछाको कुर हुन्छ, चराको गुण हुन्छ, किरा फटेङ्ग्राको पनि आफ्नो बस्ने ठाउँ हुन्छ भने मान्छे हो नि हामी त। हाम्रो प्रतिष्ठासँग जोडिएको घर 81 राज्यले आएर भत्काइदिँदाखेरि हामी मध्ये कसैलाई ठिक लाग्छ त? तपाईँ हाम्रो मोटर गाडी होला, कसैको बाइक होला, कसैको गाडी होला, लो कसैले आएर चाहिँ अहिले एकछिन यहाँ चोकमा गएर होइन खोसाएर लैजाओस्, तोडफोड गरिदियोस्, जलाइदियोस् त हामीलाई ठिक लाग्छ? एउटा नाथे गाडी त हामीलाई चाहिँ के अरे त्यत्रो प्यारो लाग्छ, हामीलाई ठिक लाग्दैन त्यसो हुँदाखेरि भन्दाखेरि हामी बसिरहेको हाम्रो सामाजिक प्रतिष्ठासँग जोडिएको हाम्रो वासस्थान, हाम्रो घर, कुनै पनि बाहनामा नियम कानुन, यस्ता नियम कानुन बनाउनलाई नै हामी यहाँ आएको हो। सबै नियम तपाईँको चाहिँ के अरे ठिक थियो भनेदेखि व्यवस्था परिवर्तन हुँदैन थिए, समय सापेक्ष नियम कानुनलाई परिभाषित गर्दै लानुपर्छ। तर हाम्रो नियम कानुन बनाउने तपाईँको मुख्य उद्देश्य केन्द्रबिन्दु भनेको मानव, केन्द्रबिन्दु भनेको मानवता, मान्छेको सेवा सुविधा हो। हामी गरीबलाई हेप्छौँ, गरीब बिना देश चल्छ, संसार चल्छ। काठमाडौँमा बसेका गरीबहरूलाई खेदाइहाल्नुपर्छ भन्ने किसिमको नीति अख्तियार गर्यो भने भोलि तपाईँको चाहिँ यहाँ घरहरू बन्छन्, बाटाहरू बन्छन्, फोहोर तपाईँको चाहिँ उठाउने काम हुन्छ यहाँ, तपाईँ हामीले गर्ने हो। म त रेडी छु, म त बेल्चा हानेरै आएको मान्छे हो, एनी टाइम एनीथिङ होइन एनी वर्क, त तपाईँ रेडी हुनुहुन्छ? अहिले नाला सफा गर्न जाउँ भन्दाखेरि यहाँ तपाईँ आउनुहुन्छ? आउनुहुन्न। भनिसकेपछि हरेक वर्गका मान्छेको काम हुन्छ, यो कुरालाई पनि बुझ्नुपर्छ, र त्यसरी नै मान्छेलाई चाहिँ सम्मान गर्न सकौँ, हामी आफू पनि सम्मानित बन्न सकौँ, म यो भन्न चाहन्छु। बत्ती पनि बलिसके जस्तो छ, धेरै कुरा म राख्न चाहन्न, हामी इमान्दार बनौँ, यति भन्न चाहन्छु। समयको लागि धन्यवाद, धन्यवाद, नमस्ते।

になります。सम्माननीय सभामु महोदय र माननीय ज्यूहरू सबैलाई, अब यहाँ केही बोलिएपछि होला भनेर बोल्ने हो है। यो अघिल्लो वर्ष हामीले अब कयौं मान्य ज्यूहरू त नयाँ पनि हुनुहुन्थ्यो, केही पुराना पनि हुनुहुन्छ हाम्रो सहकर्मी, यहाँ बोलिने तर त्यो कुरा चाहिँ लागू नै नहुने, सरकारले जवाफ नै दिने।

0: तपाईँको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-462-459 र 98-645-78-232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोकसांगीतिक अभिवादन तक आउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम लोक सारथीमा। श्रोता एवं मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा रहनु भएको छ, जहाँ जस्तो अवस्थामा भए पनि कार्यक्रम लोक सारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईको पर्खाईको घड़ीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोक सारथीमा हामी आज पनि उपस्थित भइसकेका छौ। मलाई प्रविधि संयोजनबाट प्रिया मगरको साथ मिलिराखेको छ, आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलझला एफएम 96.4 MHz लिवाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं भने तपाईले हामीलाई इन्टरनेट अनलाइनमा जलझलापेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलझला सर्च गरेर तपाईले हामीलाई सुन्न सक्नुहुन्छ। यति मात्र होइन, तपाईले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। अब म सरस्वती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 MHz खलंगा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 MHz भिंगरी प्युठानबाट सन्तोष सुनार, रेडियो झुलेनी 104.7 MHz बिजबार प्युठानबाट यमुना धामी, रेडियो पारेनी 99.1 MHz बाट यति बेला साथ मिलिराखेको छ प्रकाश प्युठानीको भने, रेडियो मालारानी 95.7 MHz, रेडियो निरसिम्मा 107.1 MHz अर्घखाँचीबाट कोपिल आचार्य, सामुदायिक रेडियो स्काई 90.4 MHz तमघास गल्मीबाट सुषमा मल्ल, सामुदायिक रेडियो छत्रभूमि 93.6 MHz पौधी अमराई गुल्मीबाट हामीलाई प्रकाश आचार्यले साथ दिइरहनु भएको छ, रेडियो सारथी 107.4 MHz खरबाङ बागलिङबाट तिलक घरतीमगर, रेडियो मोती 88.4 MHz साप स्याङ्जाबाट कृष्ण बस्याल, रेडियो कपिल वस्तु 104.2 MHz कपिल वस्तुबाट रीमा भर, सामुदायिक रेडियो देवघाट 102.6 MHz देवघाट तनहुबाट मीना गुरूङ, दमौली एफएम 94.2 MHz दमौली तनहुबाट सन्देश चेडाई, रेडियो फेमस एफएम 94.3 MHz कोहलपुर बाँकेबाट सुदीप कुमार थारू, रेडियो भोटेउडा 90.8 MHz लमजुङबाट प्रमिला रेग्मी, रेडियो सुनवल 90.7 MHz नवलप्रासीबाट दुर्गा पौडेल, रेडियो जनानी 90.6 MHz पोखराबाट प्रतिमा गुरूङ, रेडियो क्रान्ति 90.4 MHz काभ्रे प्लाच कोशीपारीबाट नकुल घरती, रेडियो मौराखारा 106.5 MHz रुकुम पश्चिमबाट ज्ञानी खड्का, रेडियो आफ्नो एफएम 104.8 MHz उखलढुङ्गाबाट हामीलाई साथ मिलिराखेको छ बिनु राईको भने, रेडियो आफ्नो एफएम 90.4 MHz रुकुम पश्चिमबाट हामीलाई मनिषा डागीले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो भरतपुर 105.2 MHz चितवनबाट भिन्ने दोष केसी, रेडियो लालीगुरास 105.2 MHz धनकुटाबाट जानु तामाङले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो भोजपुर 93.8 MHz भोजपुरबाट एलिजा श्रेष्ठले साथ दिइरहनु भएको छ। रेडियो खबरपालिका 88.7 MHz बाट खड्गराज बस्नेत आकाशले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई रेडियो बेलुका एफएम 100.9 MHz उदयपुरबाट अजम्बर पुलामीले साथ दिइरहनु भएको छ। रेडियो मनसरोवर 92.1 MHz हुम्ला सिमीकोटबाट धनबहादुर भण्डारीले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो मनसरोवरबाट धनबहादुर भण्डारीले साथ दिइरहँदाखेरि हामीलाई यति बेला साथ मिलिराखेको छ प्रविधि संयोजनका मित्र हुनुहुन्छ, रेडियो मूर्ति चुला 93.5 MHz डोल्पाबाट मंगला कुमारी बुढा, रेडियो प्रभु 102.6 MHz जलहरी कञ्चनपुरबाट आरजे राज छेत्री, रेडियो भरोसा 104.9 MHz
दाङगुराईबाट दीपक पुन, रेडियो डोल्पा 110.4 मेगाहर्ज डोल्पाबाट मेनुका बुटाले साथ दिइरहनु भएको छ। रेडियो सत्यवाणी 104 मेगाहर्ज पर्वतबाट सन्तोष प्राजुलीले साथ दिइरहनु भएको छ। कार्यक्रम लोकसारथी तपाईँ सुन्दै हुनुहुन्छ। हामी यति बेला कार्यक्रम लोकसारथी सँगै छौं र कार्यक्रम लोकसारथीमा रहिरहँदा आज हामी मंगलबारी व्यवसायमा छौं र मंगलबारी व्यवसायमा रहेर के गर्छौं कसो गर्छौं तपाईँलाई जानकारी नै छ होला। यदि जानकारी पाउनु भएको छैन भने म तपाईँलाई जानकारी गराउँछु। आज हामीसँग 1-8 नम्बरसम्मका प्रश्नहरू छन् जुन प्रश्नको जवाब तपाईँले दिनुपर्ने हुन्छ। 9868-39-40 को नम्बरमा फोन डायल गर्नुहोला। 9868-39-40 को नम्बर तपाईँका लागि खुला गरेका छौं। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यो नम्बर तपाईँका लागि हामी खुला गरेका छौं। आउनुहोस् श्रोता भाइ, कार्यक्रमको बारेमा जानकारी हामी भने कार्यक्रमको शुभारम्भ स्वरूप एउटा गीत राख्छौ। गीतपछि तपाईँकोमा आजमा फेरि आउँछौ। यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौं।

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथी सँगै छौ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौं, नेपाली अक्षरमा फेसबुकमा जानुहोस् पहिला होइन, त्यसपछि फेसबुकमा गइसकेपछि सर्च बारमा गएर नेपाली अक्षरमा कार्यक्रम लोकसारथी लेखेर सर्च गर्नुहोला। फेसबुकमा गएर कार्यक्रम लोकसारथी नेपाली अक्षरमा लेखेर सर्च गर्नुभयो भने त्यहाँ एउटा फेसबुक एकाउन्ट भेटाउन सक्नुहुन्छ र सोही फेसबुक एकाउन्टबाट तपाईँले अडियो लाइभ सुन्दै हुनुहुन्छ। यो कुरामा तपाईँलाई जानकारी गराए, कार्यक्रम लोकसारथीको फेसबुक एकाउन्टबाट अडियो लाइभ सुन्दै हुनुहुन्छ। त्यहाँ गएर कार्यक्रमलाई सेयर गर्नुहोला, कार्यक्रममा कमेन्ट गर्नुहोला। कमेन्ट गर्ने साथीहरूको र सेयर गर्ने साथीहरूको नाम हामीले वाचन गर्नेछौ। यो कुरामा तपाईँलाई जानकारी गराए। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर।
1: नमस्ते।
0: को बोल्नुभयो? कहाँबाट?
1: अस्तिनेबाट
0: झर्ना राई बोल्दै हुनुहुन्छ होइन? के छ अस्तिनेको तिरको हालखबर? एकदमै ठिक ठाक छ। हुन्छ, कार्यक्रममा आउनु भएको छ। कति नम्बरको प्रश्न राखौँ तपाईँलाई? हुन्छ, प्रश्न नम्बर एक यस प्रकार छ, ध्यान दिएर सुन्नुहोला। प्रश्न नम्बर एक,

0: ल भन्नुहोस् यो गायिकाको नाम के हो, यो गीत गाउने गायिकाको नाम के हो? झर्नाजी शान्ति श्री परियार कतिको ढुक्क हुनुहुन्छ? हुन्छ हामी लक गर्छौँ है त। तपाईँले दिनुभएको जवाफ मिलेन है त, विदाई गर्छौ। नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो झरना छेत्री, उहाँले शान्ति श्री परियार भन्नुभएको छ मिलेको छैन। यति बेला हामीलाई दिपेश खत्री को भन्ने आइडीबाट सेयर भएको छ कार्यक्रम, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। यसै क्रममा कुमार प्रजाले पनि कार्यक्रमलाई सेयर गर्नुभएको छ। कुमार प्रजाले धेरै ठाउँमा कार्यक्रम सेयर गर्नुभएको छ, एक दुई तीन तीन ठाउँमा तीनवटा ग्रुपमा कार्यक्रमलाई सेयर गर्नुभएको छ। यसै क्रममा प्रतीक्षा छेत्री पुरूले पनि कार्यक्रम सेयर गर्नुभएको छ, तीन ठाउँमा उहाँले कार्यक्रम सेयर गर्नुभएको छ। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। टेलिफोन सम्पर्कमा फोन गरिसकेपछि तपाईँले सही जवाब दिनुहोस् नदिनुहोस् त्यो छुट्टै कुरा भयो, तर फोन गरेर काट्ने काम चाहिँ नगर्नु होला, म तपाईँलाई आग्रह गर्छु। यति बेला साथी नमस्कार हजुर। कार्यक्रममा आउनु भएको छ प्रकाशजी, कुन रेडियोबाट हामीलाई सुन्नुभयो? रेडियो माला रानी एफएमबाट कार्यक्रम सुन्दै हुनुहुन्छ होइन? हुन्छ। कुन ल अब हामी तपाईँलाई प्रश्न राख्छौँ, प्रश्न सुन्नु भएको छ नि होइन?
1: हजुर सुनेको हजुर।
0: ल जवाफ के होला? लक्ष्मी न्यौपानी भन्नुभयो, लक गरौँ?
1: हजुर
0: हुन्छ, हामी लक गर्छौँ। हेरौँ जवाफ मिल्छ मिल्दैन। तपाईँले दिनुभएको जवाफ मिलेन, अहिलेको लागि विदा गर्छौँ। नमस्ते। प्रकाश कुवर आउनु भएको थियो, मिलाउनु सक्नु भएन, पालो तपाईँको हो, फोन गर्नुहोला। 16 जना साथीले सेयर गर्नुभएको छ है कार्यक्रमलाई, धेरै धेरै खुसी लाग्यो मलाई। अमर बुढा मगरले कार्यक्रमलाई सेयर गर्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ अमर बुढा मगरलाई कार्यक्रमलाई सेयर गर्नु भएकोमा। र यति बेला अर्को साथी हुनुहुन्छ, अर्को साथी आउनु भएको छैन, प्रयास गर्ने हो होइन, प्रयास गर्नका लागि आउनु होला, म तपाईँलाई आग्रह गर्छु। मिल्ने नमिल्ने त्यो आफ्नो ठाउँमा छ, तर प्रयास गर्न भने हामी कहिले पनि छोड्नु हुँदैन है। प्रयास गर्न छोड्यो भने हामी निष्क्रिय भइन्छ, त्यसैले प्रयास गर्न, कुनै पनि कुरामा प्रयास गर्न हामी छोड्नु हुँदैन। एक दिन सफल नहोला, दुई दिन सफल नहोला, तेस्रो दिन त अवश्य पनि सफल भइजाला होइन। त्यो कारणले गर्दा यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर। उज्जे तामाङ ओखलढुङ्गाबाट बोल्दै हुनुहुन्छ होइन? के छ उज्जेजी, हाल खबर तपाईँको? ठिक छ, प्रश्न सुन्नु भएको छ? ल हुन्छ, हामी बजाउँछौ, ध्यान दिएर सुन्नुहोला।

0: ल भन्नुहोस् यो गाय यो गीतको गायिकाको नाम के हो?
1: ओहो गाह्रो गाह्रो भयो त सर।
0: झटारो हान्नुहोस् न, मिल्न नि सक्छ।
1: हजुर मिल्यो नि नमिल्यो नि अब झटारो
0: है।
1: हजुर अब लक्ष्मी ने भन्यो भन्नु
0: लक्ष्मी ने पनि भन्नुहुन्छ लग गरौँ। हुन्छ ल अलग गर्छौँ है त। तपाईँले दिनुभएको जवाब मिलेन, अहिलेको लागि विदा गर्छौ। नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गर्न गरिसकेका छौँ। हामीलाई फेसबुकमा यति बेला तेजेन्द्र योगीले कार्यक्रमलाई सेयर गर्नुभएको छ। पहिला गीत राख्छौ, गीतपछि हामी सही जवाब लिएर आउनेछौ। यो गीत तपाईँको लागि

0: जम्बू घुम्ना दाङघोराई तुलसीपुर बलवीर चलाउने र पूर्णिमा सेनको आवाजमा रहेको गीत तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौं। यो पूर्णिमा सेन एउटा लोकदोहोरी क्षेत्रमा लोकदोहोरी प्रतिष्ठानको मा पनि आबद्ध हुनुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए, सम्भवतः लोकदोहोरी प्रतिष्ठान सल्यानको अध्यक्ष हुनुपर्छ होइन। पूर्णिमा सेनको आवाजमा रहेको गीत तपाईँको लागि प्रस्तुतिमा जोडिसक्यो। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
1: नमस्ते सर।
0: को बोल्नुभयो, कहाँबाट?
1: म विजय राई भोजपुरबाट।
0: भोजपुरबाट विजय राई बोल्दै हुनुहुन्छ, के छ विजयजी भोजपुरतिर गएल खबर?
1: अघि बिहानसम्म पानी परिरहेको थियो, अहिले चाहिँ मजाले घाम
0: लागिरहेछ। मजाले घाम लागिरहेछ होइन, अघि नै पानी परिराखेको थियो होइन।
1: हजुर
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज कति नम्बरको प्रश्नहरू जाइमा पार्नुहुन्छ?
1: मलाई तीन नम्बरको राखिदिने।
0: तीन नम्बरको प्रश्न है?
1: हजुर
0: हुन्छ, तपाईँको लागि प्रश्न नम्बर तीन यस प्रकार रहेको छ, ध्यान दिएर सुन्नुहोला। प्रश्न नम्बर तीन,

0: ल भन्नुहोस् त्यो गीत गाउने गायकको नाम के हो? यो गीत गाउने गायकको नाम के हो? विजयजी, यो गीत गाउने गायकको नाम के हो?
1: राजु परियार
0: भन्नुहुन्छ होइन?
1: हजुर
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ, हामी चेक गरौँ।
1: हुन्छ
0: हुन्छ, हामी चेक गर्छौँ, हेरौँ तपाईँले दिनुभएको जवाब मिल्छ या मिल्दैन। तपाईँले दिनुभएको जवाब मिलेन, अहिलेको लागि विदा गर्छौ। नमस्ते।
1: हुन्छ, नमस्ते सर।
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी विजय राई, उहाँले राजु परियार भन्नुभएको छ तर राजु परियार होइन है, उहाँले दिनुभएको जवाब चाहिँ मिलेन। पालो तपाईँको हो, फोन गर्नुहोला, हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौ, कार्यक्रमलाई सेयर गर्नुहोला। यति बेला साथी नमस्कार हजुर।
2: नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट? गोरी मगर उदयपुरबाट बोल्दै हुनुहुन्छ। के छ गोरी, हालखबर तपाईँको? हाम्रो पनि एकदम ठिक छ, कार्यक्रममा आउनु भएको छ। यति बेला के गर्दै हुनुहुन्छ? ए, अनि कुन रेडियोबाट हामीले सुन्नुभयो गोरीले कार्यक्रमलाई? आफ्नो एफएमबाट सुन्दै हुनुहुन्छ होइन? ल, कार्यक्रममा आउनु भएको छ, प्रश्न सुन्नु भएको छ कि छैन? प्रश्न सुन्नु भएको छ कि छैन?
2: हजुर सुनिरहेको छु।
0: ल, सुन्नु भएको छ भने जवाब भन्नुहोस्।
2: हजुर,
0: प्रश्न सुन्नु भएको छ भने जवाब भन्नुहोस् भनेको।
2: ए हुन्छ, यो चाहिँ विष्णु माझी भन्छु दाइ।
0: विष्णु माझी?
2: हजुर।
0: विष्णु माझी केटा हो कि केटी हो, पहिला यो छुट्याउनुहोस् त।
2: हजुर, केटीको भन्नु पर्ने हो र दाइ।
0: तपाईँले कार्यक्रम सुन्नु भएको छैन क्या? अनि सुन्नु भएको छ भने प्रश्न सुन्नु भएको छ कि नै? अनि सुन्नु भएको छ भने मैले के सोधेको थियो, प्रश्न सुनेको छु भन्नुहुन्छ, फेरि केटाको हो कि केटीको भन्नुपर्ने हो भन्नुहुन्छ। बरु सुने छैन भने सुने छैन दाई, प्रश्न एकचोटि बजाइदिनुहोस् भन्नुहोस् होइन। अब प्रश्न सुनेको छु भन्नुहुन्छ अनि त्यसपछि मैले गायकको नाम सोधिरहेको छु, गायिकाको नाम भनिरहनु भएको छ होइन, यस्तो त नगरिदिनुहोस् न, अलिकति ध्यान दिएर कार्यक्रम सुनिदिनुहोस् क्या। यदि प्रश्न सुन्नु भएको छैन, फोन ट्राई गर्दा गर्दै प्रश्न सुन्नु भएन भने दाई प्रश्न सुनेको छैन बजाइदिनुहोस् भन्नुहोस्, हामी बजाइदिन्छौँ होइन, तर अब प्रश्न के छ उत्तर के चाहिँ नदिनुहोस् न होइन, यो अलिकति ध्यान दिनु पऱ्यो कि कार्यक्रम तर्फ, यो कुरा म तपाईँलाई जानकारी गराए। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, 9860603040 फोन डायल गर्नुहोला, नम्बर तपाईँका लागि हामी खुला गरेका छौँ, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला 9860603040 फोन डायल गर्नुहोला। के छ साथी हुनुहुन्छ, हुनुहुन्न भन्नुभएको छ। अब म सेयर गर्ने साथीहरूको नाम वाचन गर्छु। हामीलाई सन्जु मगरले कार्यक्रमलाई सेयर गर्नु भएको छ, पूर्ण बहादुर मगरले पनि कार्यक्रमलाई सेयर गर्नु भएको छ। अब केही कार्यक्रमकामा यति बेला साथी आउनु भएको छ। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट?
3: धनकुटा नगरपालिका गङ्गा राणा बोल्दैछु हजुर, म हजुरको कार्यक्रममा साथ सुने आज चाहिँ फोन लाग्यो हजुर।
0: ए आज चाहिँ फोन लाग्यो, मेरो कार्यक्रम होइन नि यो मेरो मात्र कार्यक्रम होइन नि, हो त तपाईँहरू सबैको कार्यक्रम हो है, हजुरको कार्यक्रम भन्न पाइन्न है त
3: हजुर, मैले भनिहालेँ गल्ती, संसारको हामी सबैको।
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ अनि प्रश्न सुन्नु भएको छ यहाँले गङ्गाजीले?
3: हजुर सुन्नु चाहिँ मैले सुनेको छु, तर एकखेप यस्तो बताइदिनु भए क्लियर हुन्थे।
0: अब एउटा हामी गीत बजाएको गीत सुन्नु भएको छ कि नै, प्रश्नमा बजाएको गीत
3: नै?
0: ए ल, हामी एकचोटि बजाउँछौ, ध्यान दिएर सुन्नुहोस् ल।
3: हजुर

0: ल भन्नुहोस् यो गीतको गायकको नाम के हो?
1: यो गीतको गायकको नाम म त हजुर पास आएन हजुर
0: आएन होइन
1: आएन सकिन हजुर
0: हुन्छ अहिलेको लागि बिदा गर्छौ नमस्ते। टेलिफोन सम्पर्कमा गङ्गा आउनु भएको थियो धनकुटा नगरपालिकाबाट। अब म केही कमेन्टहरू वाचन गर्छु त्यसपछि गीत बजाउँछु अनि सही जवाब जानकारी दिनेछौ। जानकी थापाले कार्यक्रमलाई मा कमेन्ट गर्नुभएको छ धेरै धेरै धन्यवाद। टिकाराम सुनवारले पनि कार्यक्रम सुन्दै रहेको जानकारी। यसै क्रममा दिपेश खत्रीकोले कार्यक्रमलाई शेयर पनि गर्नुभएको छ कार्यक्रममा कमेन्ट पनि गर्नुभएको छ। कुमार प्रजाले कार्यक्रम सुन्दै हुनुहुन्छ यसै क्रममा हामीलाई। रमला सम्पाङले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। भावना मगरले पनि कार्यक्रमलाई सुन्दै हुनुहुन्छ यसै क्रममा। अर्जुन याकाले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ यसै क्रममा हामीलाई। लक्ष्मण मगरले पनि कार्यक्रमलाई सुन्दै रहेको जानकारी दिनुभएको छ। भुवन रावतले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ। अमर बुढा मगरले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। तेजेन्द्र योगीले पनि कार्यक्रमलाई शेयर गर्नु भएको छ अनि सुन्दै हुनुहुन्छ हामीलाई। सन्जु मगरले पनि कार्यक्रमलाई शेयर गर्नुभएको छ सुन्दै हुनुहुन्छ। पूर्ण बहादुर मगरले पनि कार्यक्रमलाई सुन्दै रहेको जानकारी दिनुभएको छ। अंकित सिंहले पनि कार्यक्रमलाई शेयर गर्नु भएको छ यसै क्रममा हामीलाई। मुस्कान केसीले पनि कार्यक्रमलाई शेयर गर्नुभएको छ। अब गीत राख्छौ। गीत पछि तपाईँको माझमा फेरि आउँछौ। 9268 6040 फोन डायल गर्दै गर्नुहोला। सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोक सारथी तपाईँले अंग्रेजीमा होइन नेपाली अक्षरमा कार्यक्रम लोक सारथी लेखेर सर्च गर्नुभयो भने हामीलाई भेटाउन सक्नुहुन्छ। कार्यक्रम लोक सारथी तपाईँ सुन्दै हुनुहुन्छ र हामी त्यहाँबाट प्रसारणमा छौं, लाइभमा पनि छौं र कार्यक्रमलाई शेयर गर्नुहोला। हामी शेयर गर्ने साथीहरूको नाम पनि वाचन गर्नेछौ। यो क्रममा तपाईँलाई जानकारी गराए। मिस यु अल लेख्नु भएको छ युनिसा चामलिङ राईले, धन्यवाद दिन्छौ र अब गीत राख्छौ। गीत पछि तपाईँको माझमा फेरि आउँछौ। यो गीत तपाईँको लागि

0: बलकृष्ण वाग्ले र देवी घरतीको आवाज, बलकृष्ण बालकृष्ण वाग्ले र देवी घरतीको आवाजलाई हामीले प्रस्तुतिमा जोडिसकेका छौं। यी गीत संगीतहरू हामी कुनै बेला कार्यक्रम लोकसारथीको प्रश्न उत्तरमा राखेकै गीत संगीतहरू हुन् है। एक पटक हामीले प्रश्न उत्तरको लागि सोधिसकेका गीत सबै गीतहरू प्रश्न उत्तरमा हामी राखेकै गीत संगीतहरू हुन् जुन तपाईँलाई हामी सोधिराखेका छौं। यो कुरा म तपाईँलाई जानकारी गराए। यति बेला अर्को साथी हुनुहुन्छ हुनुहुन्न भन्ने संकेत मलाई प्राप्त भएको छ। 9868-39-40 मा फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि हामी खुला गरेका छौं। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला, नम्बर तपाईँको लागि हामी खुला गरेका छौं। फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ। यो कुरा म तपाईँलाई जानकारी गराए। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर।
1: हजुर नमस्ते,
0: को बोल्नुभयो, कहाँबाट?
1: हजुर यता लुङ्ग्रीबाट, महेश बिसी हो।
0: महेश बिसी लुङ्ग्रीबाट, के छ लुङ्ग्रीतिरको हालखबर महेशजी? बादल लागिराखेको छ। कति नम्बरको प्रश्न राखौँ यहाँलाई?
1: मलाई 8 नम्बरको बताइदिनुहोस्
0: न। 8 नम्बरको हुन्छ तपाईँको लागि प्रश्न नम्बर 8 यस प्रकार छ, ध्यान दिएर सुन्नुहोला। प्रश्न नम्बर 8,

0: ल भन्नुहोस् यो गीत कुन गीत हो?
1: हजुर म चाहिँ रुन्छ मन किन रुँदैन भन्ने भन्छु है।
0: रुन्छ मन किन रुँदैन होइन?
1: हजुर रुन्छ नि मन किन रुँदैन।
0: रुन्छ नि मन किन रुँदैन, कतिको ढुक्क हुनुहुन्छ?
1: हजुर यस्तै यस्तै सुनेछु र है त्यो के भयो।
0: हुन्छ हामी लग गर्छौँ है त।
1: हुन्छ
0: तपाईँले दिनुभएको जवाब सही छ। पाँचजना साथीलाई सम्झिनुहोस्।
1: लन्च विशिष्ट हजुरको लागि अनि प्राविधिक मित्रको लागि अनि दिदी प्रिया विशीलाई अनि सम्पूर्ण कार्यक्रम सुन्ने साथीहरूले चन्द्र बिरान नमस्ते।
0: नमस्ते। टेलिफोन सम्पर्कमा महेश विशी लुङ्ग्रीबाट आउनु भएको थियो। अब म कमेन्ट वाचन गर्छु। कमेन्ट धेरै साथीहरूले गर्नु भएको छैन कमेन्ट होइन, एकजना साथीले मात्रै अहिले नयाँ कमेन्ट आएको छ। निरुता ओली बाँसकोटाले कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ र तपाईँले सामाजिक सञ्जाल फेसबुकमा तपाईँ दसजनाले मात्रै हेरिरहनु भएको छ अहिले चाहिँ कार्यक्रमलाई
1: लागि दिदी प्रिया विशीलाई अनि सम्पूर्ण कार्यक्रम सुन्ने साथीहरूले चन्द्र बिरान नमस्ते।
0: नमस्ते। टेलिफोन सम्पर्कमा महेश विशी लुङ्ग्रीबाट आउनु भएको थियो। अब म कमेन्ट वाचन गर्छु। कमेन्ट धेरै साथीहरूले

सारथी लेखेर सर्च गर्नुहोला, त्यहाँबाट तपाईँले सुन्न सक्नुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए र अब हामी गीत राख्छौ। लक्ष्मी नेउपानी र पुरुषोत्तम नेउपानीको आवाज, रमेश बिजीको शब्द सिर्जनामा रहेको रुन्छ निमन किन रुदैन, रुखो बोली नबोला निर्माया, वचनको घाउ निको हुँदैन भन्ने गीत राख्छौ। गीतपछि फेरि आउँछौं।

0: यो गीतको श्रोतालाई फेरि पनि स्वागत छ। रुन्छ निमन किन रुदैन, रुखु बोली नबोला निर्माया, वचनको घाउ निको हुँदैन। यो गीतको श्रोतालाई फेरि पनि स्वागत छ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। हेलो,
1: नमस्ते। नमस्कार।
0: नमस्ते, नमस्कार। को बोल्नु भयो, कहाँबाट?
1: म भुसुकबाट वरुण चञ्चले राई।
0: वरुण चञ्चले राई बोल्दै हुनुहुन्छ। के छ वरुणजी, हाल खबर तपाईँको?
1: मेरो ठिकै छ, राम्रै छ। खाना खाएर बसिरहेको छु। यहाँ फेसबुक लाइभमा प्रोग्राम भेटे
0: अनि कार्यक्रम सुन्दै हुनुहुन्छ होइन?
1: हजुर हजुर।
0: कार्यक्रमको बारेमा थाहा छ कि छैन तपाईँलाई?
1: मैले सुन्न त भर्खरबाट सुन्दैछु, थाहा छैन कार्यक्रमको बारेमा के गर्नुपर्ने हो।
0: कार्यक्रमलाई भर्खर सुन्ने बित्तिकै फोन गर्ने होइन मित्र, एकछिनसम्म मजाले कार्यक्रम ध्यान दिएर सुन्ने हो, त्यसपछि बल्ल फोन गर्ने हो है। आजको लागि त म भनिदिन्छु, तर अन्य बसाइमा त्यस्तो नहोस् है। त आजको बसाईमा प्रश्न उत्तरको रमाइलो खेल खेल्छौ, एकदेखि आठ नम्बरसम्मका प्रश्नहरू छन् भन्दै थिए। हेर्नुहोस् त, अब जानकारी नलिकन नबुझिकन आउनुको नतिजा हो फोन काटेर भाग्नु पर्ने स्थिति होइन। यो भन्दा भनौँ न अब ठुलो के हुन सक्छ र होइन। कार्यक्रम त्यसैले हामी भन्छौँ, कार्यक्रमलाई एकछिन मजाले सुन्नुहोस्। फेसबुक लाइभमा सुन्ने साथीहरूले के गर्नुहुन्छ भने, फेसबुक लाइभमा हेर्नुहुन्छ, सर र स्क्रोल गर्नुहुन्छ, अनि त्यसपछि उहाँलाई कार्यक्रम सुन्ने अब फुर्सद त हुन्छ, तर सुन्न खोज्नुहुन्न कि उहाँहरूले। अनि यसो हेर्नुहुन्छ, नम्बर हेर्नुहुन्छ, नम्बर भए फोन गरिहालौँ भन्नुहुन्छ, नसुनिकन फोन डायल गरिदिनुहुन्छ। त्यसपछि हामीले कार्यक्रमको बारेमा जानकारी गराउँदा गराउँदै पनि उहाँहरूले समावेश हुनुहुन्न, त्यसपछि फोन काटेर भाग्नुको विकल्प हुँदैन होइन। त्योभन्दा अरू विकल्प त हुँदैन, त्यो कारणले गर्दाखेरि कार्यक्रमलाई मजाले ध्यान दिएर सुनिदिनु होला म तपाईँलाई आग्रह गर्छु। फेसबुकमा स्क्रोल गर्दै तपाईँले

0: फोन गर्नको लागि मात्रै कार्यक्रम हामी ल्याएका होइनौ नि, हामी त कार्यक्रम सुन्नका लागि ल्याएका हौ, कार्यक्रमलाई बुझ्नका लागि ल्याएका हौ, होइन? त्यो कारणले गर्दाखेरि कार्यक्रमलाई सुनेर साथ दिनुभयो भने असाध्यै राम्रो हुन्छ, र सुनेर बुझेर फोन डायल गरिदिनु भयो भने, सहभागिता जनाउनु भयो भने एकदमै राम्रो हुन्छ। सहभागिता हुने, फोन गर्ने कुरा मात्र ठूलो कुरा होइन है, कार्यक्रममा फोन गर्नु मात्र ठूलो कुरा होइन, कार्यक्रमको बारेमा बुझेर फोन गर्नु चाहिँ सबैभन्दा ठूलो कुरा हो, महत्वपूर्ण कुरा हो है। त्यो कारणले गर्दाखेरि कार्यक्रमलाई बुझेर अनि कार्यक्रम के रहेछ, कुन फर्म्याट अर्थात कुन विषयवस्तुलाई कार्यक्रमलाई उजागर गरेको छ अथवा के बसाईलाई कार्यक्रमले उजागर गरेको छ, यो बसाईको आधारमा तपाईँले फोन डायल गर्नुभयो भने असाध्यै राम्रो हुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए। तपाईँ फेसबुक लाइभबाट सुन्दै हुनुहुन्छ, रेडियोबाट सुन्दै हुनुहुन्छ भने यी साथीहरूले ध्यान दिनुपर्ने कुरा हो। यति बेला के छ साथी हुनुहुन्छ? नमस्कार हजुर।
1: हजुर नमस्कार। हजुर
0: को बोल्नुभयो, कहाँबाट?
1: म सल्यानदेखि राजन केसी भन्ने मान्छे।
0: राजन केसी, सल्यान कुन ठाउँबाट?
1: सल्यान छत्रीसदेखि। हजुर
0: अनि कुन रेडियोबाट हामीलाई सुन्नुभयो?
1: 96.4 MHz जलजला।
0: 96.4 MHz रेडियो जलजलाबाट सुन्दै हुनुहुन्छ।
1: हजुर हजुर।
0: कति नम्बरको प्रश्न राखौँ तपाईँलाई?
1: मलाई 6 नम्बर।
0: 6 नम्बरको है, हुन्छ। तपाईँको लागि प्रश्न नम्बर 6 यस प्रकार छ, ध्यान दिएर सुन्नुहोला। प्रश्न नम्बर 6,

0: ल भन्नुहोस् यो गीतको गायकको नाम के हो?
1: विमल राज छेत्री हुन त हो कि होइन? विमल राज छेत्री
0: ल, विमल राज छेत्रीमा लग गरे है त।
1: ल हुन्छ, लग गर्नुहोस् हजुर।
0: प्राइम मित्र विमल राज छेत्री मिलिन हजुर, तपाईँले दिनुभएको जवाफ है त। विदा गर्छौ, नमस्ते। राजन केसी आउनु भएको थियो, उहाँले मिलाउन सक्नु भएन, पालो तपाईँको हो। यता मेरो सानो माया छ भन्ने गीत हो है यो गीतको बोल चाहिँ। यता मेरो अब केटाले यता मेरो सानो माया छ भन्नुहुन्छ, केटीले यता मेरो झिल्के माया छ भन्नुहुन्छ है। यो असाध्यै राम्रो गीत छ, असाध्यै चर्चित गायक र गायिकाले गाउनु भएको गीत हो। यो क्रममा तपाईँलाई जानकारी गराए। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर।
2: हजुर नमस्ते।
0: को बोल्नु भयो? कहाँबाट?
2: प्युठानबाट, जीवन साङ्गीतिक मगर।
0: प्युठानबाट जीवन साङ्गीतिक मगर, के छ जीवन हालखबर तपाईँको?
2: सब ठिकै सञ्चार छ भने हजुर पनि सञ्चार हुन्छ।
0: एकदम ठिक छ। कुन रेडियोबाट सुन्नु भयो हामीलाई?
2: रेडियो
0: जलजलाबाट। हुन्छ, कार्यक्रममा आउनु भएको छ, प्रश्न सुन्नु भएको छ कि छैन यहाँले?
2: सुनेको छु।
0: र जवाब के होला?
2: शक्तिचन्द।
0: शक्तिचन्द कतिको ढुक्क हुनुहुन्छ? ल जवाब लग गरौ, लग गरौ जवाब। तपाईँले दिनुभएको जवाब एकदमै सही छ। पाँचजना साथीलाई सम्झिनुहोस्।
2: सम्झान्छु,
0: धन्यवाद।
2: र परिवारले सम्झान्छु, र नेत्र घटी, मौसम मगर,
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छौ। अब हामी तपाईँको माझमा राख्छौ टिका सानो र शक्ति चन्दले गाउनु भएको गीत यता मेरो सानो माया छ। यो गीत तपाईँको लागि

0: टिका सानीको आवाज तपाईँको लागि हामी प्रस्तुतिमा जोडिसकेका छौं। यति बेला कार्यक्रममा साथी आउनु भएको छ, म स्वागत गर्छु। नमस्कार हजुर।
1: नमस्ते दाई,
0: को बोल्नुभयो? कहाँबाट?
1: भोजपुरबाट सुजाता राई।
0: सुजाता राई, के छ सुजाता दी, खबर तपाईँको?
1: ठिकै छ दाई।
0: ल, कार्यक्रममा आउनु भएको छ, आज कति नम्बरको प्रश्न रोजाइमा पार्नुहुन्छ?
1: कतिको बाँकी छ दाई?
0: हामीसँग एक नम्बर गइसकेको छ, अझै दुई नम्बर बाँकी छ, पाँच नम्बर बाँकी छ, सात नम्बर बाँकी छ।
1: एक नम्बर राखिदिनु न।
0: एक नम्बरको गइसकेको छ है? एक नम्बरको गइसकेको छ,
1: पाँच नम्बरको राखिदिनु नलाई।
0: हजुर,
1: पाँच नम्बर।
0: पाँच नम्बर हुन्छ तपाईँको लागि। प्रश्न नम्बर पाँच यस प्रकार छ, ध्यान दिएर सुन्नुहोला। प्रश्न नम्बर पाँच,

0: ल भन्नुहोस् यो गीतको यो कुन गीत हामीले गीतको कुन गीतको धुन बजाएका हौ यो कुन गीतको धुन हामीले बजाएका हौ सुजाता जी कुन गीतको धुन हामीले बजाएका हौ माफ गर्नु होला यो कल हामी लिन सक्दैनौ है आउनु भएको थियो सुजाता अब हामीले बोलाइरहेछौँ बोलाइरहेछौँ होइन उहाँले अब ध्यानै दिनु दिइरहनु भएको छैन अनि कता कता ध्यान दिइरहनु भएको छ यति बेला अर्को साथी नमस्कार हजुर
1: नमस्ते
0: को बोल्नुभयो कहाँबाट
1: सदीक्षा
0: तामाङ धनकुटाबाट होइन सदीक्षाजीले प्रश्न सुन्नु भएको छ
1: सुने
0: ल जवाब के होला सिमसिम पानी रहेछौ बैमानी होइन कतिको ढुक्काउनुहुन्छ ल जवाब चेक गर्छौ है त सदीक्षाजी तपाईँले दिनुभएको जवाब त मिलेको छ है त तपाईँले हिजो फोन गर्नुभएको थियो हिजोको कार्यक्रममा होइन अनि कार्यक्रमको अन्तिम सम्म सुन्नुभयो कि सुन्नु भएन सुन्नु भएको थियो अनि किन फोन गर्नु भएन त
1: हजुरको नम्बर चाहिँ राखेको थिएँ
0: 24 घण्टा भित्रमा फोन गर्नुपर्ने थियो तर तपाईँले फोन गर्नु भएन होइन तपाईँको पुरस्कार चाहिँ अब गुम्यो भनौँ है कि के छ अब 24 घण्टाभित्र हामीले फोन गर्नुहोस् भनेका हुन्छौँ तपाईँले सुनेर पनि फोन गर्नु भएन होइन पुरस्कार त लिनुको लागि फोन गर्नुपर्ने हो तपाईँले तर फोन गर्नु भएन हुन्छ अहिलेको लागि 5 जना साथीलाई सम्झिनुहोस्
1: हुन्छ बस्ने भाका त हजुरहरूलाई नै सुनेर इन्जोय लिनु भन्न चाहन्छु
0: धन्यवाद
1: जति साथीहरू अहिले कार्यक्रम लोकपारा सुनेर बस्नुभएको छ सबै सबैलाई बस्ने भाका सुन्नु है भन्ने कुराहरू बाई बाई
0: नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी उहाँको नाम सदीक्षा तामाङ सही जवाब दिनुभएको छ अब विदा भएर जानुपर्ने हुन्छ हामी र विदा भएर जाँदै गर्दाखेरि अब केही कमेन्टहरू छन् ती कमेन्टहरू वाचन गरिदिइहाल्छु गर्नु पर्यो नि कमेन्टहरू आएको कमेन्टहरू त वाचन होइन भावन चञ्चले राईले कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ यसै क्रममा ढकाल धर्मराजले पनि कार्यक्रम सुन्दैछु भन्नुभएको छ बिन्दु कुँवरले पनि कार्यक्रमलाई सेयर पनि गर्नुभएको छ कार्यक्रम पनि सुन्नु भएको छ प्रदीप लामा संकल्प उखलढुङ्गाबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ आरती मगरले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ यसै क्रममा सौरभ केसीले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ त्यसपछि त्योभन्दा बाहेक एउटा कमेन्ट चाहिँ दुईटा कमेन्ट चाहिँ आ रहेछ म वाचन गरिदिइहाल्छु अभागी सिर्जनाले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ यसै क्रममा सबिना सबिनेलाई पनि कार्यक्रम सुन्दै हुनुहुन्छ ल कार्यक्रम सुनेर साथ दिने तपाईँलाई फोन गर्नुभयो तपाईँलाई कार्यक्रमलाई सेयर गर्नुभयो तपाईँलाई र कार्यक्रममा कमेन्ट गर्नुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद ज्ञापन गर्छौं अझै 8 जना साथीहरूले फेसबुकमा हेर्दै हुनुहुन्छ होइन सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छौं कार्यक्रम तपाईँलाई कस्तो लाग्छ कार्यक्रम कतिको सुन्न मन लाग्छ अथवा मनपर्छ कि पर्दैन होइन जे लाग्छ त्यही मलाई भन्नुहोला भन्नको लागि मेरो मोबाइलमा फोन गर्नुहोला है मेरो नम्बर हो 98-644-17-298 98-644-17-298 फोन गर्नुहोला भन्दै सदीक्षाजीले पनि फोन गर्नुहोला तपाईँले पुरस्कार पाउनुहुन्छ है आज फोन गर्नुभयो भने पनि पुरस्कार पाउनुहुन्छ हुन्छ आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु तपाईँको बाँकी पल शुभ रहोस् नमस्कार रेडियो सुन्ने बानीको विकास गरौं रेडियो कार्यक्रमलाई माया गरौं

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बजे।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

0: बेलुकी 5 बजेको थाहा अपडेटमा दिनेशको नमस्कार। नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले सत्तारूढ़ दल रासोपालाई झुण्डको संज्ञा दिनुभएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले रासोपा सुसंगत वैज्ञानिक विचार बोकेको पार्टी नभई अराजक जमातको गठजोड़ भएको आरोप लगाउनु भएको हो। रासोपा कुनै सुसंगत वैज्ञानिक विचारधारामा आधारित दल नभएर आकस्मिक अप्रत्याशित रूपमा उत्पन्न भएको अति महत्वाकांक्षी अराजक जमातहरूको अस्थायी गठजोड़ भएको उहाँको भनाइ छ। यो दार्शनिक रूपमा सार संग्रहवाद र राजनैतिक रूपमा लोकप्रियवादको दलदलको जगमा बनेको पार्टी भएको उहाँको भनाइ छ। रासोपाले दशकौंदेखिको योगदानबाट प्राप्त गरेको नभई विगतमा सत्ताधारी दलको गल्ती एआई र अल्गोरिदम तथा विश्वका दृश्य अदृश्य शक्तिको बलबाट दुई तिहाईको सरकार बनाउन सफल भएको उहाँको दावी छ। उहाँले देशमा कथित नीलो क्रान्ति पूरा गर्ने योजनाका साथ रासोपा उदाएको तर्क समेत गर्नुभएको छ। रासोपामा अति नै प्रिय देखिए पनि सारमा अत्यन्त दुखदायी रहेको उहाँको भनाइ छ। रासोपा चरम अवसरवादी र अस्थिर प्रवृत्तिको रहेको उहाँले बताउनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षा एसईईमा नन ग्रेड विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने बताउनु भएको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री पोखरेलले सरकारले एक महिनाभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने प्रतिबद्धता कार्यान्वयन भएको उल्लेख गर्दै अब परीक्षामा असफल हुने विद्यार्थीका लागि पूरक तयारी कक्षा सञ्चालन गरिने प्रतिबद्धता जनाउनु भएको हो। हिजो प्रकाशित नतिजा अनुसार 2,84,160 विद्यार्थी ग्रेजुएट भई 65.98% विद्यार्थी सफल भएका छन्। 1,46,507 विद्यार्थी नन ग्रेड भएका छन्। नन ग्रेड भएका विद्यार्थीले ग्रेड वृद्धि मौका परीक्षामा भाग लिन पाउनेछ। मन्त्री पोखरेलले देशभरका सम्पूर्ण विद्यालय भवन खेल मैदान शिक्षक कर्मचारी विद्यार्थी र अन्य संरचनाको विस्तृत अध्ययन पूरा हुने तथ्यका आधारमा विद्यालय तहको सम्पूर्ण पूर्वाधार पुनर्संरचना गरिने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभामा सम्बोधन गर्दै प्रचण्डले सरकारले संख्याको दम्भले विधि मिस्ने र अध्यादेश मार्फत शासन गर्ने संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैली अपनाएको भन्दै कड़ा आलोचना गर्नुभयो। त्यस्तै संयोजक प्रचण्डले युवा सांसदहरूलाई ट्रेड युनियनलाई पेशागत संगठनको रूपमा सुदृढ बनाउने बहस गर्न आग्रह गर्नुभयो। र काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले ओडाबाट केन्द्रमा आएका सबै फाइल अबको एक हप्ता अर्थात सोमबारभित्र शून्य बनाउन निर्देशन दिनुभएको छ। महानगरका क्रियाकलापको पाक्षिक समीक्षा कार्यक्रममा आज उहाँले विभागीय प्रमुखलाई प्रक्रिया मिलेको भए स्वीकृत गर्न र नमिलेको भए कारण खुलाएर फिर्ता पठाएर शून्य फाइल बनाउने नीति कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो। कार्यवाहक प्रमुख डंगोलले बजेट कार्यान्वयन गर्दा गुणस्तरीयता कायम हुन नसक्ने अवस्था भए त्यस्ता कार्यक्रम कार्यान्वयन नगर्न र वडा सचिवहरूलाई निर्देशन समेत दिनुभएको छ। वित्त विभागका प्रमुख डाक्टर शिवराज अधिकारीले हालसम्म महानगरको खर्च 80.94% र वडाहरूको 39.3% रहेको जानकारी दिनुभयो। बेलुकी 5 बजेको थाहा अपडेट सकियो। दिनेश बिदा हुन्छु। नमस्कार।
1: बाजे के भयो? किन जालामा हात
2: दुखेको छ? खानै दिन्न भा, दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर, गर्नुहोस्। 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर, हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाइ दाँत निकाल्ने,
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7 3 18 98 95 14 1452।
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
6: ल बाबु नानी हो सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
7: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
6: अब के गर्ने रे? सिधा सुलिचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
3: हजुर, हाम्रा सेवाहरू
1: दाँत बाँध्ने,
3: दाँत सफा गर्ने,
1: दाँतमा सिमेन्ट भर्ने,
3: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
1: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
3: फिक्स दाँत लगाउने।
5: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
1: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
3: सम्पर्क नम्बर 9867-0067-467। एकपटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सुनि चौर बजार रोल्पा युनिसा सुनचादी पसलको छेउमा।
5: साथै तार मान्ने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
8: वसन्त ऋतुको हरियाली पहाडसँगै भित्रिएको नववर्ष 2083 सालको हर्ष उल्लासमय यस पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, व्यापारी, बुद्धिजीवी, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय, पत्रकार, सुरक्षा कर्मी, आमा समूह, युवा क्लब, साहित्यकार, शिक्षक, विद्यार्थी लगायत देश तथा विदेशमा रहनु भएका सम्पूर्ण महानुभावहरू सुख शान्ति समृद्धि दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
9: हरि क्याफे कर्मा रोल्पा नगरपालिका 4 टुली खेल लिबाङ रोल्पा। हामी कहाँ अर्डर अनुसार विभिन्न किसिमका केक, लस्सी, चिया, कफी, दही आदि पाउनुका साथै होम डेलिभरीको व्यवस्था समेत रहेको छ।
10: प्रोप्राइटर हरि डागी, सम्पर्क मोबाइल नम्बर 9864-052-74।
9: हरि क्याफे कर्मा रोल्पा नगरपालिका 4 टुली खेल लिबाङ रोल्पा।
3: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
11: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
3: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
11: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
3: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
11: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पराश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
3: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
11: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
3: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
11: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडमी दाङ सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412
3: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडमी घोराही दाङ वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
1: A2Z मोबाइल सेन्टर रोल्पा नगरपालिका 4 लिबाङ भदेरी खोला रोल्पा
3: हजुर हाम्रा सेवाहरू हामी कहाँ विभिन्न कम्पनीका मोबाइल सेटहरू बिक्री तथा मर्मत गरिन्छ साथै हामी कहाँ विभिन्न मोडेलका घडीहरू पाइनुका साथै विभिन्न वाट क्षमताका सोलर सेटहरू र विभिन्न मोडेलका टेक स्पिकर साउन्ड बक्सहरू पनि पाइन्छ प्रोप्राइटर रेग बहादुर बस्ने सम्पर्क मोबाइल नम्बर 9841176950
12: खै जन्मदाता दिनुहोस् त
13: जन्मदाता गरेको छैन नि म्याडम
12: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
13: हो र मलाई त थाहा नै थिएन म्याडम
12: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
13: ए पहिला कसैले भनेन
14: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनुपर्छ
3: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
14: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
14: नेपाल सरकार विज्ञापन बोर्ड
3: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
1: भूपु सैनिक वर्कसप रोल्पा नगरपालिका 2 पिपल चौतारा रोल्पा
3: हजुर हाम्रा सेवाहरू हामी कहाँ विभिन्न किसिमका मोटरसाइकल तथा अटो रिक्साहरू मर्मत गरिनुका साथै पार्ट्सहरू उपलब्ध छन् प्रोप्राइटर वीरसिंह घरती मगर सम्पर्क मोबाइल नम्बर 9848750098 एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
1: उत्पादी पसल रोल्पा नगरपालिका दुई बिज बजार लिबाङ रोल्पा।
3: हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गर गहना ग्यारेन्टी का साथ तयार गरिन्छ। प्रोप्राइटर तिलक रसाइली। मोबाइल नम्बर 98631 2593 र 98113 95 35।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नयाँ वर्षको
2: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: राम ओक सब एन्ड रिकन्डिसन हाउस रोल्पा नगरपालिका 4 पधिनी खोला रोल्पा।
2: हाम्रा सेवाहरू हामी कहाँ बाइक मर्मत तथा बाइक खरिद बिक्री गरिनुका साथै सम्पूर्ण पार्ट्सहरू होलसेलमा पाइन्छ। प्रोप्राइटर रामकुमार केसी, सम्पर्क मोबाइल नम्बर 9862468710 र 9802020958। एक पटक होइन, पटक पटक सेवा गर्ने मौका दिनुहोस्।
3: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: रितु तन्दुरी होटल रोल्पा नगरपालिका 4 बीच बजार रोल्पा।
2: हजुर, हाम्रा सेवाहरू स्वच्छ खाना बस्नका साथै नास्ताका परिकारहरू मोमो चाउमिन आलु परौठा समोसा छोले तन्दुरी रोटी आदि पाइन्छ। प्रोप्राइटर नरबहादुर राणा, सम्पर्क मोबाइल नम्बर 9849503394।
3: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: श्री लुम्बिनी सुन चाँदी पसल रोल्पा नगरपालिका 4 लिबाङ रोल्पा।
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गरगहना ग्यारेन्टीका साथ तयार गरिन्छ। आभूषणको विश्वासिलो सुन चाँदी पसल श्री लुम्बिनी सुन चाँदी पसल, प्रोप्राइटर राजेश जुरी, सम्पर्क मोबाइल नम्बर 9844900472 र 9905799298।
4: लौ चटाङ पर्न आँटो सबैजना यता आउ त, यता यो ठुलो रुखको फेदमा बसौ।
5: हुन्न हुन्न, चटाङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
6: हो र?
5: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
6: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
5: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
6: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
5: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
1: बस
7: वसन्त ऋतुको हरियाली पहाडसँगै बित्रिएको नववर्ष 2083 सालको हर्ष उल्लासमै यस पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, व्यापारी, बुद्धिजीवी, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय, पत्रकार, सुरक्षाकर्मी, आमा समूह, युवा क्लब, साहित्यकार, शिक्षक विद्यार्थी लगायत देश तथा विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: माना भन्ज नास्ता पसल सुनसहरी थानाको छेउमा सुनसहरी गाउँपालिका 4 सिउरी रोल्पा। हजुर हामी कहाँ चाउमिन, चाउचाउ, अन्डा, चना, चटपटे, जुस, अदर अनुसार खानाका साथै विभिन्न किसिमका नास्ताहरू पाइन्छ। प्रोप्राइटर लिले विश्वकर्मा। सम्पर्क मोबाइल नम्बर 97627881132। माना भन्ज नास्ता पसल सुनसहरी थानाको छेउमा सुनसहरी गाउँपालिका 4

0: ऋतुको हरियाली पहाड़सँगै भित्रिएको नववर्ष 2083 सालको हर्ष उल्लासमै यस पावन अवसरमा यस वडाभित्र बसोबास गर्नुहुने आमा बुवा दाजुभाइ तथा दिदी बहिनी जनप्रतिनिधि राष्ट्र सेवक कर्मचारी बुद्धिजीवी नागरिक समाज उद्योगी व्यापारी पत्रकार साहित्यकार समाजसेवी स्वास्थ्य कर्मी शिक्षक विद्यार्थी सुरक्षा कर्मी सरकारी तथा गैर सरकारी कार्यालय युवा क्लब युवा समूह आमा समूह लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: जन्म मृत्यु विवाह बसाइ सराई सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना दर्ता 35 दिन भित्र गराउनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष देवीलाल रोका मगर, सचिव जनक गिरी एवं सम्पूर्ण ओडा कार्यालय परिवार सुनसहरी गाउँपालिका 5 जयमाकसला रोल्पा।

0: होइन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
1: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
0: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन
1: ए के न ठुलै समस्या होला भनेको त जाबु यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्?
1: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो चिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने RCT गरेको दाँतमा खोल राख्ने फ्लोराइड प्रिन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भर्ने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड निमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 9858043122 र 9858043123।
1: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ।
2: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना झुमो बेला खेमरिदे गरम ओबोदिरी जेउ बेला सुनो फुरी कता ओचुदिरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्तक सम्भावना पाए आउ ये गिने प्राकृतिक सम्पदा र तक्षक जस खुन्नाले वातावरण मिलेने लख्यता असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्तक तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखा नामे ल भे लागिने सज जिनी गिनी लापरवाही सुनो चासो खेलगेमा दुख
3: वन
2: जङ्गल सर मेरा आदिवी बानी एमएल एमएओ छानेला दिउँसोकर पत्रालय पार गेल हटे
3: मलाई लाइटर्सी आउला सचाउने चिजरालय जा बाङ्जा र यामाने पोल गेले या इतो चिज र रहे वन जङ्गल के भए
2: पिकनिक वनभोज बाको मे सचाउँछु छिन्नी मेले चाउँछु सयदेखि खेनाले वन जङ्गल ओसो छान्ने दाइके बानीको चुरोट विधि ओरे बनाई कोबाजे
3: वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि अनुगमन दुने व्यवस्था
2: गेछो छानेला खोले चाउसी खोलिए हरिदे तरिङ्काई गेजम हेके लैजु अब नजिरे बनाए गेम एल गेजम हेके नलाए अरूले लाइके लागे
3: वन जङ्गल जुलिसी हो घेम बारी ल बाली नाली चिउला चिउली झ्याक्रा सताउँछु छिमी ने चाउसो सहिदेखि खेले
2: वन जङ्गल मेलाइदु गेमाइए मेला किनी पाँचजना खरनामा र मिलिदिए भनै चाना जन्ने गेसले
3: बतासु चुलिजु बेलाको हिजिमके कोटल मेके सताङ्कीले हेनोखेम छिन्ने मे चासो गेसले
2: मे लागि निताए गे भने के बचिए सोनो अरूले भने के बचया
3: के छ थामला पोयाल मे लागि किसन किने गे छ ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालयले खबर दिए
2: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
4: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
5: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई लाइटर मट्टी तेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
4: आफ्नो टोल छिमेकमा आग लागि सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
5: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
5: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
4: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
8: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
9: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
7: वन डढेलोले हाम्रा आवश्यकताका घाँस, स्याउला, सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
9: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति, जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
8: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुँड, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
9: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
7: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
9: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
7: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
9: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ। त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
8: आफू बाँच्न, प्रकृति बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।

0: कार्यालय रोल्पाको अपील।
1: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाउ। वनमा रहेका रुख, बिरुवा, लाथा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ।
0: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
2: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा, टिट्टी, बालुवा वा माटो ननिकालौ।
0: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
1: वन क्षेत्रमा खुल्ला चरिचरण नगराउ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
0: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
1: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: नमस्ते डाक्टर साहब।
4: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
0: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड,
1: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
0: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।

0: का मुहानहरू सुक्दैछन्, खानेपानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
1: खोला नदीको फैलावट बढ्दैछ र खेतीयोग्य जमिन मरुभूमिमा परिणत हुँदैछ।
2: पृथ्वीको तापक्रम निरन्तर बढिरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
1: के यस विपत्तिको कुनै समाधान छैन त?
2: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
1: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
0: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
4: उफ, मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
3: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्यो।
4: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
5: होइन, रात दिन खटखट के को झगडा हो यो?
4: हेर न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
5: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
3: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
4: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
5: ल सिधै फोन गर न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
0: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर शुरूआत। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
6: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नानी त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
7: ए हो र?
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
9: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिलो भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
10: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेसन सफल उपचार गरिन्छ।
11: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
10: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
11: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
10: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
11: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
10: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ।
11: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, खोराही दाङ।
10: सम्पर्क मोबाइल 98578211105,
11: 98479802,
10: 98095826605
11: र 98103940।
12: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
13: होइन, के भाछ र तपाईँलाई
12: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
13: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या? अरे काका, यसको लागि त घोराले दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि। हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेसन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
12: मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिर आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, बात जोड्नेको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
13: यति मात्र कहाँ हो र, हामी कहाँ जाँड रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
12: विस्तृत जानकारीका लागि सम्पर्क 0825638603, 98654483383।
13: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ, सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
14: आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
15: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
14: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
15: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छ, अब यतिका सामान म कहाँ गएर ल्याउ, एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: ल उसो भए म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 6 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171562459 र 98645 78232।

0: नमस्कार। लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज, हाम्रो वेबसाइट जलजलापुर.com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्यामा म वन्दना घरतीको तपाईँलाई हार्दिक स्वागत छ। आरम्भमा सुरु गरौ समाचारका शीर्षकहरूबाट। सरकारले सुकुम्बासी र निमुखा वर्गलाई विकासका बाधकका रूपमा नहेर्नुहोस् प्रचण्डको आग्रह। प्रधानमन्त्रीको अनुपस्थिति र राज्य व्यवस्था समितिको अनिर्णयको बन्दी बनेको कांग्रेसको आरोप। नीति तथा कार्यक्रमले विद्यमान गम्भीर प्रश्नहरूको उत्तर दिन सक्ने नेता थापाको टिप्पणी। 39 अंकले घट्यो शेयर बजार। लुङ्गरी गाउँपालिकाको यासोई नतिजामा गौरी शंकर माबुत कुरिष्ट राष्ट्रिय परिचय पत्रको सर्भरमा समस्या। अर्घखाँसीमा तीर्थयात्री बोकेको बस दुर्घटना, 3 मृत्यु, दर्जनौ घाइते। रूकुम पश्चिममा 2 विद्यार्थीले ल्याए 4 जीपीए। जिल्लाभर खुशीको लहर। एसईमा बंगलासुली गाउँपालिकाबाट 25.09% मात्र उतीर्ण। र पाकिस्तानमा 3 महिनामै 370 जना भन्दा बढ़ी अफगान नागरिक मारिए। स्कटल्याण्डले दियो नेपाललाई 244 रनको लक्ष्य। सन्दीपले लिए 4 विकेट।
1: यो केटासँग त म बिहे गर्दिन, कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङको पनि छ, अझ दाँत किराले पनि खाछ, यस्तो केटासँग पनि कसले बिहे गर्छ।
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए, मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला मेरो दाँतको उपचार गर्नका लागि। मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त, डेन्टल क्लिनिकमा जानु पर्यो नि विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुनेवाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है, त्यसपछि नाइन भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सक द्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 98651094141 र 98162901118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
0: अब समाचार शुरू गरौ। सरकारले सुकुम्बासी र निमुखा वर्गलाई विकासका बाधकका रूपमा नहेरोस् प्रचण्डको आग्रह। सम्बन्धी प्रसंगबाट पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गरीब सुकुम्बासी र निमुखा वर्गलाई विकासको बाधकका रूपमा नहेर्न सरकारलाई आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा संयोजक प्रचण्डले गरीब र सुकुम्बासीलाई विकासका अवरोधक ठान्ने सरकारले दृष्टिकोण स्वीकार्य नहुने चेतावनी समेत दिनुभयो। उहाँले बिना योजना र पूर्व तयारी जबरजस्ती सुकुम्बासी बस्ती खाली गराउने कार्यले देशको मुहार नफिरिने भन्दै वैज्ञानिक र व्यवस्थित माध्यमबाट भूमि सम्बन्धी समस्याले हल गरिनु पर्नेमा जोड़ दिनुभएको छ। गरीब मजदूर किसान र निमुखा वर्गले गणतन्त्र स्थापनामा ठूलो योगदान दिएको भन्दै उनीहरूलाई न्याय दिनु सरकारको प्रमुख जिम्मेवारी भएको प्रचण्डको भनाइरहेको छ। उहाँले भन्नुभयो, म सरकारसँग आग्रह गर्न चाहन्छु, गरीबहरू समृद्धका बाधक होइनन्, सुकुम्बासीहरू विकासका अवरोध होइनन्। बिना कुनै योजना, बिना कुनै पूर्व जानकारी जबरजस्ती बस्ती खाली गरेर देशको मुहार फेरिन्न, जसको कोही हुन्न उसको सहारा राज्य भन्नुपर्छ भनेर नै नेपाली नागरिकले लामो लड़ाई लड़ेर संविधानमा आवासको अधिकार र गरीबको अधिकार लेख्न सफल भएको हो। उहाँले भन्नुभएको छ, नागरिकलाई उठीवास लगाएर बिचल्लीमा पारेर लोकतन्त्रको सर्भिसिङ हुनै सक्दैन, यसमा सरकारले पुनर्विचार गरियोस्, उहाँले भन्नुभएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका कारण राज्य व्यवस्था तथा सुशासन समितिको काम कारवाही ठप्प भएको आरोप लगाएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेवले गृह मन्त्रालय सम्हाल्ने मन्त्री वा प्रधानमन्त्रीको अनुपस्थितिका कारण समितिको बैठक बस्न नसकेको बताउनु भएको हो। प्रतिनिधि सभाको आजको बैठकमा उहाँले देशमा विकसित पछिल्ला दर्दनाक घटनाहरूका विषयमा संसदमा प्रश्न उठाउनु पर्ने अवस्था रहे पनि सम्बन्धित मन्त्रीको अभावमा समिति अनि निर्णयको बन्दी बनेको उल्लेख गर्नुभएको छ। समितिका सभापतिले बैठकमा लागि पटक पटक आग्रह गरे पनि सम्बन्धित मन्त्रालयको नेतृत्व नहुँदा आफूहरू सहभागी हुन नसकेको कांग्रेस संसदीय दलका नेता आङदेवम्बेको भनाइरहेको छ। प्रधानमन्त्रीको कार्यव्यस्तता र अनुपस्थितिले समितिको बैठकमा अवरोध सृजना भएको भन्दै उहाँले सरकारको संवेदनशीलतामाथि प्रश्न उठाउनु भएको हो। एउटा महत्वपूर्ण मन्त्रालयमा मन्त्री समेत नियुक्त गर्न नसक्ने सरकारले नागरिकका गम्भीर समस्या र जिम्मेवारीलाई कसरी सम्बोधन गर्छ भन्दै उहाँले सरकारको आलोचना समेत गर्नुभयो। उहाँले भन्नुभयो, देशमा घटेका विभिन्न घटनाका सम्बन्धमा हामीले समितिमा प्रश्न उठाउनु पर्नेछ, तर जवाब दिने मन्त्री नै हुनुहुन्न। यदि गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसँगै छ भने उहाँ आफै समितिमा उपस्थित हुनु पर्यो, अन्यथा तत्काल गृह मन्त्री नियुक्त गरिनुपर्छ। सांसदहरूले राखेको चासोमा नागरिकको अभिव्यक्ति लुकेको हुने चर्चा गर्दै नेता आङदेम्बेले समितिलाई बन्धक नबनाई तत्काल निकास दिन सरकार र सत्तारूढ दलको ध्यान आकर्षण गराउनुभयो। नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रमले विद्यमान अवस्थाका प्रश्नको उत्तर दिन नसकेको टिप्पणी गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकको विषय विशेष समयमा नेता बादलले निर्धारित संसदको अधिवेशन स्थगित गरी आठवटा अध्यादेश जारी गरिनु लोकतन्त्रका लागि सुखद नभएको बताउनुभयो। ऋण लिएर विकास नहुने भएकाले नीति तथा कार्यक्रमलाई परिवर्तन आवश्यक रहेको उहाँको भनाई थियो। तत्कालीन राजनैतिक दलहरूको कमी कमजोरीका कारण स्थापित दल नयाँ दलले नागरिकको आकांक्षा पूरा गर्नुपर्नेमा जोड़ दिँदै उहाँले सरकारको पछिल्लो गतिविधिले त्यस्तो लक्षण नदेखाएको टिप्पणी गर्नुभयो। नेता थापाले सरकारको नीति तथा कार्यक्रमले देशको समग्र विकास, स्थायी शान्ति र लोकतन्त्रको रक्षा गर्न नसक्ने आरोप लगाउनुभयो। हिजो बढ़ेको शेयर बजार आज भने घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 39.44 अंकले घटेर 2744.40 बिन्दुमा झरेको छ। आज म्यूचुअल फण्ड बाहेक सबै समूहको सूचक घटेकोमा फाइनान्स, होटेल तथा पर्यटन, जलविद्युत र व्यापार समूहको सूचक 2% भन्दा धेरैले ओह्रालो लागेको छ। आज 251 कम्पनीको शेयर घटेकोमा 13 बढ़ेको छ। यस्तै 5 कम्पनीको शेयर भने गडबड़ भएको छैन। आज फर्स्ट र माइक्रो फाइनान्स लघुवित्तको शेयर भने झण्डै 12.5% घटेको छ। समग्रमा मजार घटेको दिन धौलागिरी लघुवित्तको शेयर 15% बढ़ेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 4.61 करोड़को कारोबार भएकोमा आज 338 कम्पनीका 1.06 करोड़ त शेयर 4.66 करोड़ रूपैयाँमा किनबेच भएको छ। तपाईँले रेडियो जलजलाबाट समाचार सन्ध्या सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्राम। विश्रामपछि लुङ्ग्री गाउँपालिकाको यसै नतिजामा गौरी शंकर मावि उत्कृष्ट, राष्ट्रिय परिचय पत्रको सर्भरमा समस्या लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
3: बाजे के भयो, किन जलामा
4: हात दुखेको छ? खाने दिन्न भात, दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
3: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
5: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
3: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू।
3: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
6: नदुखाई दाँत निकाल्ने,
3: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
3: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
3: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
3: 9805014652।
5: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
7: घर घरको आवाज, गाउँ शहरको आवाज, हरेक मन मुटुमा गुन्जी रहने रोलपाली आवाज, यो हो तपाईँको मनको आवाज, रेडियो साझा 96.4 MHz।
0: रेडियो जलजलाको समाचार सन्ध्यामा तपाईँलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा। राष्ट्रिय परीक्षा बोर्डले आज हिजो सोमबार सार्वजनिक गरेको शैक्षिक वर्ष 2082 माध्यमिक शिक्षा परीक्षा यासी नतिजा अनुसार रोल्पाको लुङ्गी गाउँपालिकाभित्र सञ्चालित विद्यालयहरूमध्ये गौरी शंकर माध्यमिक विद्यालय ठूलो नम्जाले उत्कृष्ट नतिजा हासिल गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल रिजालका अनुसार गाउँपालिकाभित्र रहेका 13 माध्यमिक विद्यालयबाट नियमितर्फ कुल 366 जना विद्यार्थी यसै परीक्षामा सहभागी भएका थिए। तीमध्ये 184 जना विद्यार्थी ग्रेड अर्थात उत्तीर्ण हुन सफल भएका छन्। यससँगै गाउँपालिकाको समग्र नतिजा 50.27% पुगेको छ। विद्यालयगत नतिजातर्फ गौरी शंकर माध्यमिक विद्यालय ठूलो नम्जाले सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेको छ। उक्त विद्यालयबाट 42 जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा 34 जना विद्यार्थी उत्तीर्ण भएका छन्। विद्यालयले 80.95% नतिजा हासिल गर्दै गाउँपालिकाभित्र पहिलो स्थान बनाउन सफल भएको हो। त्यसै गरी माध्यमिक सामाजिक माध्यमिक विद्यालय धाराखर्कले 65.71% नतिजा ल्याएको छ। विद्यालयबाट 35 जना विद्यार्थी सहभागी भएकोमा 23 जना उत्तीर्ण भएका छन्। गोकुल माध्यमिक विद्यालय सिर्पले 53.66% नतिजा हासिल गरेको छ भने सरस्वती माध्यमिक विद्यालय दाइबाङ र ब्राह क्षेत्र माध्यमिक विद्यालय बडाचौरले समान 50% नतिजा प्राप्त गरेका छन्। जनज्योति माध्यमिक विद्यालय घुमसालबाट 49 जना विद्यार्थी सहभागी भएकोमा 23 जना उत्तीर्ण भएका छन्। विद्यालयको नतिजा 46.94% रहेको छ। हिकमते स्वर माध्यमिक विद्यालय दुलेपानीको उत्तीर्ण दर 45.45% रहेको छ। माध्यमिक विद्यालय छिउदर तथा विजयश्वरी माध्यमिक विद्यालय सालढाडाले सम्मान 41.18% नतिजा हासिल गरेका छन्। युवा वर्ग माध्यमिक विद्यालय ऐपीबाट 8 जना सहभागी भएकोमा 3 जना उत्तीर्ण भई विद्यालयको नतिजा 37.5 5.5% रहेको छ। त्यस्तै नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पाङको नतिजा 31.82% रहेको छ। नेपाल राष्ट्रिय माध्यमिक विद्यालय हारजङमा 14 विद्यार्थी मध्ये 3 मात्र उत्तीर्ण भएका छन्। विद्यालयको नतिजा 21.43% रहेको छ। सबैभन्दा कम नतिजा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पाटी गुम्सालको रहेको छ। उक्त विद्यालयबाट 16 सहभागी भएकोमा 3 मात्र उत्तीर्ण भएका छन्। विद्यालयको नतिजा 18.75% रहेका छ। प्रमुख प्रशासकीय अधिकृत अनिल रिजालले यस वर्षको नतिजा रोल्पा जिल्लाको उत्कृष्ट मध्ये एक भएको दावी गर्दै विद्यार्थी शिक्षक तथा अभिभावकको मेहनतले सकारात्मक उपलब्धि सम्भव भएको बताउनु भएको छ। शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि गाउँपालिका निरन्तर प्रतिबद्ध रहेको उहाँको भनाइरहेको छ। गाउँपालिकाले आगामी दिनमा कमजोर नतिजा भएका विद्यालयहरूको सुधारका लागि विशेष योजना तथा प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। साथै उत्तीर्ण विद्यार्थीहरूलाई बधाई दिँदै आगामी शैक्षिक यात्राको सफलताको शुभकामना व्यक्त गरिएको छ। राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले केन्द्रीय प्रणाली सर्भरमा प्राविधिक समस्या आएपछि जिल्ला प्रशासन कार्यालय रोल्पामा राष्ट्रिय परिचय पत्र दर्ता सेवा प्रभावित भएको छ। गत वैशाख 21 गतेदेखि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा समस्या देखिएपछि देशभरका जिल्ला प्रशासन तथा इलाका प्रशासन कार्यालयमा सेवा अवरूद्ध भएको हो। जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर छेत्रीले केन्द्रको प्रणालीले काम गर्न छोडेका कारण सेवा प्रभाव गर्न नसकिएको बताउनु भएको छ। उहाँले केन्द्रीय स्तरमै प्रणाली मर्मतको काम भइरहेको र प्रणाली सञ्चालनमा आउने बित्तिकै तत्काल सेवा शुरू गरिने जानकारी दिनुभएको थियो। रोल्पाका विभिन्न दुर्गम गाउँबाट घण्टौ पैदल यात्रा तथा यातायातको शास्ति बिहोर्दै राष्ट्रिय परिचय पत्र बनाउन आउने सेवाग्राहीको जिल्ला प्रशासन कार्यालयमा उल्लेख्य भीड़ लागेको छ। टाढाबाट दुःख गरेर आएका नागरिकलाई रितै फर्काउनु पर्दा आफूलाई निकै दुःख लागेको प्रमुख जिल्ला अधिकारी छेत्रीले बताउनु भएको थियो। सेवाग्राहीको चाप र उनीहरूले भोग्नु परेको समस्याप्रति प्रशासन संवेदनशील रहेको उहाँको भनाइ छ। राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागले वैशाख 29 गते जारी गरेको पत्र अनुसार नयाँ इनरोल गर्दा प्राप्त हुने राष्ट्रिय परिचय पत्र नम्बर प्रणालीको प्रमाणीकरण गर्न नसक्ने समस्या देखिएको हो। विभागले वैशाख 23 गते नै सूचना जारी गर्दै मर्मत कार्य जारी रहेको जनाएको छ। जनाएको भए पनि हाल समस्या पूर्ण रूपमा सञ्चालन आउन सकेको छैन। प्रणाली मर्मत सम्पन्न नभएसम्म धैर्य गर्न प्रशासनले सबै सेवाग्राहीलाई अनुरोध गरेको छ। विभागका अनुसार सेवा सुचारू हुने बित्तिकै अर्को सूचना जारी गरेर जानकारी गराइनेछ। केन्द्रबाट प्राविधिक समस्या समाधान हुनासाथ रोल्पामा पनि प्राथमिकताका साथ सेवा प्रभाव गरिने प्रमुख जिल्ला अधिकारी छेत्रीले बताउनु भएको छ। अर्घखाँचीको पानीनी गाउँपालिका 8 कुडेमा मंगलबार आज दिउँसो भएको बस दुर्घटनामा 3 मृत्यु भएको छ भने 25 घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका इन्सपेक्टर झलक शर्माका अनुसार ध 1 5 0 4 नम्बरको बस दुर्घटनामा परेको हो। बस झण्डै 100 मिटर तल खसेको प्रहरीले जनाएको छ। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँची र पाल्पा मिशन अस्पताल पठाइएको छ। प्रहरीका अनुसार बस पाणिनी गाउँपालिका क्षेत्र हुँदै सुपा देउराली मन्दिर दर्शन गरेर पर्वत फर्किँदै गर्दा दुर्घटनामा परेको हो। दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस वर्ष माध्यमिक शिक्षा परीक्षा एसई 2082 रूकुम पश्चिमका दुई विद्यार्थीले उत्कृष्ट सफलता हासिल गर्दै 4 जीपीए ल्याएका छन्। राष्ट्रिय परीक्षा बोर्डले हिजो साँझ सार्वजनिक गरेको नतिजा अनुसार जिल्लाका सौजन खड्का र सुचित यादवले 4 जीपीए प्राप्त गर्दै जिल्लामा उत्कृष्ट नतिजा ल्याएका हुन्। मुसिकोट नगरपालिका वडा नम्बर 1 खलंगा स्थित त्रिभुवन जनता माध्यमिक विद्यालयका विद्यार्थी सौजन खड्काले 4 जीपीए ल्याएर विद्यालय तथा जिल्लाको नाम उच्च बनाएको प्र गोपीराम केसीले जानकारी दिनुभएको छ। खड्का सानैदेखि अनुशासित र लगनशील विद्यार्थी भएको उहाँको भनाइरहेको छ। त्यसै गरी शीतल माध्यमिक विद्यालय चौरझारीका विद्यार्थी सुचित यादवले पनि 4 जीपीए प्राप्त गर्दै जिल्लाको उत्कृष्ट सूचीमा स्थान बनाउन सफल भएका छन्। जिल्लामा सार्वजनिक नतिजाप्राप्ति अभिभावक शिक्षक तथा विद्यार्थीहरू उत्साहित बनेका छन्। ग्रामीण क्षेत्रका विद्यालयबाट समेत उत्कृष्ट नतिजा आउनुले जिल्लाको शैक्षिक स्तरमा सकारात्मक सन्देश दिएको शिक्षा क्षेत्रका जानकारहरू बताउँदछन्। शिक्षा विकास तथा समन्वय इकाई रूकुममा पश्चिमका इकाई प्रमुख तारा प्रकाश पुनले जिल्लामा यस वर्षको नतिजा सन्तोषजनक रहेको बताउनुभयो। उहाँका अनुसार जिल्लाभरबाट साधारणतर्फ 90% विद्यार्थी ग्रेड भएका छन् भने प्राविधिक तर्फ 57.73% विद्यार्थी ग्रेडेड भएका छन्। यस वर्षको नतिजाले रूकुम पश्चिममा मेहनत र लगनशीलताबाट सरकारी विद्यालयका विद्यार्थीले पनि उत्कृष्ट उपलब्धि हासिल गर्न सक्ने सन्देश दिएको उहाँको भनाइरहेको छ। माध्यमिक शिक्षा परीक्षा यासी 2082 को नतिजा हिजो सोमबार सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार दाङको बंगलासुली गाउँपालिकामा यस वर्ष 25.09% विद्यार्थी मात्र उत्तीर्ण भएका छन्। गाउँपालिकाभित्र रहेका 6 विद्यालयबाट परीक्षामा सहभागी 259 विद्यार्थी मध्ये 65 विद्यार्थी उत्तीर्ण भएको गाउँपालिका शिक्षा शाखा प्रमुख ओम केसीले जानकारी दिनुभएको छ। शिक्षा शाखा प्रमुख केसीका अनुसार गाउँपालिकाभित्रका विद्यालय मध्ये महेन्द्र माध्यमिक विद्यालय श्रीवारीको नतिजा सबैभन्दा राम्रो रहेको छ भने सुधा माध्यमिक विद्यालय झेलनेटाको नतिजा सबैभन्दा कमजोर रहेको छ। विद्यालयगत विवरण अनुसार महेन्द्र माध्यमिक विद्यालय श्रीवारीबाट 39 विद्यार्थी परीक्षामा सहभागी भएकामा 20 उत्तीर्ण भएका छन्। विद्यालयको उत्तीर्ण प्रतिशत 51.2 रहेको छ, जुन गाउँपालिकामै सबैभन्दा बढ़ी हो। त्यसै गरी सरस्वती माध्यमिक विद्यालय जबरकोटबाट 30 विद्यार्थी सहभागी भएकोमा 12 उत्तीर्ण भएका छन्। विद्यार्थीको उत्तीर्ण प्रतिशत 40% रहेको छ। मावि भेडाबारी मलावारीबाट 59 विद्यार्थी सहभागी भएकोमा 11 उत्तीर्ण भएका छन्। विद्यार्थीको उत्तीर्ण प्रतिशत 18.6 रहेको छ। त्यसै खड़क मावि हासीपुरबाट 17 विद्यार्थी सहभागी भएकोमा 3 उत्तीर्ण भएका छन्। विद्यार्थीको उत्तीर्ण प्रतिशत 17.6 रहेको छ। महेन्द्र माध्यमिक विद्यालय सिउजाबाट सहभागी 24 विद्यार्थी मध्ये 4 मात्र उत्तीर्ण भएका छन्। विद्यालयको उत्तीर्ण प्रतिशत 16.6 रहेको छ। त्यसै गरी सुधा माध्यमिक विद्यालय झेलनेटाबाट 90 विद्यार्थी सहभागी भएकोमा 15 उत्तीर्ण भएका छन्। विद्यालयको उत्तीर्ण प्रतिशत 16.6 रहेको छ। शिक्षा शाखा प्रमुख ओम केसीका अनुसार यस वर्षको नतिजाले गाउँपालिकाभित्र शैक्षिक सुधारका लागि थप प्रयास आवश्यक रहेको संकेत गरेको छ। अब देश बाहिरको समाचार। चालू वर्षको पहिलो 3 महिनामा सरकारी सेना र पाकिस्तान बीचको द्वन्द्वमा कम्तीमा 372 अफगान नागरिक मारिएको संयुक्त राष्ट्रसंघले मंगलबार आज जनाएको छ। सन् 2021 तालिबान सत्तामा फर्किएपछि इस्लामाबाद र काबुल बीचको सम्बन्ध बिग्रिएको जनाइएको छ भने गत फेब्रुअरीमा पाकिस्तानका रक्षा मन्त्रीले खुल्ला युद्धको घोषणा गर्नुभएको थियो। इस्लामाबादले अफगान तालिबान सरकारले आतंककारीहरूलाई आश्रय दिएको आरोप लगाएको छ। अफगान अधिकारीहरूले पाकिस्तानले शत्रु समूहहरूलाई शरण दिएको र आफ्नो सार्वभौमिकतालाई सम्मान नगरेको आरोपलाई अस्वीकार गरेका छन्। अफगानिस्तानमा संयुक्त राष्ट्र सहायता मिशन यूएनएएमले सन् 2026 जनवरी 1 र मार्च 31 को बीचमा अफगानिस्तानको सुरक्षा बल र पाकिस्तानी सैन्य बलहरूबीच भएको सीमापार सशस्त्र हिंसामा 372 नागरिकको मृत्यु हुनुका साथै 397 घाइते भएको जनाएको छ। रिपोर्टको लिखित जवाबमा इस्लामाबादले यस वर्षको शुरूदेखि 130 पाकिस्तानी नागरिक र सुरक्षाकर्मी मारिएको बताएको छ। पाकिस्तानको विदेश मन्त्रालयले इस्लामाबादका लागि काबुलका शीर्ष दूतलाई बोलाएर सप्ताहमा 15 को ज्यान गएको बताएको थियो, जसमा अधिकांश प्रहरी अधिकारीहरू रहेका थिए। अफगानिस्तान र पाकिस्तान बीच लामो समयदेखि चलिरहेको सीमापार झडप गत वर्षको अक्टोबरमा झनै चर्किएको थियो, जसमा दर्जनौ मृत्यु भएको थियो। पछिल्लो 3 महिनाको आँकड़ा सन् 2011 देखि यूएनएएमएद्वारा रेकर्ड गरिएको अवधिको संख्यामा सबैभन्दा बढ़ी हो। रिपोर्टका अनुसार जनवरी 1 मार्च 31 अफगानिस्तानमा 13 महिला 46 बाल बालिका र 313 पुरूष मारिएका थिए। हताहतको प्रमुख कारण हवाई आक्रमण भएको भन्दै राष्ट्रसंघले अन्य हताहत सीमापार गोलाबारीबाट भएको उल्लेख गर्दै एकजना अधिकार कर्मीको समेत मृत्यु भएको जनाएको छ। तालिबान सरकारले उक्त घटनामा 400 भन्दा बढ़ी सर्वसाधारणको मृत्यु भएको जनाएको छ। अन्तिममा खेल समाचार। आईसीसी क्रिकेट विश्वकप लीग 2 एक दिवसीय त्रिदेशीय श्रृंखलामा स्कटल्याण्डले नेपाललाई 244 रनको लक्ष्य दिएको छ। किर्तिपुरको त्रिवेणी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले 50 ओभरमा 8 विकेट गुमाएर 243 रन बनायो। स्कटल्याण्डका जर्ज मुन्सेले 75 रन बनाएका छन्। नेपालका सन्दीप लामिछानेले 4 तथा करण केसी र नन्द यादवले 2-2 विकेट लिएका छन्। स्कटल्याण्डले 113 रन बनाउँदासम्म एक विकेट पनि नगुमाई ब्याटिङ गरिरहेको अवस्थामा सन्दीपले लगातार 4 विकेट लिएका हुन्। आजदेखि शुरू भएको लीग 2 श्रृंखलामा नेपाल स्कटल्याण्ड र अमेरिका सहभागी रहेका छन्। नेपालले दोस्रो खेलमा जेठ 2 गते अमेरिका संग, तेस्रो खेलमा जेठ 4 गते फेरि स्कटल्याण्डसँग र चौथो खेलमा जेठ 8 अमेरिकासँग फेरि खेल्नेछ। यसअघि नेपालले घरेलु मैदानमै ओमान र संयुक्त अरब इमिरेट्स यूएसँग लीग 2 श्रृंखला खेलेको थियो। श्रृंखलामा नेपालले 4 मध्ये 3 खेल जितेको थियो। 8 देश सहभागी लीग 2 नेपाल 18 अंकसहित तालिकाको 7 स्थानमा छ। अमेरिका 36 अंकसहित शीर्ष र स्कटल्याण्ड 34 अंकसहित दोस्रो स्थानमा रहेको छ। यसबीचमा नेपाल ए टोलीले अमेरिका र स्कटल्याण्डसँग 2-2 अभ्यास खेल खेलेकोमा सबै जितेको थियो। हामी समाचार सन्ध्याको अन्त्यमा आएका छौ। जाँदा जाँदै समाचारका शीर्षक पुनः एकपल्ट। सरकारले सुकुम्बासी र निमुखा वर्गलाई विकासका बाधकका रूपमा नहेर्न प्रचण्डको आग्रह। प्रधानमन्त्रीको अनुपस्थितिले राज्य व्यवस्था समिति अनिर्णयको बन्दी बनेको कांग्रेसको आरोप। नीति तथा कार्यक्रमको विद्यमान गम्भीर प्रश्नहरूको उत्तर दिन सकेन नेता थापाको नसकेको नेता थापाको टिप्पणी। 39 अंकले घट्यो शेयर बजार। लुङ्गी गाउँपालिकाको यासी नतिजामा गौरीशंकर मावि उत्कृष्ट। राष्ट्रिय परिचय पत्रको सर्भरमा समस्या। अर्घकाशीमा तीर्थयात्री बोकेको बस दुर्घटना 3 मृत्यु दर्जनौ घाइते। रूकुम पश्चिममा 2 विद्यार्थीले ल्याए 4 जीपी। जिल्लाभर खुशीको लहर। एसईईमा बंगलाचुली गाउँपालिकाबाट 25.09% मात्र उत्तीर्ण। पाकिस्तानमा 3 महिनामै 370 जना भन्दा बढ़ी अफगान नागरिक मारे। स्कटल्याण्डले दियो नेपाललाई 244 रनको लक्ष्य। सन्दीपले लिए 4 विकेट। लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्याण्ड 96.4 मेगाहर्ज। हाम्रो वेबसाइट जलझलापेस.com तथा facebook.com/radiojalzalabaट संसारभरिका साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्या पूरा भएको छ। 7 बजे रेडियो नेपालबाट प्रसारित समाचार सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी रितालाई धन्यवाद दिँदै समाचार कक्षबाट म वन्दना बिदा हुन्छु। ताजा खबर र जनपक्ष विचारका लागि तपाईँको मनको आवाज रेडियो झलझला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

तपाईको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाई इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@rolpa.com। हामी jaljalapress.com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौ। हरेक घण्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4 मेगा।

0: नमस्कार, रेडियो कार्यक्रम सुनिल स्मृति डायरीमा म तिलक जीएमको यहाँलाई हार्दिक स्वागत छ। सुशासन र पारदर्शितालाई आत्मसात गर्दै जनतासँग प्रत्यक्ष सरोकार राख्ने सवालमा प्रतिबद्ध हुँदै कार्यक्रम सुनिल स्मृति डायरी लिएर हामी आइपुगेका छौं। कार्यक्रम सुनिल स्मृति डायरी सुनिल स्मृति गाउँपालिकाको आर्थिक सहयोग तथा सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्जको प्राविधिक सहयोगमा तयार पारिएको हो। यो कार्यक्रम तपाई हरेक साताको मंगलबार साँझ 36 देखि 7 बजेसम्म सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज, सामुदायिक रेडियो मालसिरी 100.5 मेगाहर्ज र सुलिचौरमा रहेको रेडियो सभ्यता 99.5 मेगाहर्ज सँगै आ आफ्नै अनलाइनहरूबाट एकैसाथ सुन्न सक्नुहुनेछ। यो कार्यक्रमको मुख्य उद्देश्य भनेको सुनिल स्मृति गाउँपालिकाले गरेका हरेक गतिविधिहरूलाई आम समुदायसम्म पुर्याउने र विकास निर्माणको क्रममा स्थानीयहरूलाई सहभागी गराउँदै पालिकामा हुने हरेक गतिविधिहरूलाई आम सर्वसाधारणसम्म पुर्याउनु सँगै सेवा प्रवाहमा चुस्त दुरूस्त एवं पारदर्शिताको निगरानी गर्दै कर्मचारी र जनप्रतिनिधिहरूलाई सचेत बनाउनु हो। श्रोता महानुभाव, कार्यक्रम सुनिल स्मृति डायरीको आजको विशेष श्रृंखलामा रोल्पाको सुनिल स्मृति गाउँपालिका 8 अरेसका वडा अध्यक्ष धनराज रोकाज्यूसँग वडामा भइरहेका विकास निर्माण सम्बन्धी विभिन्न गतिविधिहरू र अब आर्थिक वर्ष सकिन केही समय मात्र बाँकी रहँदाखेरि कामहरू कति भए कति हुन बाँकी छ भन्ने विषयवस्तुहरूलाई केन्द्र भागमा राखेर कुराकानी गर्ने प्रयास गरेका छौं। सर, यहाँलाई रेडियो कार्यक्रम सुनिल स्मृति डायरीमा हार्दिक स्वागत छ।
1: धन्यवाद।
0: तपाईँको परिचय तपाईँकै मुखारविन्दुबाट भनिदिनु भयो भने हामीलाई पनि सहज हुनेछ।
1: नमस्कार, म धनराज रोका सुनिल स्मृति गाउँपालिका 8 नम्बर वडाको परेशको चाहिँ वडा अध्यक्ष।
0: हजुर, के छ आजभोलि वडामा गतिविधिहरू के भइरहेका छन् यसको बारेमा ठ्याक्कै जानकारी गराइदिनुहोस् न।
1: आजकल विशेष गरेर अब दैनिक प्रशासनिक कामहरू लगायत चाहिँ योजनाको चाहिँ कार्यान्वयन अनुगमन मूल्याङ्कन यस्तै चाहिँ कामहरूमा चाहिँ व्यस्त छौँ।
0: हजुर, अब तपाईँहरूको कार्यकाल पनि थोरै छ कि होइन?
1: हजुर, अब चाहिँ 1 वर्ष भनौँ, अब यही 30 गते चाहिँ हाम्रो चाहिँ 4 वर्ष हुन्छ।
0: निकै अनुभवहरू सङ्गाल्नुभयो, कस्तो रह्यो अथवा तपाईँहरूले अपेक्षा के थियो, हजुरहरूले अपेक्षा गरे अनुसारको कामहरू भयो कि भएन, हजुरलाई के लाग्छ, अथवा बोल्नु पहिला निर्वाचित हुनुभन्दा पहिला हामीले म यो गर्छु भन्ने हुन्छ नि, होइन, एउटा हुटहुटी हुन्छ र भइसकेपछि के फरक पाउनुभयो?
1: जनताको आवश्यकताहरू चाहिँ थुप्रो छ, अब चाहिँ थुप्रो चाहिँ आवश्यकताहरू हुँदा पनि चाहिँ हाम्रो चाहिँ स्रोत चाहिँ सीमितको बावजुद चाहिँ केही कामहरू बाँकी छन्, केही कामहरू जरुरी छन्, धेरै कामहरू चाहिँ भएका छन्।
0: हजुरले जस्तै पहिला निर्वाचित हुनु पूर्व चाहिँ जनताहरू कहाँ भोट माग्दै गर्दाखेरि म यो गर्छु भन्ने खालको तपाईँको घोषणा पत्रमा पनि लेख्नु भएको थियो होला, त्यो अनुरूपका कामहरू भइराखेका छन्।
1: विशेष गरेर हामीले चाहिँ हाम्रो सुनिश्चिति गाउँपालिकाको चाहिँ पार्टीले चाहिँ एउटा चाहिँ ठोस हिसाबले चाहिँ अब सामाजिक हिसाबले के काम गर्ने, भौतिक पूर्वाधारको हिसाबले के काम गर्ने र चाहिँ अन्य चाहिँ विकास निर्माणको कामहरू चाहिँ के काम गर्ने भनेर चाहिँ एउटा चाहिँ घोषणा पत्र बनाएका थियो। त्यही अनुरूप चाहिँ हाम्रो चाहिँ कामहरू चाहिँ भइरहेको छ। विशेष गरेर म चाहिँ खास गरेर चाहिँ वडाको हकमा चाहिँ पहिले चाहिँ धेरै त्यति धेरै चाहिँ मैले सपना पनि बाँडेन, म चाहिँ यो गर्छु उसो गर्छु भनेर पनि भनेको छैन र चाहिँ जे चाहिँ जनताको आवश्यकता छ त्यो आवश्यकताको आधारमा चाहिँ अहिले चाहिँ कामहरू चाहिँ भइरहेको छ। जनताबाट थुप्रो चाहिँ योजनाहरू चाहिँ कार्यक्रमहरू चाहिँ आउने गर्छन्। अब योजना कार्यक्रम कुन चाहिँ अब तपाईँको चाहिँ आधारभूत चाहिँ गर्नैपर्ने चाहिँ काम हो, ती कामहरू चाहिँ हामीले चाहिँ गर्दै आइरहेका छौँ। अब आवश्यकताहरू चाहिँ थुप्रो छन्, ती आवश्यकताहरूको चाहिँ निर्कुल गरेर चाहिँ खास चाहिँ आवश्यकता के हो, आवश्यकको चाहिँ प्राथमिकरण गरेर जुन प्राथमिकताको आधारमा चाहिँ हामीले चाहिँ कामहरू चाहिँ अगाडि बढाइरहेका छौँ। तर तथापि चाहिँ काम गर्दै गर्दा चाहिँ अब थुप्रो चाहिँ कामहरू चाहिँ हुँदा हुँदै पनि चाहिँ हाम्रो चाहिँ स्रोतहरूको चाहिँ सीमित चाहिँ स्रोतको कारणले गर्दा, सीमित चाहिँ बजेटको कारणले गर्दा चाहिँ केही कामहरू चाहिँ भइरहेको छ, केही चाहिँ अब अधुरा छन् चाहिँ। आगामी दिनहरूमा पनि चाहिँ हामी चाहिँ जनप्रतिनिधि निधि हुँदा नहुँदा चाहिँ हिजो हामीले चाहिँ बाचा गरेका कामहरू चाहिँ निरन्तर चाहिँ काम गर्नेछौँ र पूरा गर्नेछौँ भन्ने चाहिँ अपेक्षा र चाहिँ विश्वास चाहिँ दिलाउन चाहन्छु।
0: हजुर, धेरै कामहरू हजुरहरूको पालामा भइरहेका छन्, ती कामलाई चाहिँ अब हजुरहरूले एउटा बजेट चाहिँ अझै निर्माण गर्नुहुन्छ, यो पछि फेरि अर्को आउने निर्वाचित जनप्रतिनिधिले त्यो काम गर्नुहुनेछ, अथवा तपाईँको फेरि सोही वडामा त्यो कामलाई निरन्तरता दिनको लागि तपाईँको उम्मेदवारी हुन्छ कि हुन्न?
1: उम्मेदवारी त अब हाम्रो चाहिँ पार्टीले चाहिँ के निर्णय गर्छ अब त्यही अनुसार होला, तर जो भए पनि चाहिँ हाम्रो साथीहरूले हामीले देखेका सपनाहरू चाहिँ पछि आउने चाहिँ जनप्रतिनिधिले चाहिँ पूरा गर्नुहुनेछ भन्ने चाहिँ त्यो खालको चाहिँ आश्वासनी विश्वास चाहिँ छ।
0: अहिले हजुरहरूले विशेष गरी यो पूर्वधार निर्माणका कामहरू, यसै गरी सडक सञ्जाल नयाँ ट्र्याकहरू ओपन गर्ने अथवा स्तर उन्नति गर्ने कामहरूलाई अलिक प्राथमिकतामा राख्नु भएको हो?
1: विशेष गरेर हामीले चाहिँ यो सुई जोड अरेस प्युठान जोड्ने मोटर बाटो चाहिँ स्तर उन्नति गर्ने भनेर चाहिँ प्रदेश सरकारसँग चाहिँ हामीले बजेट मागेका थियौँ। त्यही अनुरूप चाहिँ करिब चाहिँ 9 करोड बराबरको चाहिँ टेन्डर भएर चाहिँ अहिले चाहिँ 5.5 करोड बराबरमा चाहिँ ठेक्का सम्झौता भएर काम भइरहेको छ। तथापि चाहिँ अब यो अहिले चाहिँ यो तेलको महँगीका कारणले गर्दा चाहिँ अहिले चाहिँ ठेक्का पट्टाको कामहरू चाहिँ अलि चाहिँ निर्माण व्यवसायहरूले चाहिँ अलिक ढिलासुस्ती भएको छ, र चाहिँ यही सुलिचौर अरेसको प्युठान सडक खण्डको चाहिँ अरेस जोड्ने जुटुङ खोला पुलमा चाहिँ अहिले चाहिँ हाम्रो पुलको पुल निर्माण कार्य पनि चाहिँ भइरहेको छ। ठेगाको चाहिँ भनाइअनुसार चाहिँ असारसम्म चाहिँ पुल निर्माण गर्छु भन्ने थियो, तर पनि अहिले चाहिँ निर्माणको अवस्थाले हेर्दा चाहिँ असारमा चाहिँ निर्माण नहुने देखे तापनि चाहिँ अब हाम्रो चाहिँ हाम्रो कार्यकालमा चाहिँ सायद हामीले चाहिँ यो जुटुङ खोलामा पुल पाउँछौँ भन्ने छ। त्यो अनुरूप चाहिँ कामहरू भइरहेको छ। त्यो त्यस्तै चाहिँ अब बाटोघाटो खानेपानीका कामहरू चाहिँ को चाहिँ हामी चाहिँ खास गरेर विशेष गरेर चाहिँ अहिले चाहिँ प्राथमिकता चाहिँ त्यतातिर छ, र त्यो सँगै चाहिँ सामाजिक विकासका चाहिँ कामकार्यहरू पनि चाहिँ भइरहेको छ। कृषि अनि त्यसपछि चाहिँ सामाजिक चेतनाका कुरा अवेरनेसका कुराहरू चाहिँ दिने अनि विद्यालयहरूमा चाहिँ भौतिक संरचनाहरू बनाउने कामहरू चाहिँ भइरहेको छ।
0: हजुर, विशेष गरी तपाईँले सुशासनको क्षेत्रमा पनि हामीले कामहरू गरिरहेका छौँ, अवेरनेसका कार्यक्रमहरू गरिरहेका छौँ, विद्यालयहरूमा पनि त्यो खालको कार्यक्रमहरू गतिविधिहरू गरिराखेका छौँ भन्ने खालको कुरा पनि गर्नुभएको छ। अहिले भौतिक संरचना अथवा सड़क सञ्जाल व्यवस्थापन अथवा स्तर उन्नतिको कामहरू पनि भइरहेछ भन्नुहुन्छ, र हजुरको पालामा उसो भए अब अरेसदेखि प्युठानसम्म सड़क सञ्जालले राम्रै गति पाउँछ?
1: स्तर उन्नतिको चाहिँ काम भइरहेको छ। करिब चाहिँ सुलिचौरदेखि चाहिँ 8 किलोमिटर चाहिँ सम्म चाहिँ अहिले स्तर उन्नतिको लागि चाहिँ टेन्डर भएको छ। बाँकी योजनाहरूको लागि पनि चाहिँ हामीले चाहिँ सम्बन्धित चाहिँ विकासी अफिसहरूसँग चाहिँ हामीले चाहिँ सम्पर्क समन्वय गरिरहेका छौँ, र यो वर्ष पनि चाहिँ हामीले चाहिँ बजेट मागेका छौँ। अब संघीय सरकार प्रदेश सरकारले के कति चाहिँ सम्बोधन गर्ने हो त्यसमा चाहिँ त्यो
0: व्यवस्थापन अथवा स्तर उन्नतिको कामहरू पनि भइरहेछ भन्नुहुन्छ, र हजुरको पालामा उसो भए अब अरेसदेखि प्युठानसम्म सडक सञ्जालले राम्रै गति पाउँछ?
1: स्तर उन्नतिको चाहिँ काम भइरहेको

0: छ बाटोको हकमा, पुल चाहिँ अब यो यही ठेक्कामै चाहिँ निर्माण हुन्छ, अनि त्यसपछि चाहिँ हामीले चाहिँ अहिले यही आर्थिक वर्षमै चाहिँ हामीले चाहिँ परिस्वास्थ्य चौकीको भवन चाहिँ निर्माण गरिसकेका छौँ। अब चाहिँ त्यहाँबाट चाहिँ सेवा चाहिँ सुचारु भइरहेको छ। त्यस्तै चाहिँ अहिले नेपाल राष्ट्रिय महाविमा चाहिँ हाम्रो चाहिँ 4 कोठी भवनको चाहिँ काम पनि भइरहेको छ। त्यस्तै चाहिँ चिन्नेमा पनि चाहिँ अहिले भर्खरै चाहिँ टेन्डर भएर चाहिँ 4 कोठी भवनको काम भएको छ। लिस्ने आधारभूत विद्यालयमा चाहिँ हामीले करिब चाहिँ 8 कोठाको चाहिँ भवन यो वर्ष चाहिँ निर्माण भएर सम्पन्न हुन्छ। भवनका कामहरू यतातिर चाहिँ अलिक चाहिँ भौतिक पूर्वाधारको काम क्षेत्रतिर चाहिँ अलिक चाहिँ हाम्रो चाहिँ प्राथमिकता रहेको छ। त्यो सँगै चाहिँ मैले अघि पनि उल्लेख गरे चाहिँ कृषि क्षेत्रमा पनि चाहिँ हाम्रो अहिले केही चाहिँ उदाहरणीय चाहिँ कामहरू भएको छ। करिब हामीले चाहिँ यो वर्ष मात्र चाहिँ अरेसवडाबाट चाहिँ हामीले चाहिँ 30 टन चाहिँ हामीले चाहिँ अदुवा चाहिँ सुखेत लगेर बेच्न सफल भएका छौँ। र चाहिँ आगामी यो वर्ष पनि चाहिँ यही आर्थिक वर्षमा पनि हामीले चाहिँ करिब 3200 किलो चाहिँ अदुवाको चाहिँ बिउ वितरण गरेका छौँ। त्यो सँगै चाहिँ किसानको चाहिँ अदुवा चाहिँ जो उत्पादन भएको छ ती उत्पादनमा आधारित चाहिँ अनुदान पनि चाहिँ हाम्रो चाहिँ कार्यक्रम चाहिँ सुरु भएको छ। त्यसरी पनि चाहिँ हामीले कृषि क्षेत्रलाई पनि चाहिँ सबै क्षेत्रलाई चाहिँ हामी चाहिँ प्राथमिकताको आधारमा चाहिँ कुल हाम्रो चाहिँ माटो सौदो चाहिँ कृषि क्षेत्र के हो, हाम्रो चाहिँ शिक्षाको चाहिँ अवस्था के हो, हाम्रो चाहिँ सामाजिक सांस्कृतिक चाहिँ महत्वको विषय के हो, यी विषयमा पनि चाहिँ हामीले चाहिँ आयोजनाहरू बनाएर चाहिँ कार्यक्रमहरू बनाएर चाहिँ अहिले चाहिँ कार्यक्रमहरू भइरहेको छ। यी क्षेत्रहरूमा चाहिँ हाम्रो सबै क्षेत्रलाई चाहिँ अलिकति चाहिँ सबै क्षेत्रलाई चाहिँ माथि ल्याउनको निम्ति चाहिँ भौतिक पूर्वाधार गरेर मात्र पनि भएन, को काम मात्र गरेर पनि भएन, तपाईँको चाहिँ सबै क्षेत्रलाई चाहिँ शिक्षा स्वास्थ्य सामाजिक विकासका कामहरूलाई चाहिँ कृषिलाई आर्थिक उपार्जनका क्रियाकलापहरूलाई पनि चाहिँ हामीले चाहिँ सँगसँगै चाहिँ लिएर गएका छौँ। तथापि चाहिँ तपाईँको चाहिँ जनताको आकांक्षा इच्छा आकांक्षाहरू चाहिँ थुप्रै छन्, तर पनि हामीले चाहिँ बजेट अनुसार र चाहिँ हामीले आफ्नो जति सक्दो चाहिँ हाम्रो बलबुत्ताले भ्याएसम्म चाहिँ हामीले चाहिँ यी कार्यहरू चाहिँ गर्दै आएका छौँ। र तपाईँ चाहिँ हामीले चाहिँ हिजो जो जनताको घर आँगनमा चाहिँ भोट माग्न जाँदा चाहिँ जे चाहिँ हामीले चाहिँ आशा अनि विश्वास दिलाएका थियौँ ती कामहरू सबै कामहरू चाहिँ पुरा नहुन सक्छ। तर ती पुरा नभएता पनि मैले अघि उल्लेख गरेँ यस्तै अहिले हामी जनप्रतिनिधि छौँ भने चाहिँ भोलिका दिनहरूमा जनप्रतिनिधि हुँदा नहुँदा पनि चाहिँ अरेसवासी जनताको निम्ति चाहिँ अहरात्र खट्ने चाहिँ एउटा चाहिँ प्रतिबद्धता पनि छ हामीसँग भन्ने चाहिँ लाग्छ।
1: हजुरले अगाडि एउटा अत्यन्तै राम्रो महत्वपूर्ण कुरा राख्नु भएको छ, थुप्रै टन अदुवा चाहिँ बाहिर सुरुखेत लगेर हामीले बेच्न सफल भएका छौँ भन्नुभएको छ रोल्पाको अरेसमा। यो अत्यन्तै यो खुसीको कुरा पनि हो। त्यसलाई अझै व्यवस्थापनको लागि, बजार व्यवस्थापनको लागि हजुरले पालिकाले नै सहजीकरण गर्नुभएको छ कि हो?
0: त्यसको निम्ति चाहिँ अहिले हामीले पालिकाले र चाहिँ ओडाको चाहिँ सहजीकरणमा चाहिँ हामीले चाहिँ पोहोर साल चाहिँ हामीले बिउ वितरण गरेका थियौँ। र त्यो बिउ वितरण गरे पछाडि चाहिँ अहिले चाहिँ उत्पादनमा आधारित चाहिँ हामीले चाहिँ फेरि तपाईँको चाहिँ बजारको चाहिँ 10% जस्तो चाहिँ 60 रुपियाँ चाहिँ अहिले बजारमा चाहिँ अदुवाको मूल्य छ भने प्रति केजी चाहिँ तपाईँको चाहिँ 6 रुपियाँ दिने गरी चाहिँ हामीले चाहिँ उत्पादनमा आधारित चाहिँ प्रोत्साहन कार्यक्रम लिएका छौँ। अब यो अहिले चाहिँ कृषक समूहहरू मार्फत चाहिँ कुन कृषकले चाहिँ कुन कृषि समूहले चाहिँ कति चाहिँ अदुवा उत्पादन गर्यो त्यसको चाहिँ डाटा सङ्कलन गरेर अब चाहिँ कृषकको खातामा चाहिँ त्यो प्रोत्साहनमा आधारित चाहिँ कार्यक्रम चाहिँ अनुसारको चाहिँ जो किसानले जति उत्पादन गर्छ त्यसको चाहिँ बजार मूल्यको 10% चाहिँ कृषकको चाहिँ खातामा जान्छ। अब
1: भनेपछि अरेसमा अहिले अदुवा पकेट क्षेत्रै बनाएर हजुरहरूले काम गरिराख्नु भएको छ कि अथवा त्यहाँ कृषकहरूले उत्पादन गरिराख्नु भएको छ कि के हो?
0: विशेष गरेर हाम्रो चाहिँ सिँचाइको चाहिँ अभाव भएको ठाउँ बस्तीमाथि पानी तल भएको हुनाले चाहिँ अलिकति चाहिँ सुक्खा ठाउँहरूमा चाहिँ हामीले चाहिँ अध्ययन गर्दा चाहिँ अदुवा खेती चाहिँ राम्रो हुने देखिएकोले अहिले हामीले चाहिँ विशेष गरेर ओडा कार्यालयले चाहिँ अदुवा मै चाहिँ अलिक चाहिँ धेरै चाहिँ जोड़ दिएको छ। हामीले योभन्दा अगाडि दिएका कृषकहरूलाई दिएको जो पुराना कृषकहरूलाई चाहिँ हामीले बिउ वितरण गरेका थियौँ उहाँहरूले चाहिँ अहिले चाहिँ दिएका छैनौँ, पुरानै बिउ चाहिँ राख्नु भएको छ। नयाँ किसानहरूको निम्ति चाहिँ हामीले चाहिँ अहिले 32 क्विन्टल चाहिँ फेरि चाहिँ हामीले अहिले यो भर्खरै चाहिँ अस्ति चाहिँ अदुवाको बिउ वितरण गरेका छौँ। त्यसरी चाहिँ हामीले चाहिँ अलिक चाहिँ हरेसलाई चाहिँ अदुवाको क्षेत्रमा चाहिँ नगदी बालीको क्षेत्रमा चाहिँ अदुवालाई चाहिँ अलिक चाहिँ हामीले चाहिँ त्यसलाई चाहिँ व्यवस्थित गर्न खोजिरहेका छौँ। त्यो अनुसारको कृषकहरूको पनि जागरूकता चाहिँ बिस्तारै बानी पर्दै गएको छ, जागरूक हुँदै जानु भएको छ। त्यसै अनुरूप नै यो कृषि क्षेत्रलाई चाहिँ हामीले चाहिँ विशेष गरेर अदुवालाई चाहिँ अलिकति अगाडि लिने भन्ने छ। अर्को चाहिँ हामीले लसुन खेती कार्यक्रमलाई पनि चाहिँ हामीले त्यही सँगसँगै लानुपर्छ भन्ने हिसाबले पनि चाहिँ यो वर्ष चाहिँ हामीले अस्ति चाहिँ कार्तिकमा चाहिँ हामीले लसुनको बिउ पनि चाहिँ 75% अनुदान चाहिँ बिउ वितरण गरेका छौँ। र चाहिँ अब आगामी दिनहरूमा अदुवाको हकमा चाहिँ बिउ चाहिँ कम 50%मा चाहिँ हामीले योभन्दा पहिले चाहिँ 75%मा चाहिँ अदुवाको बिउ वितरण गरेका थियौँ भने अहिले चाहिँ हामीले चाहिँ 25% घटाएर चाहिँ 50%मा चाहिँ लिएर चाहिँ 50% कृषकको 50% चाहिँ

0: स्थानीय सरकारको, त्यसरी चाहिँ हामीले गराएका छौँ। र अब चाहिँ के अरे तपाईँको बिउ वितरण गर्ने हुनाले कुन किसानले कति उत्पादन गर्छ, उत्पादनमा आधारित तपाईँको चाहिँ थोरै भन्दा पनि जति धेरै चाहिँ लगाउन सक्यो र जति उत्पादन गर्न सक्यो त्यो उत्पादनमा आधारित चाहिँ प्रोत्साहन कार्यक्रम भनेर चाहिँ हामीले चाहिँ यो वर्षदेखि सुरुवात गरेका छौँ। यही आर्थिक वर्ष चाहिँ तपाईँको चाहिँ 82-83, अब यो आउने चाहिँ 83-84 पनि हामीले चाहिँ प्रोत्साहनमा आधारित चाहिँ अदुवा खेती कार्यक्रम भनेर चाहिँ ल्याउने हाम्रो चाहिँ एक खालको चाहिँ एउटा समितिको चाहिँ सरसल्लाह भएको छ। त्यही अनुरूप नै हामीले चाहिँ अहिले चाहिँ प्रोत्साहनमा आधारित चाहिँ अदुवा खेती भनेर चाहिँ हामीले कार्यक्रम चाहिँ अगाडि बढाएका छौँ।
1: जस्तो कि कृषि क्षेत्रलाई बढी प्राथमिकतामा राखेर, जो कि अहिले देशको अर्थतन्त्रलाई अलिकति बलियो बनाउने हो भने कृषि क्षेत्रलाई बढी जोड दिनुपर्छ भन्ने लाग्छ। र त्यसमा पनि अझ अरेसमा भूगोल सुहाउँदो अदुवा र लसुन खेतीलाई चाहिँ प्राथमिकतामा राखेर धेरै उत्पादन पनि भइसकेको कुराहरू सुन्दाखेरि हामीलाई पनि अत्यन्तै गर्व लागेको छ। र अगाडि तपाईँले बाटोको कुरा पनि गर्नुभएको थियो, स्तर उन्नतिको कुरा गर्नुभएको थियो, त्यो स्तर उन्नति कालो पत्रे सहितको हो कि कसरी त्यसलाई फराकिलो मात्र बनाउँदै हुनुहुन्छ?
0: हामीले चाहिँ बजेट माग्ने बेला चाहिँ यो सुरीजेउदेखि अरेस हुँदै चाहिँ प्युठान सिमाना चाहिँ हाम्रो 16 किलोमिटर छ।
1: हजुर,
0: त्यसरी चाहिँ हामीले चाहिँ कालो पत्रे गर्ने भनेर बजेटको डिपिआर अनुसार चाहिँ हामीले बजेट मागेका थियौँ। बजेट चाहिँ हामीले मागे पश्चात बडा मुस्किलले पोहोर साल चाहिँ बहुवर्षीय चाहिँ भयो, त्यो पनि चाहिँ तपाईँको चाहिँ 1,50,00,000 मात्रै चाहिँ हाम्रो चाहिँ बजेट विनियोजन भएको थियो। हाम्रो निवर्तमान चाहिँ मुख्यमन्त्री जोगबहादुर महाराज सरले चाहिँ र चाहिँ हाम्रो निवर्तमान स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन सरले चाहिँ मेहनत गरेर चाहिँ यो आयोजनालाई चाहिँ बहुवर्षीय गराएर अहिले 8 किलोमिटर मात्रै चाहिँ त्यसको चाहिँ स्ट्रक्चरको कामहरू चाहिँ गर्ने भनेर चाहिँ त्यो अनुसारको 8 किलोमिटरसम्म त्यहाँ चाहिँ तपाईँको चाहिँ सडक चौडा बनाउने, त्यसपछि चाहिँ जाली बनाउने, त्यसपछि मिसिनरी वालहरू अनि नालीहरूको कामहरू चाहिँ 8 किलोमिटर हुन्छ। थप चाहिँ कामको लागि चाहिँ हामीले भर्खर आज मात्रै मैले चाहिँ एउटा चाहिँ सिफारिस बनाएर चाहिँ डिपिआर सहित चाहिँ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाएको छु। अब त्यो के कति सुनाइ हुन्छ, हामीले हाम्रो पहुँच चाहिँ जति चाहिँ सम्म पुग्छ त्यतिसम्म चाहिँ हामीले चाहिँ आफ्नो क्षेत्रलाई चाहिँ आफ्नो गाउँले आफ्नो बस्तीलाई चाहिँ बनाउनको निम्ति चाहिँ लागेका छौँ भन्ने चाहिँ लागेको छ।
1: अरेसमा अलिकति खाने पानीको पनि अलिकति समस्या छ, यसलाई कसरी समाधान गरिदिनुहुन्छ अथवा जनताको आवश्यकता एउटा यो पनि हो।
0: खाने पानीको लागि चाहिँ हामीले थुप्रै कोसिसहरू गरिरहेको छौँ। तपाईँले म सरसर्दी चाहिँ अरेसको खानेपानीको विषयमा चाहिँ हाम्रो खानेपानीको स्रोतहरू भएको तर चाहिँ त्यसलाई चाहिँ अलिकति चाहिँ व्यवस्थापन चाहिँ गर्न नसक्यो कि भन्ने चाहिँ मलाई लागिरहेको छ। अहिले आजकल त्यो फेसबुकमा चाहिँ धाराहरूको चाहिँ फोटोहरू पनि आउने गरेको छन्। अब हाम्रो चाहिँ यो वर्ष करिब चाहिँ अरेस ठुलो गाउँ चाहिँ आडी जति चाहिँ तपाईँको चाहिँ एक घर एक धारा हुन्छ। पोहोर साल चाहिँ हाम्रो चाहिँ परेस खानेपानी मन्त्रालयले चाहिँ लगभग 45,00,000 बराबरको चाहिँ काखोला बस्तीमा चाहिँ खानेपानीको चाहिँ एक घर एक धाराको चाहिँ कार्यक्रम आयोजना गरेको थियो। यो वर्ष चाहिँ त्यो सम्पन्न हुन्छ। अहिले गाउँपालिकाबाट चाहिँ संघीय सरकारसँग चाहिँ हामीले विशेष अनुदानको रूपमा चाहिँ खानेपानीको चाहिँ आयोजना मागेका थियौँ। 68,00,000 टेन्डर भएको छ, त्यहाँ काम भइरहेको छ। अब चाहिँ त्यो बीचको गाउँमा अब माथिको बस्तीको लागि चाहिँ यो वर्ष चाहिँ हामीले निरन्तर चाहिँ माथि चाहिँ विशेष अनुदानको रूपमा चाहिँ अहिले चाहिँ आयोजना मागेको छ। यो ठुलो गाउँको हकमा चाहिँ त्यसरी चाहिँ पुरा हुन्छ। अनि त्यसपछि धाराहरूकोमा चाहिँ पोहोर साल चाहिँ गाउँपालिका र चाहिँ आइएनएफ नेपाल चाहिँ सँग चाहिँ सहकार्य गरेर पोहोर साल धाराहरूकोमा एक घर एक धारा भएको छ। माथिको चाहिँ अफलेमा चाहिँ एक घर एक धारा छ। त्यहाँ चाहिँ पानीको चाहिँ केही चाहिँ समस्या चाहिँ तपाईँको चाहिँ स्रोत नभएको कारणले समस्याको रूपमा चाहिँ त्यसरी भएको छ। लेखमा त्यस्तै चाहिँ एक घर एक धारा सम्पन्न भएको छ। फुल धारामा भने चाहिँ एक घर एक धारा सम्पन्न भएको छ। ठुलो गाउँ चिन्नेमा चाहिँ तपाईँको चाहिँ अहिले तल्लो बस्ती चाहिँ चिन्ने पाखामा चाहिँ हामीले चाहिँ फेरि यो वर्ष पनि वडा कार्यालयले चाहिँ बजेट व्यवस्थापन गरेर चाहिँ आइएनएफसँग सहकार्य गरेर यही वर्ष नै चाहिँ यही आर्थिक वर्ष नै चाहिँ तल्लो बस्तीमा चाहिँ करिब 37 घरधुरीको लागि चाहिँ एक घर एक धारा सम्पन्न हुँदैछ। र माथिल्लो बस्तीहरूमा चाहिँ पोहोर साल हामीले संघीय सरकारसँग बजेट मागेर 1,15,00,000 बराबरको चाहिँ पुरानो चाहिँ एकदमै जीर्ण भएको चाहिँ पाइपहरूलाई चाहिँ पुरै चाहिँ फेरेका छौँ। यो वर्ष चाहिँ तपाईँको चाहिँ हामीले चाहिँ खानेपानीको सङ्घ संस्थाहरूसँग गाउँपालिका हामी कोर्डिनेसन गरेर यो वर्ष चाहिँ सबैको घरहरूमा चाहिँ जहाँ चाहिँ पानीको स्रोत चाहिँ पहुँच पुग्छ त्यहाँ त्यहाँसम्म चाहिँ एक घर एक धारा बनाउने भनेर त्यो अनुसारको चाहिँ कार्यक्रम अगाडि बढाएका छौँ। तर चाहिँ अब मान्छेको चाहिँ अपेक्षा के त भन्दाखेरि जनप्रतिनिधि भइसकेपछि अथवा के अरे चुनाव जितिसकेपछि रातारात चाहिँ कामहरू चाहिँ सम्पन्न होस् भन्ने चाहिँ त्यो अपेक्षा छ। अब स्रोत मैले अघिदेखि चाहिँ उल्लेख गरिरहेको छु कि स्रोत चाहिँ सीमित छ। सीमित स्रोतको बावजुद चाहिँ हामीले चाहिँ त्यसलाई चाहिँ व्यवस्थापन गरिरहेका छौँ। योभन्दा पहिले चाहिँ खानेपानीहरूको चाहिँ त्यति धेरै चाहिँ समस्याहरूको रूपमा चाहिँ कहीँ थिएँ, तर चाहिँ अहिले चाहिँ तपाईँको त्यसलाई चाहिँ व्यवस्थापन गर्न मात्र चाहिँ बाँकी भएको बजेटहरूकोलाई चाहिँ व्यवस्थापन गर्दैछौँ र चाहिँ खानेपानीले पनि व्यवस्थित बनाउँदैछौँ। अब चाहिँ बिस्तारै चाहिँ व्यवस्थित भयो भने चाहिँ त्यो खानेपानीको समस्या पनि टर्छ भन्ने लाग्छ।
1: अत्यन्तै महत्त्वपूर्ण कुराहरू राख्नु भएको छ हजुरले। र अलिकति शिक्षातिर जाउँ, शिक्षाको कुरा पनि अगाडि तपाईँले सामान्यतया जोड्नु भएको छ, तथापि पनि अहिले तपाईँ हाम्रो यो भौगोलिक हिसाबले पनि रोल्पा भनेको अलिकति भौगोलिक हिसाबले अलिक गोठ सार्ने परम्पराहरू पनि छ, जस्तो कि विद्यालय आउने बालबालिका टाढा गोठमा बस्दाखेरि आफ्नो अभिभावकसँग बस्दाखेरि स्कूल आउनबाट वञ्चित हुनुपर्ने, र अर्को समस्या के छ भने बेरोजगारी। कमाउनको लागि साना बालबालिका अभिभावकसँग अथवा जिल्ला बाहिर अथवा मनाङ मुस्ताङ भनौँ अथवा इन्डिया भनौँ त्यहाँ जाने बेला चाहिँ बालबालिकाहरूले चाहिँ पढ्न पाउने अधिकारबाट समेत वञ्चित हुनुपर्ने अवस्थाहरू छ। हाम्रो ओडामा के छ?
0: अब यो चाहिँ हाम्रो ओडामा मात्रै नभएर चाहिँ नेपालकै चाहिँ एउटा चाहिँ समस्याको रूपमा हो। अब यसलाई चाहिँ हामीले चाहिँ यो शिक्षालाई सुधार गर्नको निम्ति योसँग पनि चाहिँ तपाईँको चाहिँ अर्थ जोडिएको हुनाले चाहिँ हामीले चाहिँ कृषि क्षेत्रलाई चाहिँ अलिकति चाहिँ प्रमोट गरेर चाहिँ अगाडि बढ्यो भने चाहिँ हाम्रो चाहिँ गाउँघरमा चाहिँ कृषि क्षेत्रलाई चाहिँ अलिकति चाहिँ अगाडि बढाउन सक्यो भने हामी कम्तीमा चाहिँ वार्षिक रूपमा चाहिँ साँझ बिहान के खाम के लगाम भन्ने कुरालाई चाहिँ अलिकति चाहिँ तार्न सक्यो भने चाहिँ हामी त्यसरी चाहिँ कृषि क्षेत्रलाई जोड्न सक्यो भने त्यसरी चाहिँ अगाडि बढ्न सकिन्छ। विशेष गरी शिक्षाकै क्षेत्रमा चाहिँ अहिले चाहिँ आज मात्रै पनि चाहिँ म तपाईँको शिक्षाका सरहरूसँग चाहिँ करिब चाहिँ 2 घन्टा चाहिँ मिटिङ बसेर आएको छु। यो वर्ष हामीले चाहिँ ओडाभरिकै चाहिँ तपाईँको चाहिँ 1 कक्षादेखि चाहिँ हाम्रो चाहिँ 10 कक्षासम्म चाहिँ उत्कृष्ट विद्यार्थी चाहिँ प्रोत्साहन कार्यक्रम हामीले चाहिँ उत्कृष्ट शिक्षकलाई चाहिँ प्रोत्साहन कार्यक्रम भनेर चाहिँ यो वर्ष हामीले करिब 1,50,000 चाहिँ बजेट व्यवस्था गरेका थियौँ। अहिले हामीले चाहिँ 1 कक्षादेखि 10 कक्षासम्म तपाईँको चाहिँ प्रत्येक कक्षाको चाहिँ कक्षामा चाहिँ जो सबै चाहिँ हाम्रो चाहिँ 6 विद्यालयहरू छ ती 6 विद्यालयहरूबाट चाहिँ 1 कक्षामा चाहिँ ओडाभरि चाहिँ कुन विद्यार्थी चाहिँ राम्रो चाहिँ नतिजा ल्याउन सफल भयो भनेर चाहिँ 1 कक्षादेखि अहिले चाहिँ 10 कक्षाको रिजल्ट नआइसकेको हुनाले 1 कक्षादेखि 9 कक्षासम्म चाहिँ हामीले चाहिँ उत्कृष्ट चाहिँ विद्यार्थी कुट भनेर चाहिँ हामीले चाहिँ करिब चाहिँ तपाईँको चाहिँ 9 या 27 विद्यार्थीहरूलाई चाहिँ हामीले चाहिँ अहिले प्रोत्साहन गर्दैछौँ,
1: सम्मान
0: प्रोत्साहन गर्दैछौँ। त्यस्तै चाहिँ अहिले चाहिँ हामीले चाहिँ 3 आधारहरू मानेका छौँ, 3 कक्षा 5 कक्षा र 8 कक्षा। 10 कक्षाको रिजल्ट अहिले आइसकेको छैन, 10 कक्षाको रिजल्ट आइसकेपछि त्यो अनुसारको गर्ने। अहिले चाहिँ 3 कक्षा 5 कक्षा र 8 कक्षालाई चाहिँ आधार मानेर चाहिँ उत्कृष्ट चाहिँ रिजल्ट निकाल्न सक्ने चाहिँ सफल शिक्षकहरूलाई चाहिँ सम्मान गर्ने। तपाईँको जस्तो अङ्ग्रेजी गणित विज्ञानमा चाहिँ 60% पास गराउन सफल उत्कृष्ट शिक्षक, अनि त्यस्तै चाहिँ तपाईँको चाहिँ अरू भाषिक विषयहरूमा चाहिँ 80% चाहिँ कम्तीमा चाहिँ 80% पास गराउन सफल शिक्षक उत्कृष्ट शिक्षक भनेर चाहिँ हामीले चाहिँ करिब चाहिँ 27 शिक्षकहरूलाई चाहिँ अब चाहिँ प्रोत्साहित गर्ने भनेर चाहिँ आज चाहिँ कार्यक्रम बनाएर आएका छौँ। अब यो 1-2 दिनभित्रमा चाहिँ हामीले चाहिँ अभिभावक शिक्षा सँगै चाहिँ तपाईँको चाहिँ मोटिभेसनको कार्यक्रम पनि गर्दैछौँ। शिक्षा क्षेत्रलाई चाहिँ कसरी चाहिँ अगाडि बढाउन सकिन्छ भन्ने हिसाबले चाहिँ हामीले चाहिँ त्यतातिर चाहिँ हामी लागिरहेका छौँ। अब अब भौतिक पूर्वाधार काम त मैले अघि नै पनि उल्लेख भइरहेको छ विद्यालय क्षेत्रमा, त्यसरी चाहिँ हामी लागिरहेका छौँ ओडा कार्यालयको तर्फबाट, गाउँपालिका पनि त्यो अनुसारको लागिरहेको छ।
1: सम्भवतः ओडाको हकमा हेर्ने हो भने रोल्पा जिल्लामा यो हजुरले गरेको एउटा नौलो अभ्यास पनि हुनसक्छ, जो कि शिक्षक र विद्यार्थी दुवैलाई उत्कृष्ट शिक्षक र उत्कृष्ट विद्यार्थीलाई चाहिँ प्रोत्साहन गर्दाखेरि शिक्षामा अथवा त्यो अलि अझ मेहनत गर्नको लागि त्यसले उत्प्रेरणा थप्ने भयो है।
0: त्यसकै निम्ति चाहिँ शिक्षा क्षेत्रलाई चाहिँ कसरी चाहिँ सुधार गर्न सकिन्छ भन्ने चाहिँ हामी ठुलो चाहिँ एउटा चाहिँ छलफल पश्चात चाहिँ यस्तो खालको चाहिँ कार्यक्रम लिएर चाहिँ कस्तो होला भन्ने चाहिँ हाम्रो सरसल्लाह अनुसार अहिले चाहिँ हामीले चाहिँ एउटा कार्यक्रम चाहिँ सुरु गरेका थियौँ। योभन्दा गत वर्षको चाहिँ आर्थिक वर्षमा चाहिँ हामीले चाहिँ 5 वडाको चाहिँ 5 कक्षाको मात्र चाहिँ ओडाले चाहिँ परीक्षाहरू सञ्चालन गर्ने र त्यसकै अनुगमन मूल्याङ्कन गर्ने भन्नाले हामीले योभन्दा अगाडि चाहिँ कक्षा 5 को विद्यार्थी र कक्षा 5 को चाहिँ शिक्षकलाई मात्र चाहिँ प्रोत्साहन गरेका थियौँ। अहिले चाहिँ हामीले चाहिँ 1-9 कक्षासम्म नै चाहिँ यो खालको चाहिँ प्रोत्साहनको कार्यक्रम लिएका छौँ।
1: हजुर, अब प्री मनसुन छ अहिले र अब बर्खा पनि लाग्दैछ बिस्तारै, खास गरी चट्याङ पर्यो भन्ने खबरहरू अरेसबाट कहिले काहीँ आइराखेको हुन्छ। अरेस पनि एउटा चट्याङको हिसाबले हेर्ने भने अलिक जोखिममै पर्ने वडा भावनाले चट्याङ कहिले पर्छ भन्ने मान्छेले थाहै नभए पनि हत्तपत्त, यद्यपि कहिले काहीँ मानवीय क्षतिहरू हुन नदिनको लागि हजुरहरूले केही योजनाहरू बनाउनु भएको छ कि छैन?
0: संस्कृति गाउँ बाहिर विपद व्यवस्थापन समिति छ, र चाहिँ उडा कार्यालयमा पनि उडा स्तरीय विपद व्यवस्थापन समिति छ, हामीले चाहिँ त्यो विपदको लागि चाहिँ आवश्यक पर्ने चाहिँ सामग्रीहरू चाहिँ तयार अवस्थामा छ। त्यसको चाहिँ विपद आयो भने चाहिँ विपदको बेला सबैसँग समन्वय सहकार्य गरेर चाहिँ अगाडि बढ्ने, त्यही अनुसारको चाहिँ विपद व्यवस्थापन कोष पनि छ, त्यस गरी चाहिँ अगाडि बढेको छ। स्मृति गाउँपालिकाको चाहिँ विपद व्यवस्थापन समिति मार्फत चाहिँ हामी चाहिँ त्यसरी चाहिँ कामहरू गर्दै आएका छौँ। विपदहरू चाहिँ बाजा बजाएर आउँदैन, त्यति यदि त्यस्तो भइहाल्यो भने चाहिँ सुनिश्चिति गाउँपालिका विपद व्यवस्थापन समिति चाहिँ तत्पर छ, तयार छ।
1: थोरै हामी स्वास्थ्यतिर पनि जाउँ, स्वास्थ्य क्षेत्रमा भइरहेका गतिविधिहरू के छन्? अगाडि तपाईँले संरचना निर्माण भएको कुरा त गर्नुभएको छ, गुणस्तरीय सेवा प्रवाह लगायतका कुराहरूमा हजुरहरू एउटा जनप्रतिनिधिको हैसियतले अगाडि हामी अनुगमनमा पनि बिजी छौँ भन्ने खालको कुरा जोड्नु भएको थियो हजुर।
0: स्वास्थ्यमा चाहिँ अब अहिले चाहिँ नेपाल सरकारको चाहिँ नीति अनुसार स्वास्थ्य चौकीको व्यवस्थापन समितिको चाहिँ अध्यक्ष चाहिँ वडा अध्यक्ष नै हुने भएको हुनाले म आफै पनि चाहिँ अरे स्वास्थ्य चौकीको चाहिँ सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्ष पनि म आफै भएको हुनाले दैनिक चाहिँ तपाईँको चाहिँ पाउने औषधिहरू, त्यसपछि चाहिँ डेलिभरीका कुराहरू, अनि चाहिँ तपाईँको चाहिँ नियमित हुने कामहरू चाहिँ भइरहेका छन्, गाउँघर क्लिनिकहरू मार्फत हुने कामहरू, खोपका कार्यक्रमहरू भइरहेका छन्, त्यो लगायत चाहिँ अहिले चाहिँ हामीले चाहिँ पोहोर साल मात्रै चाहिँ हाम्रो अरे स्वास्थ्य चौकीमा चाहिँ अहिलेसम्म चाहिँ योभन्दा एक वर्ष अगाडिसम्म चाहिँ ल्याबको कामहरू चाहिँ सुचारू थिएन। हामी निर्वाचित भइसकेपछि सामान्य टिभी चेक गर्नको निम्ति कि बिजुवार जानुपर्ने कि चाहिँ पुलिसहरू झर्नुपर्ने त्यो बाध्यता अवस्था थियो। अहिले चाहिँ हामीले चाहिँ ल्याबको भवन पनि चाहिँ त्यो स्वास्थ्य चौकी भवनसँगै बनाएका छौँ, र ल्याबको चाहिँ कर्मचारी पनि चाहिँ सुनिश्चिति गाउँपालिकाले व्यवस्था गरेको छ। अब चाहिँ ल्याबको चाहिँ सामग्रीहरू चाहिँ खरिद हुने कामहरू भइरहेको छ। अबको चाहिँ केही समय पछाडि चाहिँ हाम्रो चाहिँ सामान्य तपाईँको चाहिँ टाइफाइड चेक गर्नको निम्ति, त्यसपछि टिभी चेक गर्नको निम्ति, खोकी चेक गर्नको निम्ति, ब्लड चेक गर्नको निम्ति चाहिँ सुलिचोर पिचुवार जानुपर्ने बाध्यकारी अवस्था चाहिँ अब टर्दैछ। ल्याबको भवन चाहिँ अधुरो थियो, अब त्यसमा चाहिँ झ्याल ढोकाहरू बुझ्ने र कलर रङरोपण गर्ने काम भएको छ, कर्मचारी चाहिँ व्यवस्थापन भइसकेको छ। अब ल्याबको सामग्रीहरू पनि चाहिँ सुनिश्चित गाउँपालिकाले चाहिँ खरिद गरेर पठाउँदैछ, र ल्याबको काम पनि चाहिँ अरेस स्वास्थ्य चौकीबाट नै चाहिँ सञ्चालन हुँदैछ। यसरी चाहिँ हामीले चाहिँ स्वास्थ्य क्षेत्रमा चाहिँ तपाईँको चाहिँ पौष्टिक आहारका कुराहरू, अनि त्यसपछि चाहिँ तपाईँको यसलाई चाहिँ कसरी चाहिँ व्यवस्थित गराउने, व्यवस्थापन गर्न सकिन्छ भन्ने हिसाबले चाहिँ हाम्रो चेतनाको हिसाबले चाहिँ अलिक चाहिँ सुनिश्चित गाउँपालिका 8 नम्बर वडा चाहिँ अलिक पछाडि छ। त्यसो भावनाले चाहिँ गाउँ गाउँमा गएर चाहिँ आमा समूहहरूसँग चाहिँ छलफल गर्ने, अन्तर्क्रिया गर्ने, महिलाको चाहिँ स्वास्थ्यसँग सम्बन्धित चाहिँ विषयहरू पनि चाहिँ त्यसरी चाहिँ क्रियाकलापहरू, त्यसलाई चाहिँ हामी चाहिँ कसरी चाहिँ यो चाहिँ व्यवस्थित बनाउन सकिन्छ, हाम्रो चाहिँ यहाँको चाहिँ मातृ शिक्षा छ, यी शिक्षा यो क्षेत्रहरूमा चाहिँ कसरी चाहिँ हामी चाहिँ छलफल गरेर चाहिँ यसलाई अलिकति चाहिँ हाम्रो शिक्षा क्षेत्रलाई, हाम्रो चाहिँ चेतना स्तरलाई चाहिँ कसरी चाहिँ माथि उठाउन सकिन्छ भन्ने हिसाबले चाहिँ पनि चाहिँ मैले चाहिँ स्वास्थ्य चौकीको साथीहरूसँग सरसल्लाह गरेर त्यसरी चाहिँ अगाडि बढ्नको निम्ति पनि चाहिँ त्यो अनुसारको चाहिँ कार्यक्रमहरू आयोजनाहरू बनाएर चाहिँ पठाएका छौँ। त्यही नै छ अहिले चाहिँ हामीले चाहिँ त्यो आमा समूहहरूको निम्ति चाहिँ हामीले चाहिँ जनचेतनामूलक कार्यक्रम बनाएर जस्तो बाल विवाहहरू भइरहेको छ यसलाई चाहिँ रोक्नको निम्ति चाहिँ कार्यक्रमहरू बनाउने, हामीले चाहिँ गाउँ गाउँमा चाहिँ सचेतनाका कामहरू गर्ने भन्ने हिसाबले चाहिँ यसरी चाहिँ हामीले अगाडि बढाइरहेको छ। आज मात्रै चाहिँ सुलिचुर आँखा केन्द्रसँग चाहिँ समन्वय गरेर चाहिँ अरेस पास चौकीमा चाहिँ 83 जना विरुद्ध आमा बुवाहरूको चाहिँ आँखा चेक जाँच गरेर करिब 33-34 जनाको चाहिँ अपरेसन गर्नको निम्ति सुलिचुर रिफर भएको छ। त्यो यसरी चाहिँ स्वास्थ्य क्षेत्रमा यसरी कामहरू गरिरहेका छौँ। त्यसले चाहिँ तपाईँको चाहिँ सामाजिक सुरक्षा भत्ता बाँड्न जाने बेला चाहिँ त्यहाँ भएका बुढाबुढीहरूको चाहिँ हाम्रा आमाहरूको बुवाहरूको चाहिँ हाम्रा अभिभावकहरूको चाहिँ खगाहरू सङ्कलन गर्ने, त्यसपछि सुलिचुर लिएर चाहिँ हामी आफैले चाहिँ सङ्कलन गरेर त्यसको रिपोर्ट पठाउने, यस्ता खालको कामहरू चाहिँ भइरहेका छन्।
1: हजुर, अत्यन्तै महत्वपूर्ण कुराकानीहरू भयो अध्यक्षज्यू। यो छोटो समयमा हामीसँग धेरै विषयवस्तु अझ बाँकी थिए, तथापि पनि समयको पाबन्दीले गर्दाखेरि हामी सबै विषयवस्तु समेट्न सकेनौँ यो विषयमा। फेरि आउने विषय अन्य विषयमा तपाईँसँग यसै गरी भलाकुसारी गर्नेछौँ। आजको यो छोटो समयमा तपाईँसँग महत्वपूर्ण विषयवस्तुमा कुराकानी भएका छन्, धेरैजना श्रोता महानुभावहरूले हामीले सुन्दै हुनुहुन्छ। मैले हजुरलाई सोध्न छुटाएका र तपाईँले भन्नै पर्ने त्यस्ता केही कुराहरू छन् भने सोध्नुमा राखिदिनुहोस्।
0: ठिक छ, केही छैन, अब आउनुपर्ने सबै विषयहरू आएको छ, तपाईँले चाहिँ हाम्रो सुनिश्चित गाउँपालिका आसाम रोडामा भएका गरेका गइरहेका विषयवस्तुहरूलाई चाहिँ जनतासम्म लिने चाहिँ एउटा कोसिस गरिदिनु भयो, त्यसको निम्ति धन्यवाद। र अयसवासी सम्पूर्ण जनसमुदायलाई चाहिँ आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ म चाहिँ के आह्वान गर्न चाहन्छु भन्दा त्यहाँ हामीले काम गर्छौँ भन्ने गरेका कामहरू चाहिँ अझै बाँकी छन्। ती कामहरू सम्पन्न गर्नको निम्ति हामी चाहिँ आफ्नो क्षेत्रबाट लागिरहेका छौँ र जे जति गर्न सक्छौँ ती कामहरू चाहिँ राम्रोसँग गरौँ र गर्नेछौँ र चाहिँ आगामी दिनहरूमा गर्न नसकेको कामहरू चाहिँ भोलिका दिनहरूमा पनि तपाईँहरूसँग रहनेर चाहिँ तपाईँहरूको काममा चाहिँ सधैँभरि चाहिँ लाग्नेछौँ भन्ने चाहिँ एउटा प्रतिबद्धता चाहिँ व्यक्त गर्न चाहन्छु। हस्
1: धन्यवाद। हुन्छ, समय र सम्मानको लागि धेरै धेरै धन्यवाद।
2: श्रोता, यति बेला तपाईँ रेडियो कार्यक्रम सुनिल स्मृति डायरी सुनिरहनु भएको छ। यो कार्यक्रम सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज, सामुदायिक रेडियो मालासुरी 100.5 मेगाहर्ज र सामुदायिक रेडियो सभ्यता 99.5 मेगाहर्ज एवं आआफ्नै अनलाइनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। अब भने हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौं। तपाईलाई आजको कार्यक्रम कस्तो लाग्यो? कृपया सल्लाह सुझाव दिनुहोला। जसका लागि सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा र तपाईले यति बेला सुनिरहनु भएका विभिन्न सामुदायिक रेडियोहरू मार्फत पनि आफ्ना सुझावहरू पठाउन सक्नुहुनेछ। हवस् त, यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुहुने तपाई सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै धन्यवाद छ। अर्को साता फरक विषयवस्तुमा कुराकानी गर्न उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका लागि म तिलक जीएम पनि बिदा चाहन्छु। नमस्कार, शुभ सन्ध्या।

0: विहीनहरूको आवाज तपाईँको मनको आवाज मोहो रेडियो जर्जुला 96.4 मेगाहर्ट्ज।
1: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
2: होइन, यो बुढीले के गनगन गनगन गर्छ, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
1: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
2: ल उसो भए म सामान लिन गइहाले।
1: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
2: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
1: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
2: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग घोराही 15 दाङ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: बाजे के भयो, किन गालामा हात?
2: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपानी मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू।
1: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840740 318
1: 9805014652।
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
6: ए लौ न लौ लौ, चटाङ पर्न आटो सबैजना यता आउ त, यता यो ठुलो रुखको फेदमा बसौ।
7: हुन्न हुन्न, चटाङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
8: हो र?
7: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
7: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
7: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नुपर्छ? अनि अरू के गर्नुपर्छ?
9: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
2: अब के गर्ने रे? सिधा सुलिचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
3: हजुर हाम्रा सेवाहरू,
1: दाँत बाँध्ने,
3: दाँत सफा गर्ने,
1: दाँतमा सिमेन्ट भर्ने,
3: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
1: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
3: फिक्स दाँत लगाउने।
5: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सक द्वारा गरिन्छ।
0: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
3: सम्पर्क नम्बर 9867067467। एकपटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सुरचौर बजार रोल्पा युनिसा सुनचादी पसलको छेउमा।
5: साथै तार बाँध्ने बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेसली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
10: क्या खतरा समाचार आइसक्यो?
11: बाप रे, अब चाहिँ के हुने हो?
12: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यसो त जल्दै लेखिहाल्छ नि।
11: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन,
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाउ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
17: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
16: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
17: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
16: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
17: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राचो शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
16: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
17: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसन तालिम र आनन्द योग तथा प्राणायाम,
16: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
17: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98490207154 र 98479394412।
16: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
18: हेलो
19: हेलो,
18: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
19: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
20: हजुर,
19: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
20: लो त, हेलो, भन्नुहोस् त।
18: हेलो हजुर,
20: हजुर,
18: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
20: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
19: ए नानी, के भने रहेछ, के भयो?
20: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
19: ल ल ल, म किन दिन्थे?
16: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
21: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
16: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउँ।
21: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
1: ए के के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चाहिँ हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाम।
2: नमस्ते डाक्टर साहब।
3: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका यो मस्तको जरुरी सूचना। झुङ्गो पेला खेम्रिदे, गरम ओगोत्री जेउ पेला सोनो, फुरी कटास ओचुदुरी जेउ आउ पेला क वन जङ्गल ल भे लागिने मस्तज सम्भावना पाए। आउए गिने प्राकृतिक सम्पदा र सक्षेप्त जस खेम्नाले वातावरण मिलेने ल घेप्पा असर केने, रि उमुल र थाउने, भुछे ताने, वायुमण्डल ल कार्बन मस्तज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सोनो, नाखार नामे ल भे लागिने सज, गिने गिने लापरवाही सोनो, चाउसो खेलगेमा दुख,
7: जनधनी खोकाई। वन जङ्गल सरी
8: पिकनिक
6: वन भोज बाँसो छिन्नी मेले चार सौ सयदेखि खेनाए वन जङ्गल ओसो छान्ने तैके बानीको चुरो विधि ओरेको नै कोबाजे माथि
8: वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि हाल्ने छ अनुगमन दिने व्यवस्था चौसन गिरिए
6: गेसो छानेला खोलेर चाउसी खोलिए होलिदे तरिन गाई गेजो निके लैजु अब नजिरे बनाए गेम एल गेज निकेमा लागे औले लगे लागे
8: वन जङ्गल जुडिसी हो घेम बारी ल बाली नाली चिउला चिउली झ्याक्रा चाउसो छिन्ने ने चाउसो सहिले खेले यहाँ
6: वन जङ्गल मेलाइ घेमाइए मेला दिने पाँचजना खरनामदार मिलिदिए नै
8: गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर दिए
6: अनुरोध सुनसहरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति प्रोबाङ रोल्पा
9: ओहो काकी के को सिङ्गर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
10: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
9: के रे नानी त भर्खर 17 की लागि होइन र
10: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै थिए त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
9: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
10: ए हो र नेपाल सरकार विज्ञापन बोर्ड
11: दिनदिनै एउटै कुरा यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने बच्चाहरू पनि ठुला हुँदै गइसके अब त कतिरो घर चाहियो नि
12: मैले प्रयास नगरेको कहाँ हो र हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन
11: तपाईँको प्रयास नै कमजोर छ न त अहिलेसम्म घर भइसक्थ्यो
12: ल अब तैले नै हेर म त घर खोज्दा खोज्दै दिक्क भइसके
13: होइन रात दिन खोज के को झगडा हो यो
12: हेर्न बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ म त हेरेको हेरै छु राम्रो घर पाइने होइन
13: ए रमेश त्यसो भए सुन हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउ टोलमा 7 दूर जग्गामा बनेको 2 तल्लाको पक्की घर बिक्रीमा छ नि नजिकै वडा कार्यालय खेल मैदान स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि
11: ओहो यस्तै घर हो हामीलाई चाहिएको
12: ओहो साँच्ची यस्तो घर पाइन्छ र भन्या सम्पर्क कसरी गर्ने कहाँ सम्पर्क गर्ने हो ल भन् त भन्
13: ल सिधै फोन गर्न मोबाइल नम्बर 9847197719 जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर नत्र फेरि छुट्ला
12: जहाँ इच्छा त्यही घर मजगाउँमा तपाईँको सुन्दर सुरुवात मौका आउँछ फर्कदैन बगेको खोला फर्कदैन
14: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
15: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
16: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
7: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
17: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
18: दोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको उदानम 3 रुनीबाङ बजार र उदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
19: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
20: होइन, के भाछ र तपाईँलाई
19: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल साह्रै दुःख दिया छ।
20: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
21: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन खारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
22: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
20: यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
22: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
20: विकल्प आयुर्वेद क्लिनिक घोराई दाम सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
23: फागुनदेखि वैशाखसम्म आग लागि बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
24: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टी तेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
23: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
24: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
23: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
24: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
23: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
2: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
1: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
2: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
1: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
2: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
1: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्धाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ।
3: फाँट कुरुरेमा बस दुर्घटना हुँदा चारजनाको मृत्यु, 27 जना घाइते। प्रतिनिधि सभाका सचिव हर्क राज राई पदमुक्त। नयाँ र पुराना भन्दा पनि नयाँ नीतिमा जानुपर्ने माग।
4: पुरानाले बनाएको नीति राम्रो कि नयाँले बनाएको नीति राम्रो? नयाँहरू भन्नुहुन्छ हामीले चाहिँ यस्तो गर्यौं उस्तो गर्यौं भन्नुहुन्छ, पुरानाले हामीले गरेको कपी गर्नुभयो भन्नुहुन्छ। तर ती सारा नीतिहरू तबसम्म सार्थक बन्दैनन् जबसम्म हाम्रो नियत सफा हुँदैन।
3: सर्भरमा समस्या भएपछि राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा 9 दिनदेखि ठप्प। सर्लाहीको चन्द्रनगर गाउँपालिकाको दाइजु नली आफ्ना छोराछोरीको विवाह गरिदिने अभिभावकहरूलाई छानी छानी सम्मान गरिने।
25: दाइजो बिना, दाइजो नलिकन विवाह गर्ने, छोराछोरीको विवाह गर्ने अभिभावकलाई सम्मान गर्ने कार्यक्रम राखेका छन्।
3: र आईसीसी क्रिकेट विश्वकप लिग 2 को एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल स्कटल्याण्डसँग 2 रनले पराजित।
26: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: पारदर्शिताको संस्कार माथिल्लो तहबाट शुरू हुन्छ। राज्यका प्रमुख अंग र त्यसका नेतृत्वकर्ताहरू जवाफदेही भए समाजका अन्य क्षेत्र पनि त्यसबाट प्रभावित हुन्छन्। उल्टो राज्यका उच्च तहकै निर्णय अपारदर्शी देखिन थाले भने नागरिकमा शंका, अविश्वास र असन्तोष बढ़दै जान्छ। त्यसैले उच्च तहदेखि तल्लो तहसम्मको नेतृत्वकर्ता जिम्मेवार बन्नुपर्दछ।
27: अर्घा खाँचीको पारिनी गाउँपालिकाको दुर्गाफाट कुरुलेमा बस दुर्घटना हुँदा 4 जनाको मृत्यु भएको छ। अन्य 27 जना घाइते भएका छन्। सन्धी खर्क घुम्ती तानसेन पाल्पा सड़क खण्ड अन्तर्गत पारिनी 8 को कुरुले फाँट नजिकै दुर्घटना हुँदा 2 जनाको घटनास्थलमै मृत्यु भएको र अन्य 2 जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरले जनाएको छ। मृत्यु हुनेमा कास्की पोखरा महानगरपालिका 1978 वर्षीय राममाया बस्नेत, सोही ठाउँकी 78 वर्षीय बिन्दु कुंवर, पर्वतको मधि गाउँपालिका 5 की 50 वर्षीय कौशिला रेग्मी र सोही ठाउँका बस चालक 45 वर्षीय रमेश जेशी रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी श्याम हरि भट्टराईले सीआईएनसँग बताउनुभयो।
28: घुम्ती पाल्पा सड़क खण्डमा सुब्बा देउरालीबाट पर्वत जिल्लातर्फ, यस अर्घाखाँची जिल्लाको चाहिँ पवित्र धार्मिक स्थल सुपर देउरालीमा चाहिँ दर्शन गरेर फर्किने क्रममा यो पर्वतका यात्रुहरू हुनुहुँदो रहेछ होइन। त्यसमा चाहिँ 1X504 नम्बरको बस अनियन्त्रित भई सड़कबाट करिब 180 फिट तल खस्दाखेरि बसमा सवार चालक सहित 31 जना रहेको निम्न मानिसहरू घाइते भएको भनेको छ, जसमध्ये चाहिँ 4 जनाको निधन भइसकेका छ अनि केहीलाई पाल्पा अस्पताल, केहीलाई चाहिँ यही हाम्रो जिल्लाको अगाहाजी र केहीलाई चाहिँ रिफर गरेर फर्दर फर्वर्ड गरिएको स्थिति छ।
27: घाइते मध्ये चारजनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरूको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा र भैरवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीको भनाइरहेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानहरूलाई आधिकारिक डिलरबाट मात्र रासायनिक मल खरिद गर्न अनुरोध गरेको छ। मन्त्रालयका अनुसार पश्चिम एसियामा जारी दण्डका कारण करिब 1,85,000 टन मल आपूर्तिमा समस्या देखिएको छ। यसले आगामी धानबाली सिजनमा मल अभाव हुन सक्ने चिन्ता बढ़ाएको छ। यस्तो अवस्थालाई ध्यानमा राख्दै मन्त्रालयले वैकल्पिक उपाय मार्फत मल आपूर्ति सहज बनाउने प्रयास भइरहेको जनाएको छ। साथै अन्तर्राष्ट्रिय बजारमा हुन सक्ने थप समस्याप्रति सतर्क रहन पनि आग्रह गरिएको छ। मल अभावका मौका छोपिएर बजारमा कम गुणस्तरको मल बिक्री हुने वा कालो बजारी बढ़न सक्ने भन्दै मन्त्रालयले निगरानी बढ़ाएको समेत जनाएको छ। मन्त्रालयले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड मार्फत दर्ता भएका आधिकारिक डिलरबाट मात्र मल किन्न किसानलाई आग्रह गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षा एसईईमा नन ग्रेड विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने बताउनु भएको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री पोखरेलले सरकारले एक महिनाभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने सरकारको प्रतिबद्धता कार्यान्वयन भएको उल्लेख गर्दै परीक्षामा असफल हुने विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने प्रतिबद्धता जनाउनु भएको हो।
5: पूरक परीक्षा पनि हुन्छ, त्यो पूरक परीक्षालाई थप कसरी तयार गर्न सकिन्छ त्यसमा हामी कोअर्डिनेट गरेर डेफिनेटली अरू क्लासेसहरू केही विद्यार्थीलाई दिन सकिन्छ भने त्यसको लागि पनि मन्त्रालयले हामीले अगाडि काम गर्छौँ। हामीले कसैलाई पनि विचार निषेध हामीले गरेका छैनौँ। हामीले पनि टिचरहरूलाई राजनीति गर्ने भए मार्कर छोडेर आउन मात्र आग्रह गरेका हौ, कसैलाई पनि हामीले राजनीति गर्न निषेध गरेका छैनौँ।
27: सरकारले दुई तिहाईको बहुमतपूर्ण उपयोग गर्न उत्तरदायी भूमिका निभाउन प्रतिनिधि सभाका सांसदहरूलाई आग्रह गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्ने अधिकांश विपक्षी दलका सांसदहरूले सरकारले हिजो सार्वजनिक गरेको नीति तथा कार्यक्रमको कार्यान्वयनको सवालमा गम्भीरता देखाउन सदनको ध्यान आकर्षण गराएका छन्। नेपाली कांग्रेस संसदीय दलका नेता विष्णुराज आङदेवले प्रमुख प्रतिपक्षले परिणाम दिन नसक्ने शैलीको समर्थन नगर्न बताउनुभयो। उहाँले सरकारको संसदीय प्रणाली प्रतिको प्रतिबद्धता र निष्ठामाथि नै आशंका उत्पन्न भएको उल्लेख गर्नु भएको छ।
6: यो अधिवेशन असामान्य परम्परा सहित शुरू भएको छ भन्ने हाम्रो ठम्मै पनि छ। आह्वान भइसकेको अधिवेशन एकाएक स्थगन गरेर संसदको मुख्य अधिकार र दायित्व मानिने कानून निर्माण कार्यलाई खोसिएर सरकारले करिब 150 कानून संशोधन र केही नयाँ कानूनहरू अध्यादेश मार्फत घोषणा गरेर संसदीय गरिमा र लोकतान्त्रिक मूल्यहरूमा चोट पुर्याएको छ भन्ने पनि ठम्याइ छ। हाम्रो संसदीय प्रणाली प्रतिको सरकारको प्रतिबद्धता र निष्ठामाथि आम जनमानसमा यस कारणले शंका उत्पन्न भएको छ भन्ने पनि ठम्याइ हो।
27: बैठकमा नेकपा एमाले सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम खारेज गर्न माग गरेको छ। संसदीय दलका नेता रामबहादुर थापाले राष्ट्रलाई असाधारण परिस्थितिबाट बचाउन नीति तथा कार्यक्रम खारेज गर्नुपर्ने माग गर्नुभयो। जेएनजी आन्दोलन र राष्ट्रपा सरकार गठनप्रति टिप्पणी गर्दै उहाँले भन्नुभयो,
8: नीति कार्यक्रम वस्तुत मुलुकको समग्र विकास एवं समृद्धि, दिगो शान्ति एवं स्थायित्व, नागरिक सुरक्षा, लोकतन्त्र तथा राष्ट्रियताको प्रवर्धनका लागि अपरिहार्य मार्गचित्र हो। किनभने राष्ट्रको विकास वा विनाश मुख्यत सरकारको सही वा गलत नीति तथा नेतृत्वले निर्धारण गर्दछ। त्यसैले राष्ट्रलाई असाधारण संकटबाट बचाउन यसलाई समग्रमा खारेज गर्नुपर्छ र पूर्ण संशोधन तथा पुनर्लेखन गर्नै पर्दछ।
27: नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पुराना नेता र पुराना पार्टी सबै उस्तै हुन् भन्ने भाष्य सही नभएको तर्क गर्नुभयो। पुराना नेता र पुराना पार्टीका नाममा बनेको एउटा गलत भाष्यलाई सधैँका लागि मेट्न आवश्यक रहेको भन्दै सुशासन, सेवा प्रवाह, सबलीकरण, लोकतन्त्र बलियो बनाउने विषयमा पुराना दलले कुनै कसुर बाँकी नराखेको बताउनुभयो।
8: पुराना नेता र पुराना पार्टीका नाममा बनेको एउटा गलत भाष्य छ, सबै उस्तै हुन् र त्यसमा प्रचण्डलाई पनि घिसारेर लाने गरिएको छ। के त्यही हो त सत्य? होइन। राष्ट्रिय स्वतन्त्र पार्टीका हकमा त झन् बिल्कुल हुँदै होइन। अघिल्लो संसदमा मैले प्रधानमन्त्रीका रूपमा पनि र प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा पनि राष्ट्रपतिसँग दह्रो सहकार्य गरेको थिएँ। सरकारमा हामीले सुशासनका माध्यमबाट लोकतन्त्रको राम्रो सर्भिसिङ शुरू गरेका थियौं। सेवा प्रवाहको सरलीकरण र मेरिटोक्रेसीमा जोड़ दिएका थियौं। ललिता निवासको विस्तृत अनुसन्धान र जग्गा फिर्तीको प्रक्रियादेखि भूटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धानबाट हामीले विधिको शासन अगाडि बढ़ाउने
27: राप्रपा संसदीय दलका नेता ज्ञान बहादुर शाहीले सरकारले सुकुम्बासी व्यवस्थापनलाई व्यवस्थित गर्न नसकेको बताउनुभयो। उहाँले सत्ता स्थायी नहुने भन्दै दुई तिहाईको बहुमतलाई राम्रा कामका लागि उपयोग गर्न आग्रह गर्नुभयो।
7: सरकारी सम्पत्ति जोगाउनुपर्छ भन्ने मान्यता राख्छु, अवैध संरचना भत्काउनु त्यो भत्काउनु पर्ने पक्षमा बस्छु, तर मानवीय संवेदनामाथि डोजर चलाएर विकास हुँदैन। सरकारले सुकुम्बासी बस्ती होइन हुकुम्बासीको मानसिकतामाथि प्रहार गर्नुहोस्। आज सत्ता र शक्तिको आडमा कसैलाई जोगाइदैन भने आज सत्ता पक्षका मात्र होइन मन्त्री परिषदका सदस्यसम्म हुकुम्बासी भएका प्रत्यक्ष प्रमाणहरू बाहिरिएका छन्। आज त्यहाँमाथि डोजर किन चल्ने? त्यसको प्रमाण यो संसदलाई चाहिन्छ।
27: बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सरकारले नीति तथा कार्यक्रमको कार्यान्वयनमा चुनौती देखिन सक्ने बताउनुभयो। संसद भवनमा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष साम्पाङले नीति तथा कार्यक्रमले धेरै क्षेत्रमा छोए पनि कार्यान्वयनमा चुनौती देखिन सक्ने उल्लेख गर्नुभयो।
4: पुरानाले बनाएको नीति राम्रो कि नयाँले बनाएको नीति राम्रो? नयाँहरू भन्नुहुन्छ हामीले चाहिँ यस्तो गर्यौं उस्तो गर्यौं भन्नुहुन्छ, पुरानाले हामीले गरेको कपी गर्नुभयो भन्नुहुन्छ, तर ती सारा नीतिहरू तबसम्म सार्थक बन्दैनन् जबसम्म हाम्रो नियत सफा हुँदैन, जबसम्म हाम्रो नियत ठिक ठाउँमा आउँदैन। म यहाँहरू सबैजनालाई यो कुरा चाहिँ अनुरोध गर्न चाहन्छु, यहाँ एकले अर्कालाई अपमानित गर्न हामी यहाँ उभिएका होइनौ। हामी सरकारलाई प्रश्न गर्छौं, त्यसलाई सरकार पक्षले अन्यथा मान्नुपर्ने प्रतिवाद गरिहाल्नुपर्ने भन्ने कुरा छ। हामी सरकारलाई मार्गदर्शन देखाउँछौ।
27: उल्लेख गर्नुभयो,
4: पुरानाले बनाएको नीति राम्रो कि नयाँले बनाएको नीति राम्रो? नयाँहरू भन्नुहुन्छ हामीले चाहिँ यस्तो गर्यौं उस्तो गर्यौं भन्नुहुन्छ, पुरानाले हामीले गरेको कपी गर्नुभयो भन्नुहुन्छ, तर ती सारा नीतिहरू तबसम्म सार्थक

0: यसैबीच सरकारले नेपाल र भारत सरकार बीच भएको फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता संसदमा पेश गरेको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले उक्त सम्झौता सभा समक्ष पेश गर्नु भएको हो। नेपाल र भारत बीच 2082 साल जेठ 5 गते यो सम्झौता भएको थियो। प्रतिनिधि सभामा सचिव हर्कराज राई पदमुक्त हुनुभएको छ। राष्ट्रपति कार्यालयका अनुसार उहाँलाई 2083 वैशाख 29 गते आजैबाटै लागू हुने गरी पदमुक्त गरिएको हो। सभामुख डोलप्रसाद अर्यालले वैशाख 28 गते राईलाई पदबाट हटाउन गरेको सिफारिशका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले यो निर्णय लिनुभएको हो। सर्लाहीको चन्द्रनगर गाउँपालिकाले दाइजो नलिई आफ्ना छोराछोरीको विवाह गरिदिने अभिभावकहरूलाई सम्मान गर्ने भएको हो। गाउँपालिकाले बाल विवाह र दाइजो प्रथा उन्मूलनका लागि विशेष अभियान अन्तर्गत खुला आवेदन समेत आह्वान गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले आज एक सूचना जारी गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्न र दाइजो मुक्त तथा बाल विवाह मुक्त समाज निर्माण गर्ने उद्देश्यले वृहत सभा कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ। दाइजो नलिई आफ्नो छोराछोरीको विवाह सम्पन्न गर्ने अभिभावकहरूलाई सम्मान गर्न गाउँपालिकाले यही जेठ 10 गते सार्वजनिक कार्यक्रमको आयोजना समेत गरेको गाउँपालिकाका लागि राजकुमार महतोले सीआईएनसँग बताउनुभयो।
1: हाम्रो गाउँपालिकाभित्र दाइजो बिना दाइजो नलिकन विवाह गर्ने छोराछोरीको विवाह गर्ने अभिभावकलाई सम्मान गर्ने कार्यक्रम राखेका छौं होइन, र त्यसको लागि सूचना आज जारी गरिएको छ। गाउँपालिकाभित्र दाइजो नलिकन विवाह गर्नुभएको छोराछोरीको विवाह गर्नुभएको अभिभावकजीहरूले त्यहाँ तोकिएको कागजातहरू प्रमाणहरू सहित गाउँपालिकामा महिला विकास शाखामा पेश गर्नुहुने अनि त्यसलाई रुजु गरेर भेरिफाई गरेर, किनभने भोलि गलत मान्छेले सम्मान नपाओस् त्यो हिसाबले रुजु गरेर त्यो दिन हाम्रो सामान्य सभा उपसभामुखजीको हातबाटै उहाँहरूलाई सम्मान गर्ने कार्यक्रम हामीले तय गरेका छौँ।
0: साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुईको एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल स्कल्याण्डसँग 2 रनले पराजित भएको छ। वर्षाका कारण प्रभावित भएको खेलमा नेपालले 39 ओभरमा 221 रनको लक्ष्य पाएको थियो। नेपालले निर्धारित ओभरमा 7 विकेट गुमाएर 218 रन मात्र बनाउन सक्यो। यसअघि किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले 50 ओभरमा 8 विकेट गुमाएर 243 रन बनाएको थियो। यो जितसँगै स्कटल्याण्डले 29 खेलमा 36 अंक सहित तालिकाको दोस्रो स्थानमा छ। नेपाल 25 खेलमा 18 अंक सहित 7 स्थानमा रहेको छ।
2: सन्तोषी रावल। नेपालगंजमा म्याराथन तथा रात्रिकालीन दौड़ जस्ता प्रतियोगिताले दौड़ संस्कृतिको विस्तार
3: अनि त्यो पार्टिसिपेन्टहरूलाई त्यही अनुसारको फेसिलिटी, त्यही अनुसारको मोटिभेसन, प्राइज डिस्ट्रिब्युसनमा पनि अन टाइम हुनुभयो भने अझै नेपालगञ्ज चाहिँ खेलकुदमय र रनिङमय हुन्छ।
2: यस्ता धेरै प्रतियोगिताको लागि आग्रह रिपोर्टसँगै हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पछिल्ला वर्षहरूमा नेपालगंजमा खेलकुद गतिविधि उल्लेखनीय रूपमा बढ़िरहेको छ। विशेष गरी नेपालगंज म्याराथन र रात्रिकालीन दौड़ नाइट रन जस्ता प्रतियोगिताले शहरमा दौड़ संस्कृतिको विस्तार भएको छ। तर आवश्यक व्यवस्थापन र पूर्वाधारको अभावमा अपेक्षित उपलब्धि भने हासिल हुन सकेको छैन।
7: बर्दियाको गोलाकी अप्सरा बम ठकुरीले यस वर्षको 5 किलोमिटर रात्रिकालीन दौड़मा दोस्रो स्थान हासिल गर्नुभयो। राष्ट्रिय स्तरमा खेल्ने सपना बोक्नुभएकी उहाँलाई उचित प्रशिक्षण नपाउँदा

0: पछि परिरहेको अनुभव हुन्छ।
1: सोचेको थिएन अब फर्स्ट नै हान्छु भनेर, अब त्यही अनुसार मिहिनेत नै गरेको थिएँ। यदि म अब उता हाम्रोतिर कोच नै छैन, अब कोच हुनुपर्छ, अब यदि मलाई टाइट एकदम कोचिङ गर्ने कोच हुनुपर्छ, त्यो नाउँ चाहिँ म वेट लेख्छु, टाइम पनि इम्प्रुभ गर्छु।
0: कल्याणका नवीन कंवर पनि कुनै औपचारिक प्रशिक्षण बिना आफ्नै गाउँघरको बाटोमा अभ्यास गरेर प्रतियोगितामा सहभागी हुनुभएको हो। उहाँले 5 किलोमिटर दौड़मा तेस्रो स्थान प्राप्त गर्नुभयो, तर प्रशिक्षण पाएको भए अझै राम्रो गर्न सक्ने उहाँको भनाइ छ।
2: तयारी त्यस्तो थिएन, योभन्दा अगाडि भएमा 10 किलोमिटर खेल्यायो, त्यो पछाडि ट्रेनिङ नै भयो। हाम्रो सल्यानतिर चाहिँ त्यस्तो गराउनु छैन, हामीले अपिल त्यो लेखहरूमा नै गर्ने हो। अनि त्यो स्कुल चाहिँ छ तर त्यति व्यवस्थित छैन, गराउनु प्रयास छैन।
0: अप्सरा र नवीन एक उदाहरण हुन् कि नेपालगंज वरपर प्रतिभाको कमी छैन, तर दक्ष प्रशिक्षणको अभावले खेलाड़ीको क्षमता पूर्ण रूपमा विकास हुन सकेको छैन। बाँकेको कोहलपुर 8 का समीर बस्नेतले घर आँगनमै अभ्यास गरेर प्रतियोगितामा जित हासिल गर्नुभयो। बाल्यकालदेखि दौड़प्रति रूचि राख्ने उहाँ अहिले नेपाली सेनाको तयारीमा हुनुहुन्छ। नेपालगंजकी स्वस्तिका साई भने नियमित प्रशिक्षण लिइरहनु भएको छ। प्रशिक्षक राजेन्द्र कुमार साईको मार्गदर्शनमा दैनिक 2 घण्टा अभ्यास गर्ने उहाँ स्वास्थ्य समस्या हुँदाहुँदै पनि 5 किलोमिटर दौड़मा प्रथम हुन सफल हुनुभयो।
1: एकदमै खुसी लागिरहेको
0: आयोजक नेपालगंज म्याराथन अन्तर्गत रात्रिकालीन दौड़का रेस निर्देशक चन्द्रबहादुर गुरूङका अनुसार अपेक्षा भन्दा निकै कम खेलाड़ीको सहभागिता रहेको छ। यस वर्षको रात्रिकालीन दौड़मा 150 जना खेलाड़ीको लक्ष्य राखिएकोमा वास्तविक सहभागिता भने 50 मात्र रह्यो।
3: फ्राइडेको दिनमा अलिकति यो आज जानेहरूले गर्दाखेरि कुनै अलिकति डिस्टर्बेन्स भयो। जोस अहिले टोटल गरेर लगभग हाम्रो 50 जना 5 किलो र 10 किलोमिटरमा 50 जना खेलाडीहरू सहभागी भयो। हाम्रो टार्गेट चाहिँ 150 को टार्गेट हो।
0: खेलप्रति आकर्षण बढे पनि सहभागिता अझै सीमित छ। प्रचार पहुँच र प्रोत्साहन पर्याप्त नभएको खेलाड़ीको गुनासो छ। ओलम्पियन गोल्ड मेडलिस्ट सन्तोषी श्रेष्ठका अनुसार प्रतियोगिताको स्तरसँगै खेलाड़ी सहभागिता पनि बढ़ाउन आवश्यक छ।
4: यसरी गर्नु एकदमै राम्रो, तर अझै म पार्टिसिपेन्टहरू चाहिँ गराउन सक्छुस् भन्ने हो। मैले त्यस्तो पार्टिसिपेन्टहरू देखेन, अनि त्यो पार्टिसिपेन्टहरूलाई त्यही अनुसारको फेसिलिटी, त्यही अनुसारको मोटिभेसन, प्राइज डिस्ट्रिब्युसनमा पनि अन टाइम हुनुभयो भने अझै नेपालगंज चाहिँ खेलकुदमय र रनिङमय हुन्छ। सुधार्नुपर्ने कुराहरू चाहिँ मैले नेपालगंजमा धेरै देखेको छु।
0: नेपालगंजलाई साँच्चीकै दौड़मय शहर बनाउने हो भने प्रतियोगिता आयोजना मात्रै पर्याप्त नहुने कतिपय खेलाड़ीहरूको बुझाइ छ। खेलाड़ीका लागि पर्याप्त सुविधा अभाव, प्रोत्साहन अभाव र पुरस्कार वितरणमा हुने ढिलाइका कारण खेलाड़ीको मनोबल घट्ने गरेको उनीहरू बताउँछन्। निशु जोशी, सीआईएन रेडियो, कृष्णसार एफएम, नेपालगंज, बाँके।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। मनसूनमा कहाँ कहाँ जोखिम, के तयारी गर्नुपर्ने,
6: प्रदेशगत हिसाबले चाहिँ लुम्बिनी प्रदेशलाई लिएको छ। त्यसै गरी अब क्रमागत रूपमा भन्दा लुम्बिनी पछि कोशी, मधेस होइन, सुदूरपश्चिम, बागमती, गण्डकी हुँदै सबैभन्दा कम चाहिँ कर्णाली प्रदेशमा पर्छ भनिएको छ।
5: यस वर्ष विपदबाट बस्नको लागि के कुरामा ध्यान दिनुपर्छ, विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब साप्ताहिक श्रृंखला हेलो मौसम।
7: मनसुन पानी पर्ने समय मात्रै होइन, यो विपदको घण्टी पनि हो। यो वर्षको मनसुनमा तपाईँ बस्ने ठाउँ कतिको सुरक्षित छ, कहाँ कहाँ बढ़ी खतरा छ त, र तपाईँले आजैदेखि के तयारी गर्नुपर्छ? नमस्कार, कार्यक्रम हेलो मौसममा तपाईँलाई स्वागत छ। म सुशीला श्रेष्ठ। आजको हेलो मौसममा हामी यो मनसुनका समयमा हुने विपदका जोखिमका घटना र त्यसबाट बस्नका लागि हामीले अपनाउन पर्ने उपायका बारेमा कुराकानी गर्दैछौ। कुराकानीका लागि आज हाम्रो स्टुडियोमा हुनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत। यहाँलाई स्वागत छ। अघिल्लो पालिको मनसुनमा करिब 19 लाख प्रभावित हुने भनेर आकलन भइरहँदाखेरि यो वर्ष चाहिँ घटेर करिब 2.5 लाख चाहिँ प्रभावित हुने भनेर आकलन हुँदैछ भन्ने तयारी पनि सुनियो। खास यो चाहिँ त्यति धेरै ठूलो संख्याबाट सट्टै 2.5 लाखमा घट्नुको कारण चाहिँ के होला?
6: अब एउटा त पहिला हामीले इस्टिमेट गरेको अलिकति बढी र अब प्र्याक्टिकली चाहिँ लास्टमा चाहिँ वास्तवमा चाहिँ अलिकति थोरै चाहिँ भएको हो होइन। त्यो अनुसार अहिलेको चाहिँ अझ पोहोरको भन्दा पनि अलिकति फोरकास्ट अझै राम्ररी गरेको थप पनि हुने भयो एउटा
7: त्यो पनि भयो। अर्को चाहिँ वास्तविक अनुमान डेटामा आधारित भएर पूर्वानुमान गर्ने प्रयास पनि गरियो, अलिकति तथ्यमा आधारित भएर
6: त्यो पनि सुधार
7: यसो हजुवाको भरमा भन्दा पनि तथ्यमा आधारित भएर गर्ने कोसिस हो भनेर बुझ्दा पनि भयो।
6: त्यसरी नै बुझ्दा हुन्छ।
7: जस्तो अब 2.5 लाख जनसंख्या भने पनि जनसंख्या, 19 लाख भने पनि जनसंख्या, ज्यान त ज्यान हो नि त। यो आँकडा चाहिँ कतिको गम्भीरताको संकेत चाहिँ हो?
6: यस्तो हामीले यो पनि यतिजना चाहिँ प्रभावित हुन सक्छ भनेर हामीले अनुमान हो यो पनि है। यसमा पनि अलिक बढी चाहिँ प्रत्यक्ष रूपमा चाहिँ प्रभावै पार्ने भनेको चाहिँ यसको 10% चाहिँ बढी प्रभाव पर्छ। प्रत्यक्ष उनीहरू चाहिँ प्रभावितै हुन्छन् यतिजना चाहिँ भन्ने हो। अब 2,26,000 10% भनेको चाहिँ 22,000 होइन, 22,000 जति करिब चाहिँ प्रत्यक्ष प्रभावित हुने जनसंख्या हो भने
7: पनि ठुलै अनुमान हो। 22,000 भनेको पनि
6: ठुलै अनुमान हो।
7: त्यसमध्ये पनि 5,100 करिब घर परिवार प्रभावित हुने भनिएको छ होइन। यो पनि विपदको चाहिँ ठुलै घण्टी बज्छ है भन्ने खालको संकेत पनि हो एक किसिमको।
6: अब यस्तो
7: पानी नपरे पनि अब
6: होइन, पानी नपर्ने नै भन्ने पनि छैन, फेरि अलिक कम पर्ने हो सरदर भन्दा अलिक
7: भयो
6: होइन।
7: 40% पानी पर्न सक्ने सम्भावना
6: त्यो भनिसक्दाखेरि त अब फेरि सरदरै पानी पनि नपर्ने भन्ने पनि होइन नि त। फेरि पूर्वानुमान भन्नु र त्यसमा त अब हाम्रा विभिन्न कारणहरू अहिले जलवायु परिवर्तनका कारणले पनि हामीले कतिपय विषयहरू चाहिँ फोरकास्ट गर्यो भन्दा ठ्याक्कै नमिल्न पनि सक्ने हुन्छ होइन। त्यो बेलाको हो, अहिले झन् धेरै अगाडि नै गरेका छौँ नि त हामीले होइन। मन सुरु नै भएको छैन, सुरु भएपछि पनि अझ 4-5 महिनासम्म रहि नै रहन्छ भनेपछि
7: यसपालि कम प्रभाव पर्छ भनेर ढुक्कले बस्न सक्ने स्थिति त छैन। हामीले तयारी गर्नु पर्छ होइन।
6: विपदको दृष्टिबाट त हामीले सरदरभन्दा कम भन्दै गर्दा पनि विपद त घट्छ भन्ने अनुमान छैन हाम्रो।
7: त्यसो भए अब कुन कुन क्षेत्र चाहिँ अलि बढी प्रभावित हुने जोखिम चाहिँ यहाँले अनुमान गर्नुभएको छ?
6: सबैभन्दा बढी प्रभाव हुने, बढी प्रभाव पर्ने भनेर प्रदेशगत हिसाबले चाहिँ लुम्बिनी प्रदेशलाई लिएको छ। त्यसै गरी अब क्रमागत रूपमा भन्दा लुम्बिनी पछि कोशी, मधेस होइन, सुदूरपश्चिम, बागमती, गण्डकी हुँदै सबैभन्दा कम चाहिँ कर्णाली प्रदेशमा पर्छ भनिएको छ।
7: लुम्बिनी प्रदेशलाई चाहिँ बढी जोखिमको हिसाबले किन अगाडि राखियो?
6: यसमा एउटा त यहाँ संख्यात्मक हिसाबले भन्नुपर्छ, जुन हामीले यो घर परिवार र जनसङ्ख्याको जुन अघि भन्यौँ यतिजना, त्यहाँबाट अलिकति त्यहाँको जनघनत्वको पनि हिसाबले र त्यो प्रदेशमा अलिकति बढी पानी पनि अलिक बढी पर्ने जस्तो हाम्रो अनुमान भएको भएर त्यही अनुसार त्यहाँ बढी प्रभावित हुन्छ भनिएको।
7: जिल्लागत हिसाबमा छुट्याउन सकिने अवस्था छ कि छैन?
6: जिल्लागत हिसाबमा त अहिले फाइनल भइसकेको छैन, हामीले कार्ययोजना स्वीकृति गरेर पब्लिस गरेपछि त्यो पछि नै फाइनल हुन्छ। बढी चाहिँ अब लुम्बिनीमा बढी भनिएपछि लुम्बिनीका धेरै जस्ता जिल्लाहरू सबै पनि पर्न सक्ने भयो होइन।
7: कस्तो खालको जोखिम चाहिँ अलिक बढी हुन सक्ने सम्भावना देखिएको छ? जस्तो बाढी, पहिरो, चट्याङ भयो होइन,
6: यहाँले भने जस्तै अब जुन यो प्रदेशहरूमा जिल्लागत रूपमा हेर्दा पनि हामीले ओभरअलमा चाहिँ हाम्रो 3 पहाड़ी, हिमाली र तराई क्षेत्रको अलिकति फरक किसिमको विपद हुने गर्छ र त्यसमा बाढ़ी र पहिरोको हिसाबले चाहिँ पहाड़ी क्षेत्रमा चाहिँ विशेष गरी अझ पहिरो र बाढ़ी पनि आउन सक्ने भने मधेसमा चाहिँ बाढ़ी र डुबानको समस्याहरू र त्यो सँगसँगै अब अलिकति पानी कम परेर त्यही मनसुनकै समय पनि ड्राउट अलिक सुक्खाको समस्या पनि तराई
7: क्षेत्र खडेरी पनि तराई मधेसमा त खडेरीले
8: चाहिँ धान रोप्न नपाएर धेरै किसान मारमा पर्ने देखिएको थियो. यो वर्ष पनि त्यो दोहोरिने सम्भावना
6: छ. तर यसको लागि हामीले फेरि छुट्टै कार्ययोजना अलि अघि नै यसको तयारी गरेर हामीले कार्यान्वयन चाहिँ आइरहेको छ. यदि यस्तै समस्या आयो भने पनि त्यही कार्ययोजना अनुसार नै हामीले काम गर्छौँ.
8: अब अलिकति तयारीको कुरा गरौँ. सरकारले गर्ने तयारी त छँदै नै छ, तर सरकार पुग्नुभन्दा अगाडि आफूले तयारी गर्नु पर्यो नि त. व्यक्ति आफै स्वयं तयारी अवस्थामा रहनु पर्यो. के गर्नुपर्छ त व्यक्तिले चाहिँ अब यो जुन मनसुन विपद छ, मनसुनजन्य विपदबाट जोगिनको लागि अहिले नै गर्नुपर्ने तयारी चाहिँ के छन्?
6: एकदम यहाँले राइट भन्नुभएको छ. अब विपद व्यवस्थापन चाहिँ एउटा हामी सबैको साझा जिम्मेवारी नै हो. एउटा निकाय एउटा व्यक्तिको मात्र सिङ्गल प्रयत्नबाट यो व्यवस्थापन त्यति सहज हुँदैन. तर अर्को विषय भनेको चाहिँ अब विपद भन्ने बित्तिकै यति धेरै सेन्सिटिभ हुन्छ कि गभर्मेन्टका आर्म्सहरू चाहिँ त्यहाँ पुग्नुभन्दा अगाडि नै उहाँलाई सपोर्ट चाहिसकेको हुन्छ कि. कोही व्यक्तिहरू त 5-10 सेकेन्डको वा आधा मिनट एक मिनटको पनि सपोर्ट नपाएर पनि ज्यान जाने हुन सक्छ नि त. त्यस्तो अवस्थामा तुरन्त कम्युनिटी होइन परिवार त्यहाँ वरिपरि जो हुनुहुन्छ उहाँहरूकै सपोर्ट नै सबभन्दा महत्वपूर्ण हुन्छ. त्यही भएर आम नागरिकहरू सबैले चाहिँ आफ्नो तर्फबाट चाहिँ एकअर्कालाई सहयोग गर्ने होइन आफ्नो विपद कुन विपद पर्दाखेरि कसरी सजग रहने भन्ने विषयहरू जुन हामी प्राधिकरण लगायत विपद सम्बन्धन निकायहरूले विभिन्न श्रव्य दृश्य सामग्री मार्फत हामीले प्रचार प्रसार गरेका छौँ त्यो विषयहरूमा पनि यहाँहरूले चनाखो भएर अलिक सचेत.
8: प्रचार प्रसार चाहिँ कहाँ हेर्ने त कसरी हेर्ने?
6: त्यो प्रचार प्रसार यहाँहरूको एउटा मिडियम पनि भयो भने यस्तै हामीले आम सञ्चार माध्यमहरू पनि छ सोसियल मिडियाहरू धेरै जसो सबै
8: सामाजिक सञ्जालहरूमा विपद व्यवस्थापन प्राधिकरणको त आफ्नै फेसबुक पेज पनि छ.
6: हामीले विभिन्न हाम्रो विभिन्न अब डिजिटल प्लेटफर्महरू छ होइन सबै ती प्लेटफर्महरूमा यहाँले भने जस्तै फेसबुकमा होइन भाइबरमा युट्युबमा टिकटकमा सबै हाम्रो प्राधिकरण पनि छ आफ्नो हाम्रो प्लेटफर्म भने. अरू जस्तै विपद सम्बन्ध निकाय सुरक्षा निकायहरू तिनटैको पनि आफ्नै प्लेटफर्महरू छ. त्यस्तै गरी स्थानीय पालिकाहरू प्रदेशहरूको होइन धेरै निकायहरू हुनुहुन्छ जो विपदमा आपदा हुनुहुन्छ उहाँहरूका आफ्ना प्लेटफर्महरू स्थानीय पालिका भयो वडा स्तरमै पनि विपद समितिहरू हुन्छ होइन त्यस्तै समुदाय स्तरका समितिहरू हुन्छन् स्वयंसेवकहरू हुन्छन् अनि त्यसपछि अब सिडिओ कार्यालयहरू भयो डिडिएमसी त्यहाँ हुन्छ होइन जिल्ला विपद व्यवस्थापन समिति हुन्छ फेरि त्यस्तै अनुसार आपतकालमा चाहिँ तुरन्त परिचालन हुने गरी चाहिँ जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र हुन्छ.
5: अर्घा खाँचीको दुर्गा फाट कुरुलेमा बस दुर्घटना हुँदा 4 जनाको मृत्यु भएको छ भने 27 जना घाइते भएका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानलाई आधिकारिक डिलरबाट रासायनिक मल खरिद गर्न अनुरोध गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षामा नन ग्रेडिङ भएका विद्यार्थीलाई फेरि परीक्षाको तयारीको लागि कक्षा सञ्चालन गर्ने बताउनु भएको छ। सरकारले 2/3 बहुमतपूर्ण उपयोग गर्दै उत्तरदायी भूमिका निर्वाह गर्नको लागि प्रतिनिधि सभाका विपक्षी सांसदहरूले आग्रह गरेका छन्। आज राति कोशी मधेस बागमती र गण्डकी प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ र आईसीसी क्रिकेट विश्वकप लीग 2 को एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल स्कटल्याण्डसँग 2 रनले पराजित भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राजभारतलाई धन्यवाद। भोलि वैशाख 30 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार।

0: जलजला ट्राइ चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 8 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बासको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: संसदमा नबोलेपछि प्रधानमन्त्री शाहको विपक्षीद्वारा विरोध, प्रतिनिधि सभामा नीति कार्यक्रममाथिको छलफल शुरू।
0: सम्पत्ति छानबिन आयोग खारेजको माग गर्दै सर्वोच्चमा रिट। भारतका विदेश सचिवको नेपाल भ्रमणको मिति दुई देशको सहमतिमा टुंग्याइने।
1: राजनीति गर्ने भए मार्ग छोडेर आउन शिक्षकलाई शिक्षा मन्त्रीको आह्वान। नन ग्रेडेड विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने।
0: पाकिस्तानले इरानलाई सैन्य विमान लुकाउन मद्दत गरेको आरोप। विमान आफ्नो हवाई अड्डामा आइपुगेको पाकिस्तानद्वारा स्वीकार।
1: र विश्वकप लिग टू क्रिकेटमा नेपाल स्कटल्याण्डसँग दुई रनले पराजित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाह विपक्षी दलको तारो बन्नुभएको छ। हिजो शुरू भएको संघीय संसदको बजेट अधिवेशनको दोस्रो दिन पनि विपक्षी दलले प्रधानमन्त्री शाहको चर्को विरोध गरेका छन्। एक सामग्री सहकर्मी माधव तिमिल सेनाबाट।
3: राष्ट्रपाको एकल सरकारका प्रधानमन्त्री शाह हिजो संसदमा राष्ट्रपतिको सम्बोधन हुँदै गर्दा बाहिरिएको, प्रधानमन्त्रीले संसदमा नबोलेको लगायतका विषयमा आपत्ति जनाएका छन्। पुरानो दल कंग्रेसदेखि नयाँ दल श्रम संस्कृति पार्टीसम्मले एकै स्वरमा प्रधानमन्त्रीको कार्यशैलीको आलोचना गर्दै जवाफ माग गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसकी प्रमुख सचेतक वासना थापाले राष्ट्रपतिको सम्बोधनको बीचमै प्रधानमन्त्री शाह उठेर हिँड्नुलाई लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा विरलै देखिने दृश्य भन्नुभएको छ। संवैधानिक संस्कार, संसदीय परम्परा, राज्यको उत्तरदायित्व र सरकारको गम्भीरतामाथि प्रश्न उठेको उहाँको भनाइ थियो।
4: सम्माननीय राष्ट्रपतिज्यूबाट सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा सम्माननीय प्रधानमन्त्रीज्यू सदनबाट बाहिरिनु यो केवल एउटा सामान्य दृश्य होइन, यो संवैधानिक संस्कार, संसदीय परम्परा, राज्यको उत्तरदायित्व र सरकारको गम्भीरता हो भन्ने हामीलाई लागिरहेछ। त्यसैले म सरकारलाई आग्रह गर्न चाहन्छु यस विषयमा तत्काल स्पष्ट जवाब दियोस्।
3: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसदको दोस्रो अधिवेशनसम्म पनि सरकारका प्रधानमन्त्री शाहले सदनलाई सम्बोधन नगरेको प्रति आपत्ति जनाउनु भएको छ। सांसदले उठाएको प्रश्नको जवाफ नदिएपछि साम्पाङले प्रधानमन्त्री भए नभएको भन्ने थाहा नभएको टिप्पणी मात्र गर्नुभएको छैन, असक्षम घोषणा नै गर्नुभएको छ।
5: यो सरकारको प्रधानमन्त्री छ कि छैन, छ भने प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्नुपर्छ कि गर्दैन? सांसदहरूले उठाएका प्रश्नहरूको सरकार प्रमुखको हैसियतले उत्तर दिनुपर्छ कि पर्दैन? संसदमा उभिएर सांसदहरूको उत्तर नदिनु भनेको जनताका प्रश्नहरूको उत्तर नदिनु भन्ने बुझिन्छ। जनताका प्रश्नको उत्तर नदिन नसक्नु भनेको अयोग्यता र असक्षमताको नमूना हो। के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नुभएको हो त?
3: नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले भने सत्तारूढ दल रासोपालाई झुण्डको संख्या दिँदै अराजक जमातको गठजोड़ भएको आरोप लगाउनु भएको छ। अल्गोरिदम र एआईको चमत्कारले उदाएको रासोपा दार्शनिक रूपमा सार संग्रहवाद र राजनीतिक रूपमा लोकप्रियतावादको दलदले जगमा अडेको टिप्पणी गर्नु भएको छ।
6: रासपा कुनै सुसंगत वैज्ञानिक विचारधारामा आधारित दल होइन, यो आकस्मिक अप्रत्याशित रूपमा उत्पन्न भएको अति महत्वाकांक्षी अराजक जमातहरूको अस्थायी गठजोड हो। यो ग्ल्यामर र स्टन्टको आकर्षक कला पनि हो।
3: सत्तारूढ रासोपाका सांसद मनिष खनालले एमाले नेता बादलको अभिव्यक्तिमाथि आपत्ति जनाउँदै संसदको रेकर्डबाट हटाउन माग गरे पनि सभामुख डोल प्रसाद अर्यालले त्यस्तो निर्देशन दिनु भएन। पूर्व प्रधानमन्त्री तथा नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले पुराना सबै उस्तै हुन् भन्ने भाष्य निर्माण गरिएकोमा आपत्ति जनाउनुभयो।
6: पुराना र नयाँ भनेर बनाइएको भाष्य हाम्रो दृष्टिमा, मेरो दृष्टिमा दार्शनिक, राजनैतिक, समाजशास्त्रीय दृष्टिले पनि बिल्कुल बेठिक छ। सवाल पुराना र नयाँको होइन, सवाल सही र गलतको हो। पुराना नयाँको भाष्यले परिवार, समाज र राजनीतिलाई नै विभाजन गर्नेतिर अग्रसर हुन्छ।
0: सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा शुरू भएको छलफल सम्बन्धी एक सामग्री केही बेरमा प्रस्तुत गर्नेछौ। प्रतिनिधि सभाको सचिवबाट हर्कराज राईलाई हटाइएको छ। आज राष्ट्रपति रामचन्द्र पौडेलले राईलाई प्रतिनिधि सभाको सचिवबाट हटाउनु भएको हो। सभामुख डोल प्रसाद अर्यालको सिफारिशका आधारमा राईलाई सचिवबाट हटाइएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश कुमार साक्यले जानकारी दिनुभयो। संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2075 दफा 6 खण्ड न बमोजिम राईलाई हटाइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवलाई सभामुख र राष्ट्रिय सभाको अध्यक्षको सिफारिशमा राष्ट्रपतिले नियुक्त गर्ने तथा हटाउने व्यवस्था छ।
1: भारतका विदेश सचिव विक्रम मिश्रीको प्रस्तावित नेपाल भ्रमण तत्कालका लागि स्थगित भएको विषयमा भारतीय विदेश मन्त्रालयले औपचारिक प्रतिक्रिया दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले आज आयोजित साप्ताहिक मीडिया ब्रिफिङमा नेपाल भारत सम्बन्ध बहुआयामिक रहेको उल्लेख गर्दै भ्रमणको मिति दुवै देशबीचको छलफलपछि तय हुने बताउनुभयो। वहाँले नेपालबाट भारतीय विदेश मन्त्रीलाई भ्रमणको निम्ति प्राप्त भएको बताउनुभयो।
7: नेपाल के साथ मैंने पहले भी कहा है कि हमारे रिश्ते बहुत एक बहुआयामी किस्म के हैं। जब वहां इलेक्शन हुआ, नई सरकार बनी, हमारे प्रधानमंत्री ने उनसे बात की और ये कहा कि हमारे दोनों देशों के रिश्ते जो इतने पुराने हैं, पारिवारिक रिश्ते हैं, गर्मजोशी भरे रिश्ते हैं, इसको हम और मजबूत करेंगे और अपनी प्रतिबद्धता को हम लोगों ने जताया। उसके बाद हमारे विदेश मंत्री की बातचीत हुई, वहां के विदेश मंत्री से दोनों नेताओं की मुलाकात मॉरिशस में हुई थी, वहां पर एक अन्य बैठक है उसके साइडलाइन में। उसके बाद विदेश मंत्री को उनके तरफ से न्योता आया है नेपाल जाने का। जहां तक वहां जाने की बात है, इसकी डेट्स दोनों तरफ की म्यूचुअल कन्वीनियंस के हिसाब से की जाएगी।
1: हालै मात्र चीनको मानसरोवर जान भारतीय पर्यटकले नेपाली भूमि लिपुलेखको बाटो प्रयोग गर्ने दुवै छिमेकी मुलुकबीच सहमति भएपछि नेपाल सरकारले कूटनीतिक नोट पठाएको थियो। त्यसको जवाफमा भारतले वार्ताका लागि तयार रहेको बताएको छ। हिजो आएको सरकारको नीति कार्यक्रममा पनि नेपाल सरकारले कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गरिने बताएको छ। सीमाको विषय फेरि सतहमा आएपछि दुई देशबीचको उच्च स्तरीय भ्रमणबारे चर्चा शुरू भएको छ। यसै बारेमा भारतको प्रतिक्रिया आएको हो। आज पनि संसद बैठकमा बोल्नुभएका हर्क साम्पाङले यो विषयमा बोल्नु भएको छ।
8: सीमावर्ती क्षेत्रमा छिमेकी मुलुकले गरिरहेको निर्माण कार्य नेपाल सरकारलाई सोधेर गरिरहेको हो या आफू खुशी निर्माण गरिरहेको हो? उदाहरण हामी महाकाली नदीको पारिपट्टिको तटमा भइरहेको निर्माणलाई हामी देख्न सक्छौ। सरकार किन मुखदर्शक बनेको छ? यसको उत्तर सरकारले सदनलाई अथवा पत्रकार सम्मेलन गरेर जनतालाई दिएको राम्रो।
1: आजको प्रतिनिधि सभा बैठकमा नेपाल सरकार र भारत सरकार बीच भएको फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता पेश गरिएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले उक्त सम्झौता पेश गर्दै यसले भ्रष्टाचार गरी अर्को मुल्कमा लुकाइएको सम्पत्ति फिर्ता ल्याउन, अपराधीलाई कानूनी दायरामा ल्याउन तथा अपराधबाट आर्जित सम्पत्ति पुनः प्राप्त गर्न सहयोग पुग्ने बताउनु भएको छ।
9: यो सम्झौता नहुँदा एक मुलुकमा भएका अपराधको अनुसन्धान गरी प्रमाण र कागज ल्याउन, भ्रष्टाचार गरी अर्को मुलुकमा लुकाएका सम्पत्ति फिर्ता गर्न र अपराधीलाई सजाय दिन समस्या परेको थियो भने यो सम्झौता कार्यान्वयन भए पश्चात अपराधीलाई सजाय दिन तथा अपराधबाट कमाएको सम्पत्ति फिर्ता ल्याउन समेत योगदान पुर्याउनेछ।
0: नेपाल भारत सीमा जोगबनी नाकाबाट प्रवेशमा कडाई गरिएको छ। भारतबाट जोगबनी हुँदै नेपाल प्रवेश गर्ने हरेक व्यक्तिका लागि आजबाट परिचय पत्र जाँच अनिवार्य गरिएको छ। सीमा सुरक्षा बलियो बनाउन नेपाल प्रवेश गर्ने विश्वासिलो आधार पेश गर्नुपर्ने अवस्थालाई कड़ाईका साथ लागू गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ। नाकामा सशस्त्र र जनबल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। सुरक्षा जाँचका लागि दुईवटा तालिम प्राप्त कुकुरको समेत प्रयोग गरिएको छ। भारत हुँदै रोहिंग्या शरणार्थी नेपाल प्रवेश गर्न सक्ने सम्भावनालाई ध्यानमा राखेर सुरक्षा निगरानी बढ़ाइएको प्रशासनले जनाएको छ। पश्चिम बंगालमा हालै भएको निर्वाचनपछि रोहिंग्या नेपाल भित्रिन सक्ने अनुमान गरिएको छ। भारतको पश्चिम बंगाल स्थित मालदह क्षेत्रमा रोहिंग्या समुदायको बाक्लो बसोबास रहेको छ। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले केही दिन अघिदेखि शुरू गरिएको यो व्यवस्थालाई आजबाट थप कड़ाई गरिएको बताउनुभयो। नेपाल परिवेशमा अर्घाखाँचीमा भएको बस दुर्घटनामा चारजनाको मृत्यु लगायतका थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
10: कर्जा उपभोग तथा भुक्तानी गर्ने सम्बन्धमा जानी राखौं। बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणको बचतलाई निक्षेपको रूपमा स्वीकार गर्दछ। उक्त निक्षेप व्यक्ति तथा संस्थाको आवश्यकता पूर्ति गर्नका लागि तोकिएका शर्तहरूको अधीनमा रही कर्जाको रूपमा प्रवाह गरिन्छ। कर्जा उपभोग गर्दा बैंक तथा वित्तीय संस्थाबाट तोकिएका शर्त बमोजिम कर्जाको भुक्तानी गर्नु ऋणीको कानूनी दायित्व हो। कसैको बहकाउमा लागेर अथवा नियतवश कर्जा भुक्तानी गर्न नखोज्नु वित्तीय अनुशासन र आचरण विपरीतको कार्य हो। कर्जा उपभोग गरेर चुक्ता गरिएन भने ऋणी तथा जमानीकर्तालाई कालो सूचीमा राखिने धितो सुरक्षण लिलामी जस्ता कानूनी कार्यवाही हुनका साथै सामाजिक बहिष्करणमा समेत परिन्छ। तसर्थ कर्जाको रूपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति भएकोले कर्जा भुक्तानी ऋणीको नैतिक तथा कानूनी दायित्व हो। सचेत ग्राहक बनौं, सुरक्षित कारोबार गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। टेलिफोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
11: गुणस्तरीय प्लम्बिङको पर्वत नाम मार्बल।
12: मार्बलका सिक्की किसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका युपिभीसी प्रडक्टहरू लिड फ्री, युवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
13: सुरक्षा घरको साथ जीवन दर्शन।
2: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाह संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: सरकारको नीति तथा कार्यक्रममाथि संघीय संसदको तल्लो सदन प्रतिनिधि सभामा छलफल शुरू भएको छ। सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले हिजो संघीय संसदको संयुक्त बैठकमा सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रममाथि आज प्रतिनिधि सभामा छलफल शुरू भएको हो। संसदको माथिल्लो सदन राष्ट्रिय सभामा भने भोलिदेखि मात्रै छलफल आरम्भ हुनेछ। आज बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलले नीति कार्यक्रममाथि कड़ा शब्दमा विरोध जनाएका छन्। एक सामग्री सहकर्मी दिनेश जोशीबाट।
14: नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको वार्षिक नीति तथा कार्यक्रम कर्मकाण्डी र यथास्थितिवादी भएको बताउनुभयो। नीति तथा कार्यक्रमले सत्तारूढ़ दलको घोषणा पत्र, रोडम्याप र राष्ट्रिय संकल्प पत्रको स्प्रिट समात्न नसकेको प्रचण्डको टिप्पणी छ। मधेसी जनताको सपनाहरूको जगमा यो सरकार बने पनि सिंगो नीति तथा कार्यक्रम मधेसप्रति मौन रहेको उहाँको दावी छ।
15: जनताको सरकारप्रति जुन अपेक्षा छ, धेरै ठूलो अपेक्षा छ तपाईँहरूप्रति, त्यो अनुरूप नीति तथा कार्यक्रम आउनुको साटो मन्त्रालयका नियमित कार्यक्रमहरूको सार संग्रहका रूपमा यो प्रस्तुत भएकोमा मेरो चिन्ता हो। म यो विषयलाई गम्भीरतापूर्वक अध्ययन गर्न, विगतका नीति कार्यक्रमहरूको आलोकमा यसको तुलनात्मक अध्ययन गर्न र वर्तमान विशिष्टतामा जनताका आकांक्षा सम्बोधन गर्ने गरी यसलाई परिमार्जन गर्न सबै मान्य सदस्यहरूलाई विशेष आग्रह गर्दछु।
14: राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र शाह नेतृत्वको सरकारको नीति तथा कार्यक्रम पुरानैकै निरन्तरता भएको टिप्पणी गर्नुभयो। नयाँबाट व्यापक सुधारको अपेक्षा गरेको भए पनि निराश बनाएको उहाँको भनाइ छ। शाहीले पुरानो कार्यक्रमका कतिपय बुदा हुबहु रहेको आरोप लगाउनुभयो।
16: हामीले के चाहेका थियौं भने यो व्यापक सुधार हुनुपर्छ भन्ने चाहेका थियौं नीति तथा कार्यक्रम, किनभने सबै युवा साथीहरू आएका थियौं नि, नयाँ नयाँ साथीहरू आएका थियौं, चाहे पार्टी जोसुकै होस्, आज नयाँ अनुहार चाहिँ कोही सत्तापक्षबाट होला, कोही प्रतिपक्षबाट होला, कुनै दलबाट होला, तर हामी सबै नयाँ भएको हुनाले यो नीति तथा कार्यक्रममा नयाँ आउँछ कि भनेको त हुबहु फोटोकपी नै छ करिब करिब, केही शब्द त जिउको त्यो सारिएको छ।
14: नेकपा एमाले भने सरकारका नीति तथा कार्यक्रममा भदौ 23 र 24 को घटनाको दोषीलाई कार्यवाही गर्ने विषय नसमेटिएको भन्दै आपत्ति जनाएको छ। नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले देश चलाउने देशद्रोहीप्रति सरकार किन मौन भनेर प्रश्न गर्नुभयो।
6: सम्मान्य सभामुख महोदय, सम्मान्य राष्ट्रपति जी मार्फत प्रस्तुत 100 बुँदे नीति तथा कार्यक्रमले केही अत्यन्तै गम्भीर सवालहरूको जवाब दिन सकेको छैन। राष्ट्रिय झण्डा ओढेर देश जलाउने देशद्रोहीप्रति यो नीति तथा कार्यक्रम आश्चर्यजनक रूपमा किन मौन छ?
14: राष्ट्रपाका सांसदहरू भने नीति तथा कार्यक्रमको बचाउमा उत्रिएका छन्। राष्ट्रपाका सांसद राजीव खत्रीले पढ्दै नपढी नीति तथा कार्यक्रम कर्मकाण्डी भएको भन्न उचित नहुने टिप्पणी गर्नुभयो।
16: शिक्षाका कुरा गर्ने त्यतिकै पहिलाको सरकारले नि शिक्षामा कुरा गरेको थियो, अब गर्न हुँदैन त भन्न पाइएन नि त। पहिला पढ्नु पर्यो, उहाँले दुईटा त ल्याउनुभयो, तर कुन कुन कुरा दोहोरियो भनेर त भन्नु भएन नि त। दोहोरिएको कुरा भन्नु पर्यो होला नि त, अनि दोहोरिएको कुरा चाहिँ नभन्ने, अनि त्यसपछि अब त्यो शिक्षा स्वास्थ्य देखेर ए त्यही कुरा आएछ भनेर त्यो मनोगणन त्यही टाइपले दुईटा किताबलाई देखाउनु चाहिँ गलत हो।
0: अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता 5 थिममा ल्याउने बताउनु भएको छ। सिंहदरबारमा आज बसेको अर्थ समितिको बैठकमा बजेटका सन्दर्भमा धारणा राख्दै मन्त्री वाग्लेले चुनाव अघि रासोपाले जनतासम्म गरेको प्रतिबद्धता वाचा पत्रकै स्प्रिटमा बजेटको सिद्धान्त तथा प्राथमिकता ल्याउने बताउनुभयो। अर्थमन्त्री वाग्लेले संसद बैठकमा बिहिबार आगामी वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकता पेश हुने जानकारी समेत दिनुभयो। बजेटको सन्दर्भमा अन्तिम समय 14 जेठसम्म उचित सल्लाह र सुझाव समेटिने समेत उहाँले बताउनुभयो। समयका हिसाबले बजेट निर्माणको सेड्युल निकै चापमा परेको छ, तर सरकारवाला निकाय विज्ञ सांसदको सुझाव हामी समेट्दै जान्छौ उहाँले भन्नुभएको छ। अर्थमन्त्री वाग्लेले जेठ 15 गते संघीय संसदमा बजेट भाषण गर्नुहुनेछ।
1: शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले राजनीति गर्ने भए शिक्षकले मार्कर छोडेर आउनुपर्ने बताउनु भएको छ। सिंहदरबारमा आज बसेको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको उत्तर दिने मन्त्री पोखरेलले विचारलाई निषेध गर्न भने नखोजेको बताउनु भएको हो। नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीले राजालाई श्रीपेच छोडेर राजनीतिमा आउन अपील गरेको स्मरण गर्दै उहाँले अहिले शिक्षा क्षेत्रलाई राजनीतिबाट टाढा राख्न खोजेको बताउनुभयो।
17: स्वाध्याय कमरेड मदन भण्डारीले नै भन्नुभएको कुरा स्मरण गराउन चाहन्छु। उहाँले भन्नुभएको थियो, महाराज यदि राजनीति गर्ने भने श्रीपेज खोलेर आउनु भन्नुभएको थियो। हामीले पनि टिचरहरूलाई राजनीति गर्ने भए मार्कर छोडेर आउन मात्र आग्रह गरेका हौ, कसैलाई पनि हामीले राजनीति गर्न निषेध गरेका छैन।
1: त्यसक्रममा शिक्षा मन्त्री पोखरेलले माध्यमिक शिक्षा परीक्षा एसईमा नन ग्रेडेड विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने जानकारी समेत दिनुभएको छ। एक महिनाभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने सरकारको प्रतिबद्धता कार्यान्वयन भएको उल्लेख गर्दै अब परीक्षामा असफल हुने विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने प्रतिबद्धता जनाउनु भएको हो। हिजो प्रकाशित नतिजा अनुसार 2,84,160 विद्यार्थी ग्रेडेड भई 65.98% विद्यार्थी सफल भएका छन्। 1,46,507 विद्यार्थी नन ग्रेडेड भएका छन्। नन ग्रेडेड भएका विद्यार्थीले ग्रेड वृद्धि मौका परीक्षाको लाभ लिनेछन्। मन्त्री पोखरेलले देशभरका सम्पूर्ण विद्यालय भवन खेल मैदान शिक्षक कर्मचारी विद्यार्थी र अन्य संरचनाको विस्तृत अध्ययन पूरा प्राप्त हुने तथ्यका आधारमा विद्यालय तहको सम्पूर्ण पूर्वाधार पुनर्संरचना गरिने बताउनु भएको छ।
0: सम्पत्ति छानबिन आयोग खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। आज अधिवक्ता प्रेमराज सिलुवालले रिट दायर गर्नुभएको हो। सरकारले गठन गरेको आयोग खारेज गर्न माग गर्दै यसअघि वैशाख 15 पनि रिट दायर भएको थियो। त्यस रिटमा वैशाख 16 न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले कारण देखाओ आदेश जारी गर्दै लिखित जवाब माग गरेको थियो। सरकारले वैशाख 2 सर्वोच्चका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको नेतृत्वमा सम्पत्ति छानबिन आयोग गठन गरेको थियो। आयोगले अख्तियारको भूमिका र कार्यक्षेत्रमा हस्तक्षेप गर्ने दावी रित निवेदकको छ। न्यूनतम क्षेत्राधिकार समेत मिचेर पूर्व प्रधान न्यायाधीश र न्यायाधीशको सम्पत्ति आयोगले छानबिन गर्ने तथा बहालवालाको हकमा समेत आयोगमा उजुरी गर्न सकिने व्यवस्थाले न्यायाधीशलाई सरकारले त्रास डर र आशमा राखी स्वतन्त्र तथा सक्षम न्यायपालिकामाथि असंवैधानिक एवं गैर कानूनी हमला गर्ने काम गरेको निवेदकको जिकिर छ। आयोग क्षेत्राधिकार विहीन र गैर कानूनी भएकाले खारेज गर्न माग गरिएको छ।
1: अर्घाखाँची बस दुर्घटनामा मृतकको संख्या 4 पुगेको छ। दुर्घटनामा 26 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार पारिनी गाउँपालिका वडा नम्बर 8 दुर्गा फाटक कुडुलेमा बस दुर्घटना भएको हो। दुर्घटनाका घाइते 20 जनाको मिस्टन अस्पताल पाल्पा र 6 जनाको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। पर्वत जिल्लाको मोदी गाउँपालिका पातीचौरबाट अर्घाखाँची जिल्लाको सुपा देउराली दर्शन गर्न गएको दर्शनार्थी सवार बस सड़कबाट अन्धाधी 120 मीटर तल खसेर दुर्घटना भएको हो।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
18: सावधान, के तपाईँले प्रयोग गर्ने टुथपेस्ट, गाजल र सिन्दूर सुरक्षित छन्? हालै जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र सिफेडले गरेको परीक्षणमा काठमाडौँ, पोखरा, विराटनगर र जनकपुरका बजारहरूबाट संकलित नमूनाहरू मध्ये 1/3 अत्याधिक घातक लेड अर्थात सिसा भेटिएको छ।
19: के रे, यसले त बालबालिकाको स्मरण शक्ति घटाउने र मानसिक एवं बौद्धिक विकास नै असर पुर्याउँछ नि, होइन र?
18: त्यति मात्र होइन, लेडले महिलाहरूमा बाँझोपना, उच्च रक्तचाप र गर्भपतन जस्ता समस्या निम्त्याउँछ भने पुरुषको प्रजनन क्षमतामा पनि ह्रास ल्याउँछ। यसले मृगौला, मुटु र दीर्घकालीन रूपमा हर्मोन उत्पादनमा समेत गम्भीर क्षति पुर्याउँदछ। त्यसैले कस्मेटिक खरिद गर्दा सामग्रीको लेबल जाँचौं र सिसा मुक्त लेड फ्री उत्पादनको माग गरौं। सरकारले पनि यसका लागि तुरन्तै बाध्यकारी मापदण्ड र नियामक निकायतोकी निरन्तर अनुगमन गर्नुपर्छ।
20: आफू पनि बाँचौ, भावी पुस्तालाई पनि बचाऊ। लेड एक्सपोजर इलिमिनेशन प्रोजेक्टको सहयोगमा जनस्वास्थ्य तथा वातावरण प्रबन्धन केन्द्र सिफेडद्वारा जनहितमा जारी।

0: रुखदुख होइन, ढुक्क हौ। प्रभु महालक्ष्मीबाटै जीवन बिमा गर।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज,
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। सरकारसँग विभिन्न माग राख्दै मिर्गौला पीड़ितले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। उनीहरूले स्वास्थ्य बीमामा 10% पेमेन्ट खारेजी गर्न माग गरेका छन्। स्वास्थ्य बीमामा लागू गरिएको 10% पेमेन्ट व्यवस्थाले आर्थिक रूपमा विपन्न बिरामीलाई थप भार परेको उनीहरूको गुनासो छ। त्यस्तै उनीहरूले मासिक भत्ता भुक्तानीको माग गरेका छन्। सरकारले निर्णय गरिसकेको मासिक 5,000 रूपियाँ भत्ता हालसम्म सबै बिरामीले नपाएको उनीहरूको गुनासो छ। उनीहरूले मिर्गौला दान, जीवनदान र अंगदान पुण्यकाम जस्ता नारा बोकेको प्लेकार्डसहित प्रदर्शन गरेका थिए। यससँगै उनीहरूले ब्रेन डेथबाट हुने अंगदानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि माग गरेका छन्।
3: नेपाली कंग्रेसको प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला 21 गते कर्णाली संकल्प पारित गर्दै सम्पन्न भएको छ। प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्र नगरमा हिजो शुरू भएको प्रदेश स्तरीय भेला 21 गते संकल्प प्रस्ताव पारित गर्दै सकिएको। भेलाले संविधान प्रदत्त नागरिकको स्वतन्त्रता र अधिकारलाई संरक्षण गर्दै नागरिक मुखी नीति मार्फत उत्तरदायी र जवाबदेही सरकारको रूपमा थप प्रभावकारी ढंगले कार्य गर्ने पहिलो संकल्प गरेको छ। विगतमा कंग्रेसको नेतृत्वमा संघ प्रदेश र स्थानीय तहमा शुरू भएका आर्थिक, सामाजिक, भौतिक विकास र सुधारका काम र नवीन सृजनात्मक अभियानलाई सूचीबद्ध गरेर नागरिक पंक्तिमा पुर्याउने कर्णाली संकल्पमा उल्लेख छ। यसअघि सुदूरपश्चिम प्रदेशमा पनि यसै गरी संकल्प पारित गर्दै भेला सकिएको थियो।
4: अज्ञात दुरूपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल नेपाल सुरक्षा देश धनुषामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक वकिल अधिकारी विरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। कमला ढल्केबर बागमती सड़क निर्माण खण्डमा माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधन रोक्ने तथा फिल्डमा माटो झार्न नदिए सेवाग्राहीसँग 40,000 रूपियाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरी अभियोग पत्र दायर गरिएको हो। आयोगले आरोपी अधिकारी विरूद्ध बिगो बमोजिम कार्यवाही माग गर्दै मुद्दा दायर गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो। यस्तै नेपाल सरकार प्रतिवादी चन्द्र बहादुर अधिकारी समेतको घुस सम्बन्धी मुद्दामा सरकारी साक्षीका रूपमा बयान दिँदा प्रतिकूल हुने गरी दिएको पाइएकाले सुमित्र कुमारी पुरासैनी विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ। आयोगले पुरासैनी विरूद्ध 50 लाख बराबरको बिगो दावी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
3: राष्ट्रिय मानवाधिकार आयोगले मानवाधिकारको क्षेत्रमा सरकारले प्राथमिकता दिनुपर्ने विषय सरकार समक्ष पेश गरेको छ। नेपालको संविधान, अन्य प्रचलित कानून र नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि महासन्धिले सुनिश्चित गरेका मानवाधिकार सम्बन्धी दायित्व कार्यान्वयनमा वर्तमान सरकारले दिनुपर्ने प्राथमिकताका विषय र सोका लागि गरिनुपर्ने कार्य समेत उल्लेख गरी आयोगले सरकार समक्ष पेश गरेको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिनुभयो।
4: शेयर बजारमा आज मापक नेप्से परिसूचक 39.44 अंकले ओह्रालो लागेर 27.44 सीमित भएको छ। यो 1.41% गिरावट हो। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक 5.15 अंकले ओह्रालो लागेर 469.26 पुगेको छ। आज कारोबार भएका कुल कम्पनीमध्ये 13 वटाको उकालो लाग्दा 251 कम्पनीको ओह्रालो लागेको छ। आज 4,66,50,20,677 रूपियाँ बराबरको शेयर खरिद बिक्री भएको छ।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका इरान युद्धका बेला पाकिस्तानले इरानी सैन्य विमान आफ्नो हवाई अड्डा उपलब्ध गराएको सैन्य विमान राख्न आफ्नो हवाई अड्डा उपलब्ध गराएको आरोप लागेको छ। अप्रेलमा युद्ध विराम घोषणा भएको केही दिनपछि इरानले पाकिस्तानी वायुसेनाको नूर खान हवाई अड्डामा धेरै विमान पठाएको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सीबीएस न्यूजले दावी गरेको छ। अर्कातर्फ पाकिस्तानले पनि विमान आफ्नो हवाई अड्डामा आइपुगेको स्वीकार गरेको छ। पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै पाकिस्तानमा रहेको इरानी विमान युद्ध विरामको समयमा आएको र यसको कुनै पनि सैन्य कार्यवाहीसँग कुनै सम्बन्ध नरहेको जिकिर गरेको छ। इरान र अमेरिका बीच गत 8 अप्रेलमा लागू हुने गरी भएको युद्ध विराम जुनसुकै बेला तोडेर अमेरिकाले हमला गर्न सक्ने आक्रमण हुन थालेका छन्। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग 1 महिनादेखि युद्ध विराम जारी रहेको तर यो निकै कमजोर अवस्थामा रहेको बताउनु भएको छ। ट्रम्पले इरानसँगको युद्ध विराम अब भेन्टिलेटरमा पुगेको टिप्पणी गर्दै अमेरिकाले पूर्ण जित चाहेको उल्लेख गर्नुभएको छ। इरानी संसदका सभामुख मोहम्मद गालिबाफले इरानको सेना कुनै पनि आक्रमणको जवाब दिन र पाठ पढाउन तयार रहेको बताउनु भएको छ।
4: नेपाल परिवेशमा अब खेल समाचार। आईसीसी पुरूष क्रिकेट विश्वकप लीग टू क्रिकेट अन्तर्गत नेपाल स्कटल्याण्डसँग पराजित भएको छ। किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा नेपाल स्कटल्याण्डसँग 2 रनले पराजित भएको हो। वर्षाका कारण प्रभावित खेलमा नेपालले स्कटल्याण्ड विरूद्ध डीएलएस मेथडबाट 39 ओभरमा 221 रनको लक्ष्य पाएको थियो तर जवाफी ब्याटिङ गरेको नेपालले 7 विकेट गुमाएर 218 रन मात्रै बनायो। नेपालका गुलशन झाले, अभिजित 61 र उपकप्तान दिपेन्द्र सिंह ऐरीले 55, कप्तान रोहित पौडेलले 32 रन बनाए। स्कटल्याण्डका ब्राडली करीले 3 तथा मार्क वाटले 2 विकेट लिए।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि पटक।
4: संसदमा नबोलेपछि प्रधानमन्त्री शाहको विपक्षीद्वारा विरोध, प्रतिनिधि सभामा नीति कार्यक्रममाथिको छलफल शुरू।
3: सम्पत्ति छानबिन आयोग खारेजीको माग गर्दै सर्वोच्चमा रिट। भारतका विदेश सचिवको नेपाल भ्रमणको मिति 2 देशको सहमतिमा टुङ्ग्याइने।
4: राजनीति गर्ने भए मार्कर छोडेर आउन शिक्षकलाई शिक्षा मन्त्रीको आह्वान। नन ग्रेडेड विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने।
3: पाकिस्तानले इरानलाई सैन्य विमान लुकाउन मद्दत गरेको आरोप। विमान आफ्नो हवाई अड्डामा आइपुगेको पाकिस्तानद्वारा स्वीकार।
4: र विश्वकप लिग टू क्रिकेटमा नेपाल स्कटल्याण्डसँग 2 रनले पराजित।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।
5: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
6: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
5: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्याचिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
6: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार।
5: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
6: अनुहारको चाहे पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार।
5: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
6: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर डाङ।
5: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, घोराई डाङ।
6: सम्पर्क मोबाइल 98578121105,
5: 98479702,
6: 98095826605
5: र 98103940।
7: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
8: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
9: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
10: धुम्रपान गर्न छोडौं, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
11: खै जन्मदर्ता दिनुहोस् त।
12: जन्मदर्ता गरेको छैन नि म्याडम।
11: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
12: हो र, मलाई त थाहा नै थिएन म्याडम।
11: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
12: ए, पहिला कसैले भनेन।
13: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको ओडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
14: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले ओडा कार्यालयमा गराउनुपर्छ।
13: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
14: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: सम्पूर्ण सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराई दाङमा।
16: हजुर, हाम्रा सेवाहरू बालकान्ति हस्पिटलबाट आउनु भएका वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टरद्वारा बच्चाहरूको उपचार, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टरद्वारा सम्पूर्ण रोगको उपचार, जस्तै महिला तथा पुरुषमा हुने बाझोपन, महिनावारी गडबडी, सेतो पानी बग्ने, गर्भवती चेक जाँच साथै पाठ्यघर तथा स्तन क्यान्सरको चेक जाँच गरिन्छ।
15: वरिष्ठ हाडजोडी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ। जस्तै हात खुट्टा झमझमाउने, नसा चियापिएको, हाड जोडीमा समस्या, हाड जोडी भाँचिएको सम्पूर्ण उपचार गरिन्छ।
16: वरिष्ठ रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा,
15: साथै यहाँ अत्याधुनिक मेसिनद्वारा प्याथोलोजी सेवा र डिजिटल एक्सरे सेवा पनि रहेको छ।
16: मध्यपश्चिम पोलिक्लिनिक प्राली, घोराही 14 हस्पिटल रोड, रक्त संचार केन्द्रको अगाडि दाङ। थप जानकारीका लागि सम्पर्क टेलिफोन नम्बर 082-590-79, 98-229-54555। स्वास्थ्य नै धन हो, त्यसैले स्वास्थ्य प्रति सजग रहौं। मध्यपश्चिम पोलिक्लिनिक प्राली, घोराही 14 हस्पिटल रोड, रक्त संचार केन्द्र अगाडि दाङ।
17: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
18: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्का भन्न पाइन्छ?
17: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
19: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
20: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
21: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
17: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
22: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
23: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
24: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
26: लौ, किन नि, के भयो, सन्चो भएन?
25: होइन, यतिकै जाने मन लागेन।
26: यतिकै पनि हुन्छ?
25: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
26: ए, कुरा त्यस्तो पो, ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
21: नमस्ते, कति टाइमले पाल्नु भयो?
26: आज रिनाले स्कुल जान्न भने साइन्सको कन्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
21: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
25: हस् म्याडम।
27: नेपाल सरकार, विज्ञापन बोर्ड।
28: इस्लामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
29: हो र, होइन होला त्यस्तो त।
30: सोइता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भो भन त।
29: केही होइन मिस,
30: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ, कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन। त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
0: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
27: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: आदरणीय रोल्पा वासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगर पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कारणले

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
4: हैन,
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: यो निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार

0: क्षेत्रीय छ, स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रङ्गीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस्?
1: साँच्चै भन्छस् कि के हो, यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
0: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
1: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुफल मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
0: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238।
1: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोका 9881-68-697।
0: साथै शाखा कार्यालय लुम्बिनी, प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट, मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9858-22-275।
1: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: देश हो खुशीको कनेक्शन।
2: ए छ बजेको बिहानी र साथी सहको साँझ, बाला युवा वृद्ध वृद्ध महिलाको माझ, गाउँ सहर बिउजाउन सियाइयान आउँछ, विकास र समृद्धिको खबर सुन आउँछ, बाली नाली चौपैया र खेतबारीको कुरा, पाटी पौवा भन्ज्याङ अनि चौतारीको कुरा, हिमाल चुली पार खोज तराई फाँदा पनि कान्छ।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा प्रधानमन्त्रीले संसदको गरिमा कायम गर्न नसकेको विपक्षीको आरोप,
1: यस्तो पनि हुन सक्छ कि अचानक उहाँको स्वास्थ्य स्थिति गम्भीर बनेकाले उहाँ हिँड्नु भएको होला,
2: प्रधानमन्त्रीजीले केही निश्चित मर्यादा पालन नगर्ने हो भने संसदको गरिमा रहन सक्दैन।
0: विद्यालय शिक्षालाई समयबद्ध सत्रमा सञ्चालन गर्ने तयारी स्वरूप एसईईको नतिजा चाँडै आएको सरकारको भनाई,
3: पुरुषसँग लग्ने उद्देश्य पनि हो कर्मश काण्डै ल्याएर त्यसपछि पठन पाठन रोजगार सबै पुग्छ।
0: अनि मार्चमा पाकिस्तानद्वारा अफगानिस्तानमा भएको एक हमलामा 269 जना भन्दा धेरै मारिएको राष्ट्रसंघद्वारा जानकारी। अशोक दाहालबाट समाचार सुन्नुहोस्। दलभित्रैबाट राजीनामा माग भएपछि युकेका प्रधानमन्त्री कियर स्टारमरले आफ्नो पद जोगाउन संघर्ष गरे।

0: रहेका छन्। गृह मन्त्रालयकी वरिष्ठ अधिकारी जेस फिलिप्स सहित उनको सरकारका तीनजना अधिकारीहरूले राजीनामा दिएका छन्। गत साता सम्पन्न स्थानीय निर्वाचनमा लेबर पार्टीको नतिजा कमजोर भएको भन्दै दलका 80 जना भन्दा धेरै सांसदहरूले पनि प्रधानमन्त्री स्टारमरको राजीनामा माग गरेका छन्। उनीहरूले स्टारमरलाई राजीनामा दिन या त्यसको समय सीमा तोक्न भनेका छन्। यसअघिको मन्त्री परिषद बैठकमा स्टारमरले आफूले राजीनामा नगर्ने संकेत गरेका थिए। बीबीसी संवाददाता रब वाटसन भन्छन्,
1: Britain is plunged into a deep.
0: आगामी कदम के हुनुपर्छ भन्ने बारे सत्ताधारी लेबर दलभित्र गम्भीर विमतिका माझ ब्रिटेन गहिरो संकटमा परेको छ। संवाददाता रब वाटसनको भनाई, पाकिस्तानले गएको मार्च 16 काबुल स्थित एक लागु औषध दुर्व्यसनीको उपचार केन्द्रमा कैयौंको ज्यान जाने गरी गरेको आक्रमणलाई युद्ध अपराधको रूपमा छानबिन हुनुपर्ने माग उठेको छ। संयुक्त राष्ट्र संघले हालै सार्वजनिक गरेको एक प्रतिवेदनले अफगानिस्तानको उक्त केन्द्रमा भएको हवाई आक्रमणमा मारिनेको संख्या 269 जना भन्दा धेरै रहेको खुलासा गरेको थियो। तर पाकिस्तानले सर्वसाधारणको निशानामा आक्रमण नगरिएको दावी गर्दै सैन्य र आतंकवादी पूर्वाधारलाई मात्रै निशाना बनाइएको दोहोर्याएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मे 13-15 चीन भ्रमणमा आउने बेजिङले बताएको छ। झण्डै 1 दशकपछि हुन लागेको अमेरिकी राष्ट्रपतिको चीन भ्रमणलाई विश्वका 2 ठूला अर्थतन्त्र बीचको व्यापारिक सम्बन्धमा निर्णायक क्षणका रूपमा हेरिएको छ। वाशिङटन र बेजिङ बीच व्यापार युद्ध मत्थर भएको समयमा हुन लागेको भ्रमणमा ट्रम्पसँगै अमेरिकाका ठूला व्यापारिक कम्पनीका कार्यकारीहरू पनि चीन जाने ठानिएको छ। ट्रम्पले घोषणा गरेका ट्यारिफका कारण अमेरिकासँगको व्यापार कमजोर बनेपछि चीनले विश्वभरि नयाँ व्यापारिक साझेदारहरू बनाएर यो वर्ष अहिलेसम्मकै उच्च निर्यात गर्न सफल भएको छ। विश्व स्वास्थ्य संगठनले हान्टा भाइरसको संक्रमण ठूलो स्तरमा फैलने कुनै संकेत नदेखिएको जनाएको छ। हान्टा भाइरसको संक्रमण फैलिएको पानी जहाजबाट अन्तिम यात्रुहरूको उद्धार सकिएपछि विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहानम घेब्रेयेससले संक्रमण पुष्टि भएका मानिसहरूको संख्या भने अझै बढ़न सक्ने बताए। हालसम्म 7 जनामा हान्टा भाइरस पुष्टि भएको छ र भारतमा चिकित्सा शास्त्र प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरिएको भन्दै परीक्षा रद्द गरिएपछि राजधानी दिल्लीमा प्रदर्शन चर्किएको छ। 22,80,000 विद्यार्थीले परीक्षा दिएको केही दिनपछि प्रश्नपत्र बाहिरिएको भन्दै परीक्षा रद्द गरियो। पुनः परीक्षाको मिति अझै घोषणा नहुँदा विद्यार्थी र अभिभावक चिन्तित र आक्रोशित बनेका छन्। यो बीबीसी नेपाली सेवा हो। साझापखमा यहाँलाई स्वागत छ। सरकारले नीति तथा कार्यक्रम ल्याएको भोलिपल्ट बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले संसदको गरिमा कायम गर्न नसकेको आरोप तथा विपक्षी दल नेकपा एमालेका नेताले सत्ताधारी दल र नेपाली सेनामाथि गरेका टिप्पणीको विषयले चर्को बहस निम्त्याएको छ। विपक्षी नेताले प्रधानमन्त्री अस्वस्थ भएका भए त्यसबारे सदनलाई जानकारी गराउन अनुरोध गरेका छन्। बजेट अधिवेशनको आरम्भमै संसदमा चर्काचर्की निम्तिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह उठेर हिँडेको विषयलाई आज विपक्षी दलका नेताहरूले प्रतिनिधि सभामा चर्को गरी उठाएका छन्। सामाजिक सञ्जाल तथा अन्य माध्यममा कैयनले प्रधानमन्त्रीको व्यवहारबारे टीका टिप्पणी गरेका बेला संसदमा पनि आवाज उठेका हुन्। शुरूमै यसबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीबाट तत्काल जवाफको माग गरेको थियो। पछि रोस्टमबाट बोल्ने क्रममा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले आफ्नै सरकारको नीति कार्यक्रम पेश भइरहँदा प्रधानमन्त्री बीचैमा उठेर हिँडेर विश्व कीर्तिमान गर्न खोजेको भन्दै व्यङ्ग्य गरे। उनले प्रधानमन्त्री यदि अस्वस्थ भएको भए स्वास्थ्य जाँच गरेर सदनलाई जानकारी दिनुपर्ने बताए।
2: यस्तो पनि हुन सक्छ कि अचानक उहाँको स्वास्थ्य स्थिति गम्भीर बनेकाले उहाँ हिँड्नु भएको होला, किनभने हामीलाई खबरमा त्यस्तै खालको समाचार आएपछि फेरि डिलेट भयो भन्ने पनि सुन्यौं हामीले सभामुख। त्यसैले म सरकारलाई आग्रह गर्दछु, उहाँको स्वास्थ्यमा अचानक कुनै प्रतिकूल अवस्था बनेको हो भने भएको के हो अविलम्ब स्वास्थ्य परीक्षण गरेर संसदलाई जानकारी गराइयोस्। सम्माननीय प्रधानमन्त्री अब राष्ट्रपाको मात्रै रहनु भएन, उहाँ हाम्रो पनि सम्पत्ति हो, उहाँको स्वास्थ्यको चिन्ता हामीलाई पनि छ।
0: उनी पछि बोलेका नेकपाका संयोजक पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीको व्यवहारलाई संसदको गरिमासँग जोडे।
3: संसदको मर्यादा गरिमा र भूमिकालाई सुदृढ गरेर मात्रै हामीले अगाडि जान सक्दछौ। हिजोको जे गतिविधि देखियो, अघि नै प्रमुख प्रतिपक्षी दलको नेताले जे कुरा राख्नुभयो म त्यसलाई समर्थन गर्दै, प्रधानमन्त्रीजीले केही निश्चित मर्यादा पालन नगर्ने हो भने संसदको गरिमा रहन सक्दैन। यसमा हामी सबैको ध्यान जाओस्, हामी सबैको भविष्य जोडिएको छ प्रधानमन्त्रीका कार्यशैली।
0: अघिल्लो अधिवेशनमा गरेको टिप्पणीका कारण आफ्नै पार्टीभित्र विवादित भएका नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले आजको बैठकमा सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपालाई अराजक जमातको अस्थायी गठजोड मात्र भनेनन्, गत भदौको आन्दोलनका बेला नेपाली सेनाको भूमिकालाई लिएर पनि प्रश्न गरे।
4: देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमय ढंगबाट किन मुख दर्शक बन्यो?
0: उनले बोले लगत्तै रासोपाका सांसद मनिष खनालले नियमाप्रति प्रकट गरेका थिए। नेपाली सेनाबारे गरेको टिप्पणीप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुशबु ओलीले पनि आपत्ति जनाइन्।
5: नेपाली सेना बारेको टिप्पणी एउटा संस्थामाथिको आलोचना मात्रै होइन, त्यो राष्ट्रिय मनोबलमाथिको प्रहार हो र उहाँबाट यो निरन्तर भइरहेको छ, त्यसमा म खेद प्रकट गर्न चाहन्छु। यस्तो अभिव्यक्तिलाई संसदको अभिलेखबाट हटाउन स्पष्ट माग राख्दछु।
0: आफ्नो सम्बोधनका क्रममा रासोपाका संसदीय दलका उपनेता गणेश पराजुलीले प्रधानमन्त्रीको कार्यशैली बारे उठेका प्रश्नको त जवाफ दिएनन्, तर अध्यादेश जारी गर्नुपर्ने तथा सुकुम्बासीको व्यवस्थापन गर्नुपर्ने कारणको चाहिँ बचाउ गरे।
6: जनहितमा जनपक्षमा राष्ट्रहितमा अध्यादेश ल्याएको छ, वन ऐन सुधारणको लागि ल्याएको छ, सार्वजनिक खरिद ऐन सुधारणको लागि ल्याएको छ, सहकारी पीडितलाई न्याय दिनको लागि ल्याएको छ। ती सुकुम्बासी भूमिहीन स्वबासी र राज्यले आफूले दमन गरेर सुकुम्बासी बन्न बाध्य बनाएकाहरूलाई पनि भूमिमाथिको अधिकार सुनिश्चित गर्नको लागि भूमि ऐन संशोधन गर्नको लागि अध्यादेश ल्याएको छ। यहाँ अपराध कहाँ भयो? यहाँहरू कम्तीमा अध्यादेशको कन्टेन्टमा गइदिनुहोस् न।
0: पराजुलीले गरेका टिप्पणी पनि विवादरहित भने भएनन्। सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भएर बुधबार छलफल हुने कार्यतालिका रहेको छ। अब अर्को प्रसंग, यस वर्ष माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा अघिल्लो वर्षभन्दा करिब डेढ महिना अगावै सार्वजनिक भएको विषयलाई क्रमशः पूरै विद्यालय शिक्षालाई एउटै समयमा शुरू र अन्त्य हुने सत्रमा सञ्चालन गर्ने तयारीका रूपमा हेरिनुपर्ने सरकारले बताएको छ। बीबीसीसँग कुरा गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चुडामणि पौडेलले भने,
7: पछि हामीले विशेष गरी विद्यालय शिक्षालाई एउटै सेसनबाट शुरू गर्दै लग्ने हो। बाह्र विद्यालय शिक्षा दिने भयो, अनि विद्यालय शिक्षा भएको हुँदाखेरि चाहिँ त्यसलाई एउटै दुईटा सेसन किन जाने, एउटै सेसनमा लग्ने भन्ने उद्देश्य पनि हो। कर्मश काण्डै ल्याएर त्यसलाई पठन पाठन रोजगार सबै पुग्छ नि।
0: करिब 4,30,000 विद्यार्थी सहभागी भएको सो परीक्षामा 65.98% वा 2,84,000 विद्यार्थी कक्षा 11 पढ्न पाउने ग्रेड ल्याउन सफल भएका छन्। चाँडै नतिजा आउँदा त्यसले खास गरी विद्यार्थीलाई जाँचपछिको समयमा रहने मनोवैज्ञानिक चापलाई कम गर्न सहयोग गर्ने र शैक्षिक संस्थाहरूलाई पाठ्यक्रम पूरा गर्न राहत दिने अधिकारी तथा विज्ञहरूले बताएका छन्। यसै सन्दर्भमा साथी प्रदीप बस्यालले राष्ट्रिय परीक्षा बोर्डकी प्रवक्ता जयन्ती सत्याललाई यसपालि बोर्डले चाँडै नतिजा ल्याउनु पर्ने कारणबारे सोधेका छन्।
8: क्यालेण्डरहरूलाई मिट गर्नुपर्छ भन्ने हिसाबले नै नतिजालाई पनि चाँडो प्रकाशन गर्नुपर्छ भन्ने लक्ष्य हो सरकारको, होइन? विद्यार्थी पोइन्ट अफ भ्यूबाट हामीले रिभ्यू दिने हेर्ने त गरेका छैनन्, तर पक्कै पनि उनीहरू धेरै लामोसम्म प्रतीक्षामा बसिराखेको भन्दा चाँडै नतिजा प्रकाशन हुँदा उनीहरूको सपना बुनिराखेको पनि खुसी नै छन् होला जस्तो लाग्छ।
9: पहिला पहिलाका वर्षमा चाहिँ जुन 11 कक्षाको पाठ्यक्रम पनि बलजस्ती तन्काएर सकिने, समय नपुग्ने जस्ताको गुनासाहरू हुने गर्थे, अब यो छिटो एसईको परीक्षाफल सार्वजनिक हुँदाखेरि चाहिँ त्यसलाई पनि अलिकति सहज पुग्ने आशा गर्न सकिन्छ?
8: पक्कै पनि अगाडि शैक्षिक क्यालेन्डर अगाडि आइसकेपछि त अहिले भर्ना भएर जाने विद्यार्थीहरूको पछि परीक्षा कहिले दिने, कहिलेबाट शैक्षिक सत्र शुरू हुने भन्ने हिसाबले असर गर्ला। पाठ्यक्रमको कुराहरू भनेको चाहिँ क्रेडिट आवर अनुसार त पढाउनै पर्छ, अनि अहिले सार्वजनिक विधा दिएको सन्दर्भ क्रेडिट आवरलाई कसरी समायोजन गर्ने भन्ने कुरो पाठ्यक्रम विकास केन्द्रबाट आउला नै। हाम्रो बाटो भनेको राष्ट्रिय परीक्षा बोर्डको चाहिँ मूल्याङ्कनको बाटो मात्रै भयो। नतिजा चाँडो हुन सक्दो रहेछ गर्दाखेरि भन्ने हिसाबले त्यो आशा चाहिँ पलाएको छ। लाग्दाखेरि यो परीक्षा भनेको एउटा तहबाट एउटा निकायबाट मात्रै हुने होइन, ठुलो संयन्त्रको संलग्नताले हुने हो र विशेष गरी त विद्यालय र शिक्षकको संलग्नताले नै भएको छ। त्यो सबैजना त्रुटिरहित परीक्षा सञ्चालन गर्न, नतिजा प्रकाशन गर्नको लागि र विश्वसनीय नतिजा दिन पनि शिक्षकको नै हात हुन्छ।
9: अब यसपटक जुन कोडिङहरू नगरिकन परीक्षा केन्द्रमै जाँचेर नतिजा ल्याइयो छिटो ल्याउनमा, त्यो पनि एउटा मुख्य कारण थियो, त्यसको अनुभव चाहिँ कस्तो रह्यो?
8: विश्वसनीय किसिमले परीक्षा नहोला भन्ने किसिमले नि गुनासो आयो थियो। राष्ट्रिय परीक्षा बोर्डलाई पनि एक किसिमको चुनौती थियो, तर अहिलेको समयमा हामीले सरसर्ती अब विस्तृत रूपमा विषयगत रूपमा विद्यालयगत रूपमा अध्ययन अनुसन्धान हुन त बाँकी नै छ, तर समग्रमा हेर्दाखेरि विश्वसनीय किसिमले परिचित भएको छ भन्ने हामीलाई लागेको छ। सबै शिक्षकहरूले आफ्नो विषय विज्ञता परीक्षण राम्रोसँग त्रुटि गर्नको लागि र विश्वसनीयता कायम गर्ने किसिमले नै परीक्षण गर्नुभएको छ।

0: अब यो ग्रेड वृद्धि परीक्षा पनि यसै गरी छिटो भएर छिटो नतिजा आइहाल्ने खालको तयारी हुन्छ कि त्यसमा
1: त्यो पक्कै नै आउँछ किनभने हामीले असार 1 गतेदेखि गर्ने नै भने छौँ परीक्षा अहिलेको भन्दा पनि चाँडो परीक्षा को नतिजा दिनुपर्छ भन्ने हिसाबले नै हामी लागिरहेका छौँ।
0: त्यो भनेको असारको अन्तिम समयमा त कम्तीमा नतिजा आउने अपेक्षा गर्न सकिन्छ,
1: हामी चाँडो नतिजा दिनुपर्छ भन्ने हिसाबले नै लागेको छौँ।
0: जस्तो कक्षा 11 को भर्नाको लागि कतिको तयारी अवस्थामा छन् उच्च माध्यमिकहरू चाहिँ?
1: अब 12 जाने विद्यार्थीहरूको परीक्षा सञ्चालन हुँदैछ जेठी गतेबाट, उहाँहरूको कक्षा छोड्ने बित्तिकै त विद्यालयहरू पनि कक्षा 11 खाली हुन्छ, अनि भर्ना अभियानमा लाग्नु होला, एउटा कहिलेबाट भर्ना गर्ने कक्षा सुरु गर्ने भन्ने किसिमको आउँछ पनि निर्देशन, सोही अनुरूप जागृति हुन्छ जस्तो लाग्छ। पहिला साउनबाट सुरु भइसक्थ्यो भनेदेखि अहिले चाहिँ अब दुईटै विद्यार्थीहरूले साउनबाट ग्रेड बिल्डिङको पनि आइसकेका हुन्छन्।
2: उनी थिइन् राष्ट्रिय परीक्षा बोर्डकी प्रवक्ता जयन्ती सत्याल, साथी प्रदीप बस्यालसँग कुरा गर्दै। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राष्ट्र संघले हालै सार्वजनिक गरेको एक प्रतिवेदनले पाकिस्तानले गत मार्चमा अफगानिस्तानको एक उपचार केन्द्रमा गरेको हवाई आक्रमणमा मारिनेको संख्या 269 भन्दा धेरै रहेको खुलासा गरेको छ। राजधानी काबुल स्थित लागु पदार्थ दुर्व्यसनीहरूको उपचार गर्ने एउटा केन्द्रमा भएको उक्त हमला पछिल्लो 2 दशक यता अफगानिस्तानमा भएको सबैभन्दा ठूलो आक्रमण रहेको बताइएको थियो। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: केही महिनादेखि चलिरहेको पाकिस्तान र अफगानिस्तान बीचको युद्धमा सयौंको संख्यामा मानिसहरूले ज्यान गुमाएका छन्। अधिकांशको मृत्यु पाकिस्तानी हवाई हमलाबाट भएको विवरण छ। इस्लामाबादले सशस्त्र लडाकु समूहलाई आश्रय दिएको आरोप तालिबान सरकारमाथि लगाउँदै आएको छ, तर काबुलले यो आरोप अस्वीकार गर्दै आएको छ। लागु औषध दुर्व्यसनीको उपचार केन्द्रमा भएको आक्रमणमा भएको क्षति लामो समय हिंसाबाट गुज्रिएको अफगानिस्तानमा पछिल्ला वर्षहरूमा भएको सबैभन्दा ठूलो घटना थियो। घटना लगत्तै त्यहाँ पुगेको संयुक्त राष्ट्र संघ र बीबीसीको अफगान सेवाको टोलीले गैर सैनिक संरचनामा आक्रमण भएको पुष्टि गरेका छन्। तर पाकिस्तानले सर्वसाधारणको निशानामा आक्रमण नगरिएको दावी छोडेको छैन। बीबीसीसँग पनि उसले सैन्य र आतंकवादी पूर्वाधारमा आक्रमण गरिएको दोहोर्याएको छ। आक्रमणमा परेको उपचार केन्द्र अमेरिकी र नेटो सैनिकहरूले छोडेर गएपछि खाली भएको तालिम केन्द्रमा स्थापना भएको थियो। उक्त केन्द्रमा पाकिस्तानले मार्च 16 3 बम खसालेको अस्पतालमा कार्यरत एकजना डाक्टरले बीबीसीसँग बताएका थिए। संयुक्त राष्ट्रसंघको प्रतिवेदनले छर्रा र आगोका कारण उपचार केन्द्रमा मानिसहरूको मृत्यु भएको उल्लेख गरेको छ। बीबीसी आक्रमणमा परेको उक्त केन्द्रमा पुग्दा त्यहाँ लागेको आगो निभिसकेको थिएन। 30 भन्दा बढ़ी शव स्ट्रेचरमा राखेर बाहिर निकाल्दै गरेको त्यसबेला देखिएको थियो।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: FM 94.4 MHz. जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी चिएर हात जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171562459 र 98645878232।
3: जब जब रात पर्छ अनि उसैलाई सम्झिन मन लाग्छ अनि फुल्न थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सृजना त कतै मनको भावहरू यसै यसै भनु भनु जस्तै लाग्छ।
4: तिनभरि थकाइ लागेको हुन्छ अनि रातभरि छटपटी छुट्छ।
3: तिनै थकाइ र छटपटीको एक मात्रा हामी बन्छौ साथी। आउँछौ राति, सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट
4: प्रत्येक राति 9 देखि 10 बजेसम्म
1: रोल्पा लिबाङमा रहेको सामुदायिक रेडियो जालजला 96.4 MHz बाट सुन्न अनि सहभागिता जनाउन नबिर्सनु होला।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो अभिवादन टक्र्याउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम गुड नाइटमा। श्रोता एवं मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा रहनु भएको छ, जहाँ जे जस्तो अवस्थामा भए पनि कार्यक्रम गुड नाइट रातिको समयमा सुन्न पाइन्छ अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईँको पर्खाईको घड़ीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम गुड नाइटमा हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई पारीबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी रीता मगरको भनी आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। कार्यक्रम गुड नाइट तपाई सुन्दै हुनुहुन्छ। हामी यति बेला सामुदायिक रेडियो जलझला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं भने तपाईले हामीलाई इन्टरनेट अनलाइनमा जलझलापress.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलझला सर्च गरेर सुन्न सक्नुहुन्छ। यति मात्र होइन, तपाईले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। फेसबुकमा रेडियो जलझला एफएम 96.4 MHz फेसबुक पेजबाट हामीलाई अडियो लाइभ सुन्दै हुनुहुन्छ भने हामीलाई विभिन्न रेडियोहरूबाट पनि कार्यक्रम

पुरस्कारको रकम आएन भन्ने पनि भएन होइन. अब तपाईँले मजाले पुरस्कार पाइहाल्नुहुन्छ, उत्तिखेरै पुरस्कार पाइहाल्नुहुन्छ. यो कुरा म तपाईँलाई जानकारी गराए. दुईचता हुनुभयो भने 9868309940 को नम्बर तपाईँका लागि खुल्ला गरेका छौं. फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ. यो नम्बर तपाईँका लागि हामी खुल्ला गरेका छौं. आउनुहोस् कार्यक्रमको शुभारम्भ स्वरूप एउटा गीत राख्छौं. गीतपछि तपाईँको माझमा फेरि आउँछौ. यो गीत तपाईँको लागि

यो गीतको चाहिँ तपाईँलाई फेरि पनि स्वागत छ। हामी कार्यक्रम गुड नाइटमा छौँ, तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र

0: हुन्छ, कार्यक्रममा आउनु भएको छ अशोकजी, अनि दिनहरू कसरी बिताउनु भयो?
1: दिन त आज यसो घुमफिर गर्दै बिताइयो भन्नुपर्छ।
0: घुमफिर गर्दै बिताउनु भयो होइन,
1: यतापट्टि गर्दै यसो बिताइयो।
0: ल, म तपाईँलाई गाउँखानी कथा राखौँ।
1: तपाईँको दिन कसरी बित्यो?
0: हजुर,
1: तपाईँको दिन कसरी बित्यो भन्दैछु।
0: मेरो दिन पनि समग्रमा ठिकै बित्यो, पानी पनि पर्यो।
1: हिजो चाहिँ हामी कार्यक्रममा किन आएन?
0: मैले तपाईँलाई भनेको थिएँ त, तपाईँले मलाई फोन गरेर सोध्नु भएको थियो, मैले तपाईँलाई भनेको थिएँ होइन, मौसमको खराबीको कारणले गर्दा हाम्रो प्रसारण सेवा बन्द थियो, सबैतिर बन्द थियो होइन, त्यो कारणले गर्दाखेरि हामी आउन सकेनौ। ल, म तपाईँले कार्यक्रमतिरै लगे है, कुराकानी धेरै नगरौँ किनभने। हुन्छ, म तपाईँलाई गाउँखानी कथा राख्छु। गरी गाउँ गजारी पात गाउँ गाउँ एकछिन म
1: के भन्दै तपाईँले,
0: गैरी गाउँ गजारी खात गाउँभरिको एउटै पात, ल भन्नुहोस् के हो? गैरी गाउँ गजहरी खात गाउँभरिको एउटै पात, ल भन्नुहोस् के हो? गैरी गाउँ गजहरी खात गाउँभरिको एउटै पात, ल भन्नुहोस् के हो? गैरी गाउँ गजहरी खात गाउँभरिको एउटै पात, ल भन्नुहोस् के हो?
1: गजहरी खात भनेपछि खात भन्नुभयो कि पात भन्नुहुन्छ? मैले
0: खात भनेछु, खाद। गाउँभरिको गाउँभरि गैरी गाउँको गैरी गाउँ गजहरी खात गाउँभरिको एउटै पात, गैरी गाउँ के भन्नुभयो?
1: मैले राम्रोसँग बुझिनँ।
0: गैरी गाउँ गजहरी खात गाउँभरिको एउटै पात,
1: एउटै पात भनेको अब के हुन्छ त है भनेर भन्दाखेरि पनि भन्न नमिल्ने।
0: गाउँ दिनुहुन्छ?
1: गाउँ त दिएँ मैले, अब गाउँ दिनै पऱ्यो नि।
0: कुन गाउँ दिनुहुन्छ होला भन्नुहोस्?
1: म त धनकुटाको पाखरीबास नगरपालिकाको वडा नम्बर 9
0: पाखरीबास गाउँको धनकुटाको पाखरीबास वडा नम्बर 9 कुन गाउँ पर्छ भन्नुहोस् त?
1: मेरो चुम्बाङ।
0: चुम्बाङ
1: चुम्बाङ पर्छ हाम्रो होम कटेल भन्ने साथीले फोन गर्नुभएको थियो होइन,
0: धनकुटाको चुम्बाङ। ल, धनकुटाको चुम्बाङको राम्रो राम्रो जति मेरो भयो, नराम्रो बिग्रिएको भत्केको सब सुधार्ने जिम्मा तपाईँको है त।
1: अहिले यसको उत्तर म सुन्छु नि त।
0: अहिलेको लागि साथीहरूलाई गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: मेरो श्रीमती छोराछोरी बुवा आमा अनि सबै मलाई चिन्ने सम्पूर्ण साथीहरूलाई
0: हुन्छ, विदाई गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो अशोक तिमल सिन्हा, उहाँसँग कुराकानी गरिसकेका छ। अझ धेरै कुराकानी नगरौं है, आज कार्यक्रममा गाउँखानी कथामा मात्रै केन्द्रित बनाऊ है, यो कुरा म तपाईँलाई जानकारी गराए। 9868309440 फोन डायल गर्नुहोला। गैरी गाउँ गजारी खात गाउँभरिको एउटै पात, यो गाउँखानी प्रश्न हो। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गरे, नमस्कार। हजुर
2: हजुर, नमस्ते दादा।
0: नमस्ते, को बोल्नुभयो, कहाँबाट?
2: म सुनि स्मृति गाउँबाटको अर्डर 7 भूमिका विष्ट।
0: भूमिका विष्ट भन्नुभयो?
2: हजुर, भूमिका विष्ट।
0: भूमिका विष्ट, भूमिका कति क्लासमा पढ्नुहुन्छ, के गर्नुहुन्छ?
2: म क्लास 8 पढ्छु दादा, अहिले खाना खाएर कार्यक्रम सुनिरहेको।
0: खाना खाएर कार्यक्रम सुन्ने सुन्नु भएको छ, कार्यक्रम गुड नाइट कस्तो लाग्छ यहाँलाई?
2: एकदमै रमाइलो मिठो लाग्छ।
0: रमाइलो मिठो लाग्छ नि,
2: हजुर।
0: ल, कार्यक्रममा आउनु भएको छ, गाउँखानी कथाको प्रश्न सुन्नु भएको छ कि छैन यहाँले?
2: सुनेको छु दादा।
0: ल, जवाब के होला?
2: जवाब पन्यु भन्छु दादा।
0: पन्यु भन्नुहुन्छ?
2: हजुर।
0: के गरौँ, लग गरौँ?
2: हुन्छ
0: हुन्छ, हामी लग गर्छौँ।

0: पन्यु भन्नुभएको छ, हेरौ मिल्छ कि मिल्दैन। तपाईँले दिनु भएको जवाफ मिलेन, गाउँ दिनु पर्यो नि हजुर। गाउँ दिनुहोस्, कुन गाउँ दिने? तपाईँको गाउँको नाम के हो भन्नु त?
1: तेभाङ।
0: तेभाङ है?
1: हजुर।
0: सुनिल स्मृतिको तेभाङ?
1: हजुर।
0: सुनिल स्मृतिको तेभाङ गाउँ तपाईँले मलाई दिनुभएको छ होइन त?
1: हजुर।
0: ल, सुनिल स्मृतिको तेभाङको गाउँको राम्रो आम जति मेरो भयो, नराम्रो बिग्रेको भत्केको सब तपाईँको है त?
1: हुन्छ
0: हुन्छ, अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: सर्वप्रथम त हजुरलाई मसँग बाबा मम्मी हुन्छ, उहाँलाई सम्झिँदै बिदा हुन्छु। नमस्ते।
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँले सही जवाब दिनु भएन, तेभाङ गाउँ दिएर जानुभएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868-6040-40 को नम्बर तपाईँको लागि खुला गरेका छौं। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गरे। नमस्कार हजुर।
2: नमस्कार दाई।
0: को बोल्नुभयो, कहाँबाट?
2: हजुर, म देवराज श्रेष्ठ, खोटाङबाट।
0: खोटाङबाट देवराज श्रेष्ठ?
2: हजुर दाई।
0: खोटाङ कुन ठाउँबाट देवराजी?
2: खोटाङको अखिलो हर्का गाउँपालिका तिनबाट।
0: अनि हामीलाई कुन माध्यमबाट सुन्नुभयो?
2: मैले मजाले नटिपे पनि रेडियो भोजपुरबाट सुनिरहेको छु है।
0: ए ला, गाउँखाने कथा सुन्नु भएको छ कि छैन?
2: हजुर, सुन्न चाहिँ मजाले सुन्नु पाएको छैन दाई, पल हामी खानु कि ट्राई गरे गरे त्यति भएर।
0: ल, म तपाईँलाई गाउँखाने कथा राख्छु, ध्यान दिएर सुन्नु होला। गैरी गाउँ गजहरी खात, गाउँभरिको एउटै पात। ल भन्नुहोस् के हो? गैरी गाउँ गजहरी खात, गाउँभरिको एउटै पात। ल भन्नुहोस् के हो? गैरी गाउँ गजहरी खात, गाउँभरिको एउटै पात। ल भन्नुहोस् के हो? ल गाउँ दिनु सभा।
2: हुन्छ, म आले दिएँ, आले।
0: आले गाउँ?
2: हजुर हजुर।
0: गाउँको नाम पनि आले रहेछ नि?
2: हजुर हजुर।
0: त्यहाँ धेरै आलेहरू बस्नुहुन्छ क्या हो?
2: आले त बस्नुहुन्न, तर खै के भएर आले राखेको थाहा भएन।
0: आले गाउँ खोटाङ?
2: हजुर हजुर, अघिल्लोहरूको गाउँपालिका तिन।
0: ल, आले गाउँ खोटाङ तपाईँले हामीलाई दिनुभएको छ। राम्रो आम जति मेरो भयो, नराम्रो बिग्रेको भत्केको सब तपाईँको है त? यसको सही जवाब हो पात्रो।
2: पात्रो
0: पात्रो पात्रो क्यालेन्डर कि?
2: हजुर।
0: हुन्छ, अहिलेको लागि साथीहरूलाई गुड नाइटको शब्दहरू राख्नुहोस्।
2: हुन्छ, फर्स्टमा तपाईँको लागि आजको रात शुभ रहोस् अनि सुखद सपनाको कामना। अनि यो प्राविधिक भित्र लगायत रेडियो जलजला होल टिमको लागि, अनि प्राविधिक संयोजनमा सहयोग गर्नुहुने सम्पूर्ण रेडियोका साथीहरूलाई एकदमै आजको रात शुभ रहोस् भन्न चाहन्छु। अनि सम्पूर्ण रेडियोको होल टिमको लागि आजको रात

0: ल म तपाईँलाई गाउँखानी कथा सोधिहाल्छु है त
1: सुन्छ।
0: हाम्रो झर्नाजीको लागि गाउँखानी कथा यस प्रकार रहेको छ। आमाको पेटमा छोरी चलिरहन्छे, ल भन्नुहोस् के हो? आमाको पेटमा छोरी चलिरहन्छे, ल भन्नुहोस् के हो? घडी भन्नुहुन्छ, कतिको ढुक्का हुनुहुन्छ? गेस गर्नु भएको, लक गरौ हजुर, हुन्छ हामी लक गर्छौ। घडी भन्नु भएको छ, हेरौ जवाब मिल्छ या मिल्दैन। तपाईँले दिनु भएको जवाब मिलेन, गाउदिनुहोस् हजुर। ल असिने गाउँ दिनु भएन त। तपाईँले आज मलाई भोजपुरको असिने गाउँ दिनु भएको छ होइन? भोजपुरको असिने गाउँ, यो गाउँको राम्रो राम्रो जति मेरो भयो, नराम्रो बिग्रिएको भत्केको सब तपाईँको है त। अहिलेको लागि गुड नाइटको शब्दहरू बोल्नुहोस्।
1: सर्वप्रथम त हजुर दादाहरूलाई नै गुड नाइट दिवस पनि भन्न चाहे, अनि त्यहाँदेखि मित्रलाई, अनि जलतालाई मन हुन्छ तिमीलाई, अनि छेउमा हुन्छ मेरो बाबा मम्मी, गुड नाइट दिवस पनि, अनि मेरो भाइ, अनि जति पनि मलाई झर्नालाई भनेर सुन्नुहुन्छ सुन्नुहुन्न सबैलाई हामीले सिकिन्छु दादा। नमस्ते
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो झर्ना राई, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868-3940 को नम्बर तपाईका लागि हामी खुला गरेका छौं। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला अर्का सहभागी साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर।
2: नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट? नाम के होला?
2: मेरो टेक बहादुर
0: मुखिया। अलि टाठो आवाजमा बोल्नुभयो टेक बहादुरजी।
2: हजुर हजुर।
0: अनि गुल्मीको इस्मा अमरपुरमा के गर्दैनुहुन्छ अहिले तपाईँ? बसेर कार्यक्रम सुन्दैनुहुन्छ। कुन रेडियोबाट सुन्नुभयो? गुल्मीमा रेडियो स्काईबाट सुन्नुभयो होइन?
2: हजुर हजुर।
0: कार्यक्रममा के गर्छौ तपाईँलाई जानकारी होला क्यारे? ल आमाको पेटमा छोरी चलिरहन्छ, ल भन्नुहोस् के हो?
2: गाउँखानी कथा होइन?
0: हो हो, आमाको पेटमा छोरी चलिरहन्छ, ल भन्नुहोस् के हो?
2: घन्टी।
0: घन्टी भन्नुहुन्छ?
2: हजुर हजुर।
0: कतिको ढुक्का हुनुहुन्छ? हुन्छ हामी लक गर्छौँ है त।
2: हुन्छ हुन्छ।
0: तपाईँले दिनु भएको जवाफ मिलेन, अब गाउँ दिनु पर्यो है।
2: हजुर हजुर। अमरपुरै दिन्छु म ल।
0: अमरपुरको गाउँ गुल्मी।
2: हजुर हजुर।
0: हुन्छ अमरपुरको गाउँ गुल्मीको अमरपुरको राम्रो राम्रो जति मेरो भयो, नराम्रो बिग्रेको भत्केको सबै तपाईँको है त।
2: हजुर हजुर।
0: हुन्छ अहिलेको लागि तपाईँले गुड नाइटका शब्दहरू राख्नुहोस्।
2: हजुर सर्वप्रथम हजुरको लागि जुन जुन ठाउँबाट प्राविधिक मित्र हुनुहुन्छ उहाँहरूको लागि मलाई टेकबहादुर मुखिया भनेर जसले चिन्नुहुन्छ नचिन्ने सबैको लागि गुड नाइट भन्दै बिदा हुन्छु। धन्यवाद।
0: हुन्छ अहिलेको लागि तपाईँलाई बिदा गर्छौ। नमस्ते।
2: नमस्ते।
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो गुल्मिसमा अमरपुरबाट, उहाँसँग कुराकानी गरिसकेका छौँ, उहाँले पनि मिलाउन सक्नु भएन। अब एकजना साथीसँग कुराकानी गर्छौँ, त्यसपछि उहाँले मिलाउनु भयो भने मिलाउनु भयो, नत्र मैले आफै सही जवाब भन्नेछु। यति बेला अर्को साथी, नमस्कार हजुर।
3: नमस्कार भाइ,
0: को बोल्नुभयो, कहाँबाट? सुमन नेपाल। भोजपुर कुन ठाउँबाट सुमन?
3: गोगानी सल्यानी
0: गोगानी सल्यानीबाट बोल्दै हुनुहुन्छ होइन?
3: हजुर।
0: ल कार्य

0: कार्यक्रममा आउनु भएको छ, प्रश्न सुन्नु भएको छ नि होइन? जवाब के होला?
1: कङ्गारू
0: कतिको ढुक्का हुनुहुन्छ? होइन लग गरौँ, हुन्छ हामी लग गर्छौँ, हेरौँ जवाफ मिल्छ या मिल्दैन भन्दै थिए। यस्तो काम चाहिँ नगर्नु होला।

सेवा पनि नदिने अनि गाउँमा पनि नदिने पुरस्कार अब सही जवाब दिएको त पुरस्कार पाइन्छ भनेर आउनुभयो होला क्यारे होइन नत्र त मैले त्यही सोध्छु किनभने अब नियमपूर्वक सहभागिता जनाउनु भएको भए त भनौँ न उहाँले गाउँ दिएर जानुहुन्थ्यो नि होइन यो त कार्यक्रमको नियम हो कार्यक्रमको नियम अनुसार चल्नु होला म तपाईँलाई आग्रह गर्छु यदि कार्यक्रमको नियम अनुसार चल्न आउँदैन भने फोन काटेर

0: दुःख निकथामा फोन गर्ने अनि गाउनै नदिने साथीले तपाईँ के भन्नुहुन्छ?
1: नराम्रो
0: भन्नुहुन्छ होइन? ल ठिक छ, अनि गाउँखानी कथा खेल्न खुब मनपर्छ होइन? ल म तपाईँलाई गाउँखानी कथा सोध्छु। खान नपाउन्जेल झोक्री बस्ने, खाएपछि घुमी घुमी नाच्ने, ल भन्नुहोस् के हो? जातो भन्नुहुन्छ? कतिको ढुकाउनुहुन्छ? ढुक्क त छैन होइन? लग गरौँ, झाँटो भन्नुभएको छ, हेरौँ मिल्छ कि मिल्दैन। मिलेन नि हजुर। बास्टिन गाउँ लाग्ने? ओके ल ठिक छ, बास्टिम गाउँ। यो गाउँको राम्रो राम्रो जति मेरो भयो, नराम्रो बिग्रेको भत्केको सब तपाईँको है त। ल अहिलेको लागि साथीहरूलाई गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: छेउमै हुनुहुन्छ बाबा मम्मी दुईहरूलाई भन्दै बाई बाई।

घट्टा भन्नुहुन्छ, कतिको ढुक्का हुनुहुन्छ? लग गरे है घट्टा हेर है मिल्छ मिल्दैन। तपाईँले दिनुभएको जवाब मिलेन। कुन गाउँ दिनुहुन्छ? बागचौर। ओहो ल, सल्यानको बागचौर। ल सल्यानको बागचौर नगरपालिका हो त यो त होइन?

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
1: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: भाइ भाइ भाइ, सामान पुऱ्याउने अनि आइहाले, अरू सामान पुऱ्याउनु छ।
9: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिलाउ।
8: नमस्कार।
9: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
8: यो त साइड जब दाई, यो चाहिँ मेन।
9: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
8: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
9: थाहा छ थाहा छ, त्यसै त यही लिन आएको।
10: विदेशमा पनि फ्लोकार्ड र लेट फ्री प्रडक्ट नै युज हुन्छ,
9: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
10: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
9: सुरक्षा घरको
8: जीवन।
7: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टार्क लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोभित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्रणाली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-7780-7624 वा हिमालय वाटर .com.np लगइन गर्नुहोस्।

0: थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
1: रेडियो थाहा संचार 99.4 मा अबको प्रस्तुति
0: जीवन गंगा।

हार्दिक नमस्कार प्रणाम। वरपर सर सर हावाको सरसराहट, आफ्नै शैलीमा फुलिरहेका बगैँचाका सुन्दर फूलहरू, उदाउने र अस्ताउने निरन्तरको गतिमा गतिशील आकाशका चन्द्र सूर्य र तारा नक्षत्रहरू, चिरबिर चिरबिर चिरबिराउँदै जीवनका गीत गुनगुनाउँदै गरेका चराचुरुङ्गीहरू र सागरको गहिराई भेट्ने यात्रामा अविरल अविच्छिन्न बगिरहेका नदीनाला एवं छहरा छाङ्गाहरू, यी सबै सबै कति दिव्य छन्, कति सुन्दर छन्। यिनको उपस्थितिमा यो प्रकृति पनि कति सुशोभित देखिएको छ। प्रिय सज्जन, प्रकृतिको यो दिव्यतामा, प्रकृतिको यो सुन्दर समयमा तपाईसँगको सुन्दर सामिप्य प्राप्त गर्दै सत्सङ्ग रूपी निर्मल जलमा स्नान गर्न तपाईँका घर आँगन घरद्वारहरूमा उपस्थित भएको छु। म लक्ष्मण भण्डारी, कार्यक्रम जीवन गङ्गा लिएर। कार्यक्रम जीवन गङ्गाको एउटा नयाँ प्रवाहमा म तपाईलाई हार्दिक स्वागत गर्दछु, अभिवादन अभिनन्दन टक्र्याउँदछु। प्रिय सज्जन, मानिस केही पनि नगरिकन त्यसै आकर्मण्य बस्न सक्दैन। हरेक पल हरेक क्षण उसको प्रयास केही न केही गरिरहनुमै हुने गर्दछ। आज जति पनि विकास निर्माण र जति पनि आविष्कारहरू भएका छन् यी सबै मानिस केही न केही नगरिकन बस्दै नसक्ने स्वभावका परिणामहरू हुन्। अर्थात् मान्छे जहिले पनि गतिशील हुनुपर्दछ। जीवन भन्नु नै त्यही गतिशीलताको नाम हो। हिजो जे हामीसँग थिए ती आज छैनन्, कि हिजोभन्दा धेरै छन् कि हिजोभन्दा थोरै छन्। हिजो हामीसँग भएका कुराहरूमा कतै न कतै केही न केही कुनै न कुनै किसिमको परिवर्तन देखिरहेको हुन्छ। हाम्रा प्राप्ति र उपलब्धिहरूमा यसरी परिवर्तन देखा परिरहनुका पछाडि हाम्रो स्वभावमा देखा परिरहने परिवर्तनको नै हात रहेको हुन्छ। जीवन भन्नु नै यही गतिशीलता हो। जीवनभर हामी गतिशील भएर लाग्नु पछाडिको अर्थ भनेकै जीवन हुनुको साक्षात प्रमाण। हामी प्रकृतिका निर्माण हौ, हाम्रो जीवन भन्नु पनि प्रकृतिको प्रमाण हो। किनभने हाम्रा प्रत्येक चासो र हाम्रा प्रत्येक आवश्यकताहरू यही प्रकृतिसँग प्रत्यक्ष जोडिएका छन्। भन्न त हामीले आफूलाई सर्वमान्य भन्दछौ, म नै समाजको सर्वमान्य हुँ, म नै समाजको ठूलो मान्छे हुँ भनेर हामीले स्वयंलाई प्रस्तुत गर्ने गर्दछौ। स्वाभाविक रूपमा समाजमा प्राप्त गरेको संस्कारले हामीले यसरी आफूलाई प्रस्तुत गर्ने कुरा अस्वाभाविक र अन्यथा होइन। तर सूक्ष्म तरिकाले विचार गर्ने हो भने हामीले भन्ने गरेको यो मको अस्तित्व कतै भेट्दैन। हामीले मेरो शरीर भनेर आफूलाई शरीर भन्ने ठान्दछौ अथवा शरीरको मालिक भन्ने ठान्दछौ। ध्यान दृष्टिले विचार गर्ने हो भने हामीले यसरी आफ्नो स्वामित्व ग्रहण गर्ने आधार कतै फेला पार्न सक्दैन। मानव हामी 40 वर्षका छौं, हामी 40 वर्षदेखि निरन्तर यो शरीरमा रहँदै आएका छौं। बोल्ने खाने हिँड्ने दुखी हुने सुखी हुने आदि इत्यादि सबै गर्दै आइरहेका छौं। यति हुँदाहुँदै पनि हामी कसरी बोलिरहेका छौँ?